0: सेका साथ मैदानमा छन्। बिहान पौने 8 बजे समझेमा अल्जेरिया विरूद्ध अस्ट्रिया तथा अर्जेन्टिना विरूद्ध जोर्डन भेट्नेछन्। यस समयमा अर्जेन्टिना पहिलो स्थानमा छ भने जोर्डन बाहिरिसकेको छ। समूह एल अन्तर्गत इङ्ल्यान्डले पनामालाई 2-0 हराएर समूह विजेता बन्दै नकआउट पुगेको छ। सही समूहको घाना क्रोएसियासँग 2-1 पराजित भएको छ। यो नतिजापछि क्रोएसिया समूह उपविजेता बनेको छ भने घाना तेस्रो स्थानमा रहन सफल भएको छ। पनामा प्रतियोगिताबाट विदा भइसकेको छ। विश्वकपमा समूह चरणको अन्तिम खेलमा जितेर आफ्नो टिम इङ्ल्यान्ड समूह विजेता बनेपछि टिमका समर्थकले उत्सव मनाएका छन्। न्युयोर्कमा भएको खेलपछि स्काईका रब ह्यारिसले समर्थकसँग कुराकानी गर्नुभएको छ।
1: We're American, but that was amazing, yeah.
2: How was it? It's coming! Football's coming home!
3: Oh, we're going to win the final! We'll see you there.
4: Harry Kane, best striker in the world.
1: And Jude Bellingham.
0: इङ्ल्यान्डले पनामालाई 2-0 हराएर समूह विजेता बन्दै एटलान्टामा आगामी बुधबार नकआउट खेल खेल्नेछ। राष्ट्रपति महाधिवेशनका कारण लगातार सर्दै आएका प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद सचिवालयले बिहान 11 बजेका लागि बैठक तय भएको जनाएको छ। गएको बिहिबार र शुक्रबार स्थगित भएको बैठक आज तय भएको सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ। बैठकमा आधा दर्जन बढी विधेयक पेश गर्ने कार्यक्रम रहेको छ। पर्वतको मोदी गाउँपालिकाले स्लेट ढुङ्गा खानी सञ्चालन गर्ने भएको छ। मोदी गाउँपालिका अन्तर्गत वडा नम्बर 1 भोक्ताङले, वडा नम्बर 3 देउराली र वडा नम्बर 4 क्याङको सिमानामा माटेको लेकमा रहेको धवलागिरी क्षेत्रकै ठूलो ढुङ्गा खानी विगत 18 वर्षदेखि बन्द छ। तत्कालीन क्याङ, देउराली र भोक्ताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेट खानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो। मोदी गाउँपालिकाको गत मंगलबार सम्पन्न 19 गाउँ अधिवेशनबाट स्लेट खानी सञ्चालन गर्ने योजना पारित भएको छ। गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको 9 वर्षमा पहिलोपटक स्लेट खानी सञ्चालनको कार्यक्रम अघि सारिएको छ। गाउँपालिकाको राजस्व वृद्धि गरी रोजगारी सिर्जना गर्न खानी सञ्चालनको कार्यक्रम अघि सारिएको गाउँपालिका अध्यक्षले बताएका छन्। देउराली, क्याङ र भुक्ताङले गाविसका बासिन्दाले खानी आफ्नो गाविसभित्र पर्ने भन्दै दावी गरेपछि 2064 सालदेखि बन्द गरिएको थियो। खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेका छन्। खानी सञ्चालनका समयमा दैनिक 100 मजदुरले प्रत्यक्ष रोजगारी पाएका थिए। मनाङ जिल्लासँग सिमाना जोडिएको लम्जुङको मर्साङदी गाउँपालिकाले स्थानीयलाई मासिक 50 युनिटसम्म निशुल्क बिजुली दिने भएको छ। मर्साङदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क प्रस्ताव गरेर 21 गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भएको छ। उहाँका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा जल विद्युतको आमदानी, उज्यालो मर्साङदीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्ताले मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क पाउने व्यवस्था गरेको हो। यसका लागि गाउँसभाबाट 55 लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाका अनुसार पालिकाका 9 वटै वडामा गरी 4,409 घर परिवार छन्। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत रोयल्टीबाट 4 करोड आमदानी हुने अनुमान गरेको छ। पालिकाभित्रका हाइड्रो पावरबाट आएको रोयल्टी मध्येबाट बिजुली गाउँपालिकाले निशुल्क व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो। यस गाउँपालिकाभित्र 50 मेगावाट क्षमताको माथिल्लो मर्साङदी ए, 30 मेगावाटको न्यादी जलविद्युत आयोजना सहित 8 वटा विभिन्न आयोजनाबाट करिब 100 मेगावाट विद्युत उत्पादन भइरहेको छ। बेसी सहर नगरपालिकासँग जोडिने गरी 50 मेगावाटको मर्साङदी बेसी जलविद्युतका आयोजना निर्माणाधीन अवस्थामा छन्। उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आमदानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ। भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउने संख्या 1,430 पुगेको छ। 3,238 घाइते भएको सांसद जोर्ज रिगर्सले बताउनु भएको छ। कारगासबाट स्काईका जेम्स म्याथ्युज।
5: Today, people watching and waiting the search and rescue efforts, which gradually are evolving effectively into recovery operations.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: राजसभा महाधिवेशनका कारण लगातार सर्दै आएको प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद सचिवालयले बिहान 11 बजेका लागि बैठक तय भएको जनाएको छ। गएको बिहिबार र शुक्रबार स्थगित भएको बैठक आज तय भएको सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी गरेको सूचनामा उल्लेख छ। बैठकमा आधा दर्जन बढ़ी विधेयक पेश गर्ने कार्यक्रम रहेको छ। अरनीको राजमार्ग यही असार 22 गतेदेखि रातिको समयमा 15 दिन बन्द गरिने भएको छ।
1: स्तर उन्नति भइरहेको अरनीको राजमार्ग अन्तर्गत धुलिखेल खावा सड़क खण्डलाई तीव्रता दिन 15 दिन रातको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ। यही 22 असारदेखि आउँदो साउन 4 गतेसम्म रातिका बेला टिप्पर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा निषेध गर्ने निर्णय भएको छ। यस्तै यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। समितिले यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिश गरिने समेत जनाएको छ। एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न दिइने भएको छ।
0: मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङदी गाउँपालिकाले स्थानीयलाई मासिक 50 युनिटसम्म निशुल्क बिजुली उपलब्ध गराउने भएको छ।
2: मर्स्याङदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क प्रस्ताव गरेर 21 औं गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भएको छ। उहाँका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा जल विद्युतको आमदानी उज्यालो मर्स्याङदीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्ताले मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क पाउने व्यवस्था गरेको हो। यसका लागि गाउँसभाबाट 55 लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाका अनुसार पालिकाका 9 वटै वडामा गरी 4,409 घर परिवार छन्। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत रोयल्टीबाट 4 करोड आमदानी हुने अनुमान गरेको छ। पालिकाभित्रका हाइड्रो पावरबाट आएको रोयल्टी मध्येबाट बिजुली गाउँपालिकाले निशुल्क व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो। यस गाउँपालिकाभित्र 50 मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए, 30 मेगावाटको न्यादी जलविद्युत आयोजना सहित 8 वटा विभिन्न आयोजनाबाट करिब 100 मेगावाट विद्युत उत्पादन भइरहेको छ। बेसी सहर नगरपालिकासँग जोडिने गरी 50 मेगावाटको मर्स्याङदी बेसी जलविद्युतका आयोजना निर्माणाधीन अवस्थामा छन्। उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आमदानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ।
0: पर्वतको मोदी गाउँपालिकाले सिलेट ढुङ्गा खानी सञ्चालन गर्ने भएको छ।
2: मोदी गाउँपालिका अन्तर्गत वडा नम्बर 1 भोक्ताङले, वडा नम्बर 3 देउराली र वडा नम्बर 4 क्याङको सिमानामा माटेको लेकमा रहेको धौलागिरी क्षेत्रकै ठूलो ढुङ्गा खानी विगत 18 वर्षदेखि बन्द छ। तत्कालीन क्याङ, देउराली र भोक्ताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको सिलेट खानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो। मोदी गाउँपालिकाको गत मंगलबार सम्पन्न 19 औं अधिवेशनबाट सिलेट खानी सञ्चालन गर्ने योजना पारित भएको छ। गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको 9 वर्षमा पहिलोपटक सिलेट खानी सञ्चालनको कार्यक्रम अघि सारिएको छ। देउराली, क्याङ र भुक्ताङले गाविसका बासिन्दाले खानी आफ्नो गाविसभित्र पर्ने भन्दै दावी गरेपछि 2064 सालदेखि बन्द गरिएको थियो। खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेका छन्। खानी सञ्चालनका समयमा दैनिक 100 मजदूरले प्रत्यक्ष रोजगारी पाएका थिए।
0: भेनेजुएलामा भूकम्पमा ज्यान गुमाउनेको संख्या 1430 पुगेको छ। 3238 जना घाइते भएका सांसद जोर्ज रोड्डी गुएसले जानकारी दिनुभयो। उहाँले 130 वर्ष यताकै ठूलो संकट आइलागेको बताउनु भएको छ। काराकासबाट स्काईका जेम्स म्याथ्युजका अनुसार भूकम्प पीड़ितहरू सहायताका लागि व्यग्र प्रतीक्षामा छन्।
3: The search and rescue efforts, which gradually are evolving effectively into recovery operations. That 3-day window of survival they speak about, that's diminished by the kind of conditions we have here in Caracas. It's extremely hot, and I think it's fair to say, yes, that hope is diminishing. The expectation is very much that that death toll confirmed of more than 1,400.
0: भेनेजुएलाले उद्धार अभियान सहज बनाउन भिसा प्रक्रिया सरल बनाएको जनाएको छ। लेबनानसँग युद्ध रोक्ने सहमति भएको बेला इजरायली हमलामा एकजनाको मृत्यु भएको छ। लेबनानको सरकारी न्यूज एजेन्सीले एकजनाको ज्यान जाने गरी ड्रोन हमला लगतै थप आक्रमण हुँदा केही नागरिक घाइते भएको उल्लेख गरेको छ। इजरायली डिफेन्स फोर्सले भने आफूलाई खतरा ठानिएका व्यक्ति लक्षित आक्रमण गरेको बताएको छ। आक्रमणको हिजबुल्लाहले पनि निन्दा गरेको छ। हौस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: राज्यसभा महाधिवेशनका कारण लगातार सर्दै आएको प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद सचिवालयले बिहान 11 बजेका लागि बैठक तय भएको जनाएको छ। गएको बिहिबार र शुक्रबार स्थगित भएको बैठक आज तय भएको सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ। बैठकमा आधा दर्जन बढ़ी विधेयक पेश गर्ने कार्यक्रम रहेको छ। पर्सि मंगलबारसम्म मनसून मुलुकभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यो वर्ष सरदर मितिभन्दा 6 दिन ढिला गरी गएको असार 5 गते पूर्वमा प्रवेश गरेको मनसून असार 8 देखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेको थियो, तर मनसून कमजोर अवस्थामै छ। मध्य असार भइसक्दा पनि पानी पर्न नसक्दा धान रोपाई प्रभावित भएको छ। आज दिउँसो देशभर मौसम साधारणतया बदलिरहने अनुमान छ। गैराती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा पानी परेको छ। बिहान काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा भएको छ। आज दिउँसो कोशी प्रदेशका पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै कोशी प्रदेशको तराई र मध्य प्रदेशका केही ठाउँमा हावाहुरी पनि चल्ने महाशाखाको पूर्वानुमान छ। आज राति पनि मुलुकभर मौसम साधारणतया बदलिनै रहनेछ। पर्वतको मोदी गाउँपालिकाले स्लेट ढुङ्गा खानी सञ्चालन गर्ने भएको छ।
1: मोदी गाउँपालिका अन्तर्गत वडा नम्बर 1 भोक्ताङले, वडा नम्बर 3 देउराली र वडा नम्बर 4 क्याङको सिमानामा माटेको लेकमा रहेको धौलागिरी क्षेत्रकै ठूलो ढुङ्गा खानी विगत 18 वर्षदेखि बन्द छ। तत्कालीन क्याङ, देउराली र भोक्ताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेट खानी चालू आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो। मोदी गाउँपालिकाको गत मंगलबार सम्पन्न 19 अधिवेशनबाट स्लेट खानी सञ्चालन गर्ने योजना पारित भएको छ। गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको 9 वर्षमा पहिलोपटक स्लेट खानी सञ्चालनको कार्यक्रम अघि सारिएको छ। देउराली, क्याङ र भुक्ताङले गाविसका बासिन्दाले खानी आफ्नो गाविसभित्र पर्ने भन्दै दावी गरेपछि 2064 सालदेखि बन्द गरिएको थियो। खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेका छन्। खानी सञ्चालनका समयमा दैनिक 100 मजदूरले प्रत्यक्ष रोजगारी पाएका थिए।
0: काठमाडौँको चक्रपथ दोस्रो खण्ड विस्तारका लागि पटक पटक चीन र नेपालका अधिकारी बीच छलफल र सम्झौता भए पनि निर्माणको काम अझै शुरू हुन सकेको छैन।
2: सड़क विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्याल नेतृत्वको टोली केही समय अघि चक्रपथ विस्तारको डिजाइन फाइल गर्ने बारे छलफलका लागि चीन गएको थियो। अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले जानकारी दिनुभएको छ। फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप्न सुझाव दिइएको उहाँको भनाइ छ। डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनौट गरिनेछ। आउँदो साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेश गर्ने तयारी रहेको अर्यालले बताउनुभयो। ढुङ्गे धारामा कलभर्टको ठाउँमा पक्की पुल थप्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। वर्खा अघि निर्माण कम्पनी छानिसकिने र निर्माण कम्पनी छानिएपछि तयारीको रूपमा क्याम्प खडा लगायतका काम गर्न नेपाल आउन आग्रह गरिने उहाँको भनाइ छ। वर्खा अघि ठेक्का सम्झौता भए पनि काम भने दशैंपछि मात्रै शुरू हुने अर्यालले जानकारी दिनुभएको छ।
0: लेबनानसँग युद्ध रोक्ने सहमति भएकै बेला इजरायली हमलामा 1 जनाको मृत्यु भएको छ। लेबनानको सरकारी न्यूज एजेन्सीले 1 जनाको ज्यान जाने गरी ड्रोन हमला लगत्तै थप आक्रमण हुँदा केही नागरिक घाइते भएको उल्लेख गरेको छ। इजरायली डिफेन्स फोर्सले भने आफूलाई खतरा ठानिएका व्यक्ति लक्षित आक्रमण गरेको बताएको छ। आक्रमणको हिजबुल्लाहले पनि निन्दा गरेको छ, तर इजरायली रक्षा मन्त्री इजरायल कासले लेबनानमा आफ्नो सेना थप समय बस्नका लागि तयार रहने बताउनु भएको छ।
3: ראש הממשלה ואני הנחינו את צה"ל להתכונן לשירות ממושכת באזור הביטחון ולערך בהתאם להגנת חיילי צה"ל והסרת איומים מעל יישובי הצפון.
0: फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। गैराती इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गरेको हो। इंग्ल्याण्डको जितमा जुङ बेलिङहमले 62 मिनटमा र ह्यारी केनले 67 मिनटमा गोल गर्नुभएको हो। त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरी नकआउट चरणमा ठाउँ बनाएको छ। क्रोएसियाका लागि पेटर सुचिचले 31 मिनटमा पहिलो गोल गर्नुभयो। दोस्रो हाफको 73 मिनटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काएपछि 83 मिनटमा निकोला भ्यासिचले लुका मोड्रिचको पासलाई हिट मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई जित दिलाउनु भएको हो।
4: प्रयास गोरखा रेडियो। परदेशी को संदेश।

0: कार्यक्रम परदेशीको सन्देशको समय भयो। रेडियो नेपालको यो समयमा आइतबारको मध्याह्नको कार्यक्रममा हामी आउन पाइरहेका छौँ। सबभन्दा पहिला रेडियो नेपाललाई थ्याङ्क यू भेरी मच। सञ्चालक विनोद खड्काको बिएबिएस गोर्खा रेडियोको प्रस्तुति रेडियो नेपालबाट देश अनि विदेशमा सुनिने यो कार्यक्रममा सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथमा छु म निशा गुरुङ। यहाँहरू सबैलाई नमस्कार छ र कार्यक्रममा स्वागत छ। एक हप्ता पछि हामी आइसकेका छौँ अषाढ महिना, होइन त दाजु? अब रोपाई पनि सुरु हुन लागिसकेको छ, धान दिवस पनि 14 गते त अब आइतबार भयो, सोमबारको दिनमा
0: सोमबारको दिन पर्यो।
1: हजुर
0: दिन त काममा परे पो परेछ त कि
1: एकदमै
0: बडो गाह्रो पर्यो नि त उसमा त, कसरी धान रोप्न जाने?
1: हजुर अब अहिले आली मिलाउनेदेखि लिएर होइन खेतमा चाहिँ बिउहरू काट्नेदेखि लिएर सबै कामहरू पुरा गरिसक्नु भएको छ होला हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूले। किन भन्दाखेरि असार 15 गते त होइन छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला भन्ने गीत गाउँदै धान रोप्दै हुनुहुन्छ।
0: ओके, माना रोप्ने अनि
1: मुरी उब्जाउने,
0: मुरी उब्जाउने अनेक अनेक मनाइ छ नि होइन?
1: हजुर हजुर।
0: अनि यसपालिको के कार्यक्रम छ तपाईँको?
1: हजुर यसपालि त अब हामी यतैतिरै हुन्छौँ दाजु, कार्यालयतिरै है, यहीँबाट हामी श्रोतालाई फोन गर्छौँ। त्यसपछि उहाँहरूले के कसो गर्दै हुनुहुन्छ, दही चिउरा पनि खाँदै हुनुहुन्छ कि छैन होइन त्यो पनि सोध्छौँ हामी।
0: तर त्यही दिन नमिले पनि नि बहिनी,
1: हजुर
0: हामी यसपालि चाहिँ हाम्रो साथीभाइ मिलेर धान रोप्ने भनेका छौँ, तर त्यसको नजिकको शनिबार वा आइतबार मिलाएर हामी धान रोप्ने रोप्ने त न्यू मात्रै होइन,
1: तर
0: परिवारजनहरू मिलेर एउटाजना साथीको गोदावरीमा अलिकति फार्म छ क्या बहिनी, होइन एउटा छकला चाहिँ एकदम मिलाएर राख्छु भन्नु भएको छ, अनि धान रोप्ने, घर घरबाट खाना बनाएर लाने, आफ्नो भागमा के पर्छ पटलक भनिन्छ नि होइन, अनि रमाइलो धान रोपाई पनि गर्ने, आफ्नो ट्रेडिसनलाई मेन्टेन पनि गर्ने, परिवारजनहरूसँग इन्जोय गर्ने भन्ने हिसाब छ बहिनी। तपाईँहरूलाई पनि वेलकम है। तर एउटा मात्रै कुरा छ, एउटा खानेकुरा त ल्याउनै पर्छ, अनि मादलको साथमा गाउनै पर्छ, नाच्नै पर्छ है त किनभने यस्तो कुराहरू त विदेशीले त रहर मात्रै हो कि उनीहरूलाई, होइन हाम्रो त वे अफ लाइफ हो, हाम्रो जनजीविकामा यो त आइरहने कुरा हो। कहिले धान रोप्ने, खिर खाने, दही चुरा खाने, होइन मकै भटमास खाने, क्या रमाइलो नि होइन। अस्ति मलाई जुम्लाबाट ल्याइदिनु भएको एकजना साथीले मकै ल्याइदिनु भएको थियो नि बहिनी, त्यो के भन्छ नि एकदम कुडुङ कुडुङ गरेर खाने, फुल फुल नउठ्ने के बहिनी, म त रोक्नै सकिनँ के, जति खायो मिठो होइन। त्यस्तो हुँदो रहेछ क्या हाम्रो अर्ग्यानिक खानेकुराहरू, यो विदेशमा किनेर पनि पाइन्न के
1: बहिनी।
0: त्यस कारणले अब विदेशका हाम्रा नेपाली दाजुभाइहरूलाई मैले यी कुरा भन्दाखेरि कति मलाई गाली गर्नुहुन्छ होला, के कुरा गरेर हामीलाई मुख मिठाइदिएको मात्रै भन्नुहुन्छ होला होइन, किनभने यस्तो खानेकुराहरू कहाँ पाइन्छ र। एनिवे अब आजको व्यवसायमा सम्पूर्ण श्रोतामा एकपालि नमस्कार छ, प्रार्थना गरौँ मजाले पानी परोस्, किनभने अहिलेसम्म यसपालिको मनसुन चाहिँ ढिला भएको छ। हाम्रो मेट अफिस
1: होइन
0: ले चाहिँ जानकारी दिएअनुसार 6-7 दिन अझै ढिला हुने देखिन्छ, पानी परे पनि एकदमै खण्ड वृष्टि कुनै कुनै ठाउँमा चाहिँ पर्ने, एकछिनलाई पर्ने, मजाले भनौँ असार साउनको चाहिँ वृष्टि भएको छैन, जेठ असारमा पर्नुपर्ने पानी परेको छैन, त्यसले गर्दाखेरि माथि हेरौँ र पुकारौँ भगवान्लाई कि होइन वर्षाको देवता महादेवलाई पार्वतीलाई खुसी बनाउनु पर्छ भनिन्छ होइन त,
1: एकदमै हो हो।
0: ओके प्रार्थना गरौँ है त। ओके नभए के हुन्छ नि बहिनी, फेरि हाम्रो जिडिपीमा नि असर पर्छ, गाउँघरमा चाहिँ फेरि मनकी खाना पाइन्न, फेरि विदेशबाट मगाउनु पर्छ, हामीलाई चाहिँ धेरै के भन्छ हानि हुन्छ, गर्दाखेरि समयको वर्षा त्यसको भ्यालु छ, प्रार्थना गरौँ भन्दै अब अगाडि बढौँ त बहिनी।
1: हजुर दाजु अब अगाडि बढ्नु पर्छ र आज त हामीले हाम्रा श्रोतालाई एउटा सरप्राइज पनि दिन्छौँ। आज हामी एकजना रिक्रुट भाइ होइन, हुन त उहाँ भर्ती भएको 1 वर्ष भइसक्नु भएको छ होइन, अहिले त पल्टनमै हुनुहुन्छ, उहाँको बुवालाई हामी फोन गर्छौँ। किन भन्दाखेरि उहाँ भाइको चाहिँ जन्मदिन आउँदैछ दाजु, सो हामीले उहाँलाई सरप्राइज दिन्छौँ आज।
0: सरप्राइज नाम पनि अलिअलि मोटामोटी दिउँ है, ताकि उहाँलाई चाहिँ किन उसमा राख्ने,
1: एकदमै
0: बागलुङवासी, ट्रेनिङ सकेर उहाँ चाहिँ क्युओजिएलआरमा जानु भएको रहेछ, उहाँको बर्थडे छिटै आउँदैछ, त्यस कारणले उहाँ बुवा भन्नुहुन्छ कि बाबा भन्नुहुन्छ कि जे होस् उहाँलाई जाने कोसिस गर्छौँ है तपाईँ खुसी हुनु भएको छ नि होइन एनिवे बहिनी ठेगाना दिइहाल्नुहोस् त
1: हुन्छ छोटकरीमा हामी ठेगाना भन्छ श्रोता कार्यक्रम परदेशीको सन्देश बिएफबिएस नेपाल पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल एचक्यूबिजिएन बिएफपिओ 4 इमेल आइडी छ बिएफबिएस गोर्खा एट द रेट बिएफबिएस डट कम फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930
0: ठेगाना यही हो तपाईँहरू आउनुहोस् आफन्तजनहरू जो धेरै पर पर जानुभएको छ विदेशमा हुनुहुन्छ सात समुद्र पारि आफ्नो काम उद्देश्य पढाइ उहाँलाई पनि नेपालबाट कन्ट्याक्ट गर्नको लागि यो रेडियो नेपालको कार्यक्रम परदेशको सन्देश मान्न सक्नुहुन्छ हामी हौ बिएबिएस गोर्खा रेडियो संसारभरि सुनिन्छ बेलायत मात्र होइन ब्रुनाई युके त्यसपछि हङकङ होइन हाम्रो पल्टनका साथीभाइहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीँ हामी सुनाउँछौँ हाम्रै आफ्नै फ्रिक्वेन्सीमा अनलाइनमा त संसारभरि नै त्यसले गर्दाखेरि प्लिज डु कनेक्ट किनभने यो 14 तारिखमा बसेर आफूले गरेका राम्रा राम्रा कामहरू उपलब्धिहरू सफलताका कुराहरू हलो हाईहरू चाहिँ सेयर गर्न सक्नुहुन्छ भन्दै अब पहिलो श्रोतालाई स्थान दिइहालौँ त
1: हजुर दाजु पहिलो श्रोता हुनुहुन्छ कृष्ण चामलिङ है लेस्टर युकेबाट हामीले
0: कवि गीतकार महोदय पो आउनु भएको रहेछ त
1: हजुर हजुर हाम्रो कृष्ण चामलिङ दाजु भने तापनि जुङ निवासी हुनुहुन्छ र अहिले भने बसाइ सराईको क्रममा उहाँ चाहिँ अहिले नारायणथान काठमाडौँमा चाहिँ बसोबास गर्नुहुन्छ
0: के गर्नु नाराथान काठमाडौँको 2-3 रोपनी जग्गा चाहिँ बाँझो भयो होला होइन खेत खन्दा खन्दा मेरो त म त एकदम बलियो भएको छु भन्नुभएको थियो केही समय अगाडि अनि गाउँ निसुम पनि सुन्ने सुन्ने भाव होला उहाँ नहुँदाखेरि होइन निसुमका हिरा हिराहरू छन् के बहिनी युवाहरू उनीहरू पनि विदेश गएछन् के बहिनी अनि नभए चाहिँ त्यहाँको एउटा चाहिँ ब्लुमिङ के भन्ने
1: एउटा
0: युवा क्लब थियो उहाँले विभिन्न कार्यक्रम गर्नुहुन्थ्यो भाइहरू खै भन्दा त सबै विदेशतिर लाग्यो नि भनेर भन्नुभएको थियो
1: अभिषेक भाइ हुनुहुन्थ्यो
0: हो नि अभिषेक भाइ हुनुहुन्थ्यो खैर जे होस् उहाँको पत्रतर्फ लागिहालौँ ध्यान दिउँ त्यसमा लेख्नुहुन्छ युकेबाट लेस्टर युकेबाट उहाँ लेस्टर होइन तपाईँ
1: हजुर दाजु उहाँ लेस्टर नै हो दाजु
0: ओके परदेशको सन्देश कार्यक्रमका संचालक विनोद दाई अनि स्नेही चेलीहरू मा चाहिँ दिज्यु सुजन बाला होइन बहिनी निशा मिना अनि अन्य बहिनीहरूमा पनि नमस्कार छ यसै गरी रेडियो नेपाललाई पनि सम्झनु भएको छ उहाँले मलाई चाहिँ रेडियो नेपाल भन्ने बित्तिकै प्रसारक प्रसारिका म अलिअलि चिन्छु नयाँ नयाँ आइसक्नु भएको छ तर एमसिआरमा हुनुहुने मास्टर कन्ट्रोल रुममा हुनु भने दिदी बहिनीहरू हुनुहुन्छ के अनि हाम्रो कार्यक्रम सुनाउनुहुन्छ उहाँले अनि कहिले कहिले चाहिँ हाँस्नु हुँदो रहेछ के कुरा गर्यो भनेर होइन अनि तपाईँहरूको कार्यक्रम हामी सुनाउँछौँ र बसेर मजाले एमसिआरबाट सुन्छौँ भनेर भन्नुभएको थियो कि मलाई एकदम उहाँहरूलाई चाहिँ म सधैँ धन्यवाद पनि दिन चाहन्छु नमस्कार पनि किनभने उहाँहरू एकदम महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ होइन बहिनी ओल टेक्निकल टिम र यसै गरी नेपालको आदरणीय सञ्चालक ज्यूहरू अनि सम्पूर्ण बिएबिएस काठमाडौँ युके ब्रुनाईको परिवारमा साइनो अनुसारको अभिवादन अटुट अटुट सम्झना र दैनिकीको नमस्कार भन्नुभएको छ बहिनी
1: हो दैनिकी रूपमा नमस्कार गर्नुभएको छ हाम्रो कृष्ण दाईले र अहिले कृष्ण दाईले दोस्रो जागिर पनि खाइराख्नु भएको छ हजुर र उहाँ चाहिँ क्युओजिएलआरका सदस्य हुनुहुन्छ र उहाँले चाहिँ भन्नुहुन्थ्यो म पनि हङकङको हस्पिटलमा जन्मिएको हुँ नि आर्मी हस्पिटलमा भन्दै हुनुहुन्थ्यो
0: BMH होइन ब्रिटिस मिलिट्री हस्पिटल अहिले त्यसको 13-14 कति 23 तल्लाको घर थियो नामो निशान छैन रे भनेर सुन्छु कि कालुन भन्ने ठाउँ जहाँ चाहिँ केओजेलआरको पुरानो अफिस होइन ब्यारेक थियो त्यहाँ चाहिँ क्विन्स गोर्खा सिग्नल्स र केओजेलआर त्यतिखेर जिटिआर र 248 गोर्खा सिग्नल स्क्वाड्रन ब्रिगेड म्यानिङ एन्ड रेकर्ड अफिस बिजिएमआरओ एउटै कोलोकोट थियो कि बहिनी अनि त्यहाँबाट बाटो पारी बिएमएच हस्पिटल त्यहाँ फुटबल ग्राउन्ड थियो होइन
1: त्यो
0: फुटबल ग्राउन्ड बडो राम्रो थियो हामी फुटबल हकी खेल्थ्यौँ अनि त्यहाँ चाहिँ हामीले नेपाल कप चाहिँ धेरै खेल्यौँ क्या बहिनी
1: होइन
0: त्यो सम्झना छ तर अहिले छैन रे त्यो बिल्डिङ भत्काइसक्यो भनेर भन्दाखेरि कता कता दुःख लागेर आउँछ उहाँ जन्मेको ठाउँको नाम नै जान्छैन बहिनी होइन अनि धेरै भान्जा भान्जीहरू त्यहाँ जन्मेका पनि छन् होइन मेरो दुई छोराहरू पनि त्यहीँ जन्मेको हो त्यसले गर्दाखेरि हाम्रो पनि केही नाता र साइनो छ भन्नु पर्यो अगाडि बढौँ त
1: हुन्छ
0: ओके उहाँले आफ्नो परिचय दिनुभएको छ उहाँले परिचयमा कृष्ण चामलिङ यङ छेन भनेर ब्याकग्राउन्ड लेख्नु भएको छ. हङकङमा जन्म भई थाप्लेजुङ जिल्ला साबिक चाङ्गे नेसोम चार पित्तले धारा मेरो घर हो. त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना कुना चार्दै हिँड्ने क्रम अहिले बेलायतको कर्मभूमिमा चाहिँ आफ्नो कर्म जोत्दैछु भन्नुभएको छ बहिनी.
1: अब यहाँ पनि उहाँले बारी खन्दैछु भन्दै हुनुहुन्थ्यो, उहाँ पनि कर्म जुत्दै हुनुहुन्छ. हजुर, एकदमै राम्रो.
0: पाखुरी नबजाई त कहाँ खान पाइन्छ त, होइन? त्यस कारणले तर जे गर्नुहुन्छ राम्रोसँग गर्नुहोस्, हाम्रो शुभकामना छ. र यसरी परिस्थिति बस टाढा रहनु परे तापनि गाउँघर साथीभाइको सम्झना सदा सदा मनमा लिएर हिँडिरहेको हुन्छु म. विशेष मलाई जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू, समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू, सोल्टाको त नामै छैन बहिनी.
1: हजुर हजुर,
0: विशेष गरी सोल्टिनीहरूलाई याद गर्नुहुन्छ. रोमान्टिक हुनुहुन्छ क्या बहिनी मित्र. सोल्टिनीज्यूहरू नाम लेख्नु भए मजा आउँथ्यो, होइन? लेख्नु भएको छ, उहाँ चलाख हुनुहुन्छ नि. सोल्टिनीज्यूहरूलाई म कुशले छु, नम्बरी बाँचे दैवले साँचे, अर्को वर्ष भेट्नुहोला भन्नुभएको छ बहिनी.
1: हजुर, फेरि पनि अब हुन्छ नि उहाँहरूको साकेलामा भेट्नुहुन्छ भन्नुभयो होला, होइन? अर्को सालको साकेलामा.
0: सोल्टिनीहरू कहाँ हुनुहुन्छ, काठमाडौँमै कि कहाँ गाउँमै होला, होइन? एनिवे, तपाईँको सोल्टिनीले सुन्नु भएको छ होला, हाँस्दै पनि हुनुहुन्छ होला. भन्दै अब तपाईँहरूको कुनै रोजाइमा गीत सुनाइदिनु भए आभारी हुने थियो भन्नुभएको छ.
1: हजुर, यसपालि त हामीले उहाँले नै रचना गर्नुभएको गीत सुनाउन गइरहेका छौँ दाजु. धरानदेखि छुट्यो बस पूर्व ताप्लेजुङ, उहाँले चाहिँ एउटा हुन्छ नि बसको यात्राकै विषयमा एउटा गीत रच्नु भएको छ.
0: बसको यात्रा पनि अनेक अनेक हुन्छ, मेरो त पैसा हराएको छ क्या बहिनी. यो माया पिरती भन्ने कुरा होइन, पैसा हराएको छ क्या बहिनी. कस्तो फत्राक फत्राक परेको छु भनेर साध्यै छैन, होइन? क्वालिटी कहाँ गयो गयो, होइन? एउटा सानो ल्यापटप जस्तो थियो, पम्प टप, त्यो पनि हरायो. त्यसले गर्दाखेरि बसको आफ्नै अनुभव हुन्छ. आशा गरौँ हाम्रो श्रोताले रमाइला तिता मिठा रमाइलो सेयर गर्न लागेका कुराहरू अर्को पत्रमा लेख्नुहुन्छ होला. तपाईँ पनि कुनै छ कि?
1: छ नि दाजु,
0: ल भन्नुहोस्।
1: मेरो त बसको यात्रा यति दुःखदायी हुन्छ कि, यति पीडादायी हुन्छ कि दाजु, भन्नै मन लाग्दैन है.
0: नभन्ने त
1: एकदमै गाह्रो हुन्छ मलाई, एकदम बस लाग्छ. अनि त्यो बस लागेको कारणले गर्दा म जहिले पनि धेरै जस्तो प्लेनमै जान्छु, होइन? प्लेनमै जान्छु. तर पहिला पहिला यस्तो हुन्थ्यो कि दाजु, एकदमै लाग्ने यस्तो लाग्थ्यो कि यो बस पनि सिट होइन कि, एउटा हुन्छ नि मजाले सुतेर जान पाए नि हुन्थ्यो हुन्थ्यो. तर अहिले आएको रहेछ बसहरू,
0: सुतेर जानु पर्ने स्लिपर भन्छ.
1: हजुर हजुर, त्यस्तो सोच्थेँ कि मैले त्यो बेला है, तर अहिले आइसकेर
0: राम्रो कुरा के छ भने ती टोयलेटको बन्दोबस्त पनि छ, होइन? अनि ठाउँ ठाउँमा उहाँले रोकिदिनुहुन्छ, स्पिड पनि त्यति गर्नुहुन्न, किनभने ट्राफिकले पनि स्पिड चेक गरेको हुन्छ, होइन? छोडेको टाइम र पुग्ने टाइम दिएको हुन्छ क्या बहिनी, स्पिड नगरोस् भनेर, होइन? गर्दाखेरि बिस्तारै बिस्तारै सब चिज मिल्दैछ. हाम्रो देशमा छैन भनेर चाहिँ हामी भन्छौँ नि, होइन? नियम कानुन राम्रो छ, धेरै चिज इम्प्लिमेन्टेसन हुन बाँकी छ, तर भइरहेको छ. बसहरू पनि आरामदायी छन्, वातानुकूलित छन्. अघि मैले हेर्दै थिएँ, एचडी टेलिभिजन छ, वाइफाई छ, सुतेर जाने स्लिपर, त्यसपछि के छ, टोयलेट, होइन?
1: होस्टेस पनि हुनुहुन्छ,
0: होस्टेस पनि. अनि ठाउँ ठाउँमा ठ्याक पहिला नै अर्डर गरेपछि खाना रेडी के बहिनी. सिर्फ के मात्रै चाहियो रे बहिनी, के मात्रै चाहियो?
1: पैसा.
0: नगदमा त्यो पनि धेरै महँगो होइन, होइन? त्यति आराम खोजेपछि त अलिअलि पैसा खर्च गर्नु पनि पर्यो
1: नि,
0: होइन? त्यसले गर्दाखेरि मलाई चाहिँ सधैँ मनपर्ने चाहिँ अहिलेको सुख सुविधा जे होस्, पहिले काठमाडौँबाट बिरगञ्ज जाँदा, होइन, टिस्टुङ पालुङमा गएर त्यो त्यहाँको लोकल होटेलको दाल भात तरकारी, चिसोको र अलिकति कुखुराको या खसीको मासुको झोल के बहिनी, तिन थाल खाइन्छ अर्ग्यानिक, यति मिठो भनेर साथै छैन. अनि कतै जानु पर्यो कि, हामी स्कुलमा जान्थ्यौँ, होइन? स्कुल छुट्टीमा मिन पचासको विधामा जाँदाखेरि त्यही मात्रै लोभ हुन्थ्यो क्या बहिनी, किस्टमको खाना खानु पाइन्छ भनेर. त्यस्तो मजा मजाको सफरका कुराहरू छन् भन्दै अब हाम्रो कुरा होइन कि गीत राखौँ है.
1: हजुर, अब हामी पनि सफरको कुरा गरौँ, ताप्लेजुङ जाउँ.

0: बडो मिठो गीत हाम्रो मित्रको गीत हैन त बहिनी भन्नुस् त
1: हजुर कृष्ण सामलिङ दाजुले आफ्नै कलमद्वारा सिरोजित यो गीत हामीलाई दिनुभएको थियो र हामीले एकदमै हुन्छ नि यो रेकर्ड चाहिँ सेभ गरेर राखेका थियौँ दाजु र यो गीत चाहिँ उहाँको निम्ति राखिदिएका छौँ
0: अब जानै पर्ला त होइन धरामदेखि ताप्लेजुङसम्म रमाइलो हुने जस्तो तर बहिनी आजको यो बसाइमा हामीले सरप्राइज सरप्राइज भन्दैछौँ नि होइन त्यहाँ पनि जानै पर्नेछ के बहिनी
1: एकदमै जानुपर्छ
0: किनभने ढोर पाटनसम्म पुग्ने एउटा चाहिँ बन्दोबस्त मिल्ला जस्तो छ कि बहिनी होइन किनभने हाम्रै पाटनका सदस्य को बुवासँग हाम्रो कन्ट्याक्ट भएको छ बाबा हुनुहुन्छ उहाँको नाम चाहिँ देवेन्द्र घरती होइन अहिले उहाँ चाहिँ अहिले घाँस दाउरा गरेर घर गोठबाट घर जाँदै हुनुहुँदो रहेछ उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्नु त बहिनी ओके देवेन्द्रजी नमस्ते स्वागत छ यहाँलाई म त गाउँ घरै पुगे जस्तो भयो बहिनी
1: देवेन्द्र दाजु नमस्कार हजुरलाई कार्यक्रममा स्वागत छ अहिले के गर्दै हुनुहुन्छ घाँसको भारी बोक्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ
2: हजुर घाँसको भारी होइन बहिनी दिङालाई घाँस दिएर देउसाको घाँस दिएर घर
1: हिँड्दै हुनुहुँदो रहेछ दाजु उहाँ चाहिँ बाटोमा
2: हजुर हजुर
0: कालो कि ओह्रालो
2: ओह्रालो
0: नभए स्या स्या भइहाल्थ्यो होइन अब तपाईँ अब घर पुग्न कति टाइम लाग्छ त
2: अब दुई तिन मिनट लाग्छ
0: ए ल पुग्नुहोस् पुग्नुहोस् पुग्नुहोस् बिस्तारै हामी गफ गर्दै तपाईँ अनि साथमा के के छ त कुकुर छ कि पाठापाठी छन् कि के छ त अघि त च्याच्या म्यामा गरेर सुनेको थिएँ त अनि तपाईँको घर र गोठ कतिको डिस्टेन्स कतिको दूरी छ त
2: मेरो घर र गोठको ठ्याक्कै भन्नु पर्दा त्यही पाँच मिनट छ मिनट लाग्छ होला सर अलिक हिँड्नेलाई
0: गोठमा गोठमा के दुना गाईहरू छन् कि भैँसी छन् कि के छन् त गाई छैन आजकल त गाईको संख्या पनि घट्यो भनिन्छ एनिवे कति कतिवटा भैँसी छ त तपाईँको गोठमा
2: भैँसी अब बुकी लग्ने होइन सर चरण लग्ने होइन के अरे अब बद्ध गर्ने हो घरमै बाँध्ने अब धेरै पाल्न सकिन्न चिन्तामा नानी छ सर दुःख हो नि सर दुःख चाहिँ अब अर्ग्यानिक हो गरे सर अब गर्न सके गर्न सकिन्न सर हामी त
0: अनि अब तपाईँ यसपालिको अब रोपाईको सिजन आउन आँट्यो पानी के छ बन्दोबस्त के छ सबै चिज मिलिसकेको छ कि गर्दै हुनुहुन्छ
2: पानी परेको छैन सर हिजो आज हाम्रोतिर मेरो त हाम्रो गाउँको वरपर त खासै अब रोपाई सोपाई नै गर्दैन सर मकै खेती गर्ने कोदो खेती गर्ने जौको खेती गर्ने आलु खेती गर्ने त्यस्तो हो सर
0: उसो भए तपाईँहरू त ढोर पाटन भन्दाखेरि धेरै अलि लेख लेख माथि माथि हो
2: लेख लेखमै माथि आलमाथि नै लेख ढोर पाटन भन्दा एक्काइस सय एक्काइस बाइस सय हाइटमा हो सर हाम्रो
0: ए उसो भए यसपालिको त्यो पानी नपरे पनि केही तपाईँलाई चाहिँ फरक पर्दो रहेनछ भन्ने बुझ्यो अनि ढोर पाटन चाहिँ कतिको जानुहुन्छ तपाईँ
2: ढोर पाटन सालको एक चोटि गइन्छ सर
0: के को लागि
2: हामी उ गर्छ पूजा गर्न जान्छौँ सर हामी पूर्णिमा
0: पूर्णिमाको दिन के हो उसको दिन होला कि यो मङ्सिरको बेलामा
2: जनै पूर्णिमा सर भदौमा भदौमा सर
0: भदौमा ओहो रमाइलो हुन्छ होला कि
2: रमाइलो हुन्छ सर त्यहाँ चार पाँच वटा जिल्लाको मान्छे आउँछन् सर त्यहाँ
0: कुन एक्ज्याक्टली कुन ठाउँमा चाहिँ
2: त्यही झोरपातनमै हो सर ठ्याक्कै झोरपातन भ्यालीमै हो सर
0: भ्यालीमै वा ल भनिदिनुहोस् त्यो मेला त गजब हुन्छ होला नि होइन त
2: मेला राख्छ सर त्यहाँको अब थाने कलपहरूले अब मेला गजब हुन्छ नि सर राम्रो हुन्छ सर त्यति हो अब पानी झरिहाल्ने धेरै पर्यो भने अलि नमजा होला सर र हिँड्नलाई अलि दुःख हुन्छ सर म्याग्दी उता रुकुम
0: आजकल त यस्तो यस्तो मेलापातमा काठमाडौँबाट ठुला ठुला कलाकारहरू ल्याउने होइन राजेश पायल ल्याउने राजु लामा ल्याउने चलन छ होइन दिदी पनि नाच्ने दिदी पनि ल्याउने चलन छ त्यो पनि हुन्छ कि स्थानीय कलाकारले नै पुग्छ तपाईँहरूलाई
2: स्थानीय कलाकारहरू
0: ओके ल तपाईँ पनि अलिक गाउनुहुन्छ जस्तो लाग्यो स्वर त राम्रो छ नि होइन बहिनी
1: दाजुले गीत गाउनुहुन्छ होला देवेन्द्र दाजु
0: ल आज तपाईँसँग गाउँघरको कुरा भयो. अब छोरा बेलायतमा क्युओजिएलआरमा होइन ट्रेनिङ कोर्स सकेर उहाँ पल्टन गइसक्नु भएको छ. मैले सुने तपाईँले नै भन्नुभएको छोरा आएर यसपालि बुहारी पनि लिएर आयो भनेर भन्नुभयो होइन त?
2: हजुर हजुर सर हजुर.
0: ओके, अनि बिहा धुमधामको साथमा भयो?
2: बिहा त्यस्तो खासै अब भित्र काम भयो सर, अर्को निम्तो सिन्टोको ठुलो बिहा चाहिँ भयो छैन सर. आज माथि भेट त्यस्तो गर्ने हाम्रो मगरहरूको चलन अनुसार अब माइतीहरू जाने त्यस्तो त्यस्तै भयो छैन सर, अरू भयो सर.
0: जे होस्, अब फेरि छोरा आएपछि समय मिलेमा अलि आफन्तजन साथीभाइलाई मिल्न बोलाएर निम्तो गरेर अलिअलि पार्टी त गर्नै पर्यो नि कुनै दिन होइन?
2: माइतीलाई अब हाम्रो चलन अनुसार कर्जा बुझाने चलन हुन्छ सर.
0: ल त्यसमा साट्ट हामीलाई पनि बोलाउनु, हामी पनि मजाले रमाइलो गर्न आउँछौँ है देवेन्द्र सर. अनि बहिनी, आज हामीले देवेन्द्र सरलाई सरप्राइज दिएको उता भाइको नाम तुफान होइन त, तुफानलाई सरप्राइज दिएको कारण चाहिँ के छ अरे भनिदिनु बहिनी, भनिदिनुहोस् त.
1: हजुर हजुर, तुफान भाइको चाहिँ अब यो जन्मदिन होइन दाजु, यो सोमबारको दिनमा परेको रहेछ. सो तुफान भाइलाई हामी जन्मदिनको एकदमै विशेष विशेष उपहार स्वरूप उहाँको बुवालाई हामीले फोन गरेका छौँ, र बुवाले चाहिँ अब यो जन्मदिनको अवसरमा छोरालाई शुभकामना दिनुहुन्छ पक्कै पनि. ल देवेन्द्र दाई, अब छोरालाई के भन्न चाहनुहुन्छ?
2: भन्ने अब बहिनी, अब राम्रोसँग काम गर्ने होइन, अब राम्रोसँग काम गर्ने, अब स्वास्थ्यको ख्याल राख्ने, अब यसो मित्र सबैलाई चिन्नु पर्छ, जान्नु पर्छ, अब राम्रोसँग काम गर्ने, त्यही राम्रोसँग अब जीवन यापन गर्ने, त्यही हो सर. अब बहिनी म त्यही शुभकामना दिन्छु जन्मदिनको.
0: अनि देवेन्द्रजी, अब बुहारी पनि छिटै बेलायत जानु पर्ने लानु पर्छ, अनि तपाईँ पनि घुम्न जाने, जाँदाखेरि आफ्नै गोठको चाहिँ घिउ लिएर जाने है.

0: आफ्नो उद्देश्य पुरा गर्ने, सबभन्दा पहिला बुवा आमालाई खुसी पार्ने, देशको इज्जत बढाउने, पैसा कमाउने होइन, अनि परिवारलाई बनाउन खुसी राख्ने, अनि आफ्नो ब्रिगेड अफ गोर्खाजको नाम चाहिँ उच्च राख्ने हाम्रो शुभकामना यही छ। तपाईँ सँगसँगै लागेर हामीले पनि शुभकामना दियौँ बाबुलाई भन्दै एउटा सुटेबल गीत लाउँछौँ। अन्तमा घर परिवारको तर्फबाट तपाईँको छोरा तुफानलाई केही सन्देश छ, केही त्यहाँको हाल खबर सुनाउनु पर्ने बाँकी छ?
1: यताको हालखबर त सर अब कुराकानी भइरहेको छ सर, अब के सुनाने, कुराकानी डाइरेक्ट कुराकानी हुन्छ गरे सर, अब त्यस्तो हालखबर यतापट्टि ठिकै छ सर, त्यस्तो अब सुनाउनु पर्ने
0: छैन। जमाना चाहिँ बदलिएछ, हाम्रो जमानामा चिठी पत्र हुन्थ्यो, तिन चार महिनामा घरको कुरा आउँथ्यो, तपाईँहरू त डेली कुरा गर्नुहुन्छ, हामी पनि अलि आउट अफ फ्यासन, आउट अफ डेट भएछौँ। खैर त्यही पनि तपाईँको कुरा रेडियो नेपालबाट, आफ्नो रेडियोबाट उसले सुन्दाखेरि त्यसको अलिकति छुट्टै मजा आउँछ नि, होइन त? मलाई चाहिँ तपाईँकै गाउँ थोरपाटन नजिक पुगे जस्तो भयो है कि, कुनै दिन डेफिनेटली हामी दल बल सहित आउँछौँ है तपाईँको लागि दुःख दिनलाई। ढोरपाटन जाने इच्छा छ, ढोरपाटन अनि त्यहाँको खानपानको हामीले बयान सुनेका छौँ होइन, अब त्यहाँको हावापानी सुनेका छौँ, त्यहाँको वनस्पति जीव जन्तुहरूलाई होइन, त्यहाँको दृश्य अवलोकनको कुरा सुनेका छौँ, हेर्न चाहन्छौँ, हामी अवश्य पनि तपाईँलाई कन्ट्याक्ट गरौँला। आज समय दिनुभयो र बाबुको बर्थडेको दिन एउटा राम्रो शुभकामना गीत हामीले छानेका छौँ, तारा देवीले गाउनुभएको यो गीत राख्दै अहिले मैले बिदा लिएँ है त। थ्याङ्क यू सो मच,
1: धन्यवाद।
0: गाउँ घरमा पनि हाम्रो सन्देश सबै ठिक छ भनेर सुनाइदिनुहोस् है त। नमस्कार नमस्कार। ओके, देवेन्द्र कार्तिजीसँग हाम्रो कुराकानी थियो, उहाँ चाहिँ ढोरपाटन नजिक हुनुहुन्छ र बाबु उहाँको छोरा कि ओजेलाको सदस्य अहिले बेलायतमा ओल्डर सर्टतिर हुनुहुन्छ ख्यारे होइन, उहाँको नाम हो तुफान घरती। 3044533 आर्मी नम्बर। ओके, अब प्रमोसन हुने बेला भयो जस्तो लाग्यो मलाई, हाम्रो शुभकामना छ भन्दै पहिला गीत तर्फ जाउँ है त।

0: Radio, BFBS Gorkha Radio.
1: हजुर, बीएबीएस गोर्खा रेडियोको प्रस्तुति प्राविधिक सन्देश यहाँ सुन्नुहुन्छ। भर्खरै तपाईँले केही क्षणको विश्राममा समाचार सुन्नुभयो। नेपालमा अन्य ठाउँमा हाम्रो कार्यक्रम चाहिँ नियमित रूपमा अगाडि बढ्दैछ। बहिनी, अब ब्रेक पछि सबभन्दा पहिला हामी कहाँ जाने त बहिनी? चलो, तपाईँ नमस्कार त भन्नै पर्यो, होइन?
2: एकदमै पुनः स्वागत त नमस्कार गर्छु, म हुँ निशा गुरुङ। र अब यो छोटो विश्राम पछि भने छोटकरीमा हामी ठेगाना भन्छौँ दाजु, हामी छिटो फान गर्नुपर्छ है।
1: केको लागि थोडा परे छ राम्रो?
2: गत हप्ता प्रश्न राखेका
1: थियौँ,
2: एकदमै सजिलो प्रश्न भनेर भन्नुभएको थियो हाम्रो प्रभा मोह दिदीले। यसपालि उहाँले पनि प्रश्नको उत्तर मिलाउनु भएको छ। त्योभन्दा अगाडि हामी छोटकरीमा ठेगाना भन्छौँ। कार्यक्रम परदेशीको सन्देश, बीएफबीएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी छ बीएफबीएस गोर्खा एट द रेट बीएफबीएस डट कम। सम्पर्क नम्बरहरू छन् 54 28 055 54 37 364 र 54 33 930।
1: ठेगाना यही हो भने तपाईँलाई कुनै कुनै श्रोताले के सजिलो प्रश्न भयो कि उहाँलाई गाह्रो चाहियो अरे सोध्नुहोस् है।
2: हजुर, गाह्रो प्रश्न दियो भने अलिकति हामी सक्दैनौ।
1: अलिकति तपाईँलाई पनि टार्गेट गर्छौँ नि हामी। ओके, ठेगाना दिनुभयो। अब नयाँ नयाँ श्रोता आउनुहुन्छ होला, आज हामीले सरप्राइजको रूपमा होइन बुवालाई ल्यायौँ, तर श्रीमती पनि ल्याउन खोजेको, तर उहाँ चाहिँ अलिक व्यस्त हुनुभयो, कुनै दिन ल्याउँला है बहिनी,
2: होइन?
1: अब हामी पहिला प्रश्न भनौँ अनि उत्तर दिने को को हुनुहुन्छ भन्नुहोस् त।
2: हजुर हजुर, हामीलाई 7 श्रोताले उत्तर दिनुभएको छ दाजु, तर 7 चाहिँ 6 श्रोताले मिलाउनु भएको छ। अब उहाँहरू हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ गोहलपुर बाँके, त्यस्तै गरी हुनुहुन्छ भीम प्रसाद तिवारी भक्तपुर, त्यस्तै गरी हुनुहुन्छ प्रभा मह दिदी गङ्गोबुबाट, नरेन्द्र रिमाल हुनुहुन्छ स्याङ्जाका, अरुण नदी खत्री हुनुहुन्छ, र सरिता खड्काजी हुनुहुन्छ पासिकोट उज्यालो बस्ती नारायण थानबाट।
1: उहाँले प्रश्नको उत्तर मिलाउनु भयो।
2: हजुर,
1: प्रश्न के राखेका थियौँ?
2: हजुर, प्रश्न हामीले राखेका थियौँ, जस्तै हाम्रो हुन्छ नि यो मुहान सफा गर्ने, होइन? जस्तै अब नदी नाला मुहान भयो, र कुन दिन हामीले विशेष गरी यो सफा गर्छौँ भनेर सोधेका थियौँ,
1: यो वर्ष कहिले परेको छ, र यसको नाम पनि के हो भनेर सोधेका थियौँ, होइन? अनि के भन्नुभएको छ उहाँहरूले?
2: हजुर, उहाँले भन्नुभएको छ नाम भने सिठी नख नेवार भाषामा, होइन, नेपाल भाषामा भन्नुपर्छ। त्यस्तै गरी यो चाहिँ ज्येष्ठ शुक्ल पक्षमा भनेर भन्नुभएको छ उहाँले।
1: ओके, त यसपालि परेको चाहिँ जुन 20, होइन, असारको 6 गते।
2: हजुर हजुर,
1: हो र?
2: हजुर दाजु,
1: भनेमा त गइसक्यो क्या रे?
2: यो गइसक्यो, यो 2083 सालको चाहिँ गइसक्यो।
1: गइसक्यो,
2: हजुर।
1: आशा गरौँ आफ्नो इनार कुवा, होइन, विशेष गरी पानीको मूलहरू जहाँ हामीले चाहिँ पनि भनौँ न अब पानी हाम्रो जीवनदायी एलिमेन्ट भनौँ, होइन, लाई चाहिँ हामीले ध्यान दिन्छौँ। यो हाम्रो एकदमै पुरानो कल्चर हो, सेती नख नेवार समुदायको परम्परागत पर्व हो, जसले मनसुनको अन्त्यलाई पनि सङ्केत गर्छ रे बहिनी। तर मनसुन सुरु भएको छ यसपालि के हो, होइन? यस अवसरमा सडक, ढुङ्गे धारा, इनार तथा अन्य पानीका स्रोतहरू सफा गरिन्छ र स्वास्थ्य तथा समृद्धिको कामना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू गर्ने गरिन्छ। त्यसको लागि धेरै यो कम्युनिटी नै इन्भल्भ हुन्छ क्या बहिनी, होइन? सिथी नख या नखा के भनिन्छ, सही उच्चारण के होला, हाम्रो सरदारले हामीलाई सुधार गर्नुहुन्छ होला भन्ने आशा गरौँ। र अब छिनोफानो गर्ने प्याला भयो, होइन? सबैलाई पुरस्कार दिन सकिन्न, एकजनाको आयो, भनौँ न नाम आउँछ होला। तपाईँले सबैको नाम चिट्ठा बक्समा हाल्नु भएको छ?
2: हजुर दाजु, मैले राखिदिएको छु, र विशेष गरी हाम्रा पुराना पुराना श्रोताहरूकै नाम छ, होइन, नयाँ श्रोताहरूले भाग लिनु भएको छ, होइन, हामी चाहन्छौँ नयाँ श्रोताले पनि भाग लिनु होला।
1: ओके, बेलायतको यो सप्ताहव्यापी जुन चाहिँ हुन्छ नि छिनोफानो, त्यहाँ चाहिँ राइस कुकरमा हाल्नुहुन्छ, होइन, नामहरू हामी केमा हाल्छौँ, पेन होल्डरमा हाल्छौँ, होइन? ओके, पेन होल्डरको आवाज सुनाऊ, ल मैले एउटा ड्रम रोल पनि सुनाएँ, के नाम निकालेँ मैले, आँखा चिम्लेर कसको नाम आयो मलाई थाहा छैन, मै खोलिदिउँ। ओहो, कहाँ हो यो, जातिर पो गयो त, तपाईँको गाउँतिर पो गयो त बहिनी, नरेन्द्र रिमालजी पर्नुभयो, उहाँलाई धेरै बधाई छ।
2: बधाई छ।
1: र तालीको गटगटाट पनि सुन्नुभयो, हाम्रो शुभकामना छ, बधाई छ सबभन्दा पहिला, अल द बेस्ट होइन। र अर्को फेरि प्रश्नको जवाफ लिएर आउनुहुन्छ होला, फेरि जित्नुहुन्छ भन्ने हामी आशा गरौँ।
2: जे होस् हाम्रा श्रोताले भाग लिनुभयो नि दाजु, सबैलाई धन्यवाद पनि भन्छौँ।
1: हो नि, किनभने उहाँ मेरो नाम आउँछ कि भनेर प्रश्न भएको थियो, आज मेरो हात चाहिँ स्याङ्जातिर गयो बहिनी। अब अगाडि बढौँ त।
2: हुन्छ, अब हामी अन्ततिर आइसकेका छौँ र अन्तिम श्रोताको पत्र मेरो हातमा परेको छ दाजु, र उहाँले चाहिँ समर बार्बिक्यूको बारेमा पनि यहाँ कुरा गर्नु भएको छ। गत हप्ता पनि उहाँले लेख्नु भएको थियो र एकदमै नियमित श्रोता हुनुहुन्छ, पोखरी कान्छा दाजु। उहाँको नाम हो राजेन्द्र बान्तवा राई।
1: के भन्नुहुन्छ राई सर?
2: फिल्म लन्डनबाट हामीले लेख्नु भएको छ र भन्नुहुन्छ, सर्वप्रथम त हार्दिक धन्यवाद परदेशीको सन्देश सञ्चालक सञ्चालिका ज्यूहरूप्रति, किनभने उहाँहरूले मेरो सन्देश लगातार प्रसारण गरिरहनु भएको छ भन्नुभएको छ। बिएफपिएस गोर्खा रेडियो नेपालका प्रमुख तथा सञ्चालक श्रदय दाजु, विनोद दश खड्काज्यू, त्यस्तै गरी कार्यक्रम प्रस्तुता निशा गुरुङ बहिनी, आदरणीय सुसन बालाजी र मीना थापा बहिनी लगायत कार्यरत सम्पूर्ण कर्मचारीहरूमा एकमुष्ट अभिवादन भन्नुभएको छ दाजु।
1: यहाँलाई सबैको तर्फबाट धन्यवादको साथमा नमस्कार फर्काएँ मैले, होइन मित्रले पठाउनु भएको छ, त्यसले गर्दाखेरि राजेन्द्रजी तपाईँको सम्पूर्ण परिवारको नाम त हामीलाई मोटामोटी कन्टै छ के अरे, होइन है, उहाँले कसैलाई नछुटाई लेख्ने गर्नुहुन्छ त्यो पनि जरुरी छ, र नयाँ नयाँ साथीहरू बनाएका साथीहरूलाई पनि सम्झना गर्नुहोस्। फेसबुकका साथीहरू थुप्रै हुनुहुन्छ होला नि?
2: हजुर हजुर, उहाँको त धेरै छ नि, फेरि फेसबुक आइडी पनि टन्डै छ उहाँको,
1: हो र
2: चारवटा छ।
1: ओके, जिरोस के लेख्नु भएको छ यसपालि?
2: हजुर, उहाँले चाहिँ कृषक बन्धुहरूलाई पनि सम्झनु भएको छ है, सम्पूर्ण कृषक ज्यूहरूलाई धान दिवस तथा असार पन्ध्रको शुभकामना। असार पन्ध्र गते दही चिउरा खाने चलन थियो र आज भोलि पनि खाने चलन छ या छैन थाहा भएन भनेर चाहिँ भन्नु भएको छ।
1: यो चलन त सधैँ हो नि, होइन, अनन्त अनन्त कालसम्म, इटर्निटीसम्म, होइन, किनभने हाम्रो कल्चर संस्कार संस्कृति भने चाहिँ तपाईँ हामीले नै जोगाउनु पर्छ। तपाईँ विदेशमा हुनुहुन्छ त्यही पनि त दही चुराको बारेमा कुरा गर्नुहुन्छ, होइन, हामी काठमाडौँमा छौँ, यसपालि धान रोप्दै दही चुरा खाने हाम्रो प्लान छ मैले सुरुमा भने, किनभने हाम्रो नयाँ जेनेरेसनलाई हामी को हौ, हाम्रो कल्चर के हो सिकाउनु पर्यो नि त बहिनी, होइन, अनि दही चुराको भ्यालु के हो त बुझ्नु पर्यो नि त, होइन, त्यो बुझाउन तपाईँ हामी सबैको एउटा चाहिँ जिम्मेवारी र दायित्व पनि हो नि त।
2: एकदमै हजुर, अहिलेको जेनेरेसनलाई चामल त हुन्छ, भात त खाइन्छ, तर त्यो चामल कहाँबाट आउँछ त्यो नै थाहा छैन,
1: हो नि,
2: प्र्याक्टिकली हामीले गरेर देखाउनु पर्ने हो।
1: दुध कहाँ भन्दाखेरि बच्चाहरूले कहाँ भन्छन् थाहा छ बहिनी?
2: पसल
1: नेपालमा पसलबाट बेला सुपर मार्केट भन्छ होइन?
2: हजुर हो, एकदमै हजुर। अब उहाँले युकेको समरको कुरा गर्नु भएको छ। युकेमा समर हलिडे अथवा भनौँ गर्मीको बिदा सुरु हुँदैछ अनि गर्मी पनि निकै बढेको छ र हामी किरात राईहरूको उभौली चाड पनि लगभग मनाइसकेको छ र हामी लन्डनवासीले यही 28 तारिक अथवा भनौँ यो आइतबारको दिन जब हाम्रो यो कार्यक्रम प्रसारण हुन्छ दाजु, यो दिन भने अन्तिम बिदाई गर्दैछौँ करिब 1 वर्षको लागि, किनभने हामी युकेमा उधौली चाहिँ मात्र पूजा गरी दिवंगत पुर्खाहरूलाई सम्झने गर्छौँ, किनकि बाहिर खुल्ला तरिकाले मनाउन गाह्रो हुन्छ जाडोले भन्नुभएको छ, उधौलीमा त जाडो हुन्छ है है। यो सन्देश अनियर हुने दिन हामीले यस वर्षको उभौलीलाई बिदा गर्दै गरेका हुनेछौँ भन्नुभएको छ। मलाई साह्रै मनपर्ने देशभक्ति पुरानो एक कालजय गीत सुनाउन चाहन्छु र गीतको बोल छ सैथरी बाज एउटै ताल। आज यो गीत सुन्न अनि सुनाउन चाहन्छु र सम्झनामा मेरो जीवन साथी रमा पुमा राई लगायत मेरा परिवारहरूमा यो गर्मीमा शीतल छहारीको साथमा माया छ। भोजपुर वासिङ गाउँमा बस्नुहुने जेठा दाजु ज्ञान बहादुर र भाउजूमा सेवा, सुनसरी झुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा, त्यस्तै गरी सबै परिवारहरूलाई सम्झना छ। चिसापानी खोटाङमा बस्नुहुने ससुरबुवा लगायत सबै परिवारमा साइन अनुसारको अभिवादन छ। वासिङ गाउँका गाउँले त्यस्तै गरी भोजपुर खोटाङ र धरानवासीहरू, बिएफपिएस गोर्खा रेडियोमा कार्यरत सबै कर्मचारीहरू, त्यस्तै गरी युकेमा हुनुहुने मेरो काका दाम बहादुर राई अनि परिवार, चिरन कुमारी राई अनि परिवार, त्यसै गरी रविन राई, जय कुमार राई, प्रेम बहादुर राई, शिवदोष राई र यस लोकप्रिय कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई मेरो सम्झना छ। अन्तमा सधैँ मलाई सम्झने र मैले पनि सम्झिरहने नामहरू छन् शर्मिला राई, सुशीला बान्तवा, अनिता बान्तवा, सरिता स्वरूप, निला चामलिङ, दर्पण देविका रुदुङ, सङ्गीता बायुङ राई, सुनिता पुनेनु, त्यस्तै गरी गौतम बान्तवा, छवि थापा, प्रेमरोज गुरुङ, युक्त प्रसाद श्रेष्ठ, अरुन्धती खत्री, रमिला बान्तवा, सुनिमा राई, सिसम बान्तवा, विनिता सुनवार, शेर्पिनी कान्छी, अमर निर्दोष, ओमणि सापकोटा, राजाराम रायमाझी र काली बहादुर तामाङ भनेर चाहिँ भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा भनेर उहाँले आफ्नो पत्र पुरा गर्नु भएको छ दाजु।
1: फेरि लेख्नुहुन्छ होला भन्ने आशा गरौँ। र चाड पर्वको कुरा गर्नुभयो, चाड पर्व आउँछन् जान्छन् होइन, अब विभिन्न ठाउँ अनुसारको चाहिँ मनाउने चलन पनि छ, आफ्नो त्यो बन्दोबस्त पनि गर्नु पर्यो, अरूलाई फेरि आफ्नो चाडपर्व भन्नु अलिक डिस्टर्ब गर्नु पनि भएन होइन बहिनी, अलिक डिस्टर्ब होला। त्यसले गर्दाखेरि यो सबै कुरा ध्यान दिनुपर्छ, विशेष गरी बेलायतमा, किनभने एउटा मल्टिकल्चरल सोसाइटी हो यो, र आफूले चाडपर्व जुन चाहिँ प्रकारले धेरै ठाउँमा मनाउनुहुन्छ र जिम्मेवारी ठुलो हुन्छ यहाँहरूको अर्गनाइजरहरूको बहिनी, उहाँहरूले अर्गनाइज गर्ने र त्यतिकै पार्टी गरेर नाचगान गरेर छोड्नु हुँदैन, त्योभन्दा अगाडि बन्दोबस्तको लागि अग्रिमेन्ट पनि हुनुपर्छ होइन, जाँदाखेरि हामीले जस्ताको त्यस्तै छोड्छौँ होइन, बिग्रियो भत्कियो बनाउँछौँ, फोहोरहरूलाई सङ्कलन गर्छौँ र व्यवस्थित गर्छौँ, सङ्कलन गरेर छोड्ने पनि होइन, व्यवस्थित गर्नुपर्छ बहिनी होइन, गर्दाखेरि दस्तुर अनुसारको हामीले पेमेन्ट गर्नुपर्ने छ, त्यो पनि हुन्छ, कुनै ठाउँमा पर्दैन होला किनभने कम्युनिटीको एरियामा कम्युनिटीलाई पनि एउटा सहुलियत हुन्छ कि बहिनी। तर के छ भने जस्तो तपाईँले लिनुहुन्छ त्यस्तै छोड्नुपर्ने एउटा रिक्वायरमेन्ट हुन्छ होइन, गर्दाखेरि धेरै आएको बेलामा, धेरै सहभागी भएको बेलामा कहाँ कहाँ टुटफुट हुन्छ बहिनी होइन, फेरि हेल्थ एन्ड सेफ्टीलाई यो पनि ध्यान दिनु पर्यो, लड्लान् होइन, अब चोटपटक लाग्ला भन्ने हिसाब पनि गर्नु पर्यो, गर्दाखेरि ठुलो व्यवस्था हुन्छ कि होइन, अब झन्डै हाम्रो गोर्खा कप अस्ति सकियो होइन, अब नेपाल कप आउँदैछ, नेपाल कप जुन जुलाईको 4 तारिक हुन्छ, ठुलो भनौँ न अल्ट्रासाउन्डमा भव्य कार्यक्रम हुन्छ, हजारौँ गाडीहरू हुन्छन्, त्यसको व्यवस्था गर्नु पर्यो, अनि ब्रिगेड भेला आउँदैछ, ब्रिगेड भेला भनेपछि त तपाईँको पल्टनका पुरानादेखि नयाँ सबै आउनुहुन्छ, एउटा पारिवारिक महोत्सव र चाहिँ भनौँ न अघि उहाँले भन्नुभयो नि ढोर पाटुनको हाम्रो मेला महोत्सवमा रुकुम रोल्पादेखि भन्नुभयो नि, उहाँ स्कटल्यान्डदेखि तल लन्डनदेखि सबैतिरबाट आउनुहुन्छ, यहाँबाट मात्रै होइन कि युरोपबाट पनि आउनुहुन्छ क्या बहिनी होइन, एउटा भव्य मेला हो, गर्दाखेरि त्यसको आयोजकहरूको ठुलो जिम्मेवारी हुन्छ, र कतै भनौँ न अब हरेक चिजलाई ध्यान दिनुपर्छ, फुटबल खेलाउने हो, भलिबल खेल्नुहुन्छ दिदी बहिनीहरूले होइन, एकदमै सिरियस हुन्छ क्या बहिनी होइन, आफ्नो आफ्नो पल्टनलाई रिप्रेजेन्ट गरेर दिदी बहिनीहरू ट्रेनिङ पनि गर्नुहुन्छ, कोही त नेपालबाट खेलेका एक्सपर्टहरू दिदी बहिनीहरू नेसनल टिमका पनि हुनुहुन्छ बहिनी अघि, अनि अब पल्टनको लागि नेपाल कप ठुलो हो, गोर्खा कप हाम्रो समुदायको लागि ठुलो हो, त्यसले गर्दाखेरि नेपाली सम्पूर्णलाई, गोर्खाली मात्र होइन आम नेपाललाई चाहिँ बेलायतमा जोड्छ क्या बहिनी
2: होइन,
1: यो चाहिँ अब गोर्खा कप चाहिँ भइसक्यो, मेरो नम्बर हिसाबले चाहिँ त्यसलाई चाहिँ एकदमै राम्रो सम्पन्न गरिसक्नु भएको छ भने जुलाई 4 तारिकको दिन शनिबार पर्छ, त्यसमा रस्सी तान्ने, भलिबल खेल्ने, अरू अरू खानपानको व्यवस्था, अनेक अनेक भनौँ न अब इन्फर्मेसनका स्टलहरू आउँछ, गर्दाखेरि मोर इम्पोर्टेन्टली 2-3 दिनको विधामा उहाँहरूले चाहिँ यति रमाइलो गर्नुहुन्छ भनेर साध्य छैन क्या बहिनी होइन, हाम्रो एकदमै शुभकामना र छुट्याउने हुन्न क्या बहिनी एउटा कुरा, बिएबिएस गोर्खा रेडियोले धेरै वर्षदेखि चाहिँ लाइभ फुटबलको फाइनलको प्रसारण गर्छ क्या बहिनी
2: होइन,
1: त्यो दिन 2 कप हुन्छ, एउटा काठमाडौँ कप भने चाहिँ सिनियर भेटरन्सहरूको एउटा बिहानको गेम, अनि आफ्टरनुनको चाहिँ नेपाल कप पल्टन जुन चाहिँ सर्भिङ पल्टन छ त्यसको बिचको मारामार के बहिनी होइन,
2: त्यसले
1: गर्दाखेरि हाम्रो रिक्रुट भाइहरू अस्ति जानुभयो नि ट्रेनी राइफलम्यानहरू क्याट्रिकबाट पनि आउनुहुन्छ त्यति परबाट, अनि उहाँले आफ्नो आफ्नो टाइकन्डो डिस्प्लेहरू देखाउनुहुन्छ, यसपालिको कार्यक्रम त्यस्तै होला भन्ने आशा गरौँ, र मोर इम्पोर्टेन्टली योगराज एन्ड द टिम सिरिज बहिनी, रूपा राणा बहिनी, आशापुन बहिनी, सोनिया बहिनीहरू त्यहाँ चाहिँ तैनात भएर लाइभ प्रसारण गर्नुहुन्छ, ओके, त्यो चाहिँ यहाँ बसेर सुन्नु है, यो जानकारीको साथ साथमा अब बिदा लिने बेला भयो,
2: हस्त
1: आदन श्रोताहरू, आज हामीले सिथी नखको बारेमा अलिक चर्चा गऱ्यौँ, एउटा चलन मात्र होइन यो हाम्रो परम्परा हो र यसले चाहिँ समाजलाई ठुलो ठुलो सन्देश दिन्छ, किनभने आफू बसेको गाउँठाउँ पुल पलैया ताल तलैयाहरूलाई चाहिँ सफा राख्नुपर्छ भन्ने सन्देश हो, त्यस कारणले हामीले सधैँ मान्नुपर्छ, तर त्यो त्यो दिन चाहिँ विशेष गरी होइन, जुन चाहिँ जुन 20 तारिकको दिन थियो यानिकि असार महिनाको 6 गते भन्नुभयो होइन, र यसैमा सही उत्तर मिलाएर जित्नेलाई अन्तमा म धन्यवाद र बधाई भन्दै आजको लागि सञ्चालक विनोद विदाको आज्ञा चाहन्छु. नमस्ते, शुभ दिन, फेरि भेटौँ. नमस्कार.
2: हजुर, अर्को साता हामी प्रश्न लिएर आउनेछ श्रोता, र आज हाम्रा विजय श्रोता नरेन्द्र रिमाल दाजुलाई एकदमै बधाई र शुभकामना भन्दै धन्यवाद पनि भन्छु. हवस् त, नमस्कार, बाई.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: चालु आर्थिक वर्ष सकिन 19 दिन बाँकी रहँदा सरकारले लक्ष्यको 75.17% राजस्व उठाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्ममा 11,12,48,46,00,000 राजस्व संकलन भएको छ। सरकारले यो आर्थिक वर्षमा 14,80,00,000,000 राजस्व उठाउने लक्ष्य राखेको थियो। लक्ष्य अनुसार राजस्व संकलन हुन अब दिनको 19,34,00,000,000 दरले 19 दिनभित्र 3,67,51,00,000,000 राजस्व उठाउनु पर्नेछ। कार्यालयका अनुसार यही अवधिमा 14,04,98,86,00,000 सरकारी खर्च भएको छ। यो रकम लक्ष्यको 71.53% हो। हिजो एकै दिन 5,36,82,00,000 खर्च भएको छ। राजसोपा महाधिवेशनका कारण लगातार सधैँ आएको प्रतिनिधि सभा बैठक आज बस्दैछ। संघीय संसद सचिवालयले बिहान 11 बजेका लागि बैठक तय भएको जनाएको छ। गएको बिहिबार र शुक्रबार स्थगित भएको बैठक आज तय भएको सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ। बैठकमा आधा दर्जन बढ़ी विधेयक पेश गर्ने कार्यक्रम रहेको छ। प्युठानको स्वर्गदारी नगरपालिकाका उपमेयर मीनराज राणाको गाड़ी दुर्घटनामा ज्यान गएको छ। उपप्रमुख राणाले नगरपालिकाको गाड़ी आफै चलाएर स्वर्गद्वारी धन वाङतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। खाल भन्ने ठाउँमा गाड़ी दुर्घटना हुँदा राणाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको थियो। गोर्खा वेलफेयर ट्रस्टले विपन्न र दलित परिवारका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। बुटोलबाट छवि पाण्डे।
4: दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका 4 खडरेमा रहेको जनश्रम माध्यमिक विद्यालयमा अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्छन्। गोर्खा वेलफेयर ट्रस्टले पुराना डेस्क बेन्चका कारण विद्यार्थीलाई पढ्न असुविधा भएपछि नयाँ डेस्क बेन्च बनाइदिएको छ। विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईले नयाँ डेस्क बेन्चले करिब 400 बढी विद्यार्थीलाई पढाइमा सहजता भएको बताउनुभयो।
5: अहिलेको फर्निचरको हिसाबले हेर्ने हो भने 1 पासको विद्यार्थीहरूलाई पुरैलाई पुगेर पनि अझ बच्चा छ। हामीले चाहिँ 50-60 डेस्क बेन्च बनायौँ, त्यसबाट राउन्ड टेबल बनायौँ। विद्यालयका टिचर स्टाफलाई पनि धेरै सहज भएको छ, अनि कार्पेटिङ सार्पेटिङ गर्दाखेरि समग्रमा धेरै विद्यार्थीहरूलाई लाभ भएको छ। करिब 400-500 विद्यार्थीहरू लाभान्वित छन्। होइन, पहिलाको अलिकति होचो खालको त्यो अलि बालमैती टाइपको फर्निचर थिएन क्या सर हामीसँग प्राइमेरी लेभलमा। त्यो पनि विद्यार्थीको साइज अनुसारको नै बनाउन लगाएँ मैले।
4: विद्यार्थीहरू सुविधाका साथ राम्रो डेस्क बेन्चमा बसेर अध्ययन गर्न पाए भने विद्यार्थीको सिकाइमा समेत प्रभाव पर्ने विद्यालयको भनाइ छ। प्रधानाध्यापक भट्टराईका अनुसार अधिकांश गरिब परिवारका र त्यसमा पनि दलित र आदिवासी जनजाति परिवारका विद्यार्थीले यो विद्यालयमा अध्ययन गर्छन्। ट्रस्टले डेस्क बेन्च बनाइदिएपछि विद्यालय र विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई ठुलो सहयोग पुगेको प्रधानाध्यापक भट्टराईको भनाइ छ।
5: होइन, बसाइ व्यवस्थापन सजिलो हुने बित्तिकै त सिकाइ अटोमेटिकली वृद्धि भइहाल्छ नि सर। अहिले हाम्रो दलित नै बढी छ, दलित र चाहिँ जनजातिहरू बढी छ सर हामीसँग। होइन, 2 बोर्डिङ छ, त्यहाँबाट 3-4 बोर्डिङमा गाडीहरू आउँछ, तानी राखेका छन्। तर पनि हामीले विपन्न परिवारकै बच्चाहरूलाई पढाइरहेको छौँ, अन्य जातिहरूको पनि क्षेत्रीहरूमा पनि विपन्न परिवारकै बच्चाहरू त्यहाँ आइराखेका छन्। अब बाँकी जनजाति दलितहरूको मान्यता बढी छ, राम्रो सपोर्ट गरिरहेको छ। त्यो कारण
4: एरिया वेलफेयर सेन्टर बुटवलका अनुसार जनश्रम माध्यमिक विद्यालयका लागि 50 सेट नयाँ डेस्क बेन्च र शिक्षकहरूका लागि बस्न राउन्ड टेबलको समेत व्यवस्था गरिएको छ।
3: उपत्यका ट्राफिक प्रहरीले 24 घण्टामा ट्राफिक कारवाहीबाट 5,11,000 राजस्व उठाएको छ। 1,922 सवारी कारवाहीमा परेका हुन्। ट्राफिकका अनुसार मादक पदार्थ सेवन गरेको 92, नियम विपरीत राइड सेयरिङ गरेका 78, संकेत बत्ती उल्लंघन गर्ने 129 र तीव्र गतिमा सवारी हाँक्ने 139 जनालाई कारवाही गरिएको हो। यस्तै लेन मिच्ने 41, निषेध क्षेत्रमा हर्न बजाउने 67, कालो सिसा भएको सवारी साधन चलाउने 10, एकतर्फी सड़कमा सवारी साधन चलाउने 70 र अन्य सवारी नियम पालना नगरेका 1,296 जनालाई कारवाही गरिएको हो। पश्चिम मंगलबारसम्म मनसून मुलुक भर नै फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागसहित कर्णाली र सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रमा मनसून विस्तार हुने सम्भावना छ। यो वर्ष सरदर मितिभन्दा छ दिन ढिला गरी गएको असार पाँच गते पूर्वमा प्रवेश गरेको मनसून असार आठदेखि गण्डकी र लुम्बिनी प्रदेशसम्म पुग्यो।
0: अहिलेसम्मका खबर यति नै।

पारिन्छ सत्ता जब खात खातो सिद्धिन्छ शोभा अनि फूल बाटो पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड पारिन्छ सत्ता जब खण्ड खण्ड रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड थुतिन्छ पत्ता जब खात खातो सिद्धिन्छ शोभा अनि फूल बाटो विशाल नेपालमा रचु रचु कहाँ छ मृत्युञ्जय लाय मृत्यु विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति सन्न भाइ मत एक रति विशाल नेपालमा रचु रचु कहाँ छ मृत्युञ्जय लाय मृत्यु। नमस्कार, हामी बीएफबीएस रेडियोबाट बोलिरहेका छौँ। म कार्यक्रम प्रस्तुता प्राध्यापक डाक्टर नवराज कट्टेल। यो हो कार्यक्रम दोभान। हामी यस कार्यक्रममा नेपाली साहित्यका विभिन्न पक्षमा कुरा गर्छौँ, कविता गीत गजल सुन्छौँ र सम्भव भएसम्म कवि कवयित्रीहरूकै स्वर पनि प्रस्तुत गर्दछौँ। आज हामीले मूलत दुईजना प्रतिभाको बारेमा चर्चा गर्नेछौँ, धरणीधर कोइराला र सिद्धिचरण श्रेष्ठको बारेमा कुराकानी गर्नेछौँ र समय रहेमा हामी माधव प्रसाद घिमिरेका पनि एकाध कविता प्रस्तुत गर्नेछौँ।

श्रोता अब आउनुहोस् कार्यक्रम सुरु गरौँ। धरणीधर कोइराला एउटा क्रान्तिकारी कविका रूपमा चिनिन्छन्। उसले खासै धेरै कविताहरू लेखेनन्। जब दुईटा कविता सङ्ग्रह उनका प्रकाशित छन्, नैवेद्य कविता सङ्ग्रह 1977 र स्पन्दन कविता सङ्ग्रह 2004। ती धरणीधर प्रसाद कोइराला विषम 1949 सालमा हालको जनकपुर अञ्चलको सिन्धुली जिल्लाको दुम्जा गाउँमा जन्मिएका थिए र यिनको देहावसान 2036 साल माघ महिनामा काठमाडौँमा नै भएको थियो। उनले शिक्षामा चाहिँ बिए बिटी उत्तीर्ण गरेको पाइन्छ। उनीले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङ आफ्नै घरमा लिए भने पछि केही समय दार्जिलिङतिर पनि बिताएको भन्ने पाइन्छ र उनी परिष्कारवादी धाराका कविका रूपमा चिनिन्छन् र पछि उनको शिक्षा बनारसमा भएको थियो र उनी विशेषत भारतीय नेपाली समाज दार्जिलिङलाई बनाएका थिए उनले आफ्नो कार्यक्षेत्र। उनी युवा उमेरदेखि नै नेपाली नेपालका विषयमा ज्यादै चिन्ता लिने कवि हुन्। नेपालमा जागरण आओस्, नेपालीहरूमा जागरण आओस्, नेपाल एउटा स्वतन्त्र मुलुकको रूपमा, प्रजातान्त्रिक मुलुकको रूपमा अगाडि बढ्न सकोस्, उन्नति र प्रगति होस् भन्ने उनको चाहना उनका कविताहरूमा हामी तत्कालै रूपमा देख्न सक्दछौँ। युवा उमेरदेखि नै नेपाल र भारतका विभिन्न भूभागमा बस्ने नेपालीहरूका यिन अवस्थासँग परिचित धरणीधरले सुरुदेखि नै आफ्नो कविताका माध्यमबाट जागरणको शङ्का घोष गरेको हामी पाउँछौँ। त्यो जागरण, उठ जाग अगाडि बढ, संसार धेरै अगाडि बढिसक्यो, संसारले धेरै काँचुली फेरिसक्यो, नेपालीहरू लमतन नभएर नसुत, उन्नति र प्रगतिका अनेक चरणहरू हिँड्नु छ, हिम श्रृङ्खला पार गर्नु छ, त्यसो भएर उठ जाग उन्नति विषय लाग भन्ने जागरण नै उनका हरेक कवितामा कतै न कतै अनुसित भएको हामी पाउन सक्दछौँ। र नेपालीहरू मध्ययुगीन निद्रामा निदाइरहेको अवस्थामा राज्य व्यवस्थाले पनि नेपालीहरू निदाइरहन् र हामीले चाहिँ राज्यको हालीमुहाली गर्न पाइरहँ भन्ने यस्तो किसिमको विषम परिस्थिति थियो। र अलिकति केही जागरणका कुरा गर्ने, परिवर्तनका कुरा गर्ने, प्रजातन्त्रका कुरा गर्ने त कुनै किसिमको वातावरण देशभित्र थिएन। राणा शाहीले देशलाई एउटा बन्दी गृह जस्तै बनाइरहेको अवस्था थियो। न त्यहाँ वाक स्वतन्त्रताको कुरा थियो, न त्यहाँ प्रकाशन स्वतन्त्रताको कुरा थियो, न त्यहाँ कुनै सङ्घ सङ्गठन गर्ने स्वतन्त्रताको कुरा थियो, केही कुरा थिएन। खेती किसानी गरेर आफ्नो जीवन यिन किन धान्ने बाहेक अरू कुनै किसिमको नयाँ वातावरण त्यो राणा शासनकालीन समयमा थिएन। त्यसो भएको हुनाले उनले चाहिँ नेपालीहरूलाई बिउजाउने, जगाउने र हिँडाउने एउटा प्रयत्न चाहिँ गरेका हुन्। उनले चाहिँ साहित्यिक परिवर्तन गर्नु थियो, भाषिक परिवर्तन गर्नु थियो, सामाजिक सुधार गर्नु थियो। त्यसो भएको हुना उन यस्तै विषयवस्तुहरूलाई, प्रजातन्त्रको विषयलाई, साहित्यको सुधारको विषयलाई, समाज सुधारको विषयलाई, राजनीतिक सुधार र क्रान्तिको विषयलाई नै धरणीधर कोइरालाले कविताको आफ्नो विषय बनाएको हामी पाउँदछौँ। उनको कवित्वमा नैतिक र आध्यात्मिक चेतना प्रवाह गरेको पाइन्छ, किनभने उनले गीता जस्तो उत्कृष्ट दार्शनिक ग्रन्थको राम्रो अध्ययन गरेका थिए र पौरस्त्य दर्शनका अनेक ग्रन्थहरूको अध्ययन उनले गरेका थिए र गीता दर्शनको उनले नेपालीमा अनुवाद गरेर प्रकाशित पनि गराएका थिए। त्यसो भएको हुनाले उनमा पौरस्त्य दर्शनमध्ये वेदान्त दर्शनको राम्रो प्रभाव रहेको हामी पाउन सक्छौँ। त्यसो भएको हुना त्यो उनको कवितामा पनि त्यो सामाजिक सुधारको चेत सँगसँगै एउटा हाम्रो चाहिँ धार्मिक आध्यात्मिक चेतनाको प्रभाव पनि भएको हामी पाउँछौँ।
र उनी शिक्षाको प्रचार होस् भन्ने चाहन्थे, उनी चाहिँ कुव्यसनको नियन्त्रण होस् भन्ने चाहन्थे, र उनी नेपालको नवनिर्माण होस्, नेपालको भौतिक रूपमा नवनिर्माण होस्, साहित्यिक रूपमा नवनिर्माण होस् र शैक्षिक रूपमा नेपालको नवनिर्माण होस् भनेर यस्तो कामना गर्दथे। यस्ता यिनै विषयवस्तुहरूलाई धरेन्द्रधर कोइरालाले आफ्नो साहित्यको विषय बनाएको हामी पाउन सक्छौँ।

उनको कविताहरूमध्ये एउटा ज्यादै प्रसिद्ध कविता साहित्य सुधा रहेको छ र त्यसबाट एउटा दुईवटा श्लोक भनौँ अनि त्यसपछि फेरि उनको विषयमा केही चर्चा गरौँ ल। त उनी लेख्छन्, अति सुन्दर मानव जीवन यो अझ सुन्दर पार्नु कसो गरी हो, गरेका व्यसुधा रस पान रे गर मानव जीवन सार्थक रे, न त झाँक्री न वैद्य न ज्योतिषीले उपचार गरिकन शान्ति दिने, मन रोग निरोग गराइदिने बुझका व्यसुधा रस औषधि हो। यसो कविता उनले लेखेको हामी पाउँछौँ। उनको चाहिँ कविताका बारेमा भन्नुपर्दा उनी वर्णमात्रिक छन्दमा कविता लेख्न मन पराउँछन्, अर्थात् उनी एक किसिमको छन्दवादी कविका रूपमा उनलाई हामी चिन्न सक्दछौँ। उनका सबै जसो रचनामा कुनै न कुनै छन्दको स्वाद हामी प्राप्त गर्न सक्दछौँ र उनका कविता रचनामा एउटा सहजता, सरलता र स्वाभाविकपन हामी प्राप्त गर्न सक्दछौँ। त उनीले छन्दको निर्वाह भए पनि शब्द सय्या र शिल्पसज्जाबाट उनको कवित्व खारिन सकेको छैन भन्ने पनि समीक्षकहरूको टिप्पणी छ। तैपनि उनका कविताहरू त्यति दुर्बल भने छैनन्। उनी कविताको परिष्कार परिमार्जन भन्दा भाव र विचार उद्घोष गर्न चाहन्छन्, परिवर्तनको त लहर ल्याउन चाहन्छन्। त्यसो भएको हुन उनले वैचारिक सङ्घर्षलाई, वैचारिक तीव्र प्रवाहलाई जोड दिएका छन्। त्यसर उनी कविताको परिमार्जन र परिष्कारतिर, भाव घनत्व र विचारको सशक्त प्रक्षेपणतिर उनको दृष्टि चाहिँ केन्द्रित भएको हामी पाउन सक्दछौँ। त्यसो भएको हुनाले होला उनका कवित्व त्यति नखाइदिएका पनि होलान्, त भावनाको तीव्रताभन्दा उदात्त विचारको प्रवक्ता कवि हुन् भनेर हामी धरणीधर कोइरालालाई भन्न सक्दछौँ। भावको रम्यता र शैली शिल्प वा सौन्दर्यको संयोजनद्वारा प्राप्त हुने उच्च परिष्कृत कवित्व उनले प्राप्त गर्न सकेका छैन भन्ने समीक्षा पनि पाइन्छ। तैपनि उनका कविता नेपाली समाजलाई जगाउने, उठाउने, हिँडाउने र रङ्गीन जागृतिका गीतका रूपमा मेचीदेखि महाकालीसम्म नयाँ जागरणको उद्घोष गर्ने भावबिन्दुमा केन्द्रित रहेका छन्। यही हिसाबले नै क्रान्तिकारी चेतको हिसाबले, नेपालीहरूलाई जगाउने हिसाबले, नेपालीलाई उठाउने, हिँडाउने र नयाँ नेपाल सृजना गर्ने हिसाबले उनका कविताहरू ज्यादै महत्त्वपूर्ण छन् र उनले छन्दका अनुशासनहरूलाई राम्रैसँग पालना गरेको जस्तो हामी प्राप्त गर्न सक्दछौँ।

0: 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो साहित्य सुधा कवितामा अहिले मैले दुईटा श्लोक प्रस्तुत गरेँ त, यो नैवेद्य कविता सङ्ग्रहमा सङ्कलित छ र यो चाहिँ 1977 सालतिर छापिसकेको थियो। भनेपछि त्यो युग जुन बेलामा यहाँ प्रकाशनको चाहिँ सामान्य अवस्था मात्रै थियो, नेपालमा सबैले सहज रूपमा चाहिँ छाप्न पनि कहाँ पाउँथे र स्वयं बालकृष्ण समालाई आफ्नो नाटक छाप्ने अनुमति लिनलाई 1 वर्षभन्दा बढी समय लागेको थियो। त उसले आफ्नो चाहिँ पहिलो नाटक छाप्नको लागि अनुमति लिँदा लामो टाइम लागेको हुने, झन्डै वर्ष दिन लागेको हुनाले त्यो 85 छापिसकिने नाटक गएर 86 मात्रै छाप्न सम्भव भएको थियो भनेर उनले आफ्नो जीवनीमा उल्लेख गरेका छन्। भने त्यो बेलामा 77 78, 79, 80, 85, 86 होइन 77 उनको चाहिँ नैवेद्य कविता सङ्ग्रह छापिसकेको थियो। भनेपछि त एउटा महत्त्वपूर्ण कुरा हामीले मान्नु पर्दछ त, उनी आफ्नो कवितामा अगाडि भन्छन्, सबकल मसना शिशु काउँछ यो मनमोद विनोद भराउँछ यो दुःख दुर दुर पारी हटाउँछ यो मन फुर फुर पारी नचाउँछ यो झगडा तकरा छिनाउँछ यो सबनी चरा उच भुलाउँछ यो अति उत्तम ज्ञान दिलाउँछ यो मणि तुल्य छ यो नलिने पशु हो महाझै छ मिठो बह पार्छ पिठो तह लाउँछ यो मनलाई छिठो पढी भाइ सबै अब काव्य मिठो मनमा जे गरौँ निज वृत्ति ढिटो। यस्ता कविताहरू धरेन्द्र कोइरालाले लेखेका छन् र यो कविता वास्तवमा चाहिँ तोटक छन्दमा लेखिएको छ र यो अन्त्यानुप्रास युक्त कविता को रचना यहाँ भएको छ र कविले वास्तवमा मानव जीवनलाई सुन्दर र सार्थक बनाउनको निम्ति सबैलाई साहित्य चाहिँ पढ्नुपर्छ। साहित्य नपढिकन त जीवनको मूल्यबोध गर्न सकिँदैन। साहित्यले चाहिँ मानिसलाई आह्लादित पनि गर्छ, ज्ञान पनि दिन्छ र मनका चाहिँ नि कल्मसहरू पनि समाप्त गरिदिन्छ र यो दुःखहरूलाई पनि हटाइदिन्छ भनेर यसरी उनले यो कविताका माध्यमबाट साहित्यको जागरणको उद्घोष गरेका छन्। त उनको कवितामा एकतिर शैक्षिक जागरणको उद्घोष पाइन्छ भने अरूतिर साहित्यिक जागरणको अरूको राजनैतिक जागरणको उद्घोष उनका कविताहरूले गरेका छन्। त्यसर साहित्य र सुधाका बीचमा रूपक अलङ्कारको प्रयोग गरिएको छ। यो साहित्य सुधा मान्छेका मनका रोगहरूको उपचार गर्ने औषधि हो र यसले मानव मनका सम्पूर्ण क्लेश कलमश र पीडा दूर गरी मानव मनलाई आनन्दित परिष्कृत र उदात्त पार्न सक्छ भन्ने कुरा कविले विभिन्न किसिमका बिम्ब र प्रतीकहरू प्रयोग गरेर उल्लेख गरेका छन् र उनी अगाडि भन्छन्, मनलाई नमाझे हुँदैन हरे मनलाई नमाझे हुँदैन हरे मन स्वच्छ नभई सुख छैन भरे। यहाँ अलिकति दार्शनिक कुरा पनि पर्न गएको छ किन भन्दाखेरि मन एव मनुष्याणम कारणम जन्ममोक्षयो भन्ने हाम्रो चाहिँ वेदान्त दर्शनको उद्घोष रहेको छ। मन चाहिँ स्वच्छ नभइकन मनका वृत्तिहरूलाई चाहिँ समाप्त नगरिकन मुक्तिको ढोका खोल्दैन भन्ने पाइन्छ। यता योगसूत्रमा पनि योगस चित्त वृत्ति निरोध, त्यो चित्त वृत्तिको निरोध नै योग हो। चित्त वृत्तिको योगबाट नै के हुन्छ, तदा द्रष्टु स्वरूपी अवस्थानम, अर्को

सूत्र आउँछ। चित्तवृत्ति निरोध भएपछि नै द्रष्टाले दृश्यलाई अर्थात् चाहिँमा ईश्वर तत्त्वलाई चाहिँ भेट्न सक्छ। तदा द्रष्टु स्वरूपे अवस्थानम होइन, द्रष्टाको स्वरूपको अवस्थामा चाहिँ रहन सक्छ भने हुनाले त यहाँ उनले मनलाई चाहिँ माझ्नु पर्दछ, मनलाई स्वच्छ बनाउनु पर्छ। मन चाहिँ स्वच्छ नभइकन हाम्रो मृत्युको समयमा पनि मुक्तिको समयमा पनि हामीलाई चाहिँ सुख छैन। त्यो मन स्वच्छ सुन्दर परिष्कृत हुनुपर्छ र मनका वृत्तिहरू चित्तका वृत्तिहरू निषेधित हुनुपर्छ र चाहिँ एकदमै कल्मशरहित मन भएपछि अनि अर्को स्टेपमा गएर अर्को चरणमा गएर मानिस मुक्ति चाहिँ प्राप्त गर्न सक्छ अथवा चाहिँ त्यो अध्यात्म साधनाको नयाँ चाहिँ अध्यायमा प्रवेश गर्न सक्छ। त्यसो भएर उनले यो मनलाई ज्यादै महत्त्व दिएका छन्। उसले भन्छन् मनलाई नमाझे हुँदैन हरे, मन स्वच्छ नभई सुख छैन भरे, मन शूल निवारण कारण यो गुण काव्य सरी अरू के छ मिठो। त्यो मनमा अनेक किसिमका शूलहरू छन्। मनले नै मानिसलाई दुष्ट पनि बनाउँछ, मनले नै मानिसलाई सुखी पनि बनाउँछ, मनले नै मानिसलाई आह्लादित पनि बनाउँछ। त्यसो भएको हुनाले मनको शूल मनको चाहिँ यसले दुईटै अर्थ आउँछ। मनलाई चाहिँ मनमा गढेको शूललाई निको पार्न पनि यो काव्य रस आवश्यक छ। मन नै शूल भएर अरूलाई चाहिँ विद्वेष गर्ने, अरूलाई चाहिँ दुःख दिने, अरूलाई चाहिँ भेद हाल्ने यस्तो किसिमको वृत्ति पनि त हुन्छ आखिर मानिसमा। सबै सज्जन त कहाँ हुन्छन्, हो त्यस्तो चाहिँ मनलाई नै शूल बनाएर अन्यत्र चाहिँ प्रहार गर्ने व्यक्तिहरू छन्, त्यस्तो चाहिँ मनलाई नै शूल बनाएको अवस्था जो छ त्यसलाई पनि समाप्त गर्नुपर्छ भन्ने पनि यसो कता कता भाव चाहिँ निस्किन सक्छ। मन शूल निवारण कारण यो गुण काव्य सरी अरू के छ मिठो। यस्तो चाहिँ कविता लेखेका छन् नारायणधर कोइरालाले। अगाडि लेख्छन् पढ पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कविता कविका कृति वा कविता सरी सरिता बिचहे लिनु पर्छ लहै अब त। उनले चाहिँ के यसमा भनेका छन् भने हामीले एउटै मात्रै साहित्य पढेर पुग्दैन, हामीलाई त पूर्वको साहित्य पनि जान्न आवश्यक छ, पश्चिमको साहित्य पनि जान्न आवश्यक छ, उत्तरको साहित्य पनि जान्न आवश्यक छ, दक्षिणको साहित्य पनि जान्न आवश्यक छ।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: विश्व साहित्य भण्डारमा अनगिन्ती किसिमका खजानाहरू छन्। ती खजानाहरूलाई हामीले चाहिँ टिप्नुपर्छ, ग्रहण गर्नुपर्छ, प्रयोग गर्नुपर्छ। त्यसबाट हामी चाहिँ ज्ञानी बढ्नुपर्छ, त्यसको आस्वाद हामीले लिनुपर्छ। ती चाहिँ विश्व साहित्यको खजाना अध्ययन गरेर हामीले हाम्रो साहित्यको चाहिँ खजानाको भण्डारलाई पनि भर्दै जानुपर्छ। नयाँ नयाँ चाहिँ रचनाहरू रच्दै अगाडि बढ्नुपर्छ। हाम्रो साहित्यलाई, नेपाली साहित्यमा ठुलो भण्डार चाहिँ भर्नुपर्छ भन्ने यो पनि कविको आशय छ। हामी एकल काटे भएर बस्नु हुँदैन। हामी नेपाली साहित्यको मात्रै साहित्य पढेर तीभित्र मात्रै रुमल लिनु हुँदैन। हामीले संसारभरिका चाहिँ राम्रा राम्रा साहित्यिक कृतिहरूलाई हामीले नेपाली साहित्यमा ल्याउनुपर्छ र नेपाली साहित्यलाई धनी बनाउनुपर्छ। नेपाली साहित्यका राम्रा राम्रा कृतिहरूलाई हामीले अन्यत्र अरू भाषाका कृतिहरूमा चाहिँ हामीले अनुवाद गरेर पठाउनुपर्छ। त्यसो भएपछि हाम्रा कुराहरूलाई पनि संसारले बुझ्न पाउँछ, हाम्रो कुरालाई नेपाली साहित्य, नेपाली कवि, नेपाली भावनालाई पनि संसारले बुझ्न पाउँछ, पढ्न पाउँछ। संसारको भावनालाई पनि हामीले चाहिँ उत्तर, दक्षिण, पूर्व, पश्चिमका कविताहरू, साहित्यहरू पढ्यौँ भनेदेखि संसारभरको मनलाई, संसारभरको मस्तिष्कलाई, संसारभरको भावनालाई नेपाली मनहरूले पनि, नेपाली कविहरूले पनि पढ्न पाउँछन् र नयाँ इतिहास रच्न सक्छन् भन्ने उनको चाहिँ यस्तो आशय देखिन्छ। त्यसरी उनी भन्छन्, पढ पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कविता, कविका कृति वा कविता सरिता बिचहे लिनुपर्छ है अब त। अति निर्मल ज्योति विकास गरी परिमा मातृ भण्डार प्रकाश गरी, अति निर्मल ज्योति विकास गरी भरि मातृ भण्डार प्रकाश गरी, मनका शुभ भाव अनेक थरी छरी जाति सुधार गरौँ नडरी। त कविले अघिल्लो श्लोकमा चाहिँ साहित्य सुधारको, साहित्यको विविधताको चाहिँ चर्चा गरेका छन् भने, त यहाँ यो श्लोकमा चाहिँ छरी जाति सुधार गरौँ नडरी, यहाँ चाहिँ क्रान्ति चेत छ, सामाजिक परिवर्तनको कुरा छ, र चाहिँ नडरिकन चाहिँ यो जातिको सुधार गरौँ, नेपाली जातिको सुधार गरौँ, नेपाली जातिलाई अगाडि लैजाउँ, नेपाली जाति अगाडि बढाउँ भन्ने, यसमा चाहिँ साहित्यको मात्र कुरो छैन, यहाँ सामाजिक परिवर्तनको पनि कुरो गरेका छन् र राजनैतिक परिवर्तनको पनि यहाँ कुरा कविले गरेका छन्। त्यसो भएर उनीहरूले मनका शुभ भाव अनेक थरी छरी जाति सुधार गरौँ नडरी, किन भन्दाखेरि राणा शासनको समय चलिरहेको बेला थियो, राणाहरूको समयमा भित्तको पनि कान हुन्छ, त्यसर तौली तौलिकन बोल्नुपर्छ है भन्ने यो कुरा चाहिँ छरिएको थियो। त्यसो भएको हुनाले नडराइकन हामीले चाहिँ हाम्रो जातिको सुधारको मार्गमा अगाडि बढ्नुपर्छ, हामी डराउनु हुँदैन, हामीले चाहिँ अनेक किसिमका प्रयत्नहरू गरेर हाम्रो जातिको, हाम्रो देशको, हाम्रो समाजको सुधार गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, अगाडि हिँड्नुपर्छ र हामीले चाहिँ नयाँ नयाँ अध्यायमा, नयाँ नयाँ उचाइमा हाम्रो यात्रालाई अगाडि बढाउनुपर्छ भन्ने भावना यहाँ यसरी कविले व्यक्त गरेका छन्। त कवि त्यतिले मात्रै चाहिँ पुग्दैन, अझ अगाडि भन्छन्, नहीं ता यस मानव जीवन को गति व्यर्थ छ यो अकृतार्थ भयो, यस हेतु यहाँ विनती यही हो पिब काव्य सुधा मधुमानव हो। त यो काव्य सुधा पान गरेर हामीले चाहिँ परिवर्तनको ढोका खोल्नुपर्छ, हामीले नयाँ अध्यायको यात्रा गर्नुपर्छ। हामीले यदि चाहिँ काव्य पढ्दौँ, जीवनलाई नयाँ बा मार्गमा लान सकेनौँ, जीवनलाई नयाँ उचाइमा लान सकेनौँ भनेदेखि हाम्रो कुनै पनि जीवनको केही पनि अर्थ रहँदैन, त्यो चाहिँ निरर्थक चाहिँ हुन्छ।

त्यसो भएको हुनाले हामीले चाहिँ यो साहित्यको त चाहिँ अवश्यम्भावी सेवा गर्नुपर्दछ, साहित्यको चाहिँ अध्ययन गर्नुपर्दछ। यो साहित्यको अध्ययन नगरिकन हाम्रो दिमाग चङ्ख पनि हुँदैन, हामी चाहिँ सशक्त पनि बन्दैनौँ। त्यो साहित्यले हामीलाई चाहिँ चौतर्फी हेर्ने नयाँ दृष्टिकोण दिन्छ, नयाँ भावना दिन्छ, नयाँ विचार दिन्छ। त्यसो भएर यो साहित्य चाहिँ सुधा जस्तै भाइ, अमृत जस्तै हो, हामीलाई अमर बनाउँछ। काव्य पढेर पनि हामी अमर बन्छौँ, काव्य लेखेर पनि हामी अमर बन्छौँ, काव्यको प्रचार प्रसार गरेर त्यसका माध्यमबाट समाज परिवर्तन, राष्ट्र परिवर्तन, देश परिवर्तन अध्यायमा हामी अगाडि बढ्न सक्छौँ भन्ने यस्तो चाहिँ पवित्र भावनाका साथ त चाहिँ धरणीधर कोइरालाले आफ्नो यो साहित्य सुधा कवितामा बिजोड भावलाई त यो तोटक छन्दका माध्यमबाट व्यक्त गरेको हामी पाउँदछौँ। त श्रोताहरू, अब हामीले आज कवि धरणीधर कोइरालाको बारेमा चर्चा गऱ्यौँ, त यो चर्चासँगै अब हामी आजको यो साहित्यिक कार्यक्रमबाट चाहिँ बिदा लिने बेला भइसकेको छ। म यहाँहरू सबैलाई हार्दिक नमन गर्दछु र आजको यो साहित्यिक कार्यक्रमबाट म यहीँ विश्राम लिन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।

अनलाइन एप्स तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो बीएफपीएस गोरखा रेडियो हो।

0: सड़क डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गका सम्झौता गरी काम नगरी अलपत्र पारिएका 16 रुग्ण ठेक्का तोड्ने निर्णय गरेको छ। कालीकोट जुम्ला र मुगुमा सञ्चालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम नगरेका ठेक्का अन्त्यका लागि 15 सार्वजनिक सूचना निकालेको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष 2074-75 82-83 सम्झौता भएका कालीकोटका 12, जुम्लाका 3 र मुगुको एउटा ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढ़ाइएको सूचना अधिकारी सिंहको भनाइ छ। पटक पटक काम सक्न अनुरोध गर्दा समेत कुनै चासो नदिएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महत्राले बताउनुभयो। यसअघि पनि कर्णाली राजमार्गका अलपत्र 10 रुग्ण आयोजनाका ठेक्का तोडिएको सड़क डिभिजन कार्यालयले जनाएको छ। मधेस प्रदेशकै सबैभन्दा ठूलो तथा ऐतिहासिक गण्डक नहर प्रणाली अहिले जीर्ण बन्दै गएको छ। शंकर आचार्यको रिपोर्ट।
1: नेपाल भारत सहकार्यमा करिब 5 अघि निर्माण गरिएको यो सिंचाई आयोजना मर्मत सम्भार र स्तरोन्नतिको अभावमा संकटमा परेको हो। पर्सा, बारा र रौतहटका हजारौं किसानको कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएको गण्डक नहरका पुल, ढोका, साइफन तथा अन्य संरचनाहरू पुराना र कमजोर बन्दै गएका छन्। नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत इन्जिनियर सुरेश शाहले बाराको बङ्गरी खोला, पर्साको सिसिया खोला र जगन्नाथपुर स्थित ओरिया खोलामाथिका पुलहरू अत्यन्त जोखिमपूर्ण अवस्थामा पुगेको बताउनुभयो।
2: यो 50 पहिला 2030 सालमा उद्घाटन भई सञ्चालनमा आएको योजना हो र हालै यसको अधिकांश संरचनाहरू जीर्ण बन्दै गएको छ, जसलाई मर्मत गर्नुपर्ने एकदम अत्यावश्यक छ। तर बजेटको न्यूनीकरणको कारणले सबै संरचनाहरू मर्मत हुन सकेको छैन र दिनानुदिन यसमा समस्याहरू थपिँदै गएको छ।
1: यी पुलहरू दैनिक हजारौं स्थानीय बासिन्दा, विद्यार्थी, किसान तथा मालवाहक सवारी साधनले प्रयोग गर्दै आएका छन्। गण्डक नहरबाट सिंचाई मात्रै होइन, नहरको दुवै किनारमा बनेका सड़कहरू दक्षिणी मधेसको महत्वपूर्ण वैकल्पिक सड़क सञ्जालका रूपमा समेत विकास भएका छन्। पछिल्ला वर्षमा वीरगंज जगन्नाथपुर क्षेत्रमा उद्योग विस्तारसँगै 100 ट्रक, कन्टेनर र भारी सवारी साधन दैनिक यही मार्गबाट सञ्चालन भइरहेका छन्। तर 5 अघि निर्माण गरिएका पुलहरू अहिलेको भार वहन गर्न संघर्षरत छन्। कार्यालयले नहर प्रणालीको पुरानो संरचनाका लागि विस्तृत अध्ययन सहितको प्रस्ताव संघीय सरकार समक्ष पठाइसकेको इन्जिनियर साहब बताउनुहुन्छ। यता गण्डक सम्झौता अनुसार नेपालले 850 क्युसेक पानी पाउनु पर्ने भए पनि व्यवहारमा त्यो परिमाणको पानी कहिल्यै नपाएको किसानहरूको गुनासो छ। पर्याप्त पानी नपुग्दा नहरको पुछार क्षेत्रका किसानहरू अझै सिंचाई समस्याबाट प्रभावित छन्।
2: विगत 10 हामीले नारायणी सिंचाईको नेपाल पूर्वी नहरमा पानी आउने स्रोत नै भारतीय दोन शाखा नहर हो र दोन शाखा नहरमा विगत 10 क्यानाल डिसेपिङ डिसेल्टिङको काम हुन सकेको थिएन र उहाँहरूको नहरको अवस्था धेरै दयनीय थियो। हामीले आफ्नो डिमान्ड राख्ने क्रममा पत्रबाट र त्यही उहाँहरूकै कार्यालयमा गएर भेटेर पनि आफ्नो कुरा राख्दै आएका थियौँ, तर उहाँहरूले हामीलाई फुल सप्लाई दिन सक्नु भएन। जहिले पनि नेपाल र भारत बिचको सम्झौता अनुसारको पानी आएन, नआएर नेपाली किसान दाजुभाइ दिदी बहिनीहरूले समयमा कहिले पनि पानी पाउन सक्नु भएन र हाम्रो उत्पादनमा पनि यसले धेरै ठुलो नकारात्मक भूमिका खेलेको देखिन्थ्यो।
1: समयमै पुनर्निर्माण र आवश्यक बजेट व्यवस्थापन हुन नसके मधेसको कृषि उत्पादन, ग्रामीण यातायात, औद्योगिक ढुवानी तथा स्थानीय अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने सरकारवालाहरूको चेतावनी छ।
0: वर्षासँगै आएको पहिरोका कारण बेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड वृद्ध भएको छ। इलाम नगरपालिका 9 माई खोलामा सड़कमाथिबाट लेदोसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको हो। गैराती वर्षासँगै आएको लेदोसहितको पहिरो माथिबाट झरेपछि सड़क अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ठकालले जानकारी दिनुभएको छ। सड़क अवरूद्ध भएपछि साना सवारी साधनका लागि एकतर्फी आवाज जावत गर्न सक्ने गरी पहिरो पन्छाउने प्रयास भइरहेको प्रजिया ठकालको भनाइ छ। लगातार लेदो सड़कमा झरिरहेकाले ठूला सवारी साधन सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उहाँको भनाइ छ।
3: बीएस बीएस गोर्खा रेडियो हो।

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्ग सँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

हजुर बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईमा सधैँ जस्तै म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत अनि दुःखमा संगीत र यस्तै यस्तै मधुर नेपाली गीत संगीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृंखलामा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेछु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रमको उठान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, माटो बोलेको गीतबाट। र आज मैले व्यवसायको उठानमा गीतकार राजकुमार पुडा सैनीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, जोन साईको स्वर अनि संगीतमा।

नेपालको माया बोकी हिँड्ने एउटा नेपाली मनको गीत, आँखामा नेपाल, मनमा नेपाल, मुटुको हरेक ढुकढुकीमा नेपाल भएपछि श्रोताहरू त्यो हिमाल, त्यो पहाड अनि त्यो तराईको माया कहाँ मेटिन्छ र? संसारको जुनसुकै भूगोलमा पुगे पनि त्यो झल्को कहाँ हराउँछ र? माटोको सुगन्धले हरपल तानिदिँदा विकास र समृद्धिले फड्को मारेकै ठाउँ भए पनि त्यो बाटो बिरानो नै लागिदिन्छ। त्यसमाथि पनि श्रोताहरू, हाम्रो रगतको कण कणमा हाम्रै हिमालको पानी बगेको छ। यहाँको घाम बेसी, डाँडा पाखा यही हाम्रो छातीमा घडेपछि हामी देशभन्दा पर कदापि किमार्थ हुन सक्दैनौँ। देशलाई बिर्सनु त्यति सजिलो पक्कै छैन। मुटुभित्र देश बसिसकेपछि त्यो कहिले मेटिँदैन। बरु श्रोताहरू, देशभन्दा पर बस्नु पर्दा मन बिटुलो भएर देशै दुखी रहन्छ, तर देशको माया इन्ची घट्दैन। सुन्दर शान्त देश छोडेर नेपालीलाई कुनै संसार धाउनु समेत छैन। बरु जुनी जुनी यही देशको मुहार फेर्ने दिनको प्रतीक्षामा हरेक नेपालीहरूको मन छटपटिनु पर्दछ भन्ने सग्लो देश प्रेम, देशभक्ति गीतबाट सधैँ जस्तै आजलाई पनि मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरिसकेको छु। जसमा सोरहेको थियो श्रोताहरू जोन साईको, भने सङ्गीत पनि जोन साईकै रहेको थियो, अनि गीत रचना थियो राजकुमार पुडा सैनिकको। सङ्गीतको कुरा, सङ्गीतकै जानकार बीच यहाँ अब भने म डाक्छु श्रोताहरू गायिका सुनिता कार्कीलाई।

दुनियाँमा सबैभन्दा अत्याचारी आँखा, आदरणीय श्रोताहरू, आँखा कति कठोर हुन्छ नि, सायद त्यसको मापन नहोला र नै त भनेको हुनुपर्दछ अत्याचारी आँखा, आँखा लाग्ला है भनेर। फेरि त्यसैमाथि श्रोताहरू, मायाको दुनियाँमा त ताकी ताकी तीर चलाएर घाइते बनाउने, खुत्रुकै पार्ने समेत आँखा नै भएको, जाली आँखा, घाती आँखा, पक्षपाती आँखा, अपराधी आँखा मात्र होइन, पत्थरलाई समेत मैन जस्तै पगाल्ने चमत्कारी समेत हुन्छ आँखा भन्ने भावको यो गीत थियो। सुरेश अधिकारीको शब्द संगीत अनि गायिका सुनिता कार्कीको स्वरमा। त्यसो त आदरणीय श्रोताहरू, आँखाले तानेपछि कति प्रेमीहरूलाई दिल हराएको समेत पत्तो हुँदैन, थाहा हुँदैन।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदरणीय श्रोताहरु, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरुको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईमा हुनुहुन्छ तपाईँहरू यो बेला, जहाँ संगीतको सुमधुर लहरहरू राखिरहेको छु। र यसै क्रममा श्रोताहरु, मैले भर्खरै गीतकार निलम गाउँले अर्थात् निलम कुमार थापाको गीत रचना, जितु पुनको संगीत र प्रमोद खरेलको स्वर रहेको एउटा सुमधुर गीत राखे, जहाँ दिल हराएको कुरा थियो श्रोताहरू। वास्तवमा आदरणीय श्रोताहरू, दिल त्यति बेला हराउन पुग्दछ जति बेला दिलको लगाम अर्कैको हातमा भइदिन्छ, र त्यो हात भनेको माया गर्ने मायालुको हात हो, जसले जता डोर्याए पनि डोरिँदै एकोरो दिल पछि पछि लागिरहन्छ। त्यसैमाथि एउटा दिल घरदेश अनि अर्को दिल चाहिँ परदेश हुँदा त त्यहाँ धेरै जसो घर देशतिरै दिल तानिन पुग्छ, र मायालुले देश फर्कदा नेपाल पुग्दा कता लैजाने हो, घुमाउने कता पुर्याउने हो, त्यसैको खोजी पनि हुन थाल्छ है।

हजुर सतारु, कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो। यसपालिको छुट्टी नेपाल पुगेरै मायालु मनसँग बिताउने एउटा बेजोड र बेगले उडिरहेको मनको गीत मायाको बन्जीजम हान्ने र प्याराशुटमा उडेर कहिले सगरमाथाको शिखर हेर्ने अनि कहिले पातले हुम्ला जुम्ला लिपुलेक र लिम्पिया धुरामा अलि बिटुलो भएको नेपाली मनमा मलम समेत लगाउँदै नेपाली परिकारमा रमाउने दुई प्रेमीहरूको संवाद थियो प्रस्तुत गीत निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा। गीत रचना रहेको थियो श्रोताहरू एनपी परदेशीको, भने संगीत यसमा रहेको थियो रोशनी श्रेष्ठको। वास्तवमा आदरणीय श्रोताहरू, जहाँ माया गाढा हुन्छ नि त्यहाँ माया टाढा कहिले हुँदैन, बरु उल्टै प्रेमीहरू त्यही अनमोल मायाको सधैँ पूजा गर्ने प्रण गरिरहेका हुन्छन्।

आदरणीय श्रोताहरू, माया पूजा, माया प्राप्ति अनि माया जीवनका खुसीहरू बोक्ने एउटा आधार, त्यसैले त माया अनमोल हुन्छ, विशाल हुन्छ। अनि यही कुरामा मात्रै प्रेमीहरू एक ठाउँ हुन सके, एक अर्काको आत्मा भित्रै कसिलो भएर बसिदिन सके र सजिलैसँग जिउने अनि मर्नेसम्मको जिन्दगीको कामना त्यहाँ पुरा भइदिन्छ र सिङ्गो घर संसार नै एक अर्का

बीचको त्यही प्रेमिल पल भइदिने यो सुमधुर युगल गीत थियो श्रोताहरू हेम तामाङ र सञ्जीविनीको स्वरमा, निलम आङबुहाङ राईको गीत रचना अनि ताराप्रकाश लिम्बूको सङ्गीतमा। वास्तवमा आदरणीय श्रोताहरू, प्रेमीहरूको चाहना भनेकै अनमोल मायाका पलहरू मनमा साँचेर सारा खुसी समेटेर बाँच्ने नै भइदिन्छ।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो। अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म गीतको कुरा गरिरहेको छु, सङ्गीतको झन्कार राखिरहेको छु अनि स्वरको लहर राखिरहेको छु। एक किसिमले भन्ने भने श्रोताहरू, सङ्गीत गङ्गा कार्यक्रम सङ्गीतको त्रिवेणी, जहाँ शब्द, सङ्गीत अनि स्वरका कडप्रिय लहर लहरी राखिरहेको छु भन्दा पनि हुन्छ। र यसै क्रममा भर्खरै मैले गीतकार मुकेश राईले लेख्नुभएको एउटा युगल गीत यहाँहरू माझमा राखे, राजेश पाल राई र बानिका प्रधानको स्वरमा, हरि लम्सालको सङ्गीत अनि गीतकार मुकेश राईको गीत रचनामा, जुन गीतले श्रोताहरू जीवनको अनमोल क्षणलाई एक मुष्ट सङ्गालेर जीवनका सारा खुसीहरू बटुलेर एक अर्का सँगै जीवनको अन्तिम क्षणसम्म बाँच्न चाहने प्रेमिल मनको बोली बोलेको थियो। अनि हरेक बिहानीको सुरुवातदेखि साँझसम्म सँगसँगै बिताएर हुलझै कोमल र सुभाषिलो प्रेमको सन्देश दिन चाहने मनको भाव बोलेको थियो। हुन पनि आदरणीय श्रोताहरू, जब दुई मन यति धेरै मखमली मायामा अल्झिन पुग्दा मन यति साह्रो बकिन्छ नि, यति साह्रो पुलकित भइदिन्छ नि, कहिले त्यो मन चरी भएर उडेर कोसेली पुर्याउने मात्रै होइन, हावा भएर सरर उडेर फुलकै सुवास कोसेली लानेसम्म हिम्मत राख्न थाल्दछ। एकैछिन गीतकार घनबहादुर थापा मगरलाई यहाँ म डाक्न चाहन्छु दुर्गा परियार अनि मुन्ना गुरुङको साथमा, र यसमा सङ्गीत भर्नुभएको छ डाक्टर किरातले।

हजुर आदरणीय श्रोताहरू, दुई मन वारी पारी भएर बस्ताको पीडा बोलेको यो रमाइलो गीत राखे यहाँहरू माझमा दुर्गा परियार र मुन्ना गुरुङको स्वरमा गीत रचना रहेको थियो। गीतकार घनबहादुर थापा मगरको भने सङ्गीत यसमा रहेको थियो, सङ्गीतकार डाक्टर किरातको। र आदरणीय श्रोताहरू, अब भने म यो बसाई अर्थात् बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको पुच्छारतिर आइसकेको छु, बिसौनीतिर आइसकेको छु र भने ओझेल पर्ने तर्खरमा छु। र यो बिसौनीमा नारी हस्ताक्षर गीतकार राखी गौचनले लेख्नुभएको एउटा सुमधुर गीत यहाँहरू माझमा राख्दै म बिदा हुन चाहन्छु। यो गीतमा स्वर रहेको छ गायिका अनुपमा प्रधानको, गीत रचना राखी गौचन रहेको छ भने सङ्गीत पूजन लोघानको रहेको छ। र यही गीत छाड्दै म भनी बिदा हुन चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्। सुखमा सङ्गीत, दुःखमा सङ्गीत, अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pe Line Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bandh hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसबीपी रोक्न अनुरोध गरेको छ। साउदीले नेपालमा जुन 17 सिप परीक्षण शुरू गर्न लागेको थियो तर एसबीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद एमए खरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्नेछ। मन्त्री यादवले सिप प्रमाणीकरण एसबीपी प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिनुभएको छ। राजदूत मेखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यो विषयमा थप जानकारी उपलब्ध गराइने जानकारी गराउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। सड़क डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गका सम्झौता गरी अलबत्र पारिएका 16 रुङ्गा ठेक्का तोड्ने निर्णय गरेको छ। कालीकोट जुम्ला र मुगुमा सञ्चालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम नगरेपछि तोड्नका लागि 15 सार्वजनिक सूचना निकालेको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। आर्थिक वर्ष 2074-75 2082-83 सम्झौता भएका कालीकोटका 12 जुम्लाका 3 र मुगुको एउटा ठेक्का तोड्ने प्रक्रिया अघि बढ़ाइएको सूचना अधिकारी सिंहको भनाई छ। पटक पटक काम सक्न अनुरोध गर्दा समेत कुनै चासो नदेखाएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महतराले बताउनुभयो। यसअघि पनि कर्णाली राजमार्गका 10 रुङ्गा आयोजनाको ठेक्का तोडिएको सड़क डिभिजन कार्यालयले जनाएको छ। प्युठानको स्वर्गद्वारी नगरपालिकाका उप मेयर निराजन राणाको गाड़ी दुर्घटनामा ज्यान गएको छ। उप प्रमुख राणाले नगरपालिकाको गाड़ी आफै चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो। राणा गएको पालिका चुनावमा राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपमेयरमा निर्वाचित हुनुभएको थियो। पहिरोले मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क राजदुवाली सड़क खण्ड अवरूद्ध भएको छ। इलाम 9 माई खोलामा सड़कमाथिबाट लेदुसहित पहिरो झरेपछि सड़क अवरूद्ध भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको छ। अहिले साना सवारी साधनका लागि एकतर्फी आवत जावत गर्न पहिरो पन्छाउने काम भइरहेको प्रजीय ढकालको भनाइ छ। लगातार लेदो छरिरहेकाले ठूला सवारी साधन सञ्चालनमा ल्याउन भने केही समय लाग्ने उहाँको भनाइ छ। यस्तै मेची राजमार्गको रोङ गाउँपालिका 4 इलाम झापा सीमा क्षेत्रमा डिस्को र 2 रुख टलेर सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। सड़क अवरूद्ध हुँदा इलाम सहित 5 थर ताप्लेजुङ र झापाका नागरिक प्रत्यक्ष प्रभावित भएका छन्। सड़क अवरूद्ध हुँदा इलाम सहित 5 थर ताप्लेजुङबाट झापा जाने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन्। गोर्खा वेलफेयर ट्रस्टले विपन्न र दलित परिवारका विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ। बुटोलबाट छवि पाण्डे।
4: दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका 4 खडरेमा रहेको जनश्रम माध्यमिक विद्यालयमा अधिकांश दलित र जनजाति समुदायका विपन्न परिवारका विद्यार्थीहरू अध्ययन गर्छन्। गोर्खा वेलफेयर ट्रस्टले पुराना डेस्क बेन्चका कारण विद्यार्थीलाई पढ्न असुविधा भएपछि नयाँ डेस्क बेन्च बनाइदिएको छ। विद्यालयका प्रधानाध्यापक माधव प्रसाद भट्टराईले नयाँ डेस्क बेन्चले करिब 400 बढी विद्यार्थीलाई पढाइमा सहजता भएको बताउनुभयो।
5: अहिले त फर्निचरको हिसाबले हेर्ने हो भने 1 पासको विद्यार्थीहरूलाई पुरैलाई पुगेर पनि अझ बच्चा छ। हामीले चाहिँ 50-60 डेस्क बेन्च बनायौँ, त्यसबाट राउन्ड टेबल बनायौँ। विद्यालयका टिचर स्टाफलाई पनि धेरै सहज भएको छ, अनि कार्पेटिङ सार्पेटिङ गर्दाखेरि समग्रमा धेरै विद्यार्थीहरूलाई लाभ भएको छ। करिब 400-500 विद्यार्थीहरू लाभान्वित छन्। होइन, पहिलाको अलिकति होचो खालको त्यो अलि बालमैती टाइपको फर्निचर थिएन क्या सर हामीसँग प्राइमेरी लेभलमा। त्यो पनि विद्यार्थीको साइज अनुसारको नै बनाउन लगाएँ मैले।
4: विद्यार्थीहरू सुविधाका साथ राम्रो डेस्क बेन्चमा बसेर अध्ययन गर्न पाए भने विद्यार्थीको सिकाइमा समेत प्रभाव पर्ने विद्यालयको भनाई छ। प्रधानाध्यापक भट्टराईका अनुसार अधिकांश गरीब परिवारका र त्यसमा पनि दलित र आदिवासी जनजाति परिवारका विद्यार्थीले यो विद्यालयमा अध्ययन गर्छन्। जसले

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशमणि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएफबीएस गोर्खा रेडियो युके ब्रुनाई तथा सम्पूर्ण संसारमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता। आइतबार हामी भगवान सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। प्रत्यक्ष रूपमा दृष्टिगोचर हुनुहुने पालनकर्ता देवताका रूपमा पूजित भगवान सूर्यनारायण निर्विवाद देवता हुनुहुन्छ। त्यस्ता मनुष्यका आफ्ना हितैषी सूर्यदेवको हामी आइतबार विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै सन्दर्भमा आदरणीय श्रोता, आज हामी किराँत मुन्धुममा रहेका केही विषयहरूको चर्चा गर्नेछौँ। किराँत मुन्धुम भनेको किराँतहरूको वेद हो। वास्तवमा कुनै पनि धर्म सम्प्रदायलाई अगाडि बढाउने एउटा विशिष्ट अवस्था रहन्छ, एउटा शास्त्रको भूमिका रहन्छ र सर्वमान्य शास्त्रको रूपमा त्यसलाई मानिएको हुन्छ। वैदिक सनातन परम्परामा वेदलाई जसरी मानिन्छ, यो किराँत धर्मको परम्परामा मुन्धुमलाई त्यही रूपमा सम्मान गरिन्छ र त्यसको आदेशको पालना गरिन्छ। र यदि त्यसको आदेशको पालना गर्दैन कसैले भने त्यो किराँत धर्मी हुन सक्दैन भनेर मानिएको छ। र हामी कान्देहाङको उपदेशको विषयमा आजको यस कार्यक्रममा चर्चा गर्नेछौँ, किनभने धेरै विषयहरू छन् मुन्धुममा। एउटा कार्यक्रममा सबै विषयहरूको चर्चा सम्भव हुँदैन, त्यसैले हामी केही न केही त्यसबाट विषयहरूको चयन गरेर यसमा चर्चा गर्ने गर्दछौँ। र त्यसै अन्तर्गत आजको यस कार्यक्रममा कान्देहाङको उपदेश भनेर किराँत मुन्धुमको तृतीय अध्यायको मन्त्र अथवा गद्य जे भने पनि त्यहाँ उल्लेख भएको विषयको हामी यस कार्यक्रममा चर्चा गर्ने गर्दछौँ। एउटा कुरालाई हामी कसैले पनि नकार्न सक्ने स्थिति देखिँदैन, त्यो कुरा के हो भने, वास्तवमा संसारमा ज्ञान उपदेशबाट मात्रै प्राप्त हुन सक्छन्। यदि कसैले म आफै ज्ञान प्राप्त गर्छु भनेर कम्मर कस्छ भने त्यो मूर्ख हो भनेर बुझे हुन्छ र त्यसलाई तुरुन्तै त्यागिहाले हुन्छ भनेर उल्लेख गरिएको छ। किनभने मूर्खहरूको जमात संसारमा कम छैन र कुनै कहीँ जस्तोसुकै अवस्थामा पनि धार्मिक, सांस्कृतिक, दार्शनिक अथवा अरू विविध जे पनि विषयहरू हामी चर्चामा अगाडि बढाउँछौँ त्यहाँ मूर्खहरूको कमी रहँदैन। त्यसैले मूर्खहरूबाट सावधान हुनुपर्छ भनिएको छ, किनभने यदि अरूको उपदेशबाट आफूलाई मार्ग प्रशस्त नगराउने हो भने त्यो मनुष्यको कल्याण असम्भव छ भनेर बताइएको छ। त्यसै सन्दर्भमा यो कान्देहाङको उपदेशलाई हामीले लिनुपर्छ, किनभने धर्मको जहाँ तहाँ प्रचार भएको हामी पाउँछौँ, त्यहाँ वास्तवमा एउटा महापुरुषको उदय हुन्छ र उसले समाजले नमान्दा नमान्दै पनि आफ्नो चमत्कारिक शक्तिको प्रयोग गरेर अथवा आफ्नो विनयशील स्वभावको प्रयोग गरेर अथवा आफ्नो एउटा जबरजस्त दार्शनिक चिन्तनको धारालाई पक्रिएर समाजलाई त्यसमा घुमाएको देखिन्छ। त्यसैले कान्देहाङको उपदेशको बारेमा हामी चर्चा गरौँ। सन्त कान्देहाङले गाउँ गाउँ घुमिफिरि जनतामा गरेको उपदेश नै कान्देहाङको उपदेशको रूपमा यो मुन्धुममा उल्लेख गरिएको छ। समाज अधर्मतिर गइरहेको देखेर चिन्तित हुँदै समाजको उन्नति र कल्याणका लागि किराँत मुन्धुममा उल्लेख गरिएको यो उपदेश हो, जुन सन्त कान्देहाङको उपदेशको रूपमा व्याख्या गरिएको छ। र उनले यसमा भनेका उपदेशका यी प्रारम्भिक अवस्थाहरूको हामी चर्चा गरौँ। त्यसभन्दा पहिले पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी किराँत मन्धुमको तृतीय अध्यायमा उल्लेखित कान्देहाङको उपदेशको प्रारम्भिक चरणको चर्चामा छौँ र कान्देहाङले भनेका छन् त्यहाँ हामीले उनका उपदेशहरूको बारेमा चर्चा गर्नेछौँ। तर यो जो किराँत लिपिमा लेखिएको छ यो जसरी बुझ्न पनि सकिन्छ, हामी यसका ज्ञाता होइनौँ र हामीले यसमा विद्वता हासिल गरेका छैनौँ, तर पनि हामी जानी नजानी यसमा प्रवृत्त भइरहेका छौँ। यसमा हाम्रो कुनै गलत उद्देश्य नरहेको हुनाले यसबाट हामीलाई फाइदा नै हुन्छ। त्यहाँ भनिएको छ, 18 नम्बरको मन्त्र अर्थात् गद्यले भन्छ, आफ्नै लाजे सिङबुङ नुबा चोकमा, आफ्ने याप्मिसी नुबा चोकमा, खासाग चोकमा खावत तापमा, मेन्छा म्याप मिसाले सिक्कुम निङमा घोकमा पोङ्रो, सिक्कुम मेन्ने निङमा मन्ने थेसाग तारो, आङदिङ लरो अप्ने मुक्को पेकमा ले अप्ने हम खोरो, सिक्कुम मारो निङमा मारो, सिक्कुम निङमा मय ग्रह लाजे सिङबुङ नाबा चोइत केरेक खादाम पोङ्लो, मेन्छा मसाले सिक्कुम निङमा मेन गोत्तुन ग्रह खादाम सिङगाङ मेनिप तुवाङ केरेकमा बेकलो। यसरी यो एउटा मन्त्रको रूपमा उल्लेख गरेको कनिकुची मैले यसलाई तपाईँ सामु प्रस्तुत गरेँ। तपाईँ यसको जानकार हुनुहुन्छ र तपाईँले यसलाई मिलाएर श्रवण अवश्य पनि गर्नुहुनेछ र यसले भन्छ, हामी एउटा नेपालीमा यसको अर्थको चर्चा गरौँ। आफ्नो देश तथा वंशको सुधार गर्नलाई, सभ्यता ल्याउनलाई मानिस जातिले सर्वप्रथम ज्ञान बुद्धिको खोज गर्नुपर्छ। ज्ञान बुद्धि छैन भने मानिसमा घमण्ड आउँछ, अहङ्कार बोलिन्छ, आफ्नो शक्तिमा मात्र भर परी दगुर्ने हुँदा आफ्नै नोक्सान हुन्छ। आफ्नो नोक्सान हुन लागेपछि आफूमा भएको ज्ञान बुद्धि पनि हराउँछ। ज्ञान बुद्धि हराएपछि गाउँ देश सृष्टि सबै अन्धकारमय हुन्छ। तसर्थ मानिस जातिले ज्ञान बुद्धिको खोजी गरेन भने तिनीहरू अन्धकारमा डुबेर नष्ट हुन्छन् भन्ने कुरालाई यो कान्देहाङको जो चिन्तन छ त्यो कार्यान्वयन गर्ने सन्दर्भमा यी चिन्तनधाराहरू उल्लेख भएको छ। कान्देहाङलाई यस्तो लाग्छ, यदि त्यतिखेरको उनी भएको समयको समाजलाई उनले निहाल्दा समाज अन्धकारतर्फ हानिरहेको दौडिरहेको देखे र उनीहरूले अब चुप लागेर बस्न सकिँदैन भनेर उनी आफ्नो जो चैतन्य एउटा चित्त थियो त्यसको आज्ञालाई शिरोधार्य गरेर उनी अगाडि बढे र समाजलाई उनीहरूले उपदेश दिने चेष्टा गरे र उनी अझै आफूलाई समाजलाई किन उज्यालो चाहिन्छ भनेर मुन्नु भन्छ। उज्यालो आत्मा भनेको ज्ञान बुद्धि हो, अँध्यारो आत्मा भनेको अज्ञान तथा मूर्खता हो। ज्ञान बुद्धिको सुरु नै ओम रूपी सर्वव्यापी परमात्मा हो, ज्ञान बुद्धिबाट शक्ति प्रकट हुन्छ भनेर एउटा वास्तवमा ज्ञानी बुद्धिमान मनुष्यको खोजी मुन्धुमले गरेको छ। यहाँनिर यदि त्यस्तो मनुष्यको उत्पादन समाजबाट हुन सक्दैन भने त्यो समाज बर्बाद हुन्छ, त्यो समाजले कहाँ आफूलाई लान्छ, वास्तवमा त्यसको कुनै ठेगाना अर्थात् अत्तोपत्तो केही पनि थाहा हुँदैन। त्यसैले मानिसहरूलाई ज्ञानको ज्योतिमा रमाउनु पर्छ, त्यसलाई समाउनु पर्छ र त्यसको वरिपरि हिँड्नुपर्छ घुम्नुपर्छ भनेर यो मुन्धुमले 19 नम्बरको गद्यले भनेको छ। खावत सामग निङमा फुमा, खादाम साग ग ओदोङ मुयोक्रो, सिक्कुम निङमा कुबुङ ग ओम तागेरा निगमा फुमारो, सिक्कुम निगमा नु मुक्साम तारो भनेर उल्लेख गरेको छ। वास्तवमा यो एउटा वैदिक जो व्यवस्था छ किराँत धर्मको यो मूल चिज हो र यसको सम्मानबाट मात्रै बुद्धि तथा ज्ञानको
चित्तमा विकास हुन्छ भनेर पनि हामीले बुझ्नुपर्छ, यो कुरालाई बिर्सनु हुँदैन भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामीले वास्तवमा यी चर्चाहरूलाई किन स्थान दिइरहेका छौँ भन्ने कुरा हामी आफैले बुझ्न आवश्यक छ, किनभने हामी सहिष्णुताको एउटा चरम अवस्थालाई स्वीकार गर्दै अगाडि बढेको समाजमा उत्पन्न भएका मनुष्यहरू हौँ। त्यसैले हामी ती परिधिभित्र रहेर मात्रै आफ्नो जीवनको उन्नति खोज्न सक्छौँ। अन्यत्र गएर उन्नति खोजियो भने वास्तवमा यो जो हामी यो मन्नुमको चर्चा गरिरहेका छौँ, कान्देहाङको चित्तले जो उल्लेख गरिरहेको यो विषय छ, वास्तवमा त्यतैतर्फ जान सक्छौँ। त्यसैले हामी सावधान छौँ र हामी यी विविध विषयहरूको चर्चा गरिरहेका छौँ र यो मन्नुमको हामी चर्चा गर्दैछौँ। ज्ञान त ज्ञान हो, मनुष्यको सम्पत्ति हो, जो साम्प्रदायिक रूपमा यिनीहरूलाई अगाडि बढाउने चेष्टा गरिन्छ, वास्तवमा त्यो तेरो र मेरोको स्थिति हो। तेरो र मेरोले वास्तवमा कसैलाई पनि भलो गर्दैन, यो कुरा अनुभूतिबाट पनि हामीलाई लागिरहेको हुन्छ। त्यसैले निष्पक्षताका साथ यदि अगाडि आउने हो भने ज्ञान र बुद्धिमा विवेकको प्रादुर्भाव मनुष्य शरीरमा मात्रै हुन्छ, न त स्त्री न त पुरुष न कुनै जात जाति न कुनै धर्म न कुनै लिङ्ग न भूगोल न अन्तरिक्ष न पृथ्वी, जहाँ जो छ त्यो मनुष्य शरीर छ र त्यसमा मात्रै विवेकको प्राप्ति हुन्छ। त्यही विवेकले मनुष्यलाई आफ्नो कल्याणको मार्गमा अगाडि बढाउन सक्छ। यसभन्दा दायाँ बायाँ यदि कसैले गर्छ भने त्यो कल्याणको मार्ग होइन, स्पष्टसँग बुझ्नुपर्छ भनेर पनि यो वेदले भनेको छ, जुन किराधुमको नाममा उल्लेख गरिएको छ। यसको 20 नम्बरको पद्यले भनेको कुरालाई संक्षिप्तमा सुनेर हामी यो कार्यक्रमलाई अन्त्य गर्छौँ। ताङफुङ साम भनेको अँध्यारो आत्मा हो, ताङफुङ ना भनेको ज्ञान बुद्धिरहित आत्मा हो, पशु जस्तै हो भनेको हो। ताङफुङ नाले मानिस जातिलाई मूर्ख बनाउँछ, ताङफुङ साङमाङले मानिसलाई अँध्यारो जङ्गलमा राख्छ, त्यसले कहिले ज्ञान र बुद्धि दिन सक्दैन भनेर वास्तवमा मूर्खताको पराकाष्ठाको रूपमा यहाँ उल्लेख गरिएको छ। त्यसैले यो मन्नुमले गरेको जो उपदेश छ, कान्देहाङको यो जो उपदेश छ, वास्तवमा यो विशिष्ट छ र यसलाई ज्ञानको दृष्टिले हेर्ने हो, मनुष्य जीवनको सफलताको दृष्टिले हेर्ने हो भने यसमा नै गर्ने ठाउँ छैन। स्पष्टसँग आफ्नो बुद्धिलाई पवित्र गर्नेतर्फ अगाडि नबढ्ने हो भने कुनै पनि मनुष्यको कल्याण हुन सक्दैन यसले भन्छ। यसलाई हामीले मनन गर्ने बुद्धि प्राप्त होस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस मणि दाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओ ओ ओ नमस्कार।

0: SBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: लाइन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएसबीएस।
0: यो बीएसबीएस गोर्खा रेडियो हो।

0: नेपाली कांग्रेसले संसदमा उठाइएका प्रश्नको जवाब प्रधानमन्त्रीले पार्टीको महाधिवेशनमा दिएर नहुने टिप्पणी गरेको छ। आजको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद रुनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रहित कूटनीतिक मर्यादा र संसद हित विपरीत आफ्नो पदीय सम्मान भन्दा प्रतिपक्षीलाई जवाफ दिने विषयमा मात्र हेरेको आरोप लगाउनु भएको हो। प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति सच्याउने भनेको राष्ट्रहित कूटनीतिक मर्यादा र स्वयं प्रधानमन्त्री पदको गरिमा जोगाउने विषय भएको उहाँको भनाइ छ। नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसबीपी रोक्न अनुरोध गरेको छ। साउदीले नेपालमा जुन 17 सिप परीक्षण शुरू गर्न लागेको थियो तर एसबीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिए खरसँगको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्नेछ। मन्त्री यादवले सिप प्रमाणीकरण एसबीपी प्रक्रियासँग सम्बन्धित सबै विषय द्विपक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिनुभएको छ। राजदूत मेखरले साउदी सरकारसँग आवश्यक परामर्श पश्चात यो विषयमा थप जानकारी गराइने बताउनु भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ। मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङदी गाउँपालिकाले स्थानीयलाई मासिक 50 युनिटसम्म निशुल्क बिजुली उपलब्ध गराउने भएको छ।
1: मर्स्याङदीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई 50 युनिट विद्युत निशुल्क प्रस्ताव गरेर 21 गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनु भएको छ। उहाँका अनुसार गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा जल विद्युतको आमदानी उज्यालो मर्स्याङदीमा लगानी कार्यक्रम अन्तर्गत उपभोक्ताले मासिक 50 युनिटसम्मको विद्युत महसुल निशुल्क पाउने व्यवस्था गरेको हो। यसका लागि गाउँसभाबाट 55 लाख बजेट विनियोजन गरिएको छ। गाउँपालिकाका अनुसार पालिकाका 9 वडामा गरी 4,409 घर परिवार छन्। गाउँपालिकाले आगामी आर्थिक वर्षमा विद्युत रोयल्टीबाट 4 करोड आमदानी हुने अनुमान गरेको छ। पालिकाभित्रका हाइड्रो पावरबाट आएको रोयल्टी मध्येबाट बिजुली गाउँपालिकाले निशुल्क व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिनुभयो। यस गाउँपालिकाभित्र 50 मेगावाट क्षमताको माथिल्लो मर्स्याङदी ए, 30 मेगावाटको न्यादी जलविद्युत आयोजना सहित 8 विभिन्न आयोजनाबाट करिब 100 मेगावाट विद्युत उत्पादन भइरहेको छ। बेसी सहर नगरपालिकासँग जोडिने गरी 50 मेगावाटको मर्स्याङदी बेसी जलविद्युतका आयोजना निर्माणाधीन अवस्थामा छन्। उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आमदानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ।
0: पर्वतको मोदी गाउँपालिकाले स्लेट ढुङ्गा खानी सञ्चालन गर्ने भएको छ।
1: मोदी गाउँपालिका अन्तर्गत वडा नम्बर 1 भोक्ताङले, वडा नम्बर 3 देउराली र वडा नम्बर 4 क्याङको सिमानामा माटेको लेकमा रहेको धौलागिरी क्षेत्रकै ठूलो ढुङ्गा खानी विगत 18 वर्षदेखि बन्द छ। तत्कालीन क्याङ, देउराली र भोक्ताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेट खानी चालू आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो। मोदी गाउँपालिकाको गत मंगलबार सम्पन्न 19 अधिवेशनबाट स्लेट खानी सञ्चालन गर्ने योजना पारित भएको छ। गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको 9 वर्षमा पहिलोपटक स्लेट खानी सञ्चालनको कार्यक्रम अघि सारिएको छ। देउराली, क्याङ र भुक्ताङले गाविसका बासिन्दाले खानी आफ्नो गाविसभित्र पर्ने भन्दै दावी गरेपछि 2064 बन्द गरिएको थियो। खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेका छन्। खानी सञ्चालनका समयमा दैनिक 100 मजदूरले प्रत्यक्ष रोजगारी पाएका थिए।
0: साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। जालास स्टेडियममा आज बिहान भएको समाचरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 पराजित गर्दै लगातार तेस्रो जीत निकालेको हो। अर्जेन्टिनाको जीतमा जियोभानी लो सेल्सो, लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान 1-1 गर्नुभयो। मेसीको यो विश्वकपमा 6 गोल हो। समूह जेको अर्को खेलमा अस्ट्रिया र अल्जेरियाले 3-3 गोलको रोमाञ्चक बराबरी खेलेका छन्। दुवै टीमले समान 4-4 अङ्क जोडेका छन्। गोल अन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदै दुवै टीम नकआउट चरणमा पुगेका हुन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

BFB स्कुरका रेडियो कार्यक्रम सुनौली बिहानीको आरम्भ भएको छ. श्रोता, यो समय तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु. म सिनेको तर्फबाट समयले 7:09 गइसकेको छ. युकेमा र आज 28 June 2026 सन्डे, यानि कि आइतबारको दिन, तपाईँलाई धेरै धेरै स्वागत छ म सिनेको तर्फबाट. Every Saturday and Sunday, UK time 7 until 10 AM, 3 hour session sunna saknuhuncha. Tara harek aitbarko din ma suneko sathma sunna saknuhuncha yo weekend morning breakfast show. Era tapaile hamlai UK basiher jo chai Folkestone ma hununcha 105.4 MHz tune garera sunna saknuhuncha. Tapaiko area ma red access chaina bhane simply tapaiko Apple device athawa Android ma BFB's app download garnuhos ra bibhinna stations madde BFB's karka select garera sunna saknuhunecha. त्यसै गरी श्रोता, कार्यक्रममा यो समय तपाईँले पाउन सक्नुहुन्छ विभिन्न जानकारीहरू पनि, मेरा मेरा गीत सङ्गीतहरू पनि तपाईँको समक्षमा रहने नै छ. 3 घन्टाको परि अवश्य पनि मेरो साथमा रहनुहोला. र यसै गरी अहिलेको यस समयमा हामी अपकमिङ इभेन्ट्सहरूको पनि कुरा गर्नेछौँ. र पल्टकै कुरा गर्दाखेरि हिजो भर्खरै यहाँ वान आजियाले पनि जसरी 32nd आजिया बर्थडे सेलिब्रेट गरेको क्रम पनि रहेको थियो. र यसै गरी नै पल्टनहरूको विभिन्न इभेन्ट्सहरू पनि छ, यो बारेमा पनि प्रशस्त मात्रामा जानकारी रहनेछ. र अब सुन, गोर्खा ब्रिगेड एसोसिएसन भेला, यानि कि नेपाल कप 2026 पनि हुन गएको छ. सम्पूर्ण जानकारीहरू तपाईँको माझमा रहते नै गर्नेछ. र यसैको साथमा आउनु शैलीको लागि हामी अगाडि बढ्ने नै छौँ. रुकुमै कोटा रहेको छ नेपाली चलचित्र खुस्माबाट, इन्जोय गर्नुहोस्.

पीएफपीएसको रेडियो कार्यक्रममा हामी छौँ श्रोता, यो समय सुनौलो बिहानीको पहिलो घण्टामा रहेछ। क्रममा तपाईँको माझमा केही जानकारीहरू अवश्य पनि म राख्ने नै छु। वेदर सम्बन्धी अब पनि केही जानकारी रहनेछ, र विशेष गरी अब यहाँ युकेमा हुने बासीहरूले अलिकति वार्मर यो टेम्परेचर पाइरहेका छौँ, त्यसै कारणले गर्दाखेरि अलिकति हिट वेभ छ, बट अगेन हिट भए तापनि इट्स नाइस टु हेभ सनी डेज। र आजको दिनमा चाहिँ अलि कुलर रहेको छ, 21 डिग्री सेल्सियस कम्पेयर टु लास्ट डेज एन्ड विक्सहरूको कुरा गर्दाखेरि, र अहिले सनी छ वेदर। र यसै गरी आजको दिनमा चाहिँ विशेष गरी अहिले सिभियर वार्निङ चाहिँ इस्ट मिडल्यान्डतिर चाहिँ देखाएको छ, इस्ट मिडल्यान्डमा चाहिँ अलिकति अफेक्टेड एरियाहरू छ भने बसेको छ। र यसै गरी अहिलेको यो समय फोक्सटोनमा पनि विन्ड 18 किलोमिटर पर आवर र ह्युमिडिटी 83% रहेको छ। र श्रोता जानकारी गराउन चाहन्छु, यो थ्रु आउट विक नै नाइस एन्ड सनी डेजहरू रहेको छ, त्यसैले गर्दाखेरि यो वार्म वेदरहरू चाहिँ राम्रोसँग तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। त्यसै गरी लन्डनमा सरप्राइजिङली लिटल बिट कुलर देन फोक्सटोन अफकोर्स, यहाँले टेम्परेचर पनि 20 डिग्री सेल्सियस मोस्टली सनी, विन्ड पनि 14 किलोमिटर पर आवर, ह्युमिडिटी 77%, र थ्रु आउट यो विक राम्रो देखेको छ लन्डनमा वेदर। र यसै अनुसार वेदरको बारेमा तपाईँको समक्ष जानकारी रहेको थियो, जानकारी लिएर होला भन्न चाहन्छु। इफ यु अन यो ब्रेक, तपाईँको हलिडे टाइमहरू छ भने त वेदरको भरपूर तपाईँले मनोरञ्जन लिएर पनि सक्नुहुन्छ। र यसैको साथमा अब पनि आउनुहोस्, हामी कार्यक्रममा फेरि पनि अगाडि बढ्ने क्रम आइसकेको छ। तपाईँको माझमा मिठो गीत यो समय राख्ने नै सुरहेको छ, जन च्याम्लिङ राई र यसै गरी स्वप्नेल शर्माको आवाजमा बादल सरी एन्जोय गर्नुहोला।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

गरेको छ, विभिन्न यहाँ कार्यक्रमहरू रहेको छ जसमा तपाईँ पनि गएर इन्जोय गर्न सक्नुहुन्छ, धेरै जानकारीहरू पनि त्यहाँ प्राप्त गर्न सक्नुहुन्छ र यसैको साथमा एक्सपिरियन्स गर्नुहोला स्पिरिट अफ नेपाल। र यसैमा तपाईँलाई अझै कुनै क्वेरिजहरू छन् भने चाहिँ यसै अनुसार तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ नेपाली समाज नटिङ्गमलाई। र यो फ्री एन्ट्री छ, फ्यामिली फ्रेन्डली इभेन्ट पनि हो, नेपाली फुड एन्ड गुड्सहरू छ, कल्चर अनि स्पोर्ट्सहरू, म्युजिक अनि एन्टरटेनमेन्ट रहेको छ र सम्पूर्णलाई चाहिँ उहाँले आमन्त्रण गर्नुभएको छ। र कार्यक्रममा अब पनि आउनुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ। श्रोता, जानकारीहरू तपाईँको माझमा रहने नै छ। अहिलेलाई पनि यो मिठो गीतको साथमा तपाईँलाई अवश्य भरपूर मनोरञ्जन गराउँदै गर्ने नै छु। र यो मिठो गीत रहेको छ न्याउली बनेमा रहेको छ शान्तिश्री परियार र यसै गरी प्रशान्त सेवाकोटीको आवाजमा।

0: SBS गोर्खा रेडियो
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निःशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: यो BFBS गोर्खा रेडियो हो

दीक्षिता मिठो गीत नभनेका कुरा रहेछ गरी यो समय गुरुङ खिम बहादुर मामाले चाहिँ हामीलाई मेसेज पठाउनु भएको छ. नमस्ते सुने भनी भान्जी भन्नुभएको छ. नमस्कार मामा, यदि मिल्छ भने चाहिँ उहाँले नम्बरी उहाँले मिसेस रोहित लिम्बू अथवा दवा ग्याल्मोको स्वरमा चाहिँ उहाँले गीत चाहिँ इन्टेक 1971 सम्पूर्ण नम्बरी छोराछोरी नाति नातिनीलाई सुनाउन अनुरोध गर्नुभएको छ. यसै गरी यो गीतको बोल चिरहेको छ मेरो सानो गायिका दावा ग्याल्मुको आवाजमा छ र खेम बहादुर गुरुङ मेन स्टोनबाट चाहिँ उहाँले पठाउनु भएको छ. र अवश्य पनि मामाको रिक्वेस्टमा यो गीत रेडी भएको छ, इन्जोय गर्नुहोला भन्न चाहन्छु श्रोता. र हामी कार्यक्रमको सेकेन्ड आवरमा समाचार पश्चात भेटिनेछौँ.

0: राष्ट्रिय स्वतन्त्र पार्टीले 35,000 भन्दा बढी बाल बालिकालाई सदस्यता दिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। आजको संसद बैठकमा कांग्रेस सांसद रेणुका काउचाले सत्तारूढ़ दललाई संविधान र कानूनको बारेमा प्रश्न गर्नु भएको हो।
1: रासोपाको सदस्यता लिनेको फेरि हेर्दा त 18 वर्ष मुनिका पनि 35,257 सदस्य हुनुहुँदो रहेछ। औपचारिक रूपमा नै घोषणा गरिएको यो सवाल प्रति सभामुख महोदय नेपाली कांग्रेसको ध्यान तानिएको जानकारी गराउन चाहन्छु। नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार 18 वर्ष मुनिका बाल बालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। यस्तो कार्य गरेमा 80,000 रुपियाँ जरिवाना र 3 वर्षसम्म कैदको व्यवस्था गरिएको छ। के सत्तारूढ़ दल रासोपाको हकमा संविधान यो एनमा भएका गरिएका व्यवस्था आकर्षित नहुने हो र सभामुख महोदय? कि राप्सोपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो? विद्यार्थीहरूले राजनीति गर्न हुँदैन भन्दै चोबियु सहित विभिन्न विद्यार्थी संघ संगठनहरू खारेज गर्ने तयारी गरेको सरकारले आफ्नो दलमा भने बालबालिकालाई सदस्यताको लाममा उभ्याउन मिल्छ या मिल्दैन?
0: नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट पारित भएको प्रस्तावले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई जिस्काई कपट र षड्यन्त्र गरिरहेको टिप्पणी गर्नुभएको हो।
2: सत्तारूढ़ दलको सौराह महाधिवेशनमा सभापतिको प्रस्तावमा नआई अन्य विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधि बीच छलफल नभई पारित भएका भनिएका केही दस्तावेजहरूमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको प्रति हामी सचेत छौं। लोकप्रियताको सुन्दर घुम्टोले केमोफ्लाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काई जिस्काई सेबोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्र प्रति हामी गम्भीर र सचेत छौं। संसदीय निर्वाचनको संख्यामा सानो हौ या ठूलो, हामी विचारका बीजौ, विचार सही भए विचारको समय सापेक्ष विकास भए सारालाई प्रभाव पार्न सक्छ। हामी आवधिक चुनावमा यो पटक तपाईँहरूसँग हारेका हौ, सधैँका लागि हारेका होइनौ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौ। दायाँ आसनमा फेरि अरू पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारूढ़ दललाई हेक्का दिलाउन चाहन्छु।
0: उपत्यका ट्राफिक प्रहरीले पछिल्लो 24 घण्टामा ट्राफिक कार्यवाहीबाट 5,11,000 राजस्व संकलन गरेको छ। 1,922 सवारी कार्यवाहीमा परेका छन्। ट्राफिकका अनुसार मादक पदार्थ सेवन गरेका 92, नियम विपरीत राइड सेयरिङ गरेका 78, संकेत बत्ती उल्लंघन गर्ने 129 र तीव्र गतिमा सवारी हाँक्ने 139 जनालाई कार्यवाही गरिएको हो। यस्तै लेन मिच्ने 41, निषेधित क्षेत्रमा हर्न बुझाउने 67, कालो सिसा भएको सवारी साधन सञ्चालन गर्ने 10, एकतर्फी सड़कमा सवारी साधन चलाउने 70 र अन्य नियम मिच्ने 1,296 जनालाई कार्यवाही गरिएको हो। काठमाडौँको चक्रपथ दोस्रो खण्ड विस्तारका लागि पटक पटक चीन र नेपालका अधिकारी बीच छलफल र सम्झौता भए पनि निर्माणको काम अझै शुरू हुन सकेको छैन।
3: सड़क विभाग अन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुन प्रसाद अर्याल नेतृत्वको टोली केही समय अघि चक्रपथ विस्तारको डिजाइन फाइल गर्ने बारे छलफलका लागि चीन गएको थियो। अब डिजाइन फाइनल हुने चरणमा रहेको चीनबाट फर्किएका अर्यालले जानकारी दिनुभएको छ। फेरि पनि चीन पुगेर डिजाइनमा छुटेका र केही संरचना थप्न सुझाव दिइएको उहाँको भनाइ छ। डिजाइन फाइनल भएपछि चीनमै निर्माण कम्पनी छनौट गरिनेछ। आउँदो साताभित्र त्यहाँको सरकारी निकायमा डिजाइन पेश गर्ने तयारी रहेको अर्यालले बताउनुभयो। ढुङ्गे धारामा कलभर्टको ठाउँमा पक्की पुल थप्न आग्रह गरिएको पनि उहाँले बताउनुभयो। वर्षा अघि निर्माण कम्पनी छानिसकिने र निर्माण कम्पनी छानिएपछि तयारीको रूपमा क्याम्प खडा लगायतका काम गर्न नेपाल आउन आग्रह गरिने उहाँको भनाइ छ। वर्षा अघि ठेक्का सम्झौता भए पनि काम भने दशैंपछि मात्रै शुरू हुने अर्यालले जानकारी दिनुभएको छ।
0: आज सुन चाँदीको भाव बढेको छ। अस्ति शुक्रबार तोलाको 2,79,100 रहेको सुन आज 4,700 रुपियाँले बढेर 2,83,800 कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव तोलामा 145 रुपियाँले बढेको छ। शुक्रबार तोलाको 4,180 रुपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रुपियाँ पुगेको महासंघले जनाएको छ। साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालस स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 गोलले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो। अर्जेन्टिनाको जितमा जियोभानी लो सिल्सो, लाउटारो मार्टिनेज र कप्तान मेस्सीले समान 1-1 गोल गर्नुभयो। हवस् त अहिलेसम्मका खबर यति।

BFB's Gorkha Radio कार्यक्रम में हमी चाहूँ श्रोता यो समय सुनाउलु बिहानीको सेकेन्ड आवरमा र राधा यो मिठो गीत एन्जोय गरिसक्नु भएको छ स्वप्न सुमन र यसै गरी अभिज्ञको आवाजमा समय 8:11 गएको छ र कार्यक्रम सुनाउलु बिहानी हरेक आइतबारको दिन समय चाहिँ 7 देखि 10 बजीसम्म म सिनेको साथमा सुन्न सक्नुहुन्छ र कार्यक्रमको यो सेकेन्ड आवरमा आज पनि एजुकेसनल प्रोग्राम टिपन टापन छैन तपाईँलाई जानकारी गराउन चाहन्छु र अहिले यो समयमा चाहिँ विभिन्न जानकारीहरूको साथमा गीत सङ्गीतहरूको साथमा तपाईँलाई भरपूर मनोरञ्जन गराउँदै गर्नेछु र 105.4 MHz टिने गरी सुन्न सक्नुहुन्छ फोक्सटोनवासी तपाईँले हामीलाई रेडियो मार्फत तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली बिएफपिज एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिज गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै तपाईँले हामीलाई स्मार्ट स्पिकर मार्फत पनि प्ले बिएफपिज गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा आउनुसम्म पनि हामी अगाडि बढ्ने नै छौँ मिठो गीतको साथमा सृजन चापगाई र यसै गरी सुनिता टिमको आवाजमा मगवली

BFB's Gorkha Radio कार्यक्रममा हामी छौँ श्रोता यो समय सुनौली बिहानीको सेकेन्ड आवर र समय हामीहरूसँग 8:18 गइसकेको छ. यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा पनि तपाईँको माझमा म जानकारीहरू राख्ने नै छु. हुन गइरहेको छ अब पनि यो 19th वार्षिक भेटघाट तथा बिबिक्यू कार्यक्रम हुन गइरहेको छ. तनहु समाज युकेले आयोजना गरिरहेको छ. यहाँ विभिन्न कलाकारहरूको प्रस्तुति रहनेछ र यसै गरी लाइभ म्युजिक र नृत्यहरू पनि हुनेछ. राफल ड्र अनि खानपान तपाईँ हाल्यो र भेनी चिरहेको छ. यसको लागि अल्डरवुड लेजर सेन्टर टङहम रोडमा हुन गइरहेको छ अल्डर सर्टमा. र डेट चिरहेको छ 8th August 2026 स्याटरडेको दिन. दिउँसोको समय 12 बजीदेखि बेलुकी 10 बजीसम्म रहेको छ. यसअनुसार विषय पनि जानकारी लिएर रहनुहोला भन्न चाहन्छु श्रोता. कार्यक्रममा अब भने हामी फेरि पनि अगाडि बढ्ने नै छौँ. तपाईँको माझमा अर्को एउटा मिठो गीत अहिलेलाई भने सोल्टी जिउ रहेको छ प्रमिला राई र यसै गरी देवेश राईको आवाजमा. इन्जोय गर्नुहोला.

0: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो PFB।

पीएफपी गोर्खा रेडियो कार्यक्रम अहिले हामी छौँ श्रोता यो समय सुनौलो बिहानीको सेकेन्ड आवरमा त्यसै गरी अब भने अपकमिङ इभेन्टको बारेमा फेरि पनि केही जानकारी तपाईँको माझमा अवश्य पनि राख्ने नै छु र यो सूचना चाहिँ रहेको छ सयपत्री परिवार समान्त युके एन्युअल बिबिक्यू पार्टी चाहिँ हुन गइरहेको छ यो 4th of July हुन गइरहेको छ स्याटरडेको दिन दिउँसोको समय 2 बजेदेखि बेलुकी 10 बजेसम्म एम्पायर हल अल्डरसर्टमा हुनेछ र यस सम्बन्धी अझै तपाईँले कुनै क्वेरिजहरू छन् भने चाहिँ रोबिन परियार उहाँलाई सम्पर्क गर्नुहोला फोन नम्बर 07460553363 चाहिँ कल गरेर क्वेरिजहरू बुझ्न सक्नुहुनेछ र कार्यक्रममा रहँदै गर्नुहोस् अब भने फेरि पनि अर्को एउटा गीत राख्ने क्रम आइसकेको छ तपाईँको समक्षमा रहेको छ यो गीत पनि अहिले एकदम लिम्बूको आवाजमा मनको हाल एन्जोय गर्नुहोला

पीएफपी स्कोरकार्ड भिडियो कार्यक्रम सुनौले बिहानी भानु हुन्छ श्रोता. यो समयले हामीहरूसँग 9 बजेको लागि बाँकी रहेको छ भने 24 मिनट मिठा मिठा गीत संगीत विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ यो समय. र यसै क्रममा अहिले हामी यो समर फेजमा रहेको कारणले गर्दाखेरि विभिन्न इभेन्ट्सहरू चाहिँ हुन गइरहेको छ भने यहाँ समाजहरू अनुसार र ठाउँहरू अनुसार रहेको छ. जसमध्ये चाहिँ अब भने इसले गोर्खा नेपालीज एसोसिएसन नेपालीज भेला मेला हुन गइरहेको छ 2026 स्याटरडेको दिन 11 जुलाईमा हुन गइरहेको छ. दिउँसोको समय 12 बजेदेखि हुनेछ र भेन्यू चाहिँ हाइब्रिड फार्म रहेको छ इसले हामसामा. यस अनुसार जानुहोला र यसैमा तपाईँको कन्फर्म डेट अटेन्डेन्सको लागि 30 जुन भित्रमा जानकारी गराउनुहोला. कुनै क्वेरीजहरू छन् भने चाहिँ तपाईँले कमलपुर बहादुरपुर जहाँ उहाँ चाहिँ चेयरम्यान हुनुहुन्छ ट्रस्टी साथी मेम्बर इसले गोर्खा नेपालीज एसोसिएसनको उहाँलाई जानकारी गराउन सक्नुहुन्छ. त्यसै गरी यहाँ अनुरोधको गीत आएको छ. यहाँ हामीलाई पठाउनु भएको छ खर्क मामाले र नमस्कार श्रेय भान्जी भन्नुभएको छ. नमस्कार मामा, मेरो सुन्दैछु रमाइलो भइरहेको छ भन्नुभएको छ. थ्याङ्क यू सो मच. र सबै मिलेमा उहाँले एउटा लोकगीत सुनाइदिन विनम्र अनुरोध गर्दछु भन्नुभएको छ. गाई खाने यसै हरिविष्ट र मिलन लामाको आवाजमा सम्झनामा हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु. धन्यवाद, नमस्ते भन्नुभएको छ. र अवश्य पनि मामाको रिक्वेस्टमा यो गीत तयार भएको छ. अवश्य पनि इन्जोय गर्नुहोला भन्न चाहन्छु. अहिले लाइक खर्क बहादुर गुरुङ बाबाको अनुरोधमा

0: गोर्खा रेडियो हो।
1: तिमी अनलाइनमा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

0: Serious, Gorkan Radio.
1: कश्मीर पछ्यौरी यो मिठो गीत एन्जोय गरिसक्नु भएको छ श्रोता र कार्यक्रमले हामी छौँ यो समय सुनौली बिहानीको दोस्रो घण्टामा र यसै गरी अपकमिङ इभेन्ट्सहरूको बारेमा अब पनि फेरि पनि तपाईँको माझमा केही जानकारी अवश्य पनि राख्ने नै छु. यो समर टाइम फेजमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ निकै नै आउटडोर इभेन्ट्सहरू यसै अनुसार र रहेको छ. र अब पनि यो चाहिँ सयपत्री परिवार समात युकेको चाहिँ एन्युअल पिबिक्यू पार्टी हुन गएको छ. 4th of July स्याटरडेको दिन हुन गरेको छ. दिउँसोको समय 2 बजेदेखि बेलुकी 10 बजीसम्म भेरी चाहिँ एम्पायर हल अल्डरसटमा हुनेछ. यस सम्बन्धी कुनै क्वेरी छन् भने तपाईँले रबिन परियार उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ. जेनरल सेक्रेटरी हुनुहुन्छ. फोन नम्बर 07460553633 मा चाहिँ कल गरेर क्वेरीजहरू पक्कै पनि बुझ्न सक्नुहुनेछ.

सारङ्गी यो मिठो गीत रहेको थियो सुशान्त केसीको आवाजमा एन्जोय गरिसक्नु भएको छ श्रोता र अब पनि कार्यक्रम सुनौली बिहानीको सेकेन्ड आवरबाट बिदा लिने समय आइसकेको छ र कार्यक्रमको हामी थर्ड आवरमा समाचार पश्चात भेट्ने नै छौँ सुन्दै गर्नुहोस् पिएफपिएस गोर्खा रेडियो 105.4 MHz तपाईँले हामीलाई फोक्स रोडवासीहरूले सुन्न सक्नुहुन्छ रेडियो मार्फत अथवा तपाईँको एपमा पनि फोनमा पनि एप डाउनलोड गरेर सुन्न सक्नुहुन्छ र कार्यक्रममा अहिलेलाई पनि यो मिठो गीत म राख्ने तिम्रै तिमी मेरै नेपाली रिफको आवाजमा रहेको छ यो गीत एन्जोय गर्नुहोस् स्टे ट्युन र हामी कार्यक्रमको थर्ड आवरमा भेट्नेछौँ

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो
3: राष्ट्रिय स्वतन्त्र पार्टीले 35,000 भन्दा बढ़ी बाल बालिकालाई सदस्यता दिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। आजको संसद बैठकमा कांग्रेस सांसद रेणुका काउचाले सत्तारूढ़ दललाई संविधान र कानूनको बारेमा प्रश्न गर्नु भएको हो।
4: रासोपाको सदस्यता लिनेको फेरि हेर्दा त 18 वर्ष मुनिका पनि 35,257 सदस्य हुनुहुँदो रहेछ। औपचारिक रूपमा नै घोषणा गरिएको यो सवाल प्रति सभामुख महोदय नेपाली कांग्रेसको ध्यान तानिएको जानकारी गराउन चाहन्छु। नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार 18 वर्ष मुनिका बाल बालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। यस्तो कार्य गरेमा 80,000 रुपियाँ जरिवाना र 3 वर्षसम्म कैदको व्यवस्था गरिएको छ। के सत्तारूढ़ दल रासोपाको हकमा संविधान र यो ऐनमा भएका गरिएका व्यवस्था आकर्षित नहुने हो र सभामुख महोदय कि राप्सोपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो? विद्यार्थीहरूले राजनीति गर्न हुँदैन भन्दै चोबियु सहित विभिन्न विद्यार्थी संघ संगठनहरू खारेज गर्ने तयारी गरेको सरकारले आफ्नो दलमा भने बालबालिकालाई सदस्यताको लाममा उभ्याउन मिल्छ या मिल्दैन?
3: नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनबाट पारित भएको प्रस्तावले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै लोकप्रियताको घुम्टोले जितेको शक्तिले गणतन्त्रको संरचनालाई जिस्काई जिस्काई कपट र षड्यन्त्र गरिरहेको टिप्पणी गर्नुभएको हो।
5: सत्तारूढ़ दलको सौराह महाधिवेशनमा सभापतिको प्रस्तावमा नआई अन्य विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधि बीच छलफल नभई पारित भएका भनिएका केही दस्तावेजहरूमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको प्रति हामी सचेत छौं। लोकप्रियताको सुन्दर घुम्टोले केमोफ्लाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काई जिस्काई सेबोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्र प्रति हामी गम्भीर र सचेत छौं। संसदीय निर्वाचनको संख्यामा सानो हौ या ठूलो, हामी विचारका बीजौं। विचार सही भए, विचारको समय सापेक्ष विकास भए सारालाई प्रभाव पार्न सक्छ। हामी आवधिक चुनावमा यो पटक तपाईँहरूसँग हारेका हौं, सधैँका लागि हारेका होइनौ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौँ। दायाँ आसनमा फेरि अरू पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारूढ दललाई हेक्का दिलाउन चाहन्छु।
3: अरणीको राजमार्ग यही असार 22 गतेदेखि रातिको समयमा 15 दिन बन्द गरिने भएको छ।
6: यस्तो उन्नति भइरहेको अरणीको राजमार्ग अन्तर्गत धुलिखेल खावा सड़क खण्डलाई तीव्रता दिन 15 दिन रातको समयमा सवारी आवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको छ। यही 22 असारदेखि आउँदो साउन 4 गतेसम्म रातिका बेला टिप्पर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा निषेध गर्ने निर्णय भएको छ। यस्तै यात्रुवाहक तथा अन्य मालवाहक सवारी साधनलाई बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभएको छ। समितिले यात्रु तथा मालवाहक सवारी साधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गरिने समेत जनाएको छ। एम्बुलेन्स सहित अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन गर्न दिइने भएको छ।
3: संघीय संसद सचिवालयले प्रतिनिधि सभाका सदस्यलाई तालिम दिने भएको छ। संघीय संसद सचिवालयको संसदीय प्रशिक्षण शाखाले सूचना जारी गरी सांसदलाई 2 दिन तालिम दिन लागेको जनाएको छ। प्रशिक्षण शाखाका उपसचिव बाबुराम बस्यालले जारी गरेको सूचनामा असार 15 र 16 गति सांसदलाई तालिम दिन लागि हो। तालिमलाई संसद सचिवालयले संसदीय प्रक्रिया र अभ्यास सम्बन्धी अभिमुखीकरण कार्यक्रम भनेको छ। प्रतिनिधि सभाका सबै सांसदलाई उपस्थित हुन भनिएको छ। काभ्रेको पनौतीमा 1422 वर्षदेखि मनाइँदै आएको हिले जात्रा शुरू भएको छ। जात्राको परम्परा अनुसार पूर्णिमाता खुलामा नागको प्रतीकका रूपमा 2 बाँस तेर्स्याइने र देवगण दुईचा न्याकेगुहरू सुस्तरी तरेपछि विशेष जात्रा शुरू भएको मानिन्छ। जात्रा शुरू गरिएकै दिन राति अबेर भद्रकालीको रथ तानिन्छ भने रातभरि गैडु पूजा होम गर्ने पनौती जात्रा मूल व्यवस्थापन समितिले जनाएको छ। त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल मनाइने हिले जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने प्रचलन रहिआएको छ। धनगढ़ीमा पानीको अभाव टार्न दमकल र रोड वासरले पानी बाँडेका छन्। उपमहानगर प्रमुख गोपाल हमालले ओडा नम्बर 6 जाली क्षेत्र स्याउले बजार क्षेत्र लगायतका पुरानो दमकल र रोड वासर प्रयोग गरी पानी वितरण गरिएको जानकारी दिनुभएको छ। विभिन्न ओडामा पानी वितरण कार्य आइतबार पनि जारी राखिने हमालले बताउनु भएको छ। गण्डकी प्रदेश सभाको बैठकमा मन्त्रीहरूले बजेट सम्बन्धी सांसदका प्रश्नको जवाफ दिएका छन्। ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री नन्द प्रसाद नेउपानेले संसदकाले कानून नल्याएका कारण प्रदेश सरकारले बनाएको विद्युत ऐन कार्यान्वयनमा आउन नसकेको बताउनुभयो।

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFPS Kulkar Radio.

इसी क्रम में अब बने के यो सूचना रखना चाहन्छु हुन गएको छ बागलुङ्गे समाज यूके ले एनुअल गेट टुगेदर पार्टी आयोजन गरिरहेको छ यो चाहिँ 4 जुलाई सैटरडे को दिन हुन गएको छ दिउँसोको समय 12 बजेदेखि बेलुकी 11 बजेसम्म भेन्यू एम्पायर ब्याङ्कुटिङ एन्ड हल हाई स्ट्रीट अल्डरशटमा हुन गएको छ यस सम्बन्धी कुनै क्वेरीजहरू छन् भने तपाईँले इभेन्ट अर्गनाइजेसन अर्गनाइजर साथै इभेन्ट कोअर्डिनेटर साथै उहाँ भाइस चेयरम्यान हुनुहुन्छ उहाँ मिस्टर कुमार सिंह थापा उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ फोन नम्बरको छ 07576319646 कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ यसै गरी तपाईँले जेनरल सेक्रेटरी जित पुनलाई पनि सम्पर्क गर्न सक्नुहुन्छ 07841674870 चाहिँ कल गरेर क्वेरीजहरू बुझ्न सक्नुहुन्छ र कार्यक्रम रद्द गर्नुहोस् अब भने फेरि पनि पलाइसकेको छ श्रोता अर्को एउटा मिठो गीत राख्ने क्रम रहेको छ सीमा राईको आवाजमा माया फेरी

0: SBS गोर्खा रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएसडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

एफपिएस गोर्खा रेडियो कार्यक्रमले हामी छौँ श्रोता यो समय सुनौलो बिहानी र समय हामीहरूसँग 10 बजेको लागि अब पनि 12 मिनट बाँकी रहेको छ. मेरा मेरो गीत सङ्गीत र विभिन्न जानकारीहरूको साथमा हुनुहुन्छ अहिलेको यस समय. तनहुँ समाज युकेको यो जानकारी 19th यसै एन्युअल ग्यादरिङ हुन गइरहेको छ, वार्षिक भेटघाट, साथै विभिन्न कार्यक्रम पनि हुनेछ, विभिन्न आकर्षणहरू पनि छ र यहाँ तपाईँ 8th of August 2026 स्याटरडेको दिन जान सक्नुहुन्छ. भेनिची अल्डरवुड लेजर सेन्टरमा हुन गइरहेको छ अल्डर सर्ट. टाइम चाहिँ दिउँसोको 12 बजीदेखि बेलुकी 10 बजीसम्म रहेको छ. वेल अफकोर्स वेदर पनि राम्रो छ अनि मौसमहरू पनि यस अलिकति हिट वेभहरूको पनि कुरा रहेको छ. बट अगेन लेट्स नट बी सो कम्प्लेनिङ बिकज वी बिन वेटिङ फर सो लङ. अहिले यहाँ वार्म वेदरको लागि स्पेसली युकेमा एकदमै फ्यु मन्थ्सहरू मात्र चेयर्स गर्न सकिन्छ. सो मेक द मोस्ट अफ इट र सबैभन्दा इम्पोर्टेन्ट चाहिँ हाइड्रेटेड रहनु होला. अहिलेको समयमा हाइड्रेटेड रहने, सनस्क्रिन लाउने, त्यो भयो भने त अवश्य पनि समस्या हुँदैन नै. र यसै अनुसार रहनुहोस् सब पनि कार्यक्रममा आउनुहोस्. फेरि पनि अर्को एउटा मिठो गीत राख्ने क्रम आएको छ जन चामलिङ राईको आवाजमा कुछ र

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आज बसेको संसद बैठकमा अर्थमन्त्री डाक्टर सोनी मुवागले राख्नु भएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। यसअघि यो विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड़ दिने भन्दै पुँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने बताउनुभयो। सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने उहाँले स्पष्ट पार्नु भएको छ। सरकारले अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएकाले आउँदो वर्षदेखि त्यसको सकारात्मक असर देखिने उहाँको भनाइ छ। राइट सेयरिङको कारोबार अरबौंमा रहेकाले यसलाई पनि करको दायरामा ल्याउने गरी आवश्यक नीति बनाउन खोजिएको उहाँले जानकारी दिनुभयो। आर्थिक विधेयकमाथि आएका केही संशोधन फिर्ता भएका छन्। अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ। त्यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले 35,000 भन्दा बढी बाल बालिकालाई सदस्यता दिएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएको छ। आजको संसद बैठकमा काँग्रेस सांसद रेणुका काउछाले सत्तारूढ़ दललाई संविधान र कानूनको बारेमा प्रश्न गर्नुभएको छ।
4: रासोपाको सदस्यता लिनेको फेरिस्त हेर्दा त 18 वर्ष मुनिका पनि 35,257 सदस्य हुनुहुँदो रहेछ। औपचारिक रूपमा नै घोषणा गरिएको यो सवाल प्रति सभामुख महोदय नेपाली काँग्रेसको ध्यान तानिएको जानकारी गराउन चाहन्छु। नेपालको संविधान र राजनीतिक दल सम्बन्धी 2073 अनुसार 18 वर्ष मुनिका बाल बालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। यस्तो कार्य गरेमा 80,000 रुपियाँ जरिवाना र 3 वर्षसम्म कैदको व्यवस्था गरिएको छ। के सत्तारूढ दल रासोपाको हकमा संविधान र यो ऐनमा भएका गरिएका व्यवस्था आकर्षित नहुने हो र सभामुख महोदय? कि रासोपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो? विद्यार्थीहरूले राजनीति गर्न हुँदैन भन्दै चोबियु सहित विभिन्न विद्यार्थी संघ संगठनहरू खारेज गर्ने तयारी गरेको सरकारले आफ्नो दलमा भने बाल बालिकालाई सदस्यताको लाभ
3: नेकपा एमालेका सांसद पुष्पराज कणेलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गर्नुभएको छ। उहाँले राष्ट्रियता र राजनैतिक प्रतिशोधको विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसद खडेले गएको जेठ 17 गते संसदमा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले दिनुभएको नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको हो। खडेले पार्टीका उपाध्यक्ष बेकसुर रहेको पनि बताउनु भएको छ। सम्पत्ति शुद्धिकरणको अभियोगमा पक्राउ गरिएको विषयमा सांसद खडेले कड़ा विरोध जनाउनु भएको हो। उहाँले पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र विपक्षीलाई तर्साउने रणनीतिको रूपमा व्याख्या गर्नुभएको छ। उहाँले पौडेलको तत्काल रिहाईको माग समेत गर्नुभएको छ। सड़क डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गका सम्झौता अलपत्र पारिएका 16 रुग्ण ठेक्का तोड्ने निर्णय गरेको छ।
5: कालीकोट जुम्ला र मुगुमा सञ्चालित 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम नगरेपछि तोड्नका लागि 15 दिने सार्वजनिक सूचना निकालिएको सड़क डिभिजन कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। आर्थिक वर्ष 2074-75 2082-83 सम्झौता भएका कालीकोटका 12 जुम्लाका 3 र मुगुको एउटा ठेक्का तोड्ने प्रक्रिया अघि बढ़ाइएको सूचना अधिकारी सिंहको भनाइ छ। पटक पटक काम सक्न अनुरोध गर्दा समेत कुनै चासो नदेखाएपछि सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको सड़क डिभिजन कार्यालयका प्रमुख श्रवण कुमार महत्राले बताउनुभयो। यसअघि पनि कर्णाली राजमार्गका 10 रुग्ण आयोजनाको ठेक्का तोडिएको सड़क डिभिजन कार्यालयले जनाएको छ।
3: अमेरिका मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणका खेल आज रातिदेखि शुरू हुँदैछन्। समूह चरणका 72 खेलपछि नकआउट चरणमा पुग्ने 32 टोलीको टुङ्गो लागिसकेको छ। अब नकआउट चरणका खेलहरू शुरू हुनेछन्। अहिलेसम्मकै ठूलो विश्वकपमा 48 टोलीले प्रतिस्पर्धा गरेका थिए। यसबाट 32 टोली अगाडि बढ्दा 16 टोली भने समूह चरणबाटै बाहिरिएका छन्। नकआउट चरणमा यो संस्करणबाट थप भएको राउन्ड अफ 32 चरणका खेलहरू सुरुमा हुँदैछन्। राउन्ड अफ 32 को पहिलो खेलमा सहआयोजक क्यानाडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ। दुवै टोलीले आफ्नो फुटबल इतिहासमै पहिलोपल्ट विश्वकपको नकआउट चरणमा स्थान बनाएका छन्। दुवै टोली आफ्नो समूहमा उपविजेता बनेका थिए। विश्वकपमा पहिलोपल्ट नकआउट चरण खेल्न लागेका यी दुईवटा टोली पहिलोपटक विश्वकपमा आम्ने सामने हुन लागेका हुन्। सन् 2007 डर्बनमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानाडालाई 2-0 हराएको थियो। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: It's like a breath of fresh air.
6: Gorkha Connection, connecting Gorkhas around the world.
7: Gorkha Connection.
8: Four, three, two, one.

0: Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPSका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPSले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।

3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै

तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

0: डाक्टर सोनी मुवागले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल पेट्रोल लगायत इन्धनको मूल्य अब घट्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक 2083 सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्ले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुको मूल्य पनि घट्ने बताउनु भएको हो।
1: मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको दुई हप्ताभित्रै हामीले यही दफा 18 टेकेर के गर्यौं भने डिजल पेट्रोल मटितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छुट हामीले दियौं। र अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो, अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ।
0: मन्त्री वाग्लेले आफूले अर्थमन्त्री हुने बित्तिकै इन्धनको मूल्य घटाउनका लागि पहल गरेको पनि बताउनु भयो। प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आजको संसद बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले राख्नु भएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। यसअघि विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड़ दिने भन्दै पुँजीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने बताउनु भयो। सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने उहाँले स्पष्ट पार्नुभयो। सरकारले अर्थतन्त्र सुधारका लागि महत्वाकांक्षी बजेट ल्याएकाले आगामी वर्षदेखि यसको सकारात्मक असर देखिने मन्त्री वाग्लेको भनाई छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता झलनायत खनालले पछिल्लो निर्वाचनमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता हुन नसक्दा ठूलो राजनीतिक क्षति बेहोर्नु परेको बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको 75 जन्म जयन्तीको सन्दर्भमा काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले वाम आन्दोलन इतिहासको माग अनुसार अगाडि बढ़न नसकेको टिप्पणी गर्नुभयो। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागिता छ। खनालले पछिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी एमाले बीच कार्यगत एकता भएको भए परिणाम फरक हुने दावी गर्नुभयो। एकीकृत समाजवादीले 17 र एमाले 25 सीट जित्दा दुई दलको कुल 42 सीट भए पनि एकता नहुँदा 32 सीट गुमाउनु परेको उहाँको भनाइ छ। 32 सीट वामपन्थीको पक्षमा आएको भए प्रतिनिधि सभामा करिब 100 सीट पुग्ने अवस्था बन्ने र मुलुकको राजनीतिक परिस्थिति नै फरक हुने उहाँले जिकिर गर्नुभयो। पर्वतको मोदी गाउँपालिकाले स्लेट ढुङ्गा खानी सञ्चालन गर्ने भएको छ।
2: मोदी गाउँपालिका अन्तर्गत वडा नम्बर 1 भोक्ताङले, वडा नम्बर 3 देउराली र वडा नम्बर 4 क्याङको सिमानामा माटेको लेकमा रहेको धौलागिरी क्षेत्रकै ठूलो ढुङ्गा खानी विगत 18 वर्षदेखि बन्द छ। तत्कालीन क्याङ, देउराली र भोक्ताङले गाविसबीचको सिमाना विवादका कारण बन्द भएको स्लेट खानी चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याइने भएको हो। मोदी गाउँपालिकाको गत मंगलबार सम्पन्न 19 अधिवेशनबाट स्लेट खानी सञ्चालन गर्ने योजना पारित भएको छ। गाउँपालिकाका जनप्रतिनिधि निर्वाचित भएको 9 वर्षमा पहिलोपटक स्लेट खानी सञ्चालनको कार्यक्रम अघि सारिएको छ। देउराली, क्याङ र भुक्ताङले गाविसका बासिन्दाले खानी आफ्नो गाविसभित्र पर्ने भन्दै दावी गरेपछि 2064 बन्द गरिएको थियो। खानीमा प्रशस्त ढुङ्गा भए पनि सञ्चालन नहुँदा प्रयोगविहीन बनेका छन्। खानी सञ्चालनका समयमा दैनिक 100 मजदूरले प्रत्यक्ष रोजगारी पाएका थिए।
0: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसभीपी रोक्न अनुरोध गरेको छ। साउदीले नेपालमा जुन 17 सिप परीक्षण शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मेखर संघको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। सिप परीक्षणका लागि श्रमिकले थप 15,000 शुल्क बुझाउनु पर्नेछ। फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणका खेलहरू आज रातिदेखि शुरू हुँदैछन्। समूह चरणका 72 खेलपछि नकआउट चरणमा पुग्ने 32 टोलीको टुङ्गो लागिसकेको छ। अहिलेसम्मकै ठूलो विश्वकपमा 48 टोलीले प्रतिस्पर्धा गरेका थिए, त्यसबाट 32 टोली अगाडि बढ्दा 16 टोली समूह चरणबाटै बाहिरिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, आरएएफ हाइव वा आरएन फोरममा गएर।
1: यो

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: BFBS, the forces station. Backs the music. The forces.

0: भेनेजुएलामा शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको संख्या 1400 नागेको छ। गएको बुधबार बेलुकी 7.1 र 7.5 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि आजसम्म मृत्यु हुनेको संख्या 1430 पुगेको रोयटर्सले जनाएको छ। भूकम्पमा परि बेपत्ता हुनेको संख्या पनि बढ़ेको छ। आजसम्म बेपत्ता हुनेको संख्या 68,900 पुगेको एपीले जनाएको छ। बेपत्ताहरूको विवरण संकलन भइरहेको र यो संख्या बढ़न सक्ने अनुमान छ। सबैभन्दा बढ़ी प्रभावित लागुयाराका विभिन्न क्षेत्रमा आफन्त र छिमेकीहरू भग्नावशेष हटाउँदै जीवित व्यक्तिको खोजीमा जुटिरहेका छन्। उनीहरूले नाङ्गो हात समेत प्रयोग गरी भत्किएका भवनमा खोजी जारी राखेका छन्। यसबीच अन्तर्राष्ट्रिय उद्धार टोलीहरू पनि घटनास्थल पुग्न थालेपछि पीड़ित परिवारमा केही आशा जागेको समाचारहरूमा जनाइएको छ। तर उद्धार तथा राहतमा सरकारको तयारी र सक्रियता कमजोर रहेको आरोप लगाउँदा स्थानीयवासी आक्रोशित बनेका छन्। सैनिक प्रहरी अग्नि नियन्त्रक र सैन्य क्याडेटहरू पर्याप्त रूपमा परिचालन हुन नसकेको भन्दै प्रभावितहरूले सरकारको आलोचना गरेका छन्। भेनेजुएलाका अधिकारीहरूका अनुसार हिजो शनिबारसम्म 17 अन्तर्राष्ट्रिय उडान मार्फत 1600 भन्दा बढ़ी उद्धारकर्मी देश आइपुगेका छन्। भूकम्प गएको 72 घण्टा बितिसक्दा पनि भग्नावशेषभित्र जीवित मानिसहरू रहेको विश्वास गरिएका स्थानमा पर्याप्त उद्धार नभएको स्थानीयको गुनासो छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले सरकारी टेलिभिजन मार्फत 14,000 भन्दा बढ़ी सैनिक र प्रहरी प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउहुरी क्षेत्र जलपंक्षी संरक्षणको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै आएको छ। यसले जैविक विविधता संरक्षणसँगै पर्यापर्यटनको सम्भावना समेत बढ़ाएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
1: जोखिममा परेका जलपंक्षीको संरक्षणको प्रयाससँगै अहिले सुरक्षित बन्दै गएका छन्। स्थानीय सरकार नेपाल पंक्षी संरक्षण संघ स्थानीय समुदायको पहलमा जलपंक्षीको वासस्थान जोगाउने अभियान सञ्चालन हुँदै आएको छ। सिमसार क्षेत्रको संरक्षण, अवैध शिकारको नियन्त्रण, जनचेतना अभिवृद्धि तथा नियमित अनुगमन लगायतका गतिविधिका कारण जलपंक्षीको उपस्थितिमा सकारात्मक सुधार आएको हो। संरक्षण कर्मी पृथ्वी चौधरी:
2: चरा संरक्षण गर्न एकदमै महत्वपूर्ण मानिन्छ, किनभने चराहरूको आफ्नै महत्व छ। तिनीहरूले पारिस्थितिकीय सेवाहरू दिन्छन्, किराकाँटीहरू खान्छन्, हाम्रो परपरको वातावरण इको सिस्टमलाई ब्यालेन्स गर्नमा हेल्प गर्छन्। तिनीहरूले किसानको साथीको रूपमा पनि तिनीहरूले विभिन्न कामहरू गरिरहेको हुन्छन्।
1: नेपालमा पहिचान गरिएका महत्वपूर्ण चरा तथा जैविक विविधता संरक्षणमा देउखुरी पनि महत्वपूर्ण मानिन्छ। यहाँका नदी तथा सिमसार क्षेत्रलाई सुरक्षित राख्न र जलपंक्षी संरक्षणमा स्थानीय सरकारले पनि चासो दिएको छ। लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी:
3: पहिले कसरी आउँथे, अहिले तिनै देखिन, त्यो हुनाले तिनलाई जोगाउनु पर्छ, फेरि रिहोस् भन्ने म चाहन्छु।
1: प्राकृतिक संरक्षणको महत्वपूर्ण हिस्सा मानिने जलपंक्षी र तिनको वासस्थान संरक्षणले वातावरणीय सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्ने विज्ञहरू बताउँछन्।
0: ट्राफिक प्रहरीले गाडीमा कालो सिसा राख्नेलाई कार्यवाही गर्न थालेको छ। काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही थालेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय निजी तथा सार्वजनिक सवारीका माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुड्न थालेपछि कडाई गर्न थालेको एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। पछिल्लो समय 37 गाड़ी धनीलाई हटाउन लगाएर जरिवाना समेत गरिएको छ। एसपी सुवेदीका अनुसार कालो सिसाको प्रयोग गरी ससाना हतियारका साथै लागु औषध र सुन तथा अवैध मुद्राको ओसार पसार, जघन्य मुद्दाका फरार अपराधीहरू लुकी छिपी हिँड्ने तथा हिंसाजन्य तथा दुर्व्यवहारका घटना हुने गर्छन्। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 39 अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नली सवारीको रंग, सीट संख्या, स्वरूप, इन्जिन वा च्यासिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था छ। यसरी स्वरूप परिवर्तन गर्नेलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा पठाउने गर्छ। विभागले यसरी स्वरूप परिवर्तन गर्नेलाई 15,000 रूपियाँसम्म जरिवाना गर्दै आएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रतिगमनलाई पराजित गर्नुपर्ने बताउनु भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उहाँले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको बताउनुभयो। कम्युनिष्टहरूको नीति सही भएको दावी गर्दै उहाँले अहिले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको आरोप लगाउनुभयो।
4: यो बी SBS गोर्खा रेडियो हो।

पीएफपीएस गोर्खा रेडियो कार्यक्रम हल्का फुल्कामा तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु श्रोता म सुनेको तर्फबाट र यो दुई घण्टाको कार्यक्रम लिएर उपस्थित भएको छु तपाईँ सम्पूर्णको समक्षमा म सुनिया हरेक हप्ता श्रोता कार्यक्रम हल्का फुल्कामा चाहिँ रोचक तथ्यहरू यानि कि यो समयमा चाहिँ इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको समीक्षामा ल्याउने गर्दछु र आज पनि त्यही निरन्तर तपाईँको पनि रहनेछ तपाईँको माझमा र त्यसको साथै मेरा मेरा गीत सङ्गीतहरू विभिन्न हुनेछ र अब रोचकहरू मात्र नभएर चाहिँ कार्यक्रममा यो रोचक तथ्यहरू चाहिँ कति एजुकेसनल इन्फर्मेटिभ पनि हुन्छ हामीले सोझै नसोचेको थाहा नभएको कुराहरू चाहिँ त्यो हामीलाई थाहा भइरहेको हुन्छ त यस्तै क्रमको निरन्तरता आज रहने नै छ श्रोता र आज पहिलो टपिक चाहिँ म तपाईँको समक्षमा सेयर गर्नेछु स्विट्जरल्यान्डमा रोचक तथ्य हरेक वर्ष नयाँ राष्ट्रपति भाडामा गाई र यो बारेमा पनि म सेयर गर्ने नै छु तपाईँको माझमा तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ अहिलेको लागि भने यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफबी सरकार रेडियो कार्यक्रम हल्का फुल्का मा हुनुहुन्छ श्रोता म सुनेको साथमा र म सर्वप्रथम आज चर्चा गर्ने निचु स्विट्जरल्याण्डमा रोचक तथ्य हरेक वर्ष नयाँ राष्ट्रपति भाडामा गई हामी कहाँ हरेक पाँच वर्षमा राष्ट्रपतिको चुनाव हुन्छ कतिपय देशमा छ त कतिपय देशमा चार वर्षको कार्यकाल हुने गरेको छ राष्ट्रपतिको तर यो दुनियाँमा एउटा यस्तो देश छ जहाँ हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ स्विट्जरल्याण्ड भन्ने देशको बारेमा त हामी धेरैले सुनेका नै छौँ र थाहा पनि छ तर यो देशमा हरेक वर्ष राष्ट्रपतिको चुनाव हुन्छ भन्ने कुरा चाहिँ धेरैलाई थाहा नहुन सक्छ हो स्विट्जरल्याण्डमा हरेक वर्ष नयाँ राष्ट्रपति फेरिन्छन् त्यहाँ राष्ट्रपतिको कार्यकाल एक वर्षभन्दा धेरै हुँदैन अनि एकजना राष्ट्रपतिलाई दोस्रो कार्यकाल चुनाव लड्ने व्यवस्था पनि छैन दुनियाँको सुन्दर देश स्विट्जरल्याण्डमा को बारेमा अन्य धेरै तथ्यहरू पनि छन् जो तपाईँलाई थाहा नहुन सक्छ र ती रोचक तथ्यहरू चाहिँ यस्ता रहेका छन् सर्वप्रथम चाहिँ स्विट्जरल्याण्डमा 1500 भन्दा धेरै तालहरू छन् रोचक त के भने कुनै पनि तालहरू एकअर्कामा 16 किलोमिटर भन्दा बढी टाढा छैनन् दोस्रोमा स्विट्जरल्याण्डमा सबैभन्दा धेरै तलब प्राध्यापक तथा शिक्षकहरूको छ सन् 2010 तथ्याङ्क अनुसार त्यहाँ एक शिक्षकको तलब करिब $120,000 वार्षिक हुने गर्दछ अन्य सरकारी कर्मचारीको भन्दा शिक्षकको अन्य सेवा सुविधा तथा विधा पनि धेरै हुँदछ त श्रोता स्विट्जरल्याण्डको यो रोचक तथ्यहरू म तपाईँको समक्षमा सेयर गर्ने नै छु तर अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

BFB's Gorkha Radio Sunday and Unsa Shrata, Lekari Kram, Hami, Yusame, Halka, Fulka, Kupaila Kantama, Saura, Switzerland, Kuki, Rusok Totiru, Tapigomaza Momo Share Gori Regusu, Just Madeo, Orko Rusok Totis, Switzerland, Ma, Atma Tegorna Jahani, Manisli, Orukoseko, Sahayuglina, Saktason, Isagornu, Teha, Boydesa, Afusanga Bonduk Rakni, Manisko Sankapani, Uchacha, Teha. यसैगरी स्विट्जरल्याण्डमा दाँतका डाक्टरको कुल संख्या भन्दा बैंकको संख्या धेरै छ. हरेक 1400 नागरिक बराबर एउटा बैंक छ त्यहाँ. यसैगरी स्विट्जरल्याण्डमा विश्वकै ठूलो परमाणु बम आश्रय स्थल रहेको छ. र यसैगरी लुसर्न स्टेट सोनेनबर्ग सुरक यो चाहिँ यस्तो ठूलो आकार छ कि त्यहाँ 20,000 व्यक्ति अर्दछन्. बाहिर परमाणु बम आक्रमण हुँदा पनि उक्त सुरुङभित्र कुनै असर पर्दैन. र अर्को रोचक तथ्य भने चकलेट निर्यात गर्ने मामिलामा स्विट्जरल्याण्ड विश्वमा पहिलो नम्बरमा रहेको छ. त्यहाँ हरेक वर्ष करिब 170,000 टनभन्दा धेरै चकलेट उत्पादन हुन्छ. अनौठो लाग्न सक्छ, स्विट्जरल्याण्डमा गाई पनि पाडामा पाइन्छ. त श्रोता, स्विट्जरल्याण्डको बारेमा यो केही रोचक तथ्यहरू रहेको थियो. अवश्य पनि तपाईँलाई पनि यो कुराहरूले धेरै कुराहरू जान्ने मौका भयो भने म आशा गर्दछु. र कार्यक्रममा अहिलेको लागि आउनुहोस्, हामी लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ. र त्यस पश्चात फेरि पनि हामी केही रोचक तथ्यहरू तपाईँको माझमा राख्ने नै छौँ.

BFBS गोर्खा रेडियो सुन्ने हुनुहुन्छ। कार्यक्रमले हामी यो समय हल्का फुल्काको पहिलो घण्टामा छौँ श्रोता। र अघि भर्खर हामीले स्विट्जरल्यान्डको बारेमा केही रोचक तथ्यहरू तपाईँको माझमा सेयर गरेको थिएँ, र अब भने वैज्ञानिकको रोचक खुलासा, वर्षाको आवाज सुनेर जाग्छन् माटो मुनिका बिउ। यो बारेमा पनि केही रोचक तथ्यहरू। के माटोमुनि गाडिएका बिउहरूले आकाशबाट भएको वर्षाको आवाज सुन्न सक्छन्? यो प्रश्न कुनै काल्पनिक कथाको हरफ जस्तो लाग्न सक्छ, तर हालैको नयाँ वैज्ञानिक अनुसन्धानले यो पुष्टि गरेको छ। अमेरिकाको प्रतिष्ठित अनुसन्धान संस्था एमआइटीका वैज्ञानिकहरूले यो रोचक खोज गरेका छन्। वैज्ञानिकहरूका अनुसार जब वर्षाको पहिलो थोपा सुक्खा माटोमा खस्छ र त्यो आवाज माटो मुनि रहेका बिउहरूले सुन्छन्, अनि सुपुष्ट अवस्थामा रहेका बिउहरू बिउजिन थाल्छन्। वर्षाको त्यही आवाज उनीहरूका लागि जीवन सुरु गर्ने सङ्केत बन्ने गर्दछ। अध्ययन अनुसार विशेष गरी धानका बिउहरू वर्षाको ध्वनि सुनेपछि 30-40% छिटो अङ्कुरण हुने गरेको पाइन्छ। अर्थात् वर्षाको थपथप यो आवाजले उनीहरूलाई सामान्य समयभन्दा धेरै छिटो उम्रिन मद्दत गर्छ। यो खोजले वनस्पतिहरू निष्क्रिय तथा चेतनाविहीन ठान्ने धारणाहरूलाई गलत साबित गरिदिएको छ। र अवश्य पनि श्रोता, यो रोचक तथ्य म तपाईँको माझमा राख्दै नै गर्नेछु, तर त्योभन्दा अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS गोरखा रेडियो। फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएल को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो पीएफबी

बीएफबी गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. अहिले कार्यक्रम हल्का फुल्काको पहिलो घण्टामा हुनुहुन्छ म सुनेको साथमा र म चर्चा गरिरहेको छु तपाईँको माझमा वैज्ञानिक रोचक खुलासा वर्षाको आवाज सुनेर जाक्सन माटो मुनिका बिउको बारेमा म जानकारी राखिरहेको छु. अब यसै गरी वैज्ञानिकहरूको अनुसार बिउहरूले केवल चिस्यान र पानीको मात्र प्रतीक्षा गर्दैनन्, उनीहरूले आफ्नो वरिपरिको वातावरणलाई पनि महसुस गर्छन् र त्यसकै आधारमा अब अङ्कुरित हुने सही समय आएको हो वा होइन भन्ने निर्णय लिँदछन्. अब बिउहरूले वर्षाको आवाज कसरी सुन्छन् त? वर्षाका थोपा जब माटो वा पानीमा खस्छन् तब ध्वनि तरङ्गहरू उत्पन्न हुन्छन्. ती तरङ्गहरूले माटो र पानीभित्र कम्पन पैदा गर्छन्. बिउहरूले पनि कम्पनहरूलाई महसुस गर्न सक्दछ. वैज्ञानिकहरूका अनुसार बिउभित्र स्टाटोलिफ नामका धेरै साना कणहरू हुन्छन् जुन स्टार्चबाट बनेका हुन्छन्. जब वर्षाको आवाजबाट उत्पन्न कम्पनहरूले ती स्टाटोलिफहरूलाई हल्लाउँछन् तब बिउलाई सङ्केत प्राप्त हुन्छ कि अब पर्याप्त पानी आउने सम्भावना छ र वातावरण अङ्कुरितका लागि उपयुक्त भएको छ. यही कारणले बिउहरू छिटो अङ्कुरित हुन थाल्दछन्. र यसबारेमा अझै म तपाईँको माझमा विस्तृत जानकारी राख्दै गर्नेछु. तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

पीएफपीए सरकार रेडियो सुन्दै हुनुहुन्छ म सिनेको साथमा हुनुहुन्छ अहिलेको यही समय र म चर्चा गरिरहेको छु यहाँ केही रोचक तथ्यहरू वैज्ञानिकहरूको रोचक खुलासा वर्षाको आवाज सुनेर जाक्सन माटो मुनिका बिउ भन्ने विषयमा रहेको छ त्यसै गरी अहिले म चर्चा गरिरहेको छु बिउहरूले वर्षाको आवाज कसरी सुन्छन् त भन्ने विषयमा शोधकर्ताहरूले यो कुरा प्रमाणित गर्न करिब 8,000 प्रकारका धानहरू बिउहरूमा प्रयोग गरेका छन् केही बिउहरूलाई सामान्य चिसो आद्र वातावरण दियो भने केहीमा वर्षा जस्तो आवाज र थोपा पर्ने प्रभाव सिर्जना गरियो त्यसको नतिजा रोचक थियो जब बिउलाई वर्षाको आवाज सुनायो ती बिउहरू 30-40% छिटो अङ्कुरित भयो वैज्ञानिकहरूका अनुसार पानीमा ध्वनि तरङ्गहरू राम्रोसँग फैलिने हुनाले पानी वा चिसो माटोभित्र रहेका बिउहरूले त्यो आवाज अझ राम्ररी महसुस गर्छन् यो अध्ययनले बिरुवाहरूको हाम्रो सोचभन्दा धेरै बढी बुद्धिमान र संवेदनशील हुनका साथै केवल प्रकाश पानी र माटो मात्र निर्भर नभई आवाज र कम्पनहरूलाई पनि महसुस गर्ने देखाएको छ स्मरण रहोस् यस अघिका अध्ययनहरूले पनि वनस्पतिले सुन्न सक्ने तथा पत्ता लगाएका थिए तब यही जस अनुसार केही बिरुवाहरूले किराले पात चपाएको आवाज सुनेर आफ्ना पातमा तितो रसायन उत्पादन गर्छन् केही बिरुवाहरू छोएपछि बन्द हुन्छ भने केही बिरुवाहरूले गन्धप्रति प्रक्रिया जनाउँछन् अब यसमा वर्षाको पानीको आवाज पनि थपिएको छ त्यसैले वर्षाको तप तप आवाज केवल हाम्रो मनोरञ्जनको लागि मात्र होइन माटोभित्र लुकेका बिउहरूका लागि जीवनको सन्देश पनि हो श्रोता यो रोचक तथ्यहरू अवश्य पनि तपाईँको समीक्षामा राखिएकी थिए र फाइदाजनक भएको छ भने म आशा गर्दछु इन्ट्रेस्टिङ भएको छ भने आशा गर्दछु र यही निरन्तरता कार्यक्रमको हामी दोस्रो घण्टा पनि गर्ने नै छौँ अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ र फेरि पनि हामी समाचार पश्चात दोस्रो घण्टामा भेट्ने नै छौँ

AM FM Online Online Apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

0: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संहिताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी र असान्दर्भिकको संज्ञा दिनुभएको छ। नेता पुनले महाधिवेशन मार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको बताउनुभयो। संसद भवन बाहिर संचार कर्मीहरूसँग कुराकानी गर्दै सांसद पुन,
1: स्वयं प्रधानमन्त्री जनकपुरमा गएर अब संघीयता बलियो बनाइन्छ भनेर भाषण गर्ने, सुदूरपश्चिम र कर्णालीमा हामी संघीयता बलियो गर्छौं, सुदूरपश्चिम र कर्णालीलाई हामी अधिकार सम्पन्न गर्छौं भनेर भाषण गर्ने, अनि भोट ल्याएर करिब दुई तिहाई भोट ल्याएर सरकार बनाएर महाधिवेशनबाट हामी खारिज गर्छौं भन्नु, यो द्वैत चरित्र हो, अवसरवादी चरित्र हो, यो जनतामाथि धोका हो, जनमतमाथिको अपमान हो, धोका हो। अब पारित गरेको भन्ने कुरा पनि यो पनि दोहोरै कुरा छ, रासोपा जस्तो छ त्यस्तै कुरा गरिरहेछ।
0: रासोपा भित्रै वैचारिक अस्पष्टता रहेको दावी गर्दै उहाँले सभापतिको प्रस्तावमा संविधान र संघीयताप्रति प्रतिबद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको कुरा आउनुले पार्टीभित्रै दुईवटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क गर्नुभयो।
1: मत माग्दा संघीयता भन्ने अहिले खारेज गर्ने कुरा गर्छ, अर्कोतिर सभापतिको प्रस्तावमा त त्यो छैन नि त, हामी संविधान लोकतन्त्र संघीयताप्रति प्रतिबद्ध छौँ भनेका छौँ, त्यसैले सभापतिकै आधिकारिक हो भन्नुहुन्छ उहाँहरूले। अब उपसभापति किन खारेज नगरे त, त्यसै दुईटा विचार छ, दुईटा पार्टी छ, एक दुईटा गुट छ भन्नु पर्यो, त्यो पनि नभन्ने, यो पनि सर्वसम्मत त्यो पनि सर्वसम्मत भन्दा कि त वैचारिक रूपले अपरिपक्व छ, रासोपा जे ल्यायो त्यही पास गर्छ, कुन सही कुन गलत छुट्याउन सक्दैन, जहाँको जनताहरूसँग जे कुरा बोल्दा ताली आउँछ भोट आउँछ त्यही गर्छ भनेर हामीले आरोप लगाएको आरोप भन्नुहुन्थ्यो उहाँहरूले, त्यही पुष्टि हो नि त।
0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले वर्तमान सरकारको प्रमुख प्राथमिकता नै विकास निर्माण रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले विकास निर्माणलाई गति दिन विधेयक आवश्यक परेको बताउनु भयो।
2: विकास आयोजनाहरूको कार्यान्वयनमा मूलत समय लागत र गुणस्तर टाइम कस्ट र क्वालिटी यति सेरोफेरोमा घुमिरहेको छ हाम्रो सार्वजनिक खरिद ऐन र यी पक्षहरूमा समस्या भएकै कारणले गर्दाखेरि हाम्रा विभिन्न आयोजनाहरू एकदमै समयमा सम्पन्न नहुने रुङ नहुने लगायतका समस्याहरू देखिरहेका छन् जसले गर्दा नागरिकको तहमा एकदमै धेरै व्याप्त असन्तुष्टिहरू देखिन्छ जसलाई चाहिँ एक हिसाबले हामीले यो कन्स्ट्रक्सन इरिटेसन पनि भन्न सक्छौँ। जता गए पनि पाँच वर्षमा सकिने भनेको प्रोजेक्ट बिसौँ वर्ष भइसक्दा पनि सकिएको हुँदैन, एकै वर्षमा सम्पन्न हुनुपर्ने दसौँ बिसौँ वर्ष भइसक्दा फेरि पनि सम्पन्न भइसकेको हुँदैन। यो कन्स्ट्रक्सन इरिटेसन चाहिँ नागरिक तहमा अत्याधिक धेरै देखिएको कारणले गर्दा अहिलेको सरकारको प्रमुख प्राथमिकता भनेको विकास निर्माण पूर्वाधार का कार्यहरूलाई चाहिँ द्रुत गतिमा छिटो सम्पन्न गर्नको लागि के कति कानुनी सुधारहरू गर्नुपर्नेछ त्यो कानुनी सुधारहरू गरौं र पूर्वाधारका कार्यहरूलाई द्रुत गतिमा अगाडि बढाउँ भन्ने उद्देश्य छ र त्यही अनुरूप हामीले सार्वजनिक खरिद ऐनलाई संशोधन गरेका हौ, यो विधेयक लिएर आएका हौ। सुरुमा हामीले अध्यादेश मार्फत लिएर आयौं।
0: संशोधन विधेयकले सार्वजनिक खरिदसँग सम्बन्धित सबै पक्षलाई जिम्मेवार बनाएको उहाँको भनाइ छ। ढिलासुस्ती गर्ने, सरकारी पेसकी दुरूपयोग गर्ने तथा जनताको करको दुरूपयोग गर्ने व्यक्तिमाथि विभागीय कार्यवाहीदेखि प्रचलित कानून अनुसार फौजदारी मुद्दा समेत चलाउन सकिने व्यवस्था विधेयकमा गरिएको उहाँले जानकारी दिनुभयो। निर्माण क्षेत्रमा लामो समयदेखि विवादको विषय बनेको लो बिडिङ प्रणालीलाई पनि संशोधन मार्फत सुधार गरिएको उहाँले बताउनुभयो। अब न्यूनतम मूल्य प्रस्ताव गर्ने आधारमा मात्रै ठेक्का नदी प्राविधिक र आर्थिक दुवै प्रस्तावको औसत मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कम्पनीले ठेक्का पाउने व्यवस्था गरिएको उहाँको भनाइ छ। नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पछिल्लो निर्वाचनमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता हुन नसक्दा ठूलो राजनैतिक क्षति बिहोर्नु परेको बताउनु भएको छ। मदन भण्डारी फाउण्डेशनले भण्डारीको 75 जन्म जयन्तीको सन्दर्भमा राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले वाम आन्दोलन इतिहासको माग अनुसार अगाडि बढ्न नसकेको टिप्पणी गर्नुभयो। कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागिता थियो। खनालले पछिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी र नेकपा एमाले बीच कार्यगत एकता भएको भए परिणाम फरक हुने दावी गर्नुभयो। नेकपाका संयोजक प्रचण्डले आफू हतारमा पार्टी एकता गर्ने पक्षमा नभएको बताउनु भएको छ। मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा काठमाडौँमा आयोजित गोष्ठीमा उहाँले बिना समीक्षा हतारमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने अवस्था नआओस् भन्नेमा सतर्क रहनुपर्ने बताउनु भयो। नमस्कार।
3: यो पीएफबीएस गोर्खा रेडियो हो।

पीएफपी सरकार बीडीयु कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा प्रवेश गरेका छौं। श्रोता तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु। फेरि पनि म सिनेको तर्फबाट कार्यक्रम हल्का फुल्का यो दुई घण्टाको कार्यक्रम तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ता। र आज पनि रोचक तथ्यहरू मैले तपाईँको समक्षमा लिएर उपस्थित भइ नै सकेको छु। र अघि भर्खरै हामीले स्विट्जरल्यान्डको बारेमा रोचक तथ्यहरू कुरा गरेका थियौँ र बिरुवा र वर्षाको तप्त पानी त्यसको आवाज पनि कति महत्वपूर्ण छ यिनीहरू एकअर्कामा चाहिँ भन्ने कुरामा पनि हामीले रोचक तथ्यहरूको बारेमा चर्चा गरेका थियौँ। र अब पनि कार्यक्रमको यो दोस्रो घण्टामा पनि म यस्तै रोचक तथ्यहरू राख्ने नै छु। विशेष गरी अब कतिहरूलाई चाहिँ गाउँघर धेरै प्यारो लाग्छ होइन, नरोचक तथ्य किन मान्छेलाई चाहिँ गाउँघर प्यारो लाग्छ भन्ने विषयमा पनि म तपाईँको माझमा राख्ने नै छु। अब कतिले भन्छ गाउँघर रमाइलो, झन् विशेष गरी पुरानो मान्छेहरूलाई त आफ्नो गाउँघर नै एकदमै प्यारो हुन्छ होइन। र यसमा चाहिँ विस्तृत रूपमा रोचक तथ्यहरू म तपाईँको समक्षमा सेयर गर्ने नै छु। सुन्दै गर्नुहोस् पिएफएस रेडियो। अहिले लाइभ भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFBS को कार वीडियो सुनने अनुसार अहिले कार्यक्रम हल्का फुल्का को सेकेन्ड आवरमा हुनुहुन्छ म सुनेको साथमा र नौवटा रोचक कुराहरू किन मान्छेलाई चाहिँ गाउँघर प्यारो राख्छ भन्ने विषयमा. अब गाउँघर खास गरी आफू जन्मे हुर्केको ठाउँप्रति एक किसिमको लगाव हुन्छ नै, किनभने यो केवल भौगोलिक स्थान मात्र होइन, यो भावनात्मक सामाजिक र सांस्कृतिक मूल्यहरूको संगम हो. आफू खेलेको हुर्केको रमाइलो ठाउँ देख्दा र टेक्दा मान्छे पुरानो समृद्धिमा हराउन पुग्छन्, तर ती सुनौला दिनहरूले उनीहरूलाई बेग्लै रोमाञ्चकता पैदा गर्छ. गाउँले जीवनले मानिसलाई सादगी, शान्ति र आत्मीयताको अनुभूति दिन्छ, जुन आधुनिक शरीर सहरी जीवनमा प्राय हराउँदै गएको छ. र यसैमा नौवटा यी रोचक तथ्यहरू किन रहेको छ भन्ने विषयमा चाहिँ पहिलो प्रकृतिसँगको नजिकको सम्बन्धको कारण रहेको छ. गाउँघरको सबैभन्दा ठूलो विशेषता भनेको प्रकृतिसँगको प्रत्यक्ष सम्बन्ध हो. हरियाली, जंगल, खेतबारी र खोला नालाले घेरिएका हुन्छन् गाउँघर. माटोको सुगन्ध, हावाको शीतलता अनुभव गर्न पाइन्छ. यो प्राकृतिक सौन्दर्यले मानिसको मनलाई शान्ति र सन्तुष्टि प्रदान गर्छ, जसले गाउँघरलाई प्यारो बनाउँदछ. यसै गरी दोस्रोमा रहेको छ सामाजिक सम्बन्ध र आपसी माया. यो बारेमा चर्चा गर्नेछु, तर त्योभन्दा अगाडि आउनुहोस् लागौ यो मिठो गीत सुने क्रमतर्फ.

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: BFBS गोर्खा रेडियो।

BFBS Gorkha Radio Sunday Anunsar, No Rochakura, Kun Kina Mani Slicey, Yo Gong or Paralaxamani Bissema Monsar Sakuri Rekusu, or Dusrobati Rekusa, Samajik Samandara Apasi Maya, Gauli Jivan Ma, Samajik Samandaru Gahira Hunsan, Ra Atmiya Hunsap, Gauma Sabili Ekorkala Chinchan, Ra Ekorkaku Sukha Dukama, Satinchan, Chahe Bivahus, Chad Parva, Wakune Sangotko Samevahus, गाउँलेहरू एकजुट भएर सहयोग गर्छन् यो आपसी माया र एकताले मानिसलाई गाउँप्रति गहिरो लगाव उत्पन्न गर्छ गाउँमा छिमेकीहरू परिवार जस्तै हुन्छन् यो सामाजिक बन्धनहरूले मानिसलाई गाउँघरमा फर्किन प्रेरित गर्दछ तेस्रोमा रहेको छ सांस्कृतिक र परम्परागत मूल्य गाउँहरू सांस्कृतिक र परम्परागत मूल्यहरूको संरक्षक हुन्छ यहाँ चाडपर्व रीतिरिवाज र लोक संस्कृति जीवन्त रूपमा बाँचिरहेको हुन्छ यसैमा चाहिँ अब विभिन्न चाडपर्वहरू गाउँमा विशेष उत्साहका साथ मनाइन्छ गाउँले जीवनमा मौलिक गीत नाच र कथाहरू जीवित रहन्छन् जसले मानिसलाई आफ्नो जरा र पहिचानसँग जोड्दछ र अवश्य पनि यी नौ रोचक तथ्यहरूमा तपाईँको माझमा राखिदिने गर्नेछु अहिलेको लागि भने लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफपी स्कोरका रेडियो कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा छौँ श्रोता र म चर्चा गरिरहेको छु तपाईँको माझमा भने अहिले नौ रोचक कुरा किन मान्छेहरू गाउँघर प्यारो लाग्दछ भन्ने विषयमा र चौथो रोचक तथ्य चाहिँ रहेको छ सादगी र शान्तिको अनुभव आधुनिक सहरी जीवन तनाव प्रतिस्पर्धा र व्यस्तताले भरिएको छ तर गाउँले जीवन सादा र शान्त हुन्छ यहाँ मानिसहरू सूर्यको लयमा बाँच्छन् सूर्योदयसँगै उठ्छन् खेतबारीमा काम गर्छन् र सूर्यास्तपछि परिवारहरूसँग समय बिताउँछन् यो सादगी र शान्त वातावरणले मानिसलाई मानसिक शान्ति प्रदान गर्छ गाउँमा मोबाइल र इन्टरनेटको बाध्यता कम हुन्छ जसले मानिसलाई आफ्नो भित्री आत्मासँग जोडिन समय दिन्छ यो शान्तिको अनुभवले गाउँ आनन्ददायक बन्दछ पाँचौँमा रहेको छ बाल्यकालका सम्झनाहरू नेपालको सन्दर्भमा धेरै बाल्यकाल गाउँघरतिर नै बितेको हुन्छ गाउँका खोल्सा डाँडाहरूमा खेलेका रुखमा चढेका खोलामा पौडी खेलेका र साथीहरूसँग रमाएको ती सम्झना मानिसको मनमा गहिरो छाप छोड्छ यी सम्झनाले गाउँप्रतिको लगावलाई झनै बलियो बनाउँछ जब मानिस ठूलो भएर सहरमा बस्छ तब ती बाल्यकालका सम्झनाहरूले उनीहरूलाई गाउँ फर्किन प्रेरित गर्दछ गाउँको त्यो निर्दोष र रमाइलो समयले मनमा सधैँ स्नेह भावना जगाउँदछ र अवश्य पनि यो अझै रोचक तथ्यहरू छ गाउँघर प्यारो लाग्नुको कारण यो बारेमा म राख्दै गर्नेछु जानकारी तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

बीएफपीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा हुनुहुन्छ म सुनेको साथमा र म चर्चा गरिरहेको छु नौवटा रोचक तथ्य किन मान्छेलाई चाहिँ गाउँघर प्यारो लाग्छ भन्ने विषयमा यसै गरी छैठौँमा रहेको छ आत्मनिर्भरता र स्वावलम्बन गाउँले जीवनमा आत्मनिर्भरता र स्वावलम्बनको ठुलो महत्त्व छ गाउँमा मानिसहरू आफ्नो खेतबारीमा अन्न तरकारी र फलफुल उब्जाउँछन् गाईबस्तु पालेर दुध दही र घिउको जोहो गर्छन् त्यो आत्मनिर्भर जीवनशैलीको मानिसलाई आत्मसम्मान र सन्तुष्टि दिन्छ सहरमा मानिसहरू बजारमा निर्भर हुन्छ तर गाउँमा प्रकृतिको साथले जीवन चल्छ यो आत्मनिर्भरताको भावनाले गाउँलाई विशेष बनाउँदछ सातोमा रहेको छ प्रदूषण मुक्त वातावरण सहरमा वायु प्रदूषण ध्वनि प्रदूषण र जनसङ्ख्याको चापले जीवनमा जटिल बनाउँछ तर गाउँमा स्वच्छ हावा शान्त वातावरण र हरियालीले मानिसको स्वास्थ्यलाई फाइदा पुग्छ गाउँमा प्रदूषणको स्तर न्यून हुन्छ जसले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ यो स्वच्छ वातावरणले मानिसलाई गाउँप्रति आकर्षक गर्दछ र अवश्य पनि यो जानकारी अब म राख्दै गर्ने नै छु तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ फेरि पनि यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा

रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk। यो PFBS गोर्खा रेडियो हो।

बीएफबीज गोर्खा रेडियो सुन्दै हुनुहुन्छ श्रोता. कार्यक्रम हल्का फुल्काको हामी दोस्रो घण्टामा सौरमा चर्चा गरिरहेको छु. नौवटा रोचक तथ्य, किन मान्छेलाई गाउँघर प्यारो लाग्छ भन्ने विषयमा, र आठौँमा रहेको छ सामुदायिक जीवन र सहकार्य. गाउँमा सामुदायिक जीवनको विशेष महत्व छ. यहाँ मानिसहरू एकअर्कालाई सहयोग गर्न तत्पर हुन्छन्. खेतीपाती, घर निर्माण वा अन्य सामुदायिक कार्यहरूमा पनि सबै जुट्छन्. यो सहकार्यको भावनाले गाउँलाई एकताको प्रतीक बनाउँछ. सहरमा व्यक्तिवादी प्रवृत्ति हावी हुन्छ, तर गाउँमा सामूहिकता मानिसले चाहिँ मानिसलाई एकताबद्ध बनाउँछ. यो सामुदायिक भावनाले गाउँलाई प्यारो बनाउँदछ. र नौमा अन्तिम रहेको छ यो आधुनिकताबाट टाढा तर सन्तुष्ट. आधुनिक सुविधाहरूले अभाव भए पनि गाउँले जीवनमा एक प्रकारको सन्तुष्टि हुन्छ. यहाँ मानिसहरू थोरै स्रोतमा पनि खुसी साथ बाँच्छन्. गाउँमा उपभोक्तावादी संस्कृतिको प्रभाव कम हुन्छ, जसले मानिसलाई अनावश्यक चाहनाबाट मुक्त राख्छ. यो सन्तुष्टिको भावनाले गाउँलाई विशेष बनाउँदछ. र श्रोता, यो रहेको थियो आज मैले सेयर गरिसकेको छु यी नौ रोचक तथ्य कुराहरू, किन मानिसलाई गाउँघर प्यारो लाग्छ भन्ने विषयमा. र आज कार्यक्रममा मैले विभिन्न रोचक तथ्यहरू तपाईँको माझमा राखिएको छु, यानि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू. फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. र कार्यक्रम हल्का फुल्कामा अर्को हप्ता पनि यस्तै रोचक तथ्यहरू लिएर म सुनि उपस्थित हुने नै छु. जाँदा साथै एउटा मिठो गीत पनि राख्नेछु. इन्जोय गर्नुहोस्. नेक्स्ट विक भेटौँ. अहिलेलाई बिदा लिउँ. नमस्ते. बाई बाई.

AM FM Online Apps तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो BFBS गोरखा रेडियो हो।

0: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी ठगीमा संलग्न भए फरार रहेका सबै पात्रलाई खोजी गरी कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सहकारी पहिलो संशोधन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावल,
1: यो सरकारले सहकारी सम्बन्धी समस्या बचतकर्ताको बचत फिर्ता गर्नका लागि जो जोलाई ल्याउन पर्छ, जे जे काम गर्नुपर्छ, जे जे नीतिगत सुधारहरू गर्नुपर्छ त्यो सबै गर्छ। त तपाईँले एउटा पात्रको मात्र नाम लिनुभयो, त्यो मात्रै पात्र होइन, धेरै पात्र यस्ता छन् जसलाई चाहिँ यसमा चाहिँ कार्यान्वयनमा एउटा चाहिँ कार्यवाहीमाको दायरामा भागे फरार रहेको अवस्था छ। त्यही भएर हजुरहरू के ढुक्क हुनुहोस् भने सहकारीको समस्या यो सरकारको प्राथमिकतामा रहिकन हामीले चाहिँ यसको समाधान गर्छौँ, यो हाम्रो प्रतिबद्धता पनि हो।
0: नेपाल रेडक्रस सोसाइटी बागलुङले देश विदेशबाट सहयोग जुटाएर बागलुङमै सेतो रगत उत्पादन गर्न थालेको छ। संगम घरती मगरको रिपोर्ट।
2: होल ब्लडबाट सेतो रगत छुट्याउन आवश्यक मेसिन, त्यसका लागि अन्य पूर्वाधार तयार गर्न विभिन्न देशमा पुगेका बागलुङहरूले सहयोग गरेको रेडक्रस बागलुङका मन्त्री भवानी कनेलले बताउनु भयो।
3: नेदरल्यान्डबाट आगो अलिक पहिला होइन, एम्बुलेन्सदेखि लिएर सबै उपकरणहरूको लागि 37 लाख सामानै दिएका हुन्, उनीहरू आफै संलग्न भएर काम गरेका हुन्। बेल्जियमको साथीहरूले एउटा फ्रिज दिएका छन् त्यो रगत राख्नको लागि, पहिला हामीले त्यसैले मात्रै काम गरेका थियौँ। रोटरी क्लबले दिएको छ एउटा सामग्री, बागलुङ समाज जापानले चाहिँ हामीलाई 13 लाख रुपियाँ पैसा दिएको छ, अहिले 2 लाख रुपियाँ चाहिँ झलहरी हस्पिटलले, बागलुङ समाज अमेरिकाले अहिले चाहिँ 14,05,800।
2: रक्त सञ्चार केन्द्र सञ्चालनका लागि यहाँका स्थानीय तह र गण्डकी प्रदेश सरकारले पनि सहयोग गरेको रेडक्रस जिल्ला सभापति जगन्नाथ आचार्य बताउनुहुन्छ।
4: 15 लाख जतिको चाहिँ प्रदेशले चाहिँ सामग्री नै किनेर दियो, 13-14 लाख जति चाहिँ विभिन्न पालिकाहरूले दिएर भयो। 2 वर्ष अगाडि चाहिँ 23 लाखको मेसिन प्रदेशले किनेर दिएको थियो।
2: आइतबार मात्रै बागलुङ सेवा समाज अमेरिकाबाट प्राप्त 14,05,000 रुपियाँले खरिद गरेको जेनेरेटर र रक्तदानका लागि आवश्यक कुर्सीहरू हस्तान्तरण गरेको छ। सहयोगको सही सदुपयोग भए जुटाउनका लागि गाह्रो नहुने बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले बताउनु भयो।
5: एक हिसाबले भन्यो भने छाक कटाएर पनि जोडिन चाहनुहुन्छ, त्यसरी जोडिएको रकम सही सदुपयोग होस् भन्ने खालको जाने सबैको जाने चाहना रहन्छ। र हामी कहाँ एउटा चाहिँ समस्या छ, यो बागलुङको समस्या होइन, आम नेपालमै त्यसरी उठेको त्यसरी जोडिएको रकम कहिलेकाहीँ चाहिँ पारदर्शितामा चाहिँ सबै संलग्न नहुने, कहिलेकाहीँ हस्तान्तरण गरिएको चिजहरू चाहिँ सही तरिकाले चाहिँ कार्यान्वयन नहुने, लामोसम्म जुन हिसाबले जानुपर्ने त्यो नहुने, त्यो हुँदा त्यो कन्फ्युजन छ। नत्र भने एक खालको प्रोजेक्ट परियोजनालाई अगाडि बढाउनुको लागि कुनै गाह्रो अवस्था भयो।
2: रक्त सञ्चार केन्द्रले सेतो रगत उत्पादन गरेर दिन थालेपछि धौलागिरी प्रादेशिक अस्पतालको सेवा प्रभावमा समेत सहजता भएको मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर किरण तिवारीको भनाइ छ।
6: सर्पदंशको बिरामीहरूलाई पनि पोखरा पठाउनु पर्थ्यो, त्यो पनि हामीलाई धेरै सहयोग भयो। मेन गरी अपरेसन गर्दाखेरि धेरै मान्छेहरूले चाहिँ यो रगत पातलो गर्ने औषधि खानु पर्ने हुन्छ कि, त्यसले गर्दाखेरि चाहिँ उहाँहरूको कहिले कहिले त्यो रगत धेरै पातलियो भने त अपरेसन रोकिन्छ, त्यसले गर्दाखेरि अपरेसन गर्न पनि सहज भएको छ हामीलाई यो सेतो रगतले चाहिँ। यसको व्यवस्थाले गर्दा हामीलाई सघन कक्षमा भनेको आइसियु हाम्रो एनआइसियु नवजात शिशुहरूमा त हामीले प्रयोग गरिसकेका छौँ अहिलेसम्म, अपरेसन गर्ने ठाउँ र सर्पदंश यो चारवटा क्षेत्रमा हाम्रो अलिक बढी प्रयोग हुने र हामी एकदमै तयारी अवस्थामा बस्नुपर्ने भएको हिसाबले यसले हाम्रो पोखरा जानुपर्ने जुन बाध्यता थियो नि त्यो पनि हटेको छ।
0: कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यका भर फैलिएको बताउनु भयो। कुखुरामा देखिएको बर्ड फ्लूलाई नियन्त्रणमा लिन सकिने तर बर्ड फ्लू देखिएका कागलाई नियन्त्रणमा लिन नसकिने उहाँको भनाइ छ। सदर चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको उहाँले बताउनुभयो। महानिर्देशक डाक्टर दाहालले संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँमा सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। उहाँका अनुसार अहिले मुलुकभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको पनि बताउनुभयो। सुस्ता बचाउ अभियानका अगुवाहरूले नेपालको भूमि तथा सीमामाथिको अतिक्रमण रोक्न सरकारले तत्काल प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले आज बुटवलमा पत्रकार सम्मेलन गरी सुस्ता क्षेत्रको सीमा समस्या दशकौंदेखि समाधान हुन नसकेको भन्दै सीमा समस्या समाधान नहुँदा स्थानीय असुरक्षित र राज्यबाट उपेक्षित अवस्थामा बाँच्न बाध्य भएको।
7: BFBS, Gorkha Radio.

0: संगीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द संगीत र स्वरको चङ्गा
1: कार्यक्रम संगीत गंगा

हजुर, बेबेस गोर्खा रेडियोको यो संगीतमय प्रस्तुति कार्यक्रम संगीत गंगाको प्रतीक्षा बस्ने तपाई सम्पूर्ण ब्रिगेड अफ गोर्खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईमा सधैँ जस्तै म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, गीत संगीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउन सक्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा चाहिँ मान्छेका जीवनसँग पनि कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ आदरणीय श्रोताहरू, गीत संगीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा संगीत अनि दुःखमा संगीत र यस्तै यस्तै सुमधुर नेपाली गीत संगीतको एउटा छुट्टै प्रस्तुति कार्यक्रम संगीत गंगाको यो अर्को एउटा श्रृंखलामा सधैँ जस्तै म तुलसी उपस्थित भइसकेछु सुमधुर नेपाली गीत संगीतको साथमा। आशा छ प्रस्तुति अवधिभर तपाईँ सम्पूर्ण आदरणीय श्रोताको साथ रहिरहनेछ। हजुर, यही आशाको साथ अब नै कार्यक्रमको उठान गर्दैछु सधैँ जस्तै एउटा देशभक्ति गीतबाट, देश बोलेको गीतबाट, माटो बोलेको गीतबाट। र आज मैले व्यवसायको उठानमा गीतकार राजकुमार पुडा सैनीले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, जोन साईको स्वर अनि संगीतमा।

नेपालको माया बोकी हिँड्ने एउटा नेपाली मनको गीत, आँखामा नेपाल, मनमा नेपाल, मुटुको हरेक ढुकढुकीमा नेपाल भएपछि श्रोताहरू त्यो हिमाल, त्यो पहाड अनि त्यो तराईको माया कहाँ मेटिन्छ र? संसारको जुनसुकै भूगोलमा पुगे पनि त्यो झल्को कहाँ हराउँछ र? माटोको सुगन्धले हरपल तानिदिँदा विकास र समृद्धिले फड्को मारेकै ठाउँ भए पनि त्यो बाटो बिरानो नै लागिदिन्छ। त्यसमाथि पनि श्रोताहरू, हाम्रो रगतको कण कणमा हाम्रै हिमालको पानी बगेको छ। यहाँको गाम बेसी डाँडा पाखा यही हाम्रो छातीमा घडेपछि हामी देशभन्दा पर कदापि किमार्थ हुन सक्दैनौँ। देशलाई बिर्सनु त्यति सजिलो पक्कै छैन। मुटुभित्र देश बसिसकेपछि त्यो कहिले मेटिँदैन। बरु श्रोताहरू, देशभन्दा पर बस्नु पर्दा मन बिटुलो भएर देशै दुखी रहन्छ, तर देशको माया इन्ची घट्दैन। सुन्दर शान्त देश छोडेर नेपालीलाई कुनै संसार धाउनु समेत छैन। बरु जुनी जुनी यही देशको मुहार फेर्ने दिनको प्रतीक्षामा हरेक नेपालीहरूको मन छटपटिनु पर्दछ भन्ने सग्लो देश प्रेम देशभक्ति गीतबाट सधैँ जस्तै आजलाई पनि मैले कार्यक्रम सङ्गीत गङ्गाको उठान गरिसकेको छु, जसमा सोरहेको थियो श्रोताहरू जोन साईको, भने सङ्गीत पनि जोन साईकै रहेको थियो अनि गीत रचना थियो राजकुमार पुडा सैनिकको। सङ्गीतको कुरा सङ्गीतकै जानकार बीच यहाँ अब भने म डाक्छु श्रोताहरू गायिका सुनिता कार्कीलाई।

दुनियाँमा सबैभन्दा अत्याचारी आँखा, आदरणीय श्रोताहरू, आँखा कति कठोर हुन्छ नि, सायद त्यसको मापन नहोला र नै त भनेको हुनुपर्दछ अत्याचारी आँखा, आँखा लाग्ला है भनेर। फेरि त्यसैमाथि श्रोताहरू, मायाको दुनियाँमा त ताकी ताकी तीर चलाएर घाइते बनाउने, खुत्रुकै पार्ने समेत आँखा नै भएको, जाली आँखा, घाती आँखा, पक्षपाती आँखा, अपराधी आँखा मात्र होइन, पत्थरलाई समेत मैन जस्तै पगाल्ने चमत्कारी समेत हुन्छ आँखा भन्ने भावको यो गीत थियो। सुरेश अधिकारीको शब्द संगीत अनि गायिका सुनिता कार्कीको स्वरमा। त्यसो त आदरणीय श्रोताहरू, आँखाले तानेपछि कति प्रेमीहरूलाई दिल हराएको समेत पत्तो हुँदैन, थाहा हुँदैन।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: ओह, यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: हजुर, आदरणीय श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम संगीत गंगाको यो संगीतमय बसाईमा हुनुहुन्छ तपाईँहरू यो बेला, जहाँ संगीतको सुमधुर लहरहरू राखिरहेको छु। र यसै क्रममा श्रोताहरू, मैले भर्खरै गीतकार निलम गाउँले अर्थात् निलम कुमार थापाको गीत रचना, जितु पुनको संगीत र प्रमोद खरेलको स्वर रहेको एउटा सुमधुर गीत राखे, जहाँ दिल हराएको कुरा थियो श्रोताहरू। वास्तवमा आदरणीय श्रोताहरू, दिल त्यति बेला हराउन पुग्दछ जति बेला दिलको लगाम अर्कैको हातमा भइदिन्छ, र त्यो हात भनेको माया गर्ने मायालुको हात हो, जसले जता डोर्याए पनि डोरिँदै एकोरो दिल पछि पछि लागिरहन्छ। त्यसैमाथि एउटा दिल घरदेश अनि अर्को दिल चाहिँ परदेश हुँदा त त्यहाँ धेरै जसो घर देशतिरै दिल तानिन पुग्छ, र मायालुले देश फर्कदा नेपाल पुग्दा कता लैजाने हो, घुमाउने कता पुर्याउने हो, त्यसैको खोजी पनि हुन थाल्छ है।

हजुर सतारु, कुरा मिल्यो मन मिल्यो घरजम गर्ने हो। यसपालिको छुट्टी नेपाल पुगेरै मायालु मनसँग बिताउने एउटा बेजोड र बेगले उडिरहेको मनको गीत मायाको बन्जीजम हान्ने र प्याराशुटमा उडेर कहिले सगरमाथाको शिखर हेर्ने अनि कहिले पातले हुम्ला जुम्ला लिपुलेख र लिम्पिया धुरामा अलि बिटुलो भएको नेपाली मनमा मलम समेत लगाउँदै नेपाली परिकारमा रमाउने दुई प्रेमीहरूको संवाद थियो प्रस्तुत गीत निशान भट्टराई र कविता श्रेष्ठको स्वरमा। गीत रचना रहेको थियो श्रोताहरू एनपी परदेशीको, भने संगीत यसमा रहेको थियो रोशनी श्रेष्ठको। वास्तवमा आदरणीय श्रोताहरू, जहाँ माया गाढा हुन्छ नि त्यहाँ माया टाढा कहिले हुँदैन, बरु उल्टै प्रेमीहरू त्यही अनमोल मायाको सधैँ पूजा गर्ने प्रण गरिरहेका हुन्छन्।

आदरणीय श्रोताहरू, माया पूजा, माया प्राप्ति अनि माया जीवनका खुसीहरू बोक्ने एउटा आधार, त्यसैले त माया अनमोल हुन्छ, विशाल हुन्छ। अनि यही कुरामा मात्रै प्रेमीहरू एक ठाउँ हुन सके, एक अर्काको आत्मा भित्रै कसिलो भएर बसिदिन सके र सजिलैसँग जिउने अनि मर्नेसम्मको जिन्दगीको कामना त्यहाँ पुरा भइदिन्छ र सिङ्गो घर

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर आदरणीय श्रोताहरु, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेश सम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरुको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गा तपाईँ यो क्षण बेला तपाईँकै प्रिय रेडियो तरङ्ग बेबेस गोर्खा रेडियोमा सुन्दै हुनुहुन्छ, जहाँ म गीतको कुरा गरिरहेको छु, सङ्गीतको जानकार राखिरहेको छु अनि स्वरको लहर राखिरहेको छु। एक किसिमले भन्ने भने श्रोताहरू, सङ्गीत गङ्गा कार्यक्रम सङ्गीतको त्रिवेणी, जहाँ शब्द, सङ्गीत अनि स्वरका कडप्रिय लहर लहरी राखिरहेको छु भन्दा पनि हुन्छ। र यसै क्रममा भर्खरै मैले गीतकार मुकेश राईले लेख्नुभएको एउटा युगल गीत यहाँहरू माझमा राखे, राजेश पायल राई र बानिका प्रधानको स्वरमा, हरि लम्सालको सङ्गीत अनि गीतकार मुकेश राईको गीत रचनामा, जुन गीतले श्रोताहरू जीवनको अनमोल क्षणलाई एक मुष्ट सङ्गालेर जीवनका सारा खुसीहरू बटुलेर एक अर्का सँगै जीवनको अन्तिम क्षणसम्म बाँच्न चाहने प्रेमिल मनको बोली बोलेको थियो। अनि हरेक बिहानीको सुरुवातदेखि साँझसम्म सँगसँगै बिताएर हुलझै कोमल र सुभाषिलो प्रेमको सन्देश दिन चाहने मनको भाव बोलेको थियो। हुन पनि आदरणीय श्रोताहरू, जब दुई मन यति धेरै मखमली मायामा अल्झिन पुग्दा मन यति साह्रो बकिन्छ नि, यति साह्रो पुलकित भइदिन्छ नि, कहिले त्यो मन चरी भएर उडेर कोसेली पुर्याउने मात्रै होइन, हावा भएर सरर उडेर फुलकै सुवास कोसेली लानेसम्म हिम्मत राख्न थाल्दछ। एकैछिन गीतकार घनबहादुर थापा मगरलाई यहाँ म डाक्न चाहन्छु दुर्गा परियार अनि मुन्ना गुरुङको साथमा, र यसमा सङ्गीत भर्नुभएको छ डाक्टर किरातले।

हजुर आदरणीय श्रोताहरू, दुई मन वारी पारी भएर बस्दाको पीडा बोलेको यो रमाइलो गीत राखे यहाँहरू माझमा दुर्गा परियार र मुन्ना गुरुङको स्वरमा गीत रचना रहेको थियो। गीतकार घनबहादुर थापा मगरको भने सङ्गीत यसमा रहेको थियो, सङ्गीतकार डाक्टर किरातको। र आदरणीय श्रोताहरू, अब भने म यो बसाई अर्थात् बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको पुच्छारतिर आइसकेको छु, बिसौनीतिर आइसकेको छु र भने ओझेल पर्ने तर्खरमा छु। र यो बिसौनीमा नारी हस्ताक्षर गीतकार राखी गौचनले लेख्नुभएको एउटा सुमधुर गीत यहाँहरू माझमा राख्दै म बिदा हुन चाहन्छु। यो गीतमा स्वर रहेको छ गायिका अनुपमा प्रधानको, गीत रचना राखी गौचन रहेको छ भने सङ्गीत पूजन लोघानको रहेको छ। र यही गीत छाड्दै म भने बिदा हुन चाहन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, सुरक्षित रहोस्। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्थमन्त्री डाक्टर सोडी मुवागले बहन्तीपुरमा द्वन्द्वका कारण बढेको डिजेल पेट्रोल लगायत इन्धनको मूल्य अब घट्ने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक 2083 सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा वाग्ले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घट्ने बताउनु भएको हो।
4: मध्यपूर्वमा देखिएको समस्याका कारण इन्धनमा भएको यो मूल्य वृद्धिबाट आम उपभोक्तामा परेको भारलाई घटाउन म आफै अर्थमन्त्री भएको दुई हप्ताभित्रै हामीले यही दफा 18 टेकेर के गर्यौं भने डिजल पेट्रोल मटितेलको पैठारीमा लाग्ने भन्सार महसुल र डिजल तथा पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको 50% छुट हामीले दियौं र अब अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब एउटा टाइम ल्याग त हुन्छ, क्रुड प्राइस त घटि नै सक्यो तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौँ नेपालमा त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ।
3: साथै मन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउन सरकारले काम गरिरहेको पनि बताउनु भयो।
4: सूची हेरेर इन्डिकेटर हेरेर त्यो लिस्टबाट बाहिर निस्कनको लागि जे जे गर्नुपर्छ सुधारहरू त्यो हामी गर्ने भन्ने प्रतिबद्धता अर्थमन्त्रीका तर्फबाट अर्थ मन्त्रालयका तर्फबाट र यो सम्पत्ति शुद्धिकरण सम्बन्धी एउटा ठूलो निर्देशक समिति नै छ, राज्यका सबै प्रमुख अङ्गहरू यसमा सम्मिलित छन्। सबैलाई यो बजेट पास भइसकेपछि मेरो प्रधान जिम्मेवारी नै यो हुनेवाला छ कि यसलाई तदारुकताका साथ हामी कार्यान्वयनमा उत्रनेछौँ र यो प्रगतिको चौमासिक मूल्याङ्कन हुने गर्दछ र त्यस्तो मूल्याङ्कनबाट ग्रे लिस्टसँग सम्बन्धित सबै कार्य सम्पन्न भएपछि मात्रै त्यो लिस्टबाट बाहिरिने व्यवस्था रहेको छ। यो नयाँ फेरि लिस्टमा परिएछ भन्ने खालको त्यो भ्रामक समाचारहरूलाई टेकेर केही मान्य सांसदज्यूहरूले कुरा राख्नु भएको छु, यो ग्रे लिस्टमा फेरि परेको होइन। 81 पारिएको थियो मुलुकलाई, हामी निकाल्ने क्रममा छौँ र त्यो निकाल्ने अवधि अझै बाँकी छ, त्यो अवधि छोटियोस्।
3: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचलित कानून विपरीत 35,000 भन्दा बढी बाल बालिकालाई दलको सदस्यता वितरण गरेको पाइएको छ। पार्टीका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले महाधिवेशनको बन्द सत्रमा पेश गरेको सांगठनिक प्रतिवेदन अनुसार रासोपाले 18 वर्षभन्दा मुनिका बाल बालिका 35,000 बढीलाई सदस्यता वितरण गरेको हो। यसैबीच नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीले 35,000 भन्दा बढी बाल बालिकालाई सदस्यता दिएको भन्दै विरोध जनाएको छ। आज संसद बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचा
5: पाको सदस्यता लिनेको फेरिस हेर्दा त 18 वर्ष मुनिका पनि 35,257 सदस्य हुनुहुँदो रहेछ। औपचारिक रूपमा नै घोषणा गरिएको यो सवाल प्रति सभामुख महोदय नेपाली कांग्रेसको ध्यान तानिएको जानकारी गराउन चाहन्छु। नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार 18 वर्ष मुनिका बाल बालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। यस्तो कार्य गरेमा 80,000 रुपियाँ जरिवाना र 3 वर्षसम्म कैदको व्यवस्था गरिएको छ। के सत्तारूढ दल रासोपाको हकमा संविधान र यो ऐनमा भएका गरिएका व्यवस्था आकर्षित नहुने हो र सभामुख महोदय? कि रासोपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो? विद्यार्थीहरूले राजनीति गर्न हुँदैन भन्दै चोबियु सहित विभिन्न विद्यार्थी संघ संगठनहरू खारेज गर्ने तयारी गरेको सरकारले आफ्नो दलमा भने बाल बालिकालाई सदस्यताको लाममा उभ्याउन मिल्छ या मिल्दैन?
3: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान फुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तावलाई अवसरवादी र असान्दर्भिकको संज्ञा दिनुभएको छ। नेता फुनले महाधिवेशन मार्फत प्रदेश संरचना खारेजीको प्रस्ताव ल्याउनु जनमतमाथिको धोका भएको बताउनुभयो। संसद भवन बाहिर संचारकर्मीसँग कुरा गर्दै सांसद फुन
6: स्वयं प्रधानमन्त्री जनकपुरमा गएर अब संघीयता बलियो बनाइन्छ भनेर भाषण गर्ने, सुदूरपश्चिम र कर्णालीमा हामी संघीयता बलियो गर्छौँ सुदूरपश्चिम र कर्णालीलाई हामी अधिकार सम्पन्न गर्छौँ भनेर भाषण गर्ने, अनि भोट ल्याएर करिब 2/3 भोट ल्याएर सरकार बनाएर महाधिवेशनमा त हामी खारिज गर्छौँ भन्नु यो द्वैत चरित्र हो, अवसरवादी चरित्र हो, यो जनतामाथि धोका हो, जनमतमाथिको अपमान हो, धोका हो। अब पारित गरेको भन्ने कुरा पनि यो पनि दोहोरै कुरा छ, रासोपा जस्तो छ त्यस्तै कुरा गरिरहेछ।
3: रासोपाभित्रै वैचारिक अस्पष्टता रहेको दावी गर्दै उहाँले सभापतिको प्रस्तावमा संविधान र संहिताप्रति प्रतिबद्धता देखिनु तर उपसभापतिको प्रस्तावमा प्रदेश सभा खारेजीको कुरा आउनुले पार्टीभित्रै दुईवटा धार वा वैचारिक अपरिपक्वता रहेको पुष्टि हुने तर्क गर्नुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी ठगीमा संलग्न भई फरार रहेका सबै पात्रहरूलाई खोजी गरी कारवाहीको दायरामा ल्याउने बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सहकारी पहिलो संशोधन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावल,
2: यो सरकारले सहकारी सम्बन्धी समस्या बचतकर्ताको बचत फिर्ता गर्नका लागि जो जोलाई ल्याउन पर्छ, जे जे काम गर्नुपर्छ, जे जे नीतिगत सुधारहरू गर्नुपर्छ त्यो सबै गर्छ। त तपाईँले एउटा पात्रको मात्र नाम लिनुभयो, त्यो मात्रै पात्र होइन, धेरै पात्र यस्ता छन् जसलाई चाहिँ यसमा चाहिँ कार्यान्वयनमा एउटा चाहिँ कार्यवाहीमाको दायरामा भागे फरार रहेको अवस्था छ। त्यही भएर हजुरहरू के ढुक्क हुनुहोस् भने सहकारीको समस्या यो सरकारको प्राथमिकतामा रहिकन हामीले चाहिँ यसको समाधान गर्छौँ, यो हाम्रो प्रतिबद्धता पनि हो।
3: काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्नु परेको छ। एसएचए 227 जहाज भैरहवामा अवतरण गरेको र अहिले यात्रुहरू विमानस्थलमै रहेको विमानस्थलका महाप्रबन्धक श्यामकिशोर शाहले जानकारी दिनुभएको छ। कम्पनीले काठमाडौँबाट अर्को जहाज ल्याएर यात्रुलाई धनगढी लैजाने जानकारी गराएको उहाँले बताउनुभयो। ककपिटमा धुवाको संकेत मिलेपछि पाइलटले जहाजलाई तत्काल भैरहवा अवतरण गर्ने निर्णय लिएको पनि उहाँले बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले वामपन्थी एकताका लागि सहकारी गर्न ढिला गर्नु ठूलो गल्ती हुने बताउनु भएको छ। आज नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले विचार मिल्नेहरूले एकता गर्न ढिला गर्दा ठूलो दुर्भाग्य हुन सक्ने बताउनुभयो।
7: नेपाल जस्तो देशमा कम्युनिष्ट आन्दोलनको यो जबरजस्त प्रभावलाई के गरी सिद्ध्याउन सकिन्छ भन्ने कुरामा दुनियाँभरिका प्रतिक्रियावादीहरू लागिराखेका छन् र त्यही षड्यन्त्रको एउटा परिणतिको रूपमा 24 भयो, चुनाव भयो, अहिले हुँदैछ भन्ने कुरा पनि तपाईँ हामीले देखिराखेकै छौँ। यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरङ्कुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरुद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
3: कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको नीति सही भएको जिकिर गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एकताका लागि पार्टीको नीतिबारे छलफल गर्ने पक्षमा आफू नरहेको प्रश्न पार्नुभयो।
8: हाम्रा नीतिहरू बिल्कुल सही छन्, त्यसकारण मैले भन्ने गरेको छु। नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदै छैन। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर जनताको बहुदलीय जनवादको प्रकाशमा जनताको बहुदलीय जनवादलाई समसामयिक ढङ्गले अझ प्रभावकारी, अझ समयानुकूल बनाउँदै समाजवाद के हो भन्ने कुरा सर्वसाधारणले बुझ्ने गरी, आम जनताले बुझ्ने गरी समृद्ध नेपाल, सुखी नेपाली त्यो समाजवाद हो।
3: यद्यपि ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति मिल्नुपर्ने मत राख्नुभयो। जबजालाई समय अनुकूल बनाउँदै आफ्नो पार्टी अघि बढेको पनि ओलीको भनाइ छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पछिल्लो निर्वाचनमा वामपन्थी शक्तिहरू बीच कार्यगत एकता हुन नसक्दा ठूलो राजनीतिक क्षति बेहोर्नु परेको बताउनुभयो। अब खबर फटाफट।
9: कैलालीको घोडाघुडी सिमसार क्षेत्रमा सूचक प्रजातिका जलपंक्षीको गणना शुरू। प्रत्येक वर्ष जाडो र गर्मी याम दुवैमा गणना हुने। भोजपुरको तेन्जिङ हिलारी राजमार्ग अन्तर्गत हुमलुङ खोलामा पक्की पुल बन्दै वर्षौंदेखि जोखिम मोलेर खोला तर्दै आएका स्थानीयहरू खुशी। पुलको 55% काम सकियो। शिक्षण अस्पतालमा केही समय अघि बन्द गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपीडी सेवा सोमबारदेखि पुनः शुरू हुने। सर्वसाधारण बिरामीलाई राहत। हिमाली क्षेत्रको याक र नागपालले पुर्ख्यौली पेसा संकटमा पर्दै गएपछि मुस्ताङको घरबझोङ गाउँपालिकाद्वारा पशुपालक किसानलाई

0: 50% अनुदानमा याक र नाक वितरण, 5 वर्षसम्म बेच्न नपाइने सम्झौता। कर्णाली नदीमा कैलालीको टिकापुर र बर्दियाको राजापुर जोड्ने झोलुङ्गे पुल बनेपछि पर्यटकको घुइँचो, गर्मी छल्ला आउने आन्तरिक पर्यटकहरू बढे।
1: भेनेजुएलामा शक्तिशाली भूकम्पमा परिमृत्यु हुनेको संख्या 1400 नागेको छ। गएको बुधबार बेलुकी शक्तिशाली भूकम्पमा परि आजसम्म मृत्यु हुनेको संख्या 1430 पुगेको रोइटर्सले जनाएको छ। भूकम्पमा परि बेपत्ता हुनेको संख्या पनि बढेको छ। आजसम्म बेपत्ता हुनेको संख्या 68,900 पुगेको एपीले जनाएको छ। अफ्रिका विश्वकप 2026 अन्तर्गत नकआउट चरणका खेलहरू आज रातिदेखि सुरु हुँदैछन्।
2: यो PFBS गोर्खा रेडियो हो।
3: परदेशीको सन्देश।

0: कार्यक्रम परदेशीको सन्देशको समय भयो। रेडियो नेपालको यो समयमा आइतबारको मध्याह्नको कार्यक्रममा हामी आउन पाइरहेका छौँ। सबभन्दा पहिला रेडियो नेपाललाई थ्याङ्क यू भेरी मच। सञ्चालक विनोद खड्काको बिएबिएस गोर्खा रेडियोको प्रस्तुति रेडियो नेपालबाट देश अनि विदेशमा सुनिने यो कार्यक्रममा सम्पूर्ण आदरणीय श्रोतामा नमस्कार। कार्यक्रममा हार्दिक स्वागत छ।
1: साथमा छु म निशा गुरुङ। यहाँहरू सबै सबैलाई नमस्कार छ र कार्यक्रममा स्वागत छ। एक हप्तापछि हामी आइसकेका छौँ आषाढ महिना, होइन त दाजु? अब रोपाई पनि सुरु हुन लागिसकेको छ, धान दिवस पनि 14 गते त अब आइतबार भयो, सोमबारको दिनमा
0: सोमबारको दिन पर्यो।
1: हजुर दाजु,
0: त्यो दिन त काममा परे पो परेछ त कि
1: एकदमै
0: बडो गाह्रो पर्यो नि त उसमा त, कसरी धान रोप्न जाने?
1: हजुर अब अहिले आली मिलाउनेदेखि लिएर होइन खेतमा चाहिँ बिउहरू काट्नेदेखि लिएर सबै कामहरू पुरा गरिसक्नु भएको छ होला हाम्रा कृषक दाजुभाइ दिदीबहिनीहरूले। किन भन्दाखेरि असार 15 गते त होइन छुपुमा छुपु हिलोमा धान रोपेर छोडौँला भन्ने गीत गाउँदै धान रोप्दै हुनुहुन्छ।
0: ओके, माना रोप्ने अनि
1: मुरी उब्जाउने,
0: मुरी उब्जाउने अनेक अनेक मनाइ छ नि होइन?
1: हजुर हजुर।
0: अनि यसपालिको के कार्यक्रम छ तपाईँको?
1: हजुर, यसपालि त अब हामी यतैतिरै हुन्छौँ दाजु, कार्यालयतिरै है, यहीँबाट हामी श्रोतालाई फोन गर्छौँ, त्यसपछि उहाँहरूले के कसो गर्दै हुनुहुन्छ, दही चिउरा पनि खाँदै हुनुहुन्छ कि छैन होइन त्यो पनि सोध्छौँ हामी।
0: तर त्यही दिन नमिले पनि नि बहिनी,
1: हजुर
0: हामी यसपालि चाहिँ हाम्रो साथीभाइ मिलेर धान रोप्ने भनेका छौँ, तर त्यसको नजिकको शनिबार वा आइतबार मिलाएर हामी धान रोप्ने रोप्ने त न्यू मात्रै होइन,
1: तर
0: परिवारजनहरू मिलेर एउटाजना साथीको गोदावरीमा अलिकति फार्म छ क्या बहिनी, होइन एउटा चकला चाहिँ एकदम मिलाएर राख्छु भन्नु भएको छ, अनि धान रोप्ने, घर घरबाट खाना बनाएर लाने, आफ्नो भागमा के पर्छ पटलक भनिन्छ नि होइन, अनि रमाइलो धान रोपाई पनि गर्ने, आफ्नो ट्रेडिसनलाई मेन्टेन पनि गर्ने, परिवारजनहरूसँग इन्जोय गर्ने भन्ने हिसाब छ बहिनी, तपाईँहरूलाई पनि वेलकम है। तर एउटा मात्रै कुरा छ, एउटा खानेकुरा त ल्याउनै
1: पर्छ,
0: अनि मादलको साथमा गाउनै पर्छ, नाच्नै पर्छ है त, किनभने यस्तो कुराहरू त विदेशले विदेशीले त रहर मात्रै हो कि उनीहरूलाई, होइन हाम्रो त वे अफ लाइफ हो, हाम्रो जनजीविकामा यो त आइरहने कुरा हो, कहिले धान रोप्ने, खिर खाने, दही चुरा खाने, होइन मकै भटमास खाने, क्या रमाइलो नि होइन। अस्ति मलाई जुम्लाबाट ल्याइदिनु भएको एकजना साथीले मकै ल्याइदिनु भएको थियो नि बहिनी, त्यो के भन्छ नि एकदम कुडुङ कुडुङ गरेर खाने, फुल फुल नउठ्ने के बहिनी, म त रोक्नै सकिनँ के, जति खायो मिठो होइन, त्यस्तो हुँदो रहेछ क्या हाम्रो अर्ग्यानिक खानेकुराहरू, यो विदेशमा किनेर पनि पाइन्न के
1: बहिनी,
0: यस कारणले अब विदेशका हाम्रा नेपाली दाजुभाइहरूलाई मैले यो कुरा भन्दाखेरि कति मलाई गाली गर्नुहुन्छ होला, के कुरा गरेर हामीलाई मुख मिठाई दिएको मात्रै भन्नुहुन्छ होला होइन, किनभने यस्तो खानेकुराहरू कहाँ पाइन्छ र। एनिवे अब आजको व्यवसायमा सम्पूर्ण श्रोतामा एकपालि नमस्कार छ, प्रार्थना गरौँ मजाले पानी परोस्, किनभने अहिलेसम्म यसपालिको मनसुन चाहिँ ढिला भएको छ, हाम्रो मेट अफिस होइन ले चाहिँ जानकारी दिएको छ।

0: वर्षा दिन अझै ढिला हुने देखिन्छ। पानी परे पनि एकदमै खण्ड वृष्टि कुनै कुनै ठाउँमा चाहिँ पर्ने, एकछिनलाई पर्ने मजाले, भनौँ न असार साउनको चाहिँ वृष्टि भएको छैन, जेठ असारमा पर्नुपर्ने पानी परेको छैन, त्यसले गर्दाखेरि माथि हेरौँ र पुकारौँ भगवान्लाई कि होइन वर्षाको देवता महादेवलाई पार्वतीलाई खुसी बनाउनु पर्छ भनिन्छ, होइन त?
1: एकदमै हो हो।
0: ओके, प्रार्थना गरौँ है त। ओके, नभए के हुन्छ नि बहिनी, फेरि हाम्रो जिडिपीमा नि असर पर्छ, गाउँघरमा चाहिँ फेरि मनकी खाना पाइन्न, फेरि विदेशबाट मगाउनु पर्छ, हामीलाई चाहिँ धेरै केमा हानि हुन्छ। गर्दाखेरि समयको वर्षा त्यसको भ्यालु छ, प्रार्थना गरौँ भन्दै अब अगाडि बढौँ त बहिनी।
1: हजुर दाजु, अब अगाडि बढ्नु पर्छ र आज त हामीले हाम्रा श्रोतालाई एउटा सरप्राइज पनि दिन्छौँ। आज हामीले एकजना रिक्रुट भाइ होइन, हुन त उहाँ भर्ती भएको एक वर्ष भइसक्नु भएको छ होइन, अहिले त पल्टनमै हुनुहुन्छ, उहाँको बुवालाई हामी फोन गर्छौँ। किन भन्दाखेरि उहाँ भाइको चाहिँ जन्मदिन आउँदैछ दाजु, सो हामीले उहाँलाई सरप्राइज दिन्छौँ आज।
0: सरप्राइज नाम पनि अलिअलि मोटामोटी दिउँ है, ताकि उहाँलाई चाहिँ किन उसमा राख्ने।
1: एकदमै
0: बागलुङवासी, ट्रेनिङ सकेर उहाँ चाहिँ क्युओजिएलआरमा जानु भएको रहेछ, उहाँको बर्थडे छिटै आउँदैछ, त्यस कारणले उहाँ बुवा भन्नुहुन्छ कि बाबा भन्नुहुन्छ कि जे होस् उहाँलाई ल्याउने कोसिस गर्छौँ है त बहिनी।
1: हजुर, एकदमै
0: खुसी हुनु भएको छ नि होइन?
1: हजुर हजुर।
0: एनिवे बहिनी, ठेगाना दिइहाल्नुहोस् त।
1: हुन्छ, छोटकरीमा हामी ठेगाना भन्छ श्रोता, कार्यक्रम परदेशीको सन्देश, बिएफबिएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। बिएफपिओ ठेगाना छ बिएफबिएस नेपाल, एचक्यूबिजिएन बिएफपिओ 4, इमेल आइडी छ बिएफबिएस गोर्खा @bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 33 364 र 54 33 930।
0: ठेगाना यही हो, तपाईँहरू आउनुहोस्। आफन्तजनहरू जो धेरै पर पर जानुभएको छ, विदेशमा हुनुहुन्छ, सात समुद्र पारी, आफ्नो काम उद्देश्य पढाइ, उहाँलाई पनि नेपालबाट कन्ट्याक्ट गर्नको लागि यो रेडियो नेपालको कार्यक्रम परदेशको सन्देश मान्न सक्नुहुन्छ। हामी हौ बिएफबिएस गोर्खा रेडियो, संसारभरि सुनिन्छ, बेलायत मात्र होइन, ब्रुनाई, युके, त्यसपछि हङकङ होइन, हाम्रो पल्टनका साथीभाइहरू जहाँ जहाँ हुनुहुन्छ त्यहीँ हामी सुनाउँछौँ हाम्रै आफ्नै फ्रिक्वेन्सीमा, अनलाइनमा त संसारभरि नै। त्यसले गर्दाखेरि प्लिज डु कनेक्ट, किनभने यो चौतारीमा बसेर आफूले गरेका राम्रा राम्रा कामहरू, उपलब्धिहरू, सफलताका कुराहरू, हलो हाईहरू चाहिँ सेयर गर्न सक्नुहुन्छ भन्दै अब पहिलो श्रोतालाई स्थान दिइहालौँ त।
1: हजुर दाजु, पहिलो श्रोता हुनुहुन्छ कृष्ण चामलिङ है, लेस्टर युकेबाट हामी लेख्नु भएको
0: छ, कवि गीतकार महोदय पनि आउनु भएको रहेछ त।
1: हजुर हजुर, हाम्रो कृष्ण चामलिङ दाजु भने तापनि जुङ निवासी हुनुहुन्छ, तर अहिले भने बसाइ सराईको क्रममा उहाँ चाहिँ अहिले नारायणथान काठमाडौँमा चाहिँ बसोबास गर्नुहुन्छ।
0: के गर्नु, नाराथान काठमाडौँको दुई तिन रोपनी जग्गा चाहिँ बाँझो भयो होला होइन, खेत खन्दा खन्दा मेरो त म त एकदम बलियो भएको छु भन्नुभएको थियो केही समय अगाडि, अनि गाउँ निसुम पनि सुन्ने सुन्ने भाव होला उहाँ नहुँदाखेरि होइन, निसुमका हिरा हिराहरू छन् के बहिनी, युवाहरू उनीहरू पनि विदेश गएछन् के बहिनी, अनि नभए चाहिँ त्यहाँको एउटा चाहिँ ब्लुमिङ के भन्ने
1: एउटा
0: युवा क्लब थियो, उहाँले विभिन्न कार्यक्रम गर्नुहुन्थ्यो, भाइहरू खै भन्दा त सबै विदेशतिर लाग्यो नि भनेर भन्नुभएको थियो कि बहिनी।
1: हजुर, हाम्रो अभिषेक भाइ हुनुहुन्थ्यो त्यहाँ,
0: हो नि अभिषेक भाइ हुनुहुन्थ्यो, खैर जे होस् उहाँको पत्रतर्फ लागिहालौँ, ध्यान दिउँ त्यसमा। लेख्नुहुन्छ युकेबाट, लेस्टर युकेबाट, उहाँ लेस्टर है नि त बहिनी?
1: हजुर दाजु, उहाँ लेस्टर नै हो दाजु।
0: ओके, परदेशको सन्देश कार्यक्रमका संचालक विनोद दाई अनि स्नेही चेलीहरू मा चाहिँ दिज्यु, सुजन बाला होइन, बहिनी निशा, मिना अनि अन्य बहिनीहरूमा पनि नमस्कार छ। यसै गरी रेडियो नेपाललाई पनि सम्झनु भएको छ उहाँले। मलाई चाहिँ रेडियो नेपाल भन्ने बित्तिकै प्रसारक प्रसारिका म अलिअलि चिन्छु, नयाँ नयाँ आइसक्नु भएको छ, तर एमसिआरमा हुनुहुने मास्टर कन्ट्रोल रुममा हुनु भने दिदी बहिनीहरू हुनुहुन्छ के, अनि हाम्रो कार्यक्रम सुनाउनुहुन्छ उहाँले, अनि कहिले कहिले चाहिँ हाँस्नु हुँदो रहेछ के कुरा गरे भनेर होइन, अनि तपाईँहरूको कार्यक्रम हामी सुनाउँछौँ र बसेर मजाले एमसिआरबाट सुन्छौँ भनेर भन्नुभएको थियो कि मलाई एकदमै, उहाँहरूलाई चाहिँ म सधैँ धन्यवाद पनि दिन चाहन्छु, नमस्कार पनि, किनभने उहाँहरू एकदम महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ होइन बहिनी, ओल्ड टेक्निकल टिम। र यसै गरेर नेपालको आदरणीय सञ्चालक ज्यूहरू अनि सम्पूर्ण बिएबिएस काठमाडौँ युके ब्रुनाईको परिवारमा साइनो अनुसारको अभिवादन अटुट अटुट सम्झना र दैनिकीको नमस्कार भन्नुभएको छ बहिनी.
1: ओहो, दैनिकी रूपमा नमस्कार गर्नुभएको छ हाम्रो कृष्ण दाईले. र अहिले कृष्ण दाईले दोस्रो जागिर पनि खाइराख्नु भएको छ हजुर. र उहाँ चाहिँ किओजी एलआरका सदस्य हुनुहुन्छ र उहाँले चाहिँ भन्नुहुन्थ्यो म पनि हङकङको हस्पिटलमा जन्मिएको हुँ नि आर्मी हस्पिटलमा भन्दै हुनुहुन्थ्यो.
0: BMH होइन, ब्रिटिस मिलिट्री हस्पिटल, अहिले त्यसको 13-14 कति 23 तल्लाको घर थियो, नामो निशान छैन रे भनेर सुन्छु हगि. कालुन भन्ने ठाउँ जहाँ चाहिँ किओजेलआरको पुरानो अफिस होइन बारेक थियो, त्यहाँ चाहिँ क्विन्स क्वार्टर सिग्नल्स र किओजेलआर त्यतिखेर जिटिआर र 248 गोर्खा सिग्नल स्क्वाड्रन ब्रिगेड म्यानिङ एन्ड रेकर्ड अफिस बिजिएमआरओ एउटै कोलोकोट थियो कि बहिनी. अनि त्यहाँबाट बाटो पारी बिएमएच हस्पिटल, त्यहाँ फुटबल ग्राउन्ड थियो होइन, त्यो फुटबल ग्राउन्ड बडो राम्रो थियो, हामी फुटबल हकी खेल्थ्यौँ अनि त्यहाँ चाहिँ हामीले नेपाल कप चाहिँ धेरै खेल्यौँ कि बहिनी
1: होइन,
0: त्यो सम्झना छ. तर अहिले छैन रे त्यो बिल्डिङ भत्काइसक्यो भनेर भन्दाखेरि कता कता दुःख लागेर आउँछ, उहाँ जन्मेको ठाउँको नाम नै जान्छैन बहिनी होइन. अनि धेरै भान्जा भान्जीहरू त्यहाँ जन्मेका पनि छन् होइन, मेरो दुई छोराहरू पनि त्यहीँ जन्मेको हो, त्यसले गर्दाखेरि हाम्रो पनि केही नाता र साइनो छ भन्नु पर्यो. अगाडि बढौँ त.
1: हुन्छ हजुर.
0: ओके, उहाँले आफ्नो परिचय दिनुभएको छ. उहाँले परिचयमा कृष्ण चामलिङ यङ छेन भनेर ब्याकग्राउन्ड लेख्नु भएको छ. हङकङमा जन्म भई ताप्लेजुङ जिल्ला साबिक चाङ्गे नेसोम चार पित्तले धारा मेरो घर हो. त्यहीँको लेक बेसी उकाली ओह्राली घाँस दाउरा मेलापात धाउँदै वस्तुभाव हेर्दै स्कुल धाउँदै बाल्य जीवन व्यतीत गरी कामको सिलसिलामा गाउँ छोडी संसारको विभिन्न कुना कुना चार्दै हिँड्ने क्रम अहिले बेलायतको कर्मभूमिमा चाहिँ आफ्नो कर्म जोत्दैछु भन्नुभएको छ बहिनी.
1: अब यहाँ पनि उहाँले बारी खन्दैछु भन्दै हुनुहुन्थ्यो, उहाँ पनि कर्म जुत्दै हुनुहुन्छ हजुर. एकदमै राम्रो,
0: भाकुरी नबजाए त कहाँ खान पाइन्छ त होइन, त्यस कारणले तर जे गर्नुहुन्छ राम्रोसँग गर्नुहोस्, हाम्रो शुभकामना छ. र यसरी परिस्थिति बस टाढा रहनु परे तापनि गाउँघर साथीभाइको सम्झना सदा सदा मनमा लिएर हिँडिरहेको हुन्छु म. विशेष मलाई जहिले पनि सम्झना गर्नुहुने मेरो प्रिय नम्बरी छवि थापाज्यू, समस्त दाजुभाइ दिदीबहिनी सोल्टिनीहरू, सोल्टाको त नामै छैन बहिनी
1: हजुर हजुर,
0: विशेष गरी सोल्टिनीहरूलाई याद गर्नुहुन्छ उहाँले. रोमान्टिक हुनुहुन्छ क्या बहिनी, मित्र सोल्टिनीज्यूहरू नाम लेख्नु भए मजा आउँथ्यो होइन, लेख्नु भएको छ उहाँ चलाक हुनुहुन्छ नि. सोल्टिनीज्यूहरूलाई म कसैले छु नम्बरी बाँचे दैवले साँचे अर्को वर्ष भेट्नुहोला भन्नुभएको छ बहिनी.
1: हो हजुर, फेरि पनि अब हुन्छ नि उहाँहरूको साकेलामा भेट्नुहुन्छ भन्नुभयो होला होइन, अर्को सालको साकेलामा.
0: सोल्टिनीहरू कहाँ हुनुहुन्छ, काठमाडौँमै कि कहाँ गाउँमै होला होइन, एनिवे तपाईँको सोल्टिनीले सुन्नु भएको छ होला, हाँस्दै पनि हुनुहुन्छ होला. भन्दै अब तपाईँहरूको कुनै रोजाइमा गीत सुनाइदिनु भए आभारी हुने थिए भन्नुभएको छ
1: हजुर. यसपालि त हामीले उहाँले नै रचना गर्नुभएको गीत सुनाउन गइरहेका छौँ दाजु. धरानदेखि छुट्यो बस पूर्व ताप्लेजुङ भने चाहिँ एउटा हुन्छ नि बसको यात्राकै विषयमा एउटा गीत रच्नु भएको छ.
0: बसको यात्रा पनि अनेक अनेक हुन्छ, मेरो त पैसा हरा छ क्या बहिनी. यो माया पिरती भन्ने कुरा होइन, पैसा हरा छ क्या बहिनी, कस्तो फत्राक फत्राक परेको छु भनेर साध्यै छैन होइन, क्वालिटी कहाँ गयो गयो होइन. एउटा सानो ल्यापटप जस्तो थियो पम्प टप, त्यो पनि हरायो, त्यसले गर्दाखेरि बसको आफ्नै अनुभव हुन्छ. आशा गरौँ हाम्रो श्रोताले रमाइला तिता मिठा रमाइलो सेयर गर्न लागेका कुराहरू अर्को पत्रमा लेख्नुहुन्छ होला. तपाईँ पनि कुनै छ कि
1: छ नि दाजु,
0: ल भन्नुहोस्।
1: मेरो त बसको यात्रा यति दुःखदायी हुन्छ कि यति पीडादायी हुन्छ कि दाजु भन्नै मन लाग्दैन है,
0: नभन्ने त
1: एकदमै गाह्रो हुन्छ मलाई, एकदम बस लाग्छ अनि त्यो बस लागेको कारणले गर्दा म जहिले पनि धेरै जसो प्लेनमै जान्छु होइन, प्लेनमै जान्छु. तर पहिला पहिला यस्तो हुन्थ्यो कि दाजु एकदमै लाग्ने, यस्तो लाग्थ्यो कि यो बस पनि सिट होइन कि एउटा हुन्छ नि मजाले सुतेर जान पाए नि हुन्थ्यो हुन्थ्यो, तर अहिले आएको रहेछ बसहरू
0: सुतेर जानु पर्ने स्लिपर भन्छ
1: हजुर हजुर, त्यस्तो सोच्थेँ कि मैले त्यो बेला है, तर अहिले आइसकेर
0: राम्रो कुरा के छ भने ती टोयलेटको बन्दोबस्त पनि छ होइन, अनि ठाउँ ठाउँमा उहाँले रोकिदिनुहुन्छ, स्पिड पनि त्यति गर्नुहुन्न किनभने ट्राफिकले पनि स्पिड चेक गरेको हुन्छ होइन, छोडेको टाइम र पुग्ने टाइम दिएको हुन्छ क्या बहिनी, स्पिड नगरोस् भनेर होइन, गर्दाखेरि बिस्तारै बिस्तारै सब चिज मिल्दैछ. हाम्रो देशमा छैन भनेर चाहिँ हामी भन्छौँ नि, होइन नियम कानुन राम्रो छ, धेरै चिज इम्प्लिमेन्टेसन हुन बाँकी छ तर भइरहेको छ. बसहरू पनि आरामदायी छन्, वातानुकूलित छन्. अघि मैले हेर्दै थिएँ, एचडी टेलिभिजन छ, वाइफाई छ, सुतेर जाने स्लिपर, त्यसपछि के छ टोयलेट, होइन होस्टेस पनि, अनि ठाउँ ठाउँमा ठ्याक कै पहिला नै अर्डर गरेपछि खाना रेडी के भयो. सिर्फ के मात्रै चाहियो रे बहिनी, के मात्रै चाहियो,
1: पैसा.
0: त्यो पनि धेरै महँगो होइन, त्यति आराम खोजेपछि त अलिअलि पैसा खर्च गर्नु पनि पर्यो नि,
1: होइन.
0: त्यसले गर्दाखेरि मलाई चाहिँ सधैँ मनपर्ने चाहिँ अहिलेको सुख सुविधा जे होस् पहिले काठमाडौँबाट बिरगञ्ज जाँदा होइन टिस्टुङ पालुङमा गएर त्यो त्यहाँको लोकल होटेलको दाल भात तरकारी चिसोको र अलिकति कुखुराको या खसीको मासुको झोल के बहिनी, तिन थाल खाइन्छ अर्ग्यानिक. यति मिठो भनेर साथै छैन. अनि कतै जानु पर्यो कि हामी स्कुलमा जान्थ्यौँ होइन, स्कुल छुट्टीमा मिन 50 विधामा जाँदाखेरि त्यही मात्रै लोभ हुन्थ्यो क्या बहिनी, किस्टिङको खाना खान पाइन्छ भनेर. त्यस्तो मजा मजाको सफरका कुराहरू छन् भन्दै अब हाम्रो कुरा होइन कि गीत राखौँ है.
1: हजुर, अब हामी सफरको कुरा गरौँ. ताप्लेजुङ
0: ताप्लेजुङ लाग्छ.

0: बडो मिठो गीत, हाम्रो मित्रको गीत हैन त बहिनी, भन्नुहोस् त।
1: हजुर, कृष्ण चामलिङ दाजुले आफ्नै कलमद्वारा सिरोजित यो गीत हामीलाई दिनुभएको थियो र हामीले एकदमै हुन्छ नि यो रेकर्ड चाहिँ सेभ गरेर राखेका थियौँ दाजु, र यो गीत चाहिँ उहाँको निम्ति राखिदिएका छौँ।
0: अब जानै पर्ला त होइन, धरानदेखि ताप्लेजुङसम्म रमाइलो हुने जस्तो। तर बहिनी, आजको यो बसाइमा हामीले सरप्राइज सरप्राइज भन्दैछौँ नि होइन, त्यहाँ पनि जानै पर्नेछ कि बहिनी,
1: एकदमै जानुपर्छ,
0: किनभने ढोर पाटनसम्म पुग्ने एउटा चाहिँ बन्दोबस्त मिल्ला जस्तो छ कि बहिनी होइन, किनभने हाम्रै पाटनका सदस्य को बुवासँग हाम्रो कन्ट्याक्ट भएको छ, बाबा हुनुहुन्छ, उहाँको नाम चाहिँ देवेन्द्र घरती होइन, अहिले उहाँ चाहिँ अहिले घाँस दाउरा गरेर घर गोठबाट घर जाँदै हुनुहुँदो रहेछ, उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्नु त बहिनी। ओके देवेन्द्रजी, नमस्ते, स्वागत छ यहाँलाई। म त गाउँ घरै पुगे जस्तो भयो बहिनी।
1: देवेन्द्र दाजु नमस्कार, हजुरलाई कार्यक्रममा स्वागत छ। अहिले के गर्दै हुनुहुन्छ, घाँसको भारी बोक्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ?
2: हजुर, घाँसको भारी होइन बहिनी, दिङालाई घाँस दिएर, देउसाको घाँस दिएर घर
1: हिँड्दै हुनुहुँदो रहेछ दाजु उहाँ चाहिँ बाटोमा।
2: हजुर हजुर,
0: कालो कि ओह्रालो?
2: ओह्रालो
0: नभए स्याँ स्याँ भइहाल्थ्यो होइन,
2: ठ्याक्कै
0: हामीलाई बेग गाह्रो पर्थ्यो। ल भनिदिनुहोस्, अब तपाईँ अब घर पुग्न कति टाइम लाग्छ त?
2: अब 2-3 मिनट लाग्छ।
0: ए ल, पुग्नुहोस् पुग्नुहोस् पुग्नुहोस् बिस्तारै, हामी गफ गर्दै तपाईँ। अनि साथमा के के छ त, कुकुर छ कि पाठापाठी छन् कि के छ त? अघि त च्याच्या म्यामा गरेर सुनेको थिएँ त।
2: पाठापाठी छन् सर, घर घरमा हो सर, त
0: अनि तपाईँको घर र गोठ कतिको डिस्टेन्स, कतिको दूरी छ त?
2: मेरो घर र गोठको ठ्याक्कै भन्न पर्दा त्यही 5-6 मिनट लाग्छ होला सर, अलिक हिँड्नेलाई।
0: गोठमा गोठमा के दुना गाईहरू छन् कि भैँसी छन् कि के छन् त? गाई छैन, आजकल त गाईको संख्या पनि घट्यो भनिन्छ। एनिवे, कति कतिवटा भैँसी छ त तपाईँको गोठमा?
2: भैँसी अब बुकी लग्ने होइन सर, चरण लग्ने होइन, के अरे अब बद्ध गर्ने हो, घरमै बाँध्ने, अब धेरै पाल्न सकिन्न, चिन्तामा नानी छ सर, दुःख हो नि सर, दुःख चाहिँ अब अर्ग्यानिक हो गरे सर, अब गर्न सके गर्न सकिन्न सर हामी त।
0: अनि अब तपाईँ यसपालिको अब रोपाईको सिजन आउन आँट्यो, पानी के छ, बन्दोबस्त के छ, सबै चिज मिलिसकेको छ कि गर्दै हुनुहुन्छ?
2: पानी परेको छैन सर हिजो आज हाम्रोतिर, मेरो त हाम्रो गाउँको वरपर त खासै अब त रोपाई सोपाई नै गर्दैन सर, मकै खेती गर्ने, कोदो खेती गर्ने, जौँ खेती गर्ने, आलु खेती गर्ने, त्यस्तो हो सर।
0: उसो भए तपाईँहरू त ढोर पाटन भन्दाखेरि धेरै अलि लेखलेख माथि माथि हो?
2: लेखलेखमै माथि आलमाथि नै, लेख ढोर पाटन भन्दा 21-22 हाइटमा हो सर हाम्रो।
0: ए, उसो भए यसपालिको त्यो पानी नपरे पनि केही तपाईँलाई चाहिँ फरक पर्दो रहेनछ भन्ने बुझ्यो। अनि ढोर पाटन चाहिँ कतिको जानुहुन्छ तपाईँ?
2: ढोर पाटन सालको एकचोटि गइन्छ सर।
0: के को लागि?
2: हामी उ गर्छ, पूजा गर्न जान्छौँ सर हामी पूर्णिमा,
0: पूर्णिमाको दिन के हो उसको दिन होला कि यो मङ्सिरको बेलामा?
2: जनै पूर्णिमा सर, भदौमा, भदौमा सर,
0: भदौमा। ओहो, रमाइलो हुन्छ होला कि?
2: रमाइलो हुन्छ सर, त्यहाँ 4-5 जिल्लाको मान्छे आउँछन् सर त्यहाँ।
0: कुन एक्ज्याक्टली कुन ठाउँमा चाहिँ?
2: त्यही ढोरपातनमै हो सर, ठ्याक्कै ढोरपातन भ्यालीमै हो सर,
0: भ्यालीमै। वा, ल भनिदिनुहोस्, त्यो मेला त गजब हुन्छ होला नि होइन त?
2: मेला राख्छ सर त्यहाँको, अब थाने कलपहरूले अब मेला गजब हुन्छ नि सर, राम्रो हुन्छ सर, त्यति हो, अब पानी झरिहाल्ने धेरै पर्यो भने अलि नमजा होला सर, हिँड्नलाई अलि दुःख हुन्छ सर, म्याग्दी यता रुकुम
0: आजकल त यस्तो यस्तो मेलापातमा काठमाडौँबाट ठुला ठुला कलाकारहरू ल्याउने होइन, राजेश पायल ल्याउने, राजु लामा ल्याउने चलन छ होइन, दिदी पनि नाच्ने दिदी पनि ल्याउने चलन छ, त्यो पनि हुन्छ कि स्थानीय कलाकारले नै पुग्छ तपाईँहरूलाई?
2: स्थानीय कलाकारहरू त्यहाँ, स्थानीय कलाकार भर त स्थानीय कलाकारहरू ले ठगर सर।
0: ओके, ल तपाईँ पनि अलि गाउनुहुन्छ जस्तो लाग्यो, स्वर त राम्रो छ नि होइन बहिनी?
1: दाजुले गीत गाउनुहुन्छ होला देवेन्द्र दाजु
0: ल आज तपाईँसँग गाउँघरको कुरा भयो. अब छोरा बेलायतमा QOGLR-मा होइन ट्रेनिङ 4 साल सकेर उहाँ पल्टन गइसक्नु भएको छ. मैले सुने तपाईँले नै भन्नुभएको छोरा आएर यसपालि बुहारी पनि लिएर आयो भनेर भन्नुभयो होइन त?
2: हजुर हजुर सर हजुर.
0: ओके, अनि बिहा धुमधामको साथमा भयो?
2: बिहा त्यस्तो खासै अब भित्र काम भयो तर त्यो निम्त सिन्टोको ठुलो बिहा चाहिँ भयो छैन सर. आज माथि भेट त्यस्तो गर्ने हाम्रो मगरहरूको चलन अनुसार अब
0: जे होस् अब फेरि छोरा आएपछि समय मिलेमा अलि आफन्तजन साथीभाइलाई बोलाएर निम्तो गरेर अलिअलि पार्टी त गर्नै पर्यो नि कुनै दिन होइन.
2: हाम्रो चलन अनुसार कर्जा बुझाने चलन हुन्छ सर.
0: ल त्यसमा स्याट्ट हामीलाई पनि बोलाउनु न, हामी पनि मजाले रमाइलो गर्न आउँछौँ है देवेन्द्र सर. अनि बहिनी आज हामीले देवेन्द्र सरलाई सरप्राइज दिएको उता भाइको नाम तुफान होइन त, तुफानलाई सरप्राइज दिएको कारण चाहिँ के छ अरे भनिदिनु बहिनी भनिदिनुहोस् त.
1: तुफान भाइको चाहिँ अब यो जन्मदिन होइन दाजु, यो सोमबारको दिनमा परेको रहेछ. सो तुफान भाइलाई हामी जन्मदिनको एकदमै विशेष विशेष उपहार स्वरूप उहाँको बुवालाई हामीले फोन गरेका छौँ र बुवाले चाहिँ अब यो जन्मदिनको अवसरमा छोरालाई शुभकामना दिनुहुन्छ पक्कै पनि. ल देवेन्द्र दाई अब छोरालाई के भन्न चाहनुहुन्छ?
2: छोरालाई के भन्ने अब बहिनी, अब राम्रोसँग काम गर्ने होइन, अब राम्रोसँग काम गर्ने, अब स्वास्थ्यको ख्याल राख्ने, अब यसो मित्र सबैलाई चिन्नु पर्छ जान्नु पर्छ, अब राम्रोसँग काम गर्ने त्यही राम्रोसँग अब जीवन यापन गर्ने त्यही हो सर. अब बहिनी म त्यही शुभकामना दिन्छु जन्मदिनको.
0: अनि देवेन्द्रजी अब बुहारी पनि छिटै बेलायत जानु पर्ने लानु पर्छ, अनि तपाईँ पनि घुम्न जाने, जाँदाखेरि आफ्नै गोठको चाहिँ घिउ लिएर जाने है होइन. त्यसको ठुलो डिमान्ड छ, ठुलो चाह छ, किनभने अर्ग्यानिक भने अर्ग्यानिक हो. र आज तपाईँले चाहिँ जुन चाहिँ छोरालाई अब असारको कति गते उसको जन्मदिन भनेको तपाईँले ठ्याक्कै 15 हामीलाई चाहिँ ठ्याक्कै भाइले दिएको जन्मदिनको डेट चाहिँ असा के भन्छ जुनको 29 भनेको होइन. त्यसले गर्दाखेरि हाम्रो तरफबाट पनि ह्याप्पी बर्थडे भनौँ बाबुलाई, राम्रोसँग उन्नति प्रगति प्रमोसन माथि माथि गएर चाहिँ आफ्नो उद्देश्य पुरा गर्ने, सबभन्दा पहिला बुवा आमालाई खुसी पार्ने, देशको इज्जत बढाउने, पैसा कमाउने होइन, अनि परिवारलाई बनाउन खुसी राख्ने, अनि आफ्नो ब्रिगेड अफ गोर्खाजको नाम चाहिँ उच्च राख्ने हाम्रो शुभकामना यही छ. तपाईँ सँगसँगै लागेर हामीले पनि शुभकामना दियौँ बाबुलाई भन्दै एउटा सुटेबल गीत लाउँछौँ. अन्तमा घर परिवारको तर्फबाट तपाईँको छोरा तुफानलाई केही सन्देश छ, केही त्यहाँको हालखबर सुनाउनु पर्ने बाँकी छ?
2: यताको हालखबर त सर अब कुराकानी भइरहेको छ सर. अब के सुनाने, कुराकानी डाइरेक्ट कुराकानी हुन्छ गरे सर. अब त्यस्तो हालखबर यतापट्टि ठिकै छ सर, त्यस्तो अब सुनाउनु पर्ने छैन.
0: जमाना चाहिँ बद्लिएछ, हाम्रो जमानामा चिठी पत्र हुन्थ्यो 3-4 महिनामा घरको कुरा आउँथ्यो, तपाईँ त डेली कुरा गर्नुहुन्छ, हामी पनि अलि आउट अफ फ्यासन आउट अफ डेट भएछौँ. खैर त्यही पनि तपाईँको कुरा रेडियो नेपालबाट आफ्नो रेडियोबाट उसले सुन्दाखेरि त्यसको अलिकति छुट्टै मजा आउँछ नि होइन त? मलाई चाहिँ तपाईँकै गाउँ ठोरपाटन नजिक पुगे जस्तो भयो है कि. कुनै दिन डेफिनेटली हामी दल बल सहित आउँछौँ है तपाईँको लाइफ दुःख दिनलाई. ढोरपाटन जाने इच्छा छ, ढोरपाटन अनि त्यहाँको खानपानको हामीले बयान सुनेका छौँ होइन, अब त्यहाँको हावापानी सुनेका छौँ, त्यहाँको वनस्पति जीव जन्तुहरूलाई होइन त्यहाँको दृश्य अवलोकनको कुरा सुनेका छौँ, हेर्न चाहन्छौँ. हामी अवश्य पनि तपाईँलाई कन्ट्याक्ट गरौँला. आज समय दिनुभयो र बाबुको बर्थडेको दिन एउटा राम्रो शुभकामना गीत हामीले छानेका छौँ. तारा देवीले गाउनुभएको यो गीत राख्दै

0: Radio, BFBS Gorkha Radio.
1: हजुर, बीएबीएस गोर्खा रेडियोको प्रस्तुति प्राविधिक सन्देश यहाँ सुन्नुहुन्छ। भर्खरै तपाईँले केही क्षणको विश्राममा समाचार सुन्नुभयो। नेपालमा अन्य ठाउँमा हाम्रो कार्यक्रम चाहिँ नियमित रूपमा अगाडि बढ्दैछ। बहिनी, अब ब्रेक पछि सम्बन्ध पहिला हामी कहाँ जाने त बहिनी? चलो, तपाईँ नमस्कार त भन्नै पर्यो होइन?
2: एकदमै पुनः स्वागत त नमस्कार गर्छु, म हुँ निशा गुरुङ। र अब यो छोटो विश्राम पछि भने छोटकरीमा हामी ठेगाना भन्छौँ दाजु, हामी छिरो फान गर्नुपर्छ है।
1: केको लागि झडा परेको छ हाम्रो?
2: गत हप्ता प्रश्न राखेका थियौँ, एकदमै सजिलो प्रश्न भनेर भन्नुभएको थियो हाम्रो प्रभा महर दिदीले। यसपालि उहाँले पनि प्रश्नको उत्तर मिलाउनु भएको छ। त्योभन्दा अगाडि हामी छोटकरीमा ठेगाना भन्छौँ। कार्यक्रम परदेशीको सन्देश, बीएफबीएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। इमेल आइडी छ bfbsgorkha@bfbs.com। सम्पर्क नम्बरहरू छन् 54 28 055 54 37 364 र 54 33 930।
1: ठेगाना यही हो भने तपाईँलाई कुनै कुनै श्रोताले के सजिलो प्रश्न भयो कि उहाँलाई गाह्रो चाहियो अरे सोध्नुहोस् है।
2: हजुर, गाह्रो प्रश्न दियो भने अलिकति हामी सक्दैनौ।
1: ए ल ल, अलिकति तपाईँलाई पनि टार्गेट गर्छौँ नि हामी। ओके, ठेगाना दिनुभयो। अब नयाँ नयाँ श्रोता आउनुहुन्छ होला। आज हामीले सरप्राइजको रूपमा होइन बुवालाई ल्यायौँ, तर श्रीमती पनि ल्याउन खोजेको, तर उहाँ चाहिँ अलिक व्यस्त हुनुभयो, कुनै दिन ल्याउँला है बहिनी।
2: होइन,
1: अब हामी

0: पहिला प्रश्न भनौ अनि उत्तर दिने को को हुनुहुन्छ भन्नुहोस् त।
1: हजुर हजुर, हामीले 7 जना श्रोताले उत्तर दिनु भएको छ दाजु, तर 7 जनामा चाहिँ 6 जना श्रोताले मिलाउनु भएको छ। अब उहाँहरू हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ गोहलपुर बाँके, त्यस्तै गरी हुनुहुन्छ भीम प्रसाद तिवारी भक्तपुर, त्यस्तै गरी हुनुहुन्छ प्रभा मह दिदी गङ्गोबुबाट, नरेन्द्र रिमाल हुनुहुन्छ स्याङ्जाका, अरुण नदी खत्री हुनुहुन्छ र सरिता खड्काजी हुनुहुन्छ पासीकोट उज्यालो बस्ती नारायण थानबाट।
0: उहाँले प्रश्नको उत्तर मिलाउनु भयो।
1: हजुर दाजु,
0: प्रश्न के राखेका थियौँ?
1: हजुर, प्रश्न हामीले राखेका थियौँ जस्तै हाम्रो हुन्छ नि यो मुहान सफा गर्ने होइन, जस्तै अब नदी नाला मुहान भयो र कुन दिन हामीले विशेष गरी यो सफा गर्छौँ भनेर सोधेका थियौँ,
0: यो वर्ष कहिले परेको छ होइन, र यसको नाम पनि के हो भनेर सोधेका थियौँ होइन, अनि के भन्नुभएको छ उहाँहरूले?
1: हजुर, उहाँले भन्नुभएको छ नाम भने सिठी नख नेवार भाषामा होइन, नेपाल भाषामा भन्नुपर्छ, त्यस्तै गरी यो चाहिँ ज्येष्ठ शुक्ल पक्षमा भनेर भन्नुभएको छ उहाँले।
0: ओके, त यसपालि परेको चाहिँ जुन 20 होइन, असारको 6 गते।
1: हजुर हजुर,
0: हो र?
1: हजुर दाजु,
0: भनेमा त गइसक्यो क्या रे?
1: यो गइसक्यो, यो 2083 सालको चाहिँ गइसक्यो।
0: गइसक्यो
1: हजुर,
0: त्यो आशा गरौँ आफ्नो इनार कुवा होइन, विशेष गरी पानीको मूलहरू जहाँ हामीले चाहिँ भने भनौँ न अब पानी हाम्रो जीवनदायी एलिमेन्ट भनौँ होइन, लाई चाहिँ हामीले ध्यान दिन्छौँ। यो हाम्रो एकदमै पुरानो कल्चर हो, सेती नख नेवार समुदायको परम्परागत पर्व हो जसले मनसुनको अन्त्यलाई पनि सङ्केत गर्छ रे बहिनी। तर मनसुन सुरु भएको छ यसपालि के हो होइन, यस अवसरमा सडक ढुङ्गे धारा इनार तथा अन्य पानीका स्रोतहरू सफा गरिन्छ र स्वास्थ्य तथा समृद्धिको कामना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरू गर्ने गरिन्छ। त्यसको लागि धेरै यो कम्युनिटी नै इन्भल्भ हुन्छ क्या बहिनी होइन, सिथि नख या नखा के भनिन्छ, सही उच्चारण के होला, हाम्रो सरदारले हामीलाई सुधार गर्नुहुन्छ होला भन्ने आशा गरौँ। र अब छिनोफानो गर्ने प्याला भयो होइन, सबैलाई पुरस्कार दिन सकिन्न, एकजनाको आयो भनौँ न भने नाम आउँछ होला, तपाईँले सबैको नाम चिट्ठा बक्समा हाल्नु भएको छ।
1: हजुर दाजु, मैले राखिदिएको छु, र विशेष गरी हाम्रा पुराना पुराना श्रोताहरूकै नाम छ होइन, नयाँ श्रोताहरूले भाग लिनु भएको छ होइन, हामी चाहन्छौँ नयाँ श्रोताले पनि भाग लिनु होला।
0: ओके, बेलायतको यो सप्ताहव्यापी जुन चाहिँ हुन्छ नि छिनोफानो, त्यहाँ चाहिँ राइस कुकर हाल्नुहुन्छ होइन, नामहरू हामी केमा हाल्छौँ, पेन होल्डरमा हाल्छौँ होइन। ओके, पेन होल्डरको आवाज सुनाऊ, ल मैले एउटा ड्रम रोल पनि सुनाएँ, के नाम निकालेँ मैले, आँखा चिम्लेर कसको नाम आयो मलाई थाहा छैन, मै खोलिदिउँ। ओहो, कहाँ हो यो, जातिर पो गयो त तपाईँको, गाउँतिर पो गयो त बहिनी, नरेन्द्र रिमालजी पर्नुभयो, उहाँलाई धेरै बधाई छ। र तालीको गटगटाट पनि सुन्नुभयो, हाम्रो शुभकामना छ, बधाई छ सबभन्दा पहिला, अल द बेस्ट होइन। र अर्को फेरि प्रश्नको जवाफ लिएर आउनुहुन्छ होला, फेरि जित्नुहुन्छ भन्ने हामी आशा गरौँ।
1: जे होस्, हाम्रा श्रोताले भाग लिनु भयो नि दाजु, उहाँहरू सबै सबैलाई धन्यवाद पनि भन्छौँ
0: हो नि, किनभने उहाँ मेरो नाम आउँछ कि भनेर प्रश्न भएको थियो, आज मेरो हात चाहिँ स्याङ्जातिर गयो बहिनी, अब अगाडि बढौँ त।
1: हुन्छ, अब हामी अन्ततिर आइसकेका छौँ र अन्तिम श्रोताको पत्र मेरो हातमा परेको छ दाजु, र उहाँले चाहिँ समर बार्बिक्यूको बारेमा पनि यहाँ कुरा गर्नु भएको छ, गत हप्ता पनि उहाँले लेख्नु भएको थियो र एकदमै नियमित श्रोता हुनुहुन्छ पोखरी कान्छा दाजु, उहाँको नाम हो राजेन्द्र बान्तवा राई,
0: के भन्नुहुन्छ राई सर,
1: फिल्म लन्डनबाट हामीले लेख्नु भएको छ र भन्नुहुन्छ, सर्वप्रथम त हार्दिक धन्यवाद परदेशीको सन्देश सञ्चालक फुन्चालीका ज्यूहरूप्रति, किनभने उहाँहरूले मेरो सन्देश लगातार प्रसारण गरिरहनु भएको छ भन्नुभएको छ। बिएफपिएस गोर्खा रेडियो नेपालका प्रमुख तथा सञ्चालक श्रदय दाजु विनोद दश खड्काज्यू, त्यस्तै गरी कार्यक्रम प्रस्तुता निशा गुरुङ बहिनी, आदरणीय सुसन बालाजी र मीना थापा बहिनी लगायत कार्यरत सम्पूर्ण कर्मचारीहरूमा एकमुष्ट अभिवादन भन्नुभएको छ दाजु।
0: यहाँलाई सबैको तर्फबाट धन्यवादको साथमा नमस्कार फर्काएँ मैले होइन, मित्रले पठाउनु भएको छ, त्यसले गर्दाखेरि राजेन्द्रजी तपाईँको सम्पूर्ण परिवारको नाम त हामीलाई मोटामोटी कन्टै छ क्यारे होइन, है उहाँले कसैलाई छुट्टाई लेख्ने गर्नुहुन्छ त्यो पनि जरुरी छ र नयाँ नयाँ साथीहरू बनाएका साथीहरूलाई पनि सम्झना गर्नुहोस् फेसबुकका साथीहरू थुप्रै हुनुहुन्छ होला नि
1: हजुर हजुर उहाँको त धेरै छ नि फेरि फेसबुक आइडी पनि टन्डै छ उहाँको
0: हो र
1: चारवटा छ
0: ओके जिरोस के लेख्नु भएको छ यसपालि
1: हजुर उहाँले चाहिँ कृषक बन्धुहरूलाई पनि सम्झाउनु भएको छ सम्पूर्ण कृषक ज्यूहरूलाई धान दिवस तथा असार पन्ध्रको शुभकामना असार पन्ध्र गते दही चिउरा खाने चलन थियो र आज भोलि पनि खाने चलन छ या छैन थाहा भएन भनेर चाहिँ भन्नु भएको छ
0: यो चलन त सधैँ हो नि होइन अनन्त अनन्त कालसम्म इटर्निटीसम्म होइन किनभने हाम्रो कल्चर संस्कार संस्कृति भने चाहिँ तपाईँ हामीले नै जोगाउनु पर्छ तपाईँ विदेशमा हुनुहुन्छ त्यही पनि त दही चुराको बारेमा कुरा गर्नुहुन्छ होइन हामी काठमाडौँमा छौँ यसपालि धान रोप्दै दही चुरा खाने हाम्रो प्लान छ मैले सुरुमा भने किनभने हाम्रो नयाँ जेनेरेसनलाई हामी को हौ हाम्रो कल्चर के हो सिकाउनु पर्यो नि त बहिनी होइन अनि दही चुराको भ्यालु के हो त बुझ्नु पर्यो नि त होइन त्यो बुझाउन तपाईँ हामी सबैको एउटा चाहिँ जिम्मेवारी र दायित्व पनि हो नि त
1: एकदमै हजुर अहिलेको जेनेरेसनलाई चामल त हुन्छ भात त खाइन्छ तर त्यो चामल कहाँबाट आउँछ त्यो नै थाहा छैन
0: हो नि
1: प्र्याक्टिकली हामीले गरेर देखाउनु पर्ने हो
0: दुध कहाँ भन्दाखेरि बच्चाहरूले कहाँ भन्छन् थाहा छ बहिनी
1: पसल
0: नेपालमा पसलबाट बेला सुपर मार्केट भन्छ
1: हजुर हो एकदमै हजुर अब उहाँले युकेको समरको कुरा गर्नु भएको छ युकेमा समर हलिडे अथवा भनौँ गर्मीको बिदा सुरु हुँदैछ अनि गर्मी पनि निकै बढेको छ र हामी किरात राईहरूको उभौली चाड पनि लगभग मनाइसकेको छ र हामी लन्डनवासीले यही 28 तारिक अथवा भनौँ यो आइतबारको दिन जब हाम्रो यो कार्यक्रम प्रसारण हुन्छ दाजु यो दिन भने अन्तिम बिदाई गर्दैछौँ करिब 1 वर्षको लागि किनभने हामी युकेमा उधौली चाहिँ मात्र पूजा गरी दिवंगत पुर्खाहरूलाई सम्झने गर्छौँ किनकि बाहिर खुल्ला तरिकाले मनाउन गाह्रो हुन्छ जाडोले भन्नुभएको छ उधौलीमा त जाडो हुन्छ है है यो सन्देश अनियर हुने दिन हामीले यस वर्षको उभौलीलाई विदा गर्दै गरेका हुनेछौँ हुनेछौँ भन्नुभएको छ मलाई साह्रै मनपर्ने देशभक्ति पुरानो एक कालजय गीत सुनाउन चाहन्छु र गीतको बोल छ सैथरी बाज एउटै ताल आज यो गीत सुन्न अनि सुनाउन चाहन्छु र सम्झनामा मेरो जीवन साथी रमा पुमा राई लगायत मेरा परिवारहरूमा यो गर्मीमा शीतल छहारीको साथमा माया छ भोजपुर वासिङ गाउँमा बस्नुहुने जेठा दाजु ज्ञान बहादुर र भाउजूमा सेवा सुनसरी ढुम्कामा बस्नुहुने भाउजू कमलालाई सेवा त्यस्तै गरी सबै परिवारहरूलाई सम्झना छ चिसापानी खोटाङमा बस्नुहुने ससुरबुवा लगायत सबै परिवारमा साइन अनुसारको अभिवादन छ वासिङ गाउँका गाउँले त्यस्तै गरी भोजपुर खोटाङ र धरानवासीहरू बिएफएस गोर्खा रेडियोमा कार्यरत सबै कर्मचारीहरू त्यस्तै गरी युकेमा हुनुहुने मेरो काका दाम बहादुर राई अनि परिवार चिरन कुमारी राई अनि परिवार त्यसै गरी रविन राई जय कुमार राई प्रेम बहादुर राई शिवदोष राई र यस लोकप्रिय कार्यक्रम सुनेर बस्नुहुने सबै सबैलाई मेरो सम्झना छ अन्तमा सधैँ मलाई सम्झने र मैले पनि सम्झिरहने नामहरू छन् शर्मिला राई सुशीला बान्तवा अनिता बान्तवा सरिता सरू निला चामलिङ दर्पण देविका रुदुम सङ्गीता बायुङ राई सुनिता पुनेनु त्यस्तै गरी गौतम बान्तवा छवि थापा प्रेमरोज गुरुङ युक्त प्रसाद श्रेष्ठ अरुणी खत्री रमिला बान्तवा सुनिमा राई सिसम बान्तवा विनिता सुनवार शेर्पिनी कान्छी अमर निर्दोष ओमणि सापकोटा राजाराम रायमाझी र काली बहादुर तामाङ भनेर चाहिँ भवदीय राजेन्द्र बान्तवा राई पोखरी कान्छा भनेर उहाँले आफ्नो पत्र पुरा गर्नु भएको छ दाजु
0: फेरि फेरि लेख्नुहुन्छ होला भन्ने आशा गरौँ र चाडपर्वको कुरा गर्नुभयो चाडपर्व आउँछन् जान्छन् होइन अब विभिन्न ठाउँ अनुसारको चाहिँ मनाउने चलन पनि छ आफ्नो त्यो बन्दोबस्त पनि गर्नु पर्यो अरूलाई फेरि आफ्नो चाडपर्व भन्नु अलिक डिस्टर्ब गर्नु पनि भएन होइन बहिनी अलिक डिस्टर्ब होला त्यसले गर्दाखेरि यो सबै कुरा ध्यान दिनुपर्छ विशेष गरी बेलायतमा किनभने एउटा मल्टिकल्चरल सोसाइटी हो यो र आफूले चाडपर्व जुन चाहिँ प्रकारले धेरै ठाउँमा मनाउनुहुन्छ र जिम्मेवारी ठुलो हुन्छ यहाँहरूको अर्गनाइजरहरूको बहिनी उहाँहरूले अर्गनाइज गर्ने र त्यतिकै पार्टी गरेर नाचगान गरेर छोड्नु हुँदैन त्योभन्दा अगाडि बन्दोबस्तको लागि अग्रिमेन्ट पनि हुनुपर्छ होइन जाँदाखेरि हामीले जस्ताको त्यस्तै छोड्छौँ होइन बिग्रियो भत्कियो बनाउँछौँ फोहोरहरूलाई सङ्कलन गर्छौँ र व्यवस्थित गर्छौँ सङ्कलन गरेर छोड्ने मात्रै होइन व्यवस्थित गर्नुपर्छ बहिनी होइन
1: गर्दाखेरि
0: दस्तुर अनुसारको हामीले पेमेन्ट गर्नुपर्ने छ त्यो पनि हुन्छ कुनै ठाउँमा पर्दैन होला किनभने कम्युनिटीको एरियामा कम्युनिटीलाई पनि एउटा सहुलियत हुन्छ कि बहिनी तर के छ भने जस्तो तपाईँले लिनुहुन्छ त्यस्तै छोड्नुपर्ने एउटा रिक्वायरमेन्ट हुन्छ होइन
1: गर्दाखेरि
0: धेरै आएको बेलामा धेरै सहभागी भएको बेलामा कहाँ कहाँ टुटफुट हुन्छ बहिनी होइन फेरि हेल्थ एन्ड सेफलाई पनि ध्यान दिनु पर्यो लड्लान् होइन अब चोटपटक लाग्ला भन्ने हिसाब पनि गर्नु पर्यो गर्दाखेरि ठुलो व्यवस्था हुन्छ कि होइन अब झन्डै हाम्रो गोर्खा कप अस्ति सकियो होइन अब नेपाल कप आउँदैछ नेपाल कप जुन जुलाईको 4 तारिक हुन्छ ठुलो भनौँ न अल्ट्रासाउन्डमा भव्य कार्यक्रम हुन्छ हजारौँ गाडीहरू हुन्छन् त्यसको व्यवस्था गर्नु पर्यो अनि ब्रिगेड भेला आउँदैछ ब्रिगेड भेला भनेपछि त तपाईँको पल्टनका पुरानादेखि नयाँ सबै आउनुहुन्छ एउटा पारिवारिक महोत्सव र चाहिँ भनौँ न अघि उहाँले भन्नुभयो नि ढोर पाटुनको हाम्रो मेला महोत्सवमा रुकुम रोल्पादेखि भन्नुभयो नि उहाँ स्कटल्यान्डदेखि तल लन्डनदेखि सबैतिरबाट आउनुहुन्छ यहाँबाट मात्रै होइन कि युरोपबाट पनि आउनुहुन्छ क्या बहिनी होइन एउटा भव्य मेला हो गर्दाखेरि त्यसको आयोजकहरूको ठुलो जिम्मेवारी हुन्छ र कतै भनौँ न अब हरेक चिजलाई ध्यान दिनुपर्छ फुटबल खेलाउने हो भलिबल खेल्नुहुन्छ दिदी बहिनीहरूले होइन एकदमै सिरियस हुन्छ क्या बहिनी होइन आफ्नो आफ्नो पल्टनलाई रिप्रेजेन्ट गरेर दिदी बहिनीहरू ट्रेनिङ पनि गर्नुहुन्छ कोही त नेपालबाट खेलेका एक्सपर्टहरू दिदी बहिनीहरू नेसनल टिमका पनि हुनुहुन्छ बहिनी अघि अनि अब पल्टनको लागि नेपाल कप ठुलो हो गोर्खा कप हाम्रो समुदायको लागि ठुलो हो त्यसले गर्दाखेरि नेपाली सम्पूर्णलाई गोर्खाली मात्र होइन आम नेपाललाई चाहिँ बेलायतमा जोड्छ कि बहिनी
1: होइन
0: यो चाहिँ अब गोर्खा कप चाहिँ भइसक्यो मेरो नम्बर हिसाबले चाहिँ त्यसलाई चाहिँ एकदमै राम्रो सम्पन्न गरिसक्नु भएको छ भने जुलाई 4 तारिकको दिन शनिबार पर्छ त्यसमा रस्सी तान्ने भलिबल खेल्ने अरू अरू खानपानको व्यवस्था अनेक अनेक भनौँ न अब इन्फर्मेसनका स्टलहरू आउँछ गर्दाखेरि मोर इम्पोर्टेन्टली 2-3 दिनको विधामा उहाँहरूले चाहिँ यति रमाइलो गर्नुहुन्छ भनेर साध्य छैन क्या बहिनी होइन हाम्रो एकदमै शुभकामना र छुटाउने हुन्न क्या बहिनी एउटा कुरा बिएबिएस गोर्खा रेडियोले धेरै वर्षदेखि चाहिँ लाइभ फुटबलको फाइनलको प्रसारण गर्छ क्या बहिनी
1: होइन
0: त्यो दिन 2 कप हुन्छ एउटा काठमाडौँ कप भने चाहिँ सिनियर भेटरन्सहरूको एउटा बिहानको गेम अनि आफ्टरनुनको चाहिँ नेपाल कप पल्टन जुन चाहिँ सर्भिङ पल्टन छ त्यसको बिचको मारामार के बहिनी होइन
1: त्यसले
0: गर्दाखेरि हाम्रो रिक्रुट भाइहरू अस्ति जानुभयो नि ट्रेनी राइफलम्यानहरू क्याट्रिकबाट पनि आउनुहुन्छ त्यति परबाट अनि उहाँले आफ्नो आफ्नो टाइकन्डो डिस्प्लेहरू देखाउनुहुन्छ यसपालिको कार्यक्रम त्यस्तै होला भन्ने आशा गरौँ र मोर इम्पोर्टेन्टली योगराज एन्ड द टिम सिरिज बहिनी रूपा राणा बहिनी आशापुन बहिनी सोनिया बहिनीहरू त्यहाँ चाहिँ तैनात भएर लाइभ प्रसारण गर्नुहुन्छ ओके त्यो चाहिँ यहाँ बसेर सुन्नु है यो जानकारीको साथ साथमा अब बिदा लिने बेला भयो
1: हस्त
0: आदन श्रोताहरू आज हामीले सिथी नखको बारेमा अलिक चर्चा गऱ्यौँ एउटा चलन मात्र होइन यो हाम्रो परम्परा हो र यसले चाहिँ समाजलाई ठुलो ठुलो सन्देश दिन्छ किनभने आफू बसेको गाउँठाउँ पुल पलैया ताल तलैयाहरूलाई चाहिँ सफा राख्नुपर्छ भन्ने सन्देश हो त्यस कारणले हामीले सधैँ मान्नुपर्छ तर त्यो त्यो दिन चाहिँ विशेष गरी होइन जुन चाहिँ जुन 20 तारिकको दिन थियो यानिकि असार महिनाको 6 गते भन्नुभयो होइन र यसैमा सही उत्तर मिलाएर जित्नेलाई अन्तमा म धन्यवाद र बधाई भन्दै आजको लागि सञ्चालक विनोद विदाको आज्ञा चाहन्छु नमस्ते शुभ दिन फेरि भेटौँ नमस्कार
1: हजुर अर्को साता हामी प्रश्न लिएर आउनेछ श्रोता र आज हाम्रा विजय श्रोता नरेन्द्र रिमाल दाजुलाई एकदमै बधाई र शुभकामना भन्दै धन्यवाद पनि भन्छु हवस् त नमस्कार बाई

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: मुलुकमा आगामी दुई दिन मनसुनी गतिविधि थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज साँझ विशेष मनसुन बुलेटिन जारी गर्दै पर्सी मंगलबार र असार 17 गते बुधबार मुलुकका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान छ। वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने, शहरी तथा तराई क्षेत्रका होचा भागमा डुबान हुन सक्ने तथा पहाड़ी क्षेत्रमा पहिरोको जोखिम बढ़ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। सरकारले मुलुकका 11 जिल्लामा देखिएको बर्ड फ्लूबाट प्रभावित किसानलाई तत्कालका लागि 52 करोड़ रूपियाँ राहत उपलब्ध गराउने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही दिनभित्रै पहिलो चरणमा किसानको खातामा राहत रकम पुग्ने गरी प्रक्रिया अगाडि बढ़ाइएको जनाएको छ। बर्ड फ्लूबाट प्रभावित किसानका लागि अर्थ मन्त्रालयले 50 करोड़ रूपियाँ रकमान्तर स्वीकृत गरेको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभएको छ। नेपालमा बर्ड फ्लू यो पल्ट 2082 साल चैत 4 गते मोरङ जिल्लामा पुष्टि भएको थियो। त्यस यता सरकारले झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक गरी 11 जिल्लाका 900 स्थानमा संक्रमण पुष्टि गरेको छ। रोग नियन्त्रणका लागि सरकारले संक्रमित क्षेत्रका कुखुरा, अण्डा तथा दाना नष्ट गरेको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार हालसम्म 6,06,000 बढ़ी कुखुरा, 9,94,000 बढ़ी अण्डा र 1,95,000 बढ़ी केजी दाना नष्ट गरिएको छ। विभागका अनुसार राहत वितरण मोरङबाट शुरू गरिनेछ। पशु सेवा विभागले काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यका भर फैलिएको बताउनु भएको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउन सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्ले
4: सूची हेरेर इन्डिकेटर हेरेर त्यो लिस्टबाट बाहिर निस्कनको लागि जे जे गर्नुपर्छ सुधारहरू त्यो हामी गर्ने भन्ने प्रतिबद्धता अर्थमन्त्रीका तर्फबाट, अर्थ मन्त्रालयका तर्फबाट र यो सम्पत्ति शुद्धिकरण सम्बन्धी एउटा ठूलो निर्देशक समिति नै छ। राज्यका सबै प्रमुख अङ्गहरू यसमा सम्मिलित छन्। सबैलाई यो बजेट पास भइसकेपछि मेरो प्रधान जिम्मेवारी नै यो हुनेवाला छ कि यसलाई तदारूकताका साथ हामी कार्यान्वयनमा उत्रनेछौँ र यो प्रगतिको चौमासिक मूल्याङ्कन हुने गर्दछ र त्यस्तो मूल्याङ्कनबाट ग्रे लिस्टसँग सम्बन्धित सबै कार्य सम्पन्न भएपछि मात्रै त्यो लिस्टबाट बाहिरिने व्यवस्था रहेको छ। यो नयाँ फेरि लिस्टमा परिएछ भन्ने खालको त्यो भ्रामक समाचारहरूलाई टेकेर केही मान्य सांसदज्यूहरूले कुरा राख्नुभएको छु, यो ग्रे लिस्टमा फेरि परेको होइन। 81 पारिएको थियो मुलुकलाई, हामी निकाल्ने क्रममा छौँ र त्यो निकाल्ने अवधि अझै बाँकी छ, त्यो अवधि छोटियोस्।
3: प्रतिनिधि सभाबाट आर्थिक विधेयक 2083 पारित भएको छ। आज बसेको संसद बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नुभएको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो। त्यसअघि विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको मन्त्री वाग्लेले जवाफ दिनुभएको थियो। पूर्व राष्ट्रपति विद्या भण्डारीले आज नेपालको कम्युनिष्ट आन्दोलन नयाँ अवसर र चुनौतीको संघारमा उभिएको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले कम्युनिष्ट आन्दोलनलाई सुदृढ बनाएर लैजान सकिने विश्वास व्यक्त गर्नुभयो।
5: हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामले कम्युनिष्ट शक्तिहरूका सामु आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर प्रदान गरेको छ। यस सन्देशलाई हामीले गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ। तर कुनै एउटा निर्वाचनको परिणाम का आधारमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा

जुन्ता लागेताराले भारती घिमिरे र साथीहरूको युगल स्वरूपद प्रस्तुत गीत थियो। अब यो गीत सँगसँगै आजको यस कार्यक्रमको हामी पहिलो घण्टामा छौं। त्रिवेणी कार्यक्रमको दुई घण्टाको समय अवधिभर हामी मिठा मिठा गीतहरू सुन्दै स्वास्थ्य सम्बन्धी प्रसंगमा पनि चर्चा गर्दै जानेछु। नमस्कार, बीएबीएस गरखा रेडियोबाट सदाझै आज पनि कार्यक्रम त्रिवेणीको प्रखाईमा रहनुभएका हाम्रा आदरणीय श्रोता, तपाईँ हाम्रो दुई घण्टाको बसाईमा मीठा मीठा गीतहरू हामी सुन्नेछौ। यहाँहरूलाई सर्वविदितै छ, स्वास्थ्य सबैभन्दा ठूलो धन हो। जब तपाईँसँग स्वास्थ्य राम्रो छ, तपाईँ हरेक चिज गर्न तत्पर रहनुहुन्छ अनि तपाईँका हरेक कार्यहरू अघि बढ्दै जानेछन्। मन पनि खुसी हुनेछ, परिवार खुसी हुन्छन्। त्यसकारण सबैभन्दा ठूलो कुरो त स्वास्थ्य नै रहेछ। र यदि तपाईँसँग स्वास्थ्य ठिक छैन तर धन सम्पत्ति टन्नै छ भने पनि केही गर्न सकिँदैन। त्यसको लागि स्वस्थ हुनु एकदमै जरुरी छ। आउनुहोस् हामी कार्यक्रमको पहिलो घण्टामा स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्नेछौँ।

बीएबीएस सरकारी रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रमको पहिलो घण्टामा तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु म रूपा। आउनुहोस् अब भने हामी कार्यक्रमलाई अघि बढाउँ। स्वास्थ्य सँगसँगै के छ भने कतिपय मानिसहरू धेरै उमेर पुग्दा पनि एकदमै जवानी देखिन्छन् र कुनै कुनै मानिसहरू भने सानै उमेरमा पनि अलि बुढ्यौलीपना देखा पर्न सक्छ। हुन त आफूलाई छिट्टै नै बुढो देखियोस् भन्ने त कसलाई हुन्छ र प्राकृतिक रूपमा पनि यो प्रक्रिया त बच्चादेखि जवानी अनि वृद्ध अवस्था त हुँदै जान्छ, यसलाई रोक्न पनि त सकिँदैन अनि जे जस्तो परिवर्तन आउँछ आफ्नो शरीरमा स्वीकार गर्नै पर्छ। यो त भगवान्ले दिएको प्रसाद हो भन्यो स्वीकार्यो बस्यो बस त्यति मात्रै गर्न सकिन्छ। तर अहिले पनि हामीले उमेर बढ्दै जाँदा छालाको इलास्टिन फाइबर र क्लोजन कमजोर हुँदै जान्छ र छालामा चाउरीपना देखिने छाला झोल्लिने अनि सुक्खापन जस्ता समस्याहरू पनि देखा पर्छ र यसमा पनि व्यक्ति अनुसार फरक फरक हुन्छ। कतिपय व्यक्तिहरूको स्किन यस्तो टाइट हुन्छ यति मुलायम हुन्छ कतिको होइन र कहिलेकाहीँ यी समस्याहरू कम उमेरमै देखिन पनि थाल्छ र कम उमेरमै छालामा बुढ्यौलीपनको लक्षण देखिनुमा व्यक्तिमा केही बानीहरू भनौँ न लाइफ स्टाइलले पनि त्यस्तो जिम्मेवार वहन गर्छ र कतिपय अवस्थामा मानिसहरूले धुम्रपान सेवन गर्छन् छालामा रक्त प्रवाह कम गर्छ समय पूर्व नै बुढ्यौली निम्त्याउन पनि सक्छ। अनि अर्को कुरा हो निन्द्राको कमी भयो भने बुढ्यौलीपनाको स्थितिलाई पनि बढावा गर्छ छालालाई आफैमा मर्मत गर्नबाट रोक्छ। दैनिक रूपमा 7-9 घन्टा मस्त निदाउनु स्वास्थ्यको लागि राम्रो भनिन्छ। यो व्यक्ति पिछे फरक फरक भनिन्छ नि आफ्नो आफ्नो शरीर आफ्नो आफ्नो मन आफ्नो आफ्नो विचार भन्या जस्तै सबैलाई एउटै नियम लागू हुन्छ भन्ने छैन। तपाईँको हेबिट हो तपाईँको बडी हो तपाईँको माइन्ड हो तपाईँले एउटै कुरालाई कसरी लिनुहुन्छ त्यसमा भर पर्छ। अनि अर्को कुरा त खराब खानपान र खानपान गलत हुँदा पनि छालामा प्रत्यक्ष असर गर्छ। खराब आहार विहारले छालामा देखिने विभिन्न किसिमका समस्याहरूमा वृद्धि हुँदै जान्छ र उमेर नपुगेरै चाउरीपना देखा पर्न थाल्छ र आफ्नो शरीरमा चाउरीपना नदेखियोस् भनेर धेरै मानिसहरूले बढी मात्रामा कार्बोहाइड्रेट लेस भएको फुड सेवन गर्नुहुन्छ र कतिले मजाले दाल भात तरकारी खाएर पनि फेस अथवा बडी अनि सोच्ने माइन्ड होइन छालाको स्किन पनि एकदमै राम्रो पनि देखिन्छ। यही नै हो भनेर पनि भन्न सक्ने स्थिति छैन तर त्यसको लागि तपाईँले प्रयास भने जारी नै राख्नुपर्छ। अनि त्यस्तै गरी तनाव अर्को कुरा यदि तपाईँ बारम्बार तनाव हुनुहुन्छ भने तपाईँको छालामा पनि प्रत्यक्ष प्रभाव पार्न सक्छ। तनावले छालालाई भित्रबाट नै असर गर्छ। आउनुहोस् एक देव लिम्बुको स्वरमा रहेको यो गीत सुनौ।

0: SBS गोर्खा रेडियो। साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

सीआइबीएस कर्कराडियोबाट तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु। म रूपा आउनुहोस् अब हामी कार्यक्रममा स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गरौं। स्वास्थ्यको विषयमा कुराकानी गर्नुपर्दा श्रोता, मानिसहरूले धेरै पसिना आयो भने शरीरको बोसो पक्लिन्छ भन्ने विश्वास गर्छन्। वास्तवमा त्यस्तै हो त? त्यो हो या होइन? शरीरको तौल घटाउनको लागि पसिना आउने गरी शारीरिक कसरत गर्नुपर्छ वा हिँड्नुपर्छ वा दौडिनुपर्छ अथवा विभिन्न किसिमको वर्कआउट गर्नुपर्छ, त्यो थाहा छँदैछ र पनि हामीले धेरै सुन्दै आएको कुरा हो। केही व्यक्तिहरूलाई लाग्छ कि पसिना धेरै आउने होइन, उनीहरूले कुनै एक्सर्साइज नगरेर पनि कहिलेकाहीँ धेरै पसिना आउने गर्छ। त्यस्तो अवस्थामा शरीरमा भएको बोसो पक्लिनु हो र यसले तौल घटाउन मद्दत गर्छ भन्ने विश्वास गरिन्छ। वास्तवमा के हो त? यो सत्य हो या होइन त? अब सबैभन्दा पहिला त बुझ्नुपर्ने कुरा के छ भने, पसिना आउनु भनेको बोसो पक्लिएर आउने होइन। पसिना आउनु भनेको त शरीरलाई शीतल पार्ने एउटा प्राकृतिक प्रक्रिया हो। खानपिनको तरिका उचित हुँदा अथवा भनौँ न कुनै कुनै खाना खाँदा पनि पसिना आउँछ, अथवा नियमित व्यायाम गर्दा, अथवा अर्को कुरा हो जीवनशैली सही तरिकाको हुँदा मात्रै शरीरको बोसो घट्ने हो। त्यस्तो अवस्थामा आएको पसिनाले बोसो घट्छ। यदि हाम्रो शरीरलाई आवश्यक क्यालोरी र हामीले खाने क्यालोरीको मात्रा सन्तुलनमा राख्न सकियो भने हाम्रो तौल पसिना नआए पनि घट्न सक्छ र अनावश्यक क्यालोरी सेवन नगर्ने अनि नियमित रूपमा शारीरिक व्यायाम गर्दा मात्रै तौल घटाउन सकिन्छ। धेरै मात्रामा पसिना निकाल्दैमा तौल घट्ने कुरा सत्य होइन र तौल सही हुनको लागि पसिना उत्पादनको मात्रामा भन्दा पनि आफ्नो आहार विहार अनि जीवनशैली सही राख्न ध्यान दिनु आवश्यक छ। यो लामो समयसम्म निरन्तर रहनुपर्छ। हामी एक दुई हप्ता राम्रो जीवनशैली अप्नाउने अनि त्यसपछि अव्यवस्थित तरिकाले जीवनशैली भयो भने पनि त्यो पुनः ब्याक टु तपाईँको वेट गेन गर्दै जानुहुन्छ। पसिना आउनुका धेरै कारणहरू हुन्छन्। मुख्य कारण त गर्मी मौसम तथा तातो वातावरण नै हो। अर्को कुरा, हामीले व्यायाम तथा परिश्रम गर्दा पनि पसिना आउँछ अनि तातो पिरो तथा मसलादार खाना खाइरहेको अवस्थामा पनि कसै कसैलाई पसिना आउँछ र धेरै तनाव तथा डरको अवस्थामा पनि पसिना आउन सक्छ। अनि त्यस्तै गरी महिलाहरूलाई हुने विभिन्न प्रकारको समस्याहरूले पनि पसिना आउन सक्छ। मानसिक रूपमा प्रयोग गरिने औषधिहरूले पनि पसिना निकालेको पनि हुन सक्छ र त्यस्तै गरी पोस्ट मेनोपोजल सिन्ड्रम अथवा महिलाहरूमा महिनावारी सुकेपछि देखिने विभिन्न लक्षण मध्ये एक धेरै पसिना आउने हुन्छ, हट फ्लस भनिन्छ। र एकदमै चिसो मौसममा पनि महिलाहरूलाई यदि त्यस्तो समस्या छ भने एकदमै शरीरभरि पसिना आउँछ। पसिनामा प्राय पानी र इलेक्ट्रोलाइट्स हुन्छ र यसमा बोसोको मात्रा हुँदैन र अत्याधिक पसिना आइरहेको हुन्छ तब हाम्रो शरीरले पानी गुमाइरहेको हुन्छ, बोसो होइन। जति पसिना आउँछ त्यति मात्रामा पानी पिउनुपर्छ। अत्याधिक पसिना आउनुको अर्थ शरीरले बढी बोसो जलाइरहेको छ भन्ने हुँदैन र अत्याधिक पसिनाले शरीरको तापक्रमलाई नियमित गर्न मद्दत गर्छ, बोसो हटाउन भने होइन। बोसोलाई घटाउन पसिना आउनु जरुरी हुन्छ भन्ने छैन, तपाईँको लाइफ स्टाइल नै हो। आउनुहोस् अहिलेको लागि भने सबिन राईको स्वरमा रहेको यो गीत सुनौं।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

बीएबीएस कर्का रेडियोबाट तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। त्रिवेणी कार्यक्रमको यो पहिलो घण्टा हो। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दै आउनुहोस्, अब हामी कार्यक्रमलाई अघि बढाऊ। अहिले यो गर्मीको समय छ, गर्मीबाट राहत पाउनको लागि शरीरलाई शीतलता प्रदान गर्ने खाना खानु एकदमै राम्रो उपाय त हो। प्राय गरेर यो मौसममा भनौँ न हल्का अनि सजिलै पचाउन सकिने खानाहरू खानुपर्छ, तर केही मानिसहरू भने मौसम जस्तो सुकै भए पनि आफ्नो रुचिको खाना खान पनि पछि हट्दैनन्। भन्नुको मतलब जस्तो सुकै गर्मी होस्, जाडो होस्, वर्षा होस्, होइन कठ्याङ्ग्रिने हिउँ नै किन नपरोस्, कतिपय मानिसहरूलाई भने डेली बेसिसमा खाने खाना नै खानुपर्छ। जस्तो कि दाल भात तरकारी मासु यस्ता धेरै सेवन गर्ने व्यक्तिहरू पनि हुन्छन्। आफ्नो रुटिन अनुसार बिहान अथवा बेलुकाको समयमा दाल भात तरकारी नै चाहिन्छ र सबैलाई त्यस्तो चाहिन्छ भन्ने पनि छैन। स्वास्थ्य विज्ञहरूका अनुसार पनि गर्मीमा मांसाहारी खाना विशेष गरी चिकन मटन पोक करीहरू अथवा हामी त अझ यो समर सिजनमा बढी मात्रामा बिबिक्यू पनि सेवन गर्छौँ र चिकन र मटनमा प्रोटिन बोसो बढी हुन्छ अनि पचाउन शरीरलाई बढी प्रयास चाहिन्छ। तर यो सबैलाई एउटै नियम लागू हुँदैन। कतिपय मानिसहरूले त मजाले मासु खाएर पनि राम्रोसँग पचाउन सक्छन्। जे होस् गर्मीको समयमा भने हल्का खाना खानु राम्रो हुन्छ। चिकन वा मटन अथवा पोक करी अथवा कुनै पनि मासु तपाईँले हाई प्रोटिनयुक्त खाना खानुहुन्छ भने शरीरमा पनि विभिन्न किसिमको प्रतिक्रियाहरू देखा पर्न सक्छ। शरीरलाई असजिलो महसुस हुने अथवा गर्मी बढेको फिल हुने अथवा असहज स्थिति देखा पर्न सक्छ। त्यो भनेको अत्याधिक मात्रामा सेवन गऱ्यौँ भने, जस्तो कि तपाईँ हाम्रो बिबिक्यूको समय छ अहिले, हुन त यति बेला बिबिक्यू गर्नु एकदमै गाह्रो पनि छ, गर्मी अत्याधिक छ, तर समर सिजनमा प्राय गरेर बिबिक्यू हामी खाइरहेका हुन्छौँ। जब यो बारबेक्यूको सिजन आउँछ त्यति बेला कुन समयबाट स्टार्ट गर्छौँ अनि साँझसम्म बिबिक्यू खाइसकेर पनि दाल भात तरकारी पनि खानुपर्छ हो, सबैलाई खानुपर्छ भन्ने छैन, कतिलाई खानुपर्छ कतिलाई खानु पर्दैन त्यो आफ्नो ठाउँमा सधैँ। तर प्रोटिन बढी मात्रामा सेवन गर्दा मेटाबोलिज्म पनि एकदमै फास्ट हुन्छ, शरीरको हिट पनि एकदमै बढ्छ र पानीको कमी पनि बढ्छ। त्यसकारण तपाईँले दिउँसोको खानामा मासु समावेश गर्नुहुन्छ भने पर्याप्त मात्रामा पानी पिउनुपर्छ। ओके, अब यो प्रसङ्गपछि आउनुहोस् हामी अर्को एउटा गीत सुनौँ र यो गीत सुनिसकेपछि समाचार सुन्दै कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: अर्थमन्त्री सोनी मुआगले भारत र चीनबाट लिने ऋण सहयोग विश्व ब्याङ्क र एसियाली विकास ब्याङ्क एडीबीले दिने ऋण भन्दा महँगो हुने गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री वाग्ले यसरी आउने ऋणमा पनि साधन स्रोत र विशेषज्ञता लिनुपर्ने शर्त हुने गरेको बताउनुभयो। चैत 13 गते राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सम्हाल्दा 30 खर्बको ऋणको दायित्व पनि पाएको उहाँले जानकारी दिनुभयो। 7 खर्ब ऋण पुगे पनि डेट र जीडीपी रेसियो नपढाउने उहाँले स्पष्ट पार्नु भएको छ। वर्तमान सरकारको ध्यान आन्तरिक राजस्व बढाउनेमा सोझिएको अर्थमन्त्री वाग्लेको भनाई छ। अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा परेको विषय संसदमा प्रवेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रद्धा कुवर श्रम संस्कृति पार्टीका आरएन राई लगायतले फिफा निलम्बनमा परेको कुरा सदनमा उठाउनु भएको हो। सांसद कुँवरले फिफा विश्वकप चलिरहेका बेला एन्फा अनिश्चितकालका लागि निलम्बनमा पर्दा नेपाली खेलप्रेमी खेलाड़ी र राष्ट्रकै प्रतिष्ठामा गम्भीर धक्का पुगेको बताउनुभयो।
4: नेपालमा प्रतिभाको अभाव छैन, अभाव छ त सुशासन पारदर्शिता र सक्षम व्यवस्थापनको। सीमित स्रोत साधनका बावजुद पनि सावित्रा भण्डारी प्रीति राय लगायतका नेपाली खेलाड़ीहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाएका छन्। तर दुःखको कुरा, खेलाड़ीहरूले आफ्नो क्षमताले कमाएको सम्मान संस्थागत कमजोरीका कारण बारम्बार संकटमा पर्दै आइरहेको छ। एकातिर घरेलु प्रतियोगिताहरू लामो समयसम्म नियमित रूपमा सञ्चालन हुन नसक्दा नयाँ पुस्ताका युवाहरूमा फुटबल प्रतिको आकर्षण र उत्साह घट्दै गएको छ। अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा संघलाई एकै दिन वा कुनै एउटा घटनाका आधारमा निलम्बन गर्दैन। यसका निश्चित मापदण्ड, सूचक र प्रक्रिया हुन्छन्। ती मापदण्डहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि नै यस्तो परिणाम आएको हो। त्यसैले यस घटनामा जिम्मेवार पक्षहरूको तत्काल छानबिन गरी आवश्यक कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढाइयोस्। साथै नेपालको खेल क्षेत्रमा मडारिएको यो कालो बादल हटाउँदै पुनः आशा, भरोसा र उज्जवल भविष्यको सपना देख्न सक्ने वातावरण निर्माण गर्न नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयले गम्भीरताका साथ आवश्यक पहल गरोस्।
3: अर्का सांसद आरएन राईले इन्फालाई निलम्बन गर्ने फिफाको निर्णय फिर्ता गराउन तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्नुभयो।
5: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ इन्फालाई तेस्रो पक्षको हस्तक्षेपको कारण देखाइ निलम्बन गरेको घटनाले सम्पूर्ण नेपाली खेलकुद क्षेत्र, खेलाडी तथा देश खेलप्रेमी नागरिकहरूले गम्भीर चिन्तामा पारेको छ। यस गम्भीर परिस्थितिको समाधानको लागि नेपाल सरकारसँग मेरो अनुरोध छ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, एन्फा बीच तत्काल उच्च स्तरीय वार्ता गरी फिफाले औलाएको तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्। अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्ताउने खालको राजनीतिक प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस्। राष्ट्रिय टोली क्लब खेलाडीहरूको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै शर्त पूरा गरी एन्फामाथि निलम्बन यथाशीघ्र फुगा गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानूनी र प्रशासनिक पद तत्काल अगाडि बढाइयोस्।
3: लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरी क्षेत्र जलपंक्षी संरक्षणको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यसले जैविक विविधता संरक्षणसँगै पर्यटनको सम्भावना समेत बढाएको छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
6: जोखिममा परेका जलपंक्षीको संरक्षणको प्रयाससँगै अहिले सुरक्षित बन्दै गएका छन्। स्थानीय सरकार, नेपाल पंक्षी संरक्षण संघ, स्थानीय समुदायको पहलमा जलपंक्षीको वासस्थान जोगाउने अभियान सञ्चालन हुँदै आएको छ। सिमसार क्षेत्रको संरक्षण, अवैध शिकारको नियन्त्रण, जनचेतना अभिवृद्धि तथा नियमित अनुगमन लगायतका गतिविधिका कारण जलपंक्षीको उपस्थितिमा सकारात्मक सुधार आएको हो। संरक्षण कर्मी पृथ्वी चौधरी:
7: चरा संरक्षण गर्न एकदमै महत्वपूर्ण मानिन्छ, किनभने चराहरूको आफ्नै महत्व छ। तिनीहरूले पारिस्थितिकीय सेवाहरू दिन्छन्, किराकाँटीहरू खान्छन्, हाम्रो परपरको वातावरण इको सिस्टमलाई ब्यालेन्स गर्नमा हेल्प गर्छन्। तिनीहरूले किसानको साथीको रूपमा पनि तिनीहरूले विभिन्न कामहरू गरिरहेको हुन्छन्।
6: नेपालमा पहिचान गरिएका महत्वपूर्ण चरा तथा जैविक विविधता संरक्षणमा देउखुरी पनि महत्वपूर्ण मानिन्छ। यहाँका नदी तथा सिमसार क्षेत्रलाई सुरक्षित राख्न र जलपंक्षी संरक्षणमा स्थानीय सरकारले पनि चासो दिएको छ। लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी:
8: पहिले कसरी आउँथे, अहिले तिनी देखिन, त्यो उनीहरूले तिनलाई जोगाउनु पर्छ, फेरि रिहोस् भन्ने
6: प्राकृतिक संरक्षणको महत्वपूर्ण हिस्सा मानिने जलपंक्षी र तिनको वासस्थान संरक्षणले वातावरणीय सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्ने विज्ञहरू बताउँछन्।
3: ट्राफिक प्रहरीले गाडीमा कालो सिसा राख्नेलाई कारवाही गर्न थालेको छ।

यही मिठो गीत सँगै तपाईलाई कार्यक्रम त्रिवेणीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। कार्यक्रमको दोस्रो घण्टामा हामी प्रवेश गरिसकेका छौं। कार्यक्रमको दोस्रो घण्टामा भने यहाँहरूले सुन्न सक्नुहुनेछ आज नेपाल कपको सेमी फाइनलको बारेमा हामी जानकारी लिनेछौ। नेपाल कपको सेमी फाइनल भने रोयल एकाडेमी स्यान्डर्समा भएको थियो। फर्स्ट म्याच र सेकेन्ड म्याचको प्रत्यक्ष रिपोर्ट पनि सुन्नु भएको थियो र त्यो दिन मैले केही रिपोर्टहरू संकलन गरेको छु। आज हामी कार्यक्रमको यो दोस्रो घण्टामा सुन्नेछौ। अहिलेको लागि भने आउनुहोस्, अब यो हामीलाई समर सिजनमा धेरैभन्दा धेरै कार्यक्रमहरू हुने गर्छन् र तपाईँहरूको यो कार्यक्रम सम्बन्धी जानकारीहरू पनि हामी तपाईँहरूको साथमा राख्दै जानेछौ। यसै क्रममा बार पाकी समाज युकेको वार्षिक भेटघाट कार्यक्रम हुन गइरहेको छ। शनिबार 25 जुलाईमा बिहानको 10:30 बजेदेखि रातको 10 बजेसम्म यो कार्यक्रम स्यामुएल कोडी स्कुल फानबरमा हुँदैछ। इन्जोय गर्नुहोला। यो नेपाल कपको सेमी फाइनल म्याचको विषयमा मैले तयार पारेको रिपोर्ट भने अबको केही समयपछि हामी सुन्नेछौ। त्यसभन्दा अगाडि छोटो विश्राम।

0: नेपाल कप सेमी फाइनलको लागि म आरएमएस स्यान्डर्समा छु. सेमी फाइनलको फर्स्ट म्याच क्विन्स गर्खा सिग्नल्स भर्सेस गर्खा आग सपोर्ट बटालियन हुँदैछ र यसै क्रममा गर्खा आग सपोर्ट बटालियनबाट गर्खा मेजर प्रकाश राई हुनुहुन्छ. राम्रो पर्फर्मेन्स भइरहँदा पनि खेल हो, हार जित भइहाल्छ, त्यो विषयमा त हामी कुराकानी गर्ने नै छौँ. अहिलेको लागि बिएबिएस गर्खा रेडियोमा वेलकम छ.
1: दिदी थ्याङ्क यू सो मच हजुरले मौका दिनुभयो बोल्ने. हजुरले भन्नुभयो जस्तै अब गेम एकदमै कम्पिटेटिभ भइरहेको छ. क्विन्स गर्खा सिग्नल्सको टिमले पनि एकदम राम्रो पर्फर्म गर्नुभएको छ अनि हामीले पनि राम्रो गरिरहेको छौँ. खेल अलिकति हामी चाहिँ वे ट्रेलिङ बाई 3-0 एट द मोमेन्ट दिदी, तर खेलाडीले जे गर्नुपर्ने उहाँको रोल एकदमै गरिराख्नु भएको छ. दे आर गिभिङ एभ्रिथिङ अनि त्यसमा नै हामी एकदमै प्राउड छौँ. थ्याङ्क यू.
0: प्लेयरहरूले एकदमै 100% दिनुभएको छ. खेलमा एकदमै डिसिप्लिन, उहाँहरूको स्किल प्रदर्शनी गरिराख्नु भएको, यो नै सबैभन्दा ठुलो कुरो हो. र तपाईँहरू एकदमै व्यस्त भएर पनि यो फुटबलको लागि सेमी फाइनलसम्म आउनु भनेको त एकदमै ठुलो कुरा हो. र कतिको प्लेयरहरूले ट्रेनिङ गर्ने मौका पाउनु भएको थियो भाइ?
1: दिदी हामीले एकदमै गाह्रै थियो किनभने आफ्टर जनवरी हामीले दुईवटा मेजर एक्सर्साइजमा हामीले सपोर्ट गऱ्यौँ अनि हामीले टिम फर्मअप नै आफ्टर इस्टर ब्रेक मात्रै गर्ने मौका पायौँ. त्यसले गर्दाखेरि हामी यो समको अहिलेसम्मको जर्नी सक्सेस गर्नु चाहिँ इट्स डाउन टु भाइहरूको डेडिकेसन, हार्डवर्क अनि उहाँको चाहिँ अब भनौँ न एकदमै विनिङ मेन्टालिटीले गर्दा नै हामी यो पोजिसनमा आयौँ. धेरै थ्याङ्क यू.
0: हजुर, पक्कै पनि विनिङ मेन्टालिटीले गर्दा नै उहाँहरू यो पोजिसनमा आउनुभएको छ. र आज मौसम पनि एकदमै सनसाइन भइरहेको छ यो सेमी फाइनलको म्याच हुने बेलासम्म. र गर्खा आग सपोर्ट बटालियनबाट फुटबल टिमको लागि कतिजना प्लेयरहरू पाउनुभएको छ?
1: हाम्रो प्लेयर चाहिँ जम्मा 20 छौँ. हामीले दुईवटा टिम कम्प्लिट कन्स्ट्रक्ट गरेर चाहिँ ट्रेनिङ गर्ने प्लान थियो तर सम्भव भएन. गुड टिम प्लस सब्स्टिट्युसन पनि अब हाम्रो पुल राम्रै छ त्यसमा पनि अनि त्यसले गर्दाखेरि अब हाम्रो ओभरअल लिड चाहिँ अब कोप्रो प्रकाश भाइले गर्नुभएको छ अनि उहाँको लिडरसिपमा अनि भाइहरूको भनौँ न डेडिकेसन अनि हार्डवर्कले गर्दा हामी यहाँ आएका छौँ अनि उहाँको जस म चाहिँ एकदमै हामी इन्टायर बटालियन वर सो इन्डाइटेड. दिदी
0: अवश्य ग्रुप स्टेज म्याचदेखि क्वार्टर फाइनल म्याचहरूमा पनि राम्रो गरेको गर्खा सपोर्ट बटालियनले र भन्न सकिँदैन. आखिर गोलको आँखा पनि हुँदैन भने जस्तै सेमी फाइनलको खेलमा त झन् एकदमै प्लेयरहरूलाई पनि प्रेसर छ. उहाँहरूले राम्रो पर्फर्मेन्स दिइराख्नु भएको छ. एज अ प्लेयर एउटा डिसिप्लिनमा बसेर राम्रो खेल्नु कतिको महत्त्व लाग्छ?
1: हजुर दिदी, स्पोर्टिङ इभेन्ट्स चाहिँ दुईवटा उसको लागि, एउटा स्पोर्ट्सम्यानसिप अनि एउटा टिम कोहिजन अनि एउटा इन्टर युनिट कोअपरेसनको लागि पनि खेलिन्छ अनि त्यसले गर्दाखेरि यो स्पोर्ट्समा डिसिप्लिन एकदमै इम्पोर्टेन्ट छ किनभने जुन टिमले जिते पनि ओभरअल हामी ब्रिगेड युनिटले जित्ने भएको हुनाले हामी वी विल अल बी विनर्स हजुरलाई मैले भन्नुपर्दा. त्यसले गर्दाखेरि हजुर ज्यू त्यही हो, अब आफ्नो युनिटमा लोयल्टी भएर गइराखेकै हुन्छ तर इभेन्चुअली हामी सब विनर्स. अनि स्पोर्ट भन्न बित्तिकै स्पोर्ट्सम्यानसिप डिसिप्लिन भने चाहिँ कि एलिमेन्ट हो फर सक्सेस अनि त्यो चाहिँ अहिलेसम्म एकदमै मेन्टेन भइराखेको छ. कोही बेला चाहिँ अब प्लेयर्सहरू अलिक इमोसनल भएर भनौँ न अलिकति ड्र्यागिङ भएको पनि देखिन्छ तर त्यो सिनारियो छैन अहिले दिदी अनि उहाँले बुझ्नुहुन्छ. अब अनि स्पोर्ट्समा चाहिँ डिसिप्लिन भएन भने चाहिँ अब भनौँ न अब स्पोर्ट्स चाहिँ डिसिप्लिन पनि सिकाउने हो. त्यसले गर्दाखेरि स्पोर्ट्समा डिसिप्लिन चाहिँ अब इन्सेपरेबल एलिमेन्ट थियो. त्यसले गर्दाखेरि म चाहिँ स्पोर्ट्स एन्ड डिसिप्लिन आई किप देम टुगेदर.
0: सही कुरा. अनि त्यसै गरी वुमेन्स भलिबलमा पनि गर्खा आगबाट हाम्रो लेडिजहरू एकदमै तयारी हुनुहुन्छ होला?
1: ज्यू अगेन एकदमै उहाँहरू पनि भनौँ न डेडिकेटेड भएर ट्रेनिङ ब्याकग्राउन्डमा गइराख्नु भएको छ भन्ने सुनेको छु मैले. तर जस मेरो सम्पूर्ण ब्रिगेड टिम दिदीबहिनीहरूलाई सबैलाई एकदमै मेरो चाहिँ शुभकामना अनि त्यस पछाडि बेस्ट विशेष दिदी.
0: फाइनल दिनमा हाम्रो जेम्नी बहिनीसँग पनि भयो भने कुराकानी गर्नेछौँ. मैले सुनेको छु उहाँले पक्का सपोर्ट गरिराख्नु भएको छ. अब हेरौँ होइन, अब जसले जिते पनि यहाँले भन्नुभयो जस्तै गर्खा ब्रिगेडको कुनै पनि टिमले युनिटले जित्ने हो. समय दिनुभयो, थ्याङ्क यू भेरी मच
1: दिदी. हजुरलाई थ्याङ्क यू सो मच किनभने अब हजुर यहाँ भनौँ न अब अघि हजुरलाई भने यस्तै अब जुन इभेन्टको नि हामीले पोजिटिभ पब्लिसिटी चाहिन्छ त्यो चाहिँ मिन्स हजुरले प्रोभाइड गर्नुभएको छ. त्यसले गर्दा हामी इन्टायर ब्रिगेड युनिट्स एकदमै हामी आभारी अनि रेडी छौँ हजुरको कन्ट्रिब्युसन अनि साथको लागि. थ्याङ्क यू सो मच यो मौका हजुरले दिनुभयो. म पो झन् भाग्यमानी भयो दिदी यसको लागि अनि हजुरको सम्पूर्ण युनिट अनि यहाँ उहाँ अब कमिटेड भएर काम गरिरहनु भएको छ उहाँको अब दाजु योगदास दाजु आशा दिदी अनि इन्टायर टिमलाई एकदमै मेरोबाट चाहिँ हेलो नमस्ते भनिदिनुहोस् अनि थ्याङ्क यू सो मच फर दिस अपर्च्युनिटी दिदी. हजुर
0: अल द बेस्ट.
1: धन्यवाद.

0: BFBS Gorkha Radio. भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: नेपाल कप 2026 को सेमी फाइनलमा शून्यका विरुद्ध चार गोल गर्यो क्विन्स गर्खा सिग्नल्सले. र क्विन्स गर्खा सिग्नल्सबाट हाम्रो एकजना प्लेयर हुनुहुन्छ भाइ, तपाईँको पुरा नाम?
1: मेरो नाम सिग्नल विराट गुरुङदुरा हो.
0: ओके, विराट गुरुङदुरा. विराट भाइ, तपाईँले ओभरअल नेपाल कप अहिलेसम्म सेमी फाइनलसम्म कति गोल गर्नुभयो?
1: आज मेरो चाहिँ डेब्यु गोल थियो दिदी, जस डेब्यु गोल नै आजको सेमी फाइनल पनि सुरु भयो.
0: तपाईँ कति वर्ष?
1: म 20 वर्ष भयो.
0: कुन इन्टेक?
1: म इन्टेक 24.
0: इन्टेक 24, 20 वर्षको होइन. नेपाल कप खेल्न पाउँदा कस्तो फिल गर्नु भएछ?
1: एकदमै एक्साइटमेन्ट छ दिदी, किनभने यो मेरो पहिलो नेपाल कप हो, त्यसैले फाइनलको लागि लुक फरवर्ड छ दिदी.
0: ओके, फाइनलको लागि लुक फरवर्ड होइन. तपाईँ कुन पोजिसनबाट खेल्नुहुन्छ?
1: म स्ट्राइकरबाट खेल्छु दिदी, तर बेला बेलामा स्विच गरेर विङ्गरतिर खेल्छु दिदी.
0: बेस्ट कुन पोजिसनबाट खेल्न मन लाग्छ?
1: मलाई विङ्गर सजिलो लाग्छ दिदी, तर म्यानेजमेन्ट टिमले जस मेरो स्ट्राइकरमा अलिकति राम्रो देख्नु भएर चाहिँ जस मलाई स्ट्राइकरमा खेलिराख्नु भएको छ.
0: तपाईँको बेस्ट म्याच एभर भनौँ होइन, आजकै यो सेमी फाइनल होला. अनि यो बाहेक पनि तपाईँले लाइभ अरू म्याचहरू अथवा टेलिभिजनमा हेर्ने मौका पाउनु भएको छ?
1: हजुर दिदी, लाइभ त मैले नेपाल कपको जस मैले फलो गरिरहेको हुन्छु दिदी. म क्याट्रिकबाट नै, क्याट्रिकमा फाइनल चाहिँ हेर्न पाइनँ दिदी, तर जस लाइभबाट चाहिँ मैले हेरेको थिएँ दिदी.
0: ओके, फुटबल बाहेक अरू स्पोर्ट्सहरू पनि केही खेल्नुहुन्छ?
1: खेल्दिनँ दिदी मैले त्यति साह्रो, मैले खेल्ने भनेको यही फुटबल मात्र हो दिदी.
0: ओके, फुटबल मात्रै हो होइन. अनि त्यस्तै गरी तपाईँको अब यो वर्ल्ड कप हुँदैछ, तपाईँ कुनै पनि प्रोफेसनल प्लेयरलाई सपोर्ट गर्नुहुन्छ, माया गर्नुहुन्छ, अथवा क्लब भनौँ अथवा कन्ट्री?
1: हजुर, मैले चाहिँ मेन चाहिँ पोर्चुगललाई हो दिदी, रोनाल्डोले गर्छु.
0: ओके,
1: तर अहिले चाहिँ फ्रान्सलाई पनि, फ्रान्सको एमबापेलाई पनि सपोर्ट गर्छु दिदी.
0: ओके भाइ, एकदमै खुसी लाग्यो. सेमी फाइनलको सेकेन्ड म्याच हुँदैछ, बाकी समय पनि इन्जोय गर्नु होला.
1: हुन्छ, थ्याङ्क दिदी.
0: थ्याङ्क यू.

बीएफबीएस कर्कारेडियोबाट यो गीत यहाँहरूले सुनिराख्नु भएको थियो. आशा छ इन्जोय गर्नुभयो होला. विपासना मेडिटेसन कोर्स 2026 बाह्र अगस्तदेखि 23 अगस्तसम्म धम्मा दिपा हेरफोर्ड सायरमा इन्जोय गर्न सक्नुहुनेछ, अथवा तपाईँहरूले मेडिटेसन लिन सक्नुहुनेछ. अनि तपाईँहरू भिजिट गर्नुहोस् वेबसाइटमा dhamma.org अथवा dhamma.org मा जानुभयो भने विस्तृत जानकारी लिन सक्नुहुनेछ. अथवा थप जानकारीको लागि कृष्ण दर्लामी 07725079469 थप जानकारीको लागि सम्पर्क गर्न सक्नुहुनेछ. अनि त्यसै गरी मेटल्यान्ड नेपाली मेला नोटिङ्गममा हुन गइरहेको छ. यस पटक भने चौथो मेला हो र नेपाली समाज नोटिङ्गमले कार्यक्रम अर्गनाइज गर्छ अनि जुलाईको 27 तारिकको दिनमा हुँदैछ. भेन्यू मेलबर्न पार्क नोटिङ्गममा हो. पोस्ट कोड NG85HJ र बिहानको 10 बजेदेखि बेलुकीको 9 बजेसम्म हुनेछ. अनि यसमा विभिन्न किसिमका एक्टिभिटिजहरू रहनेछन्. तपाईँहरूले आजभन्दा पहिलाका चारवटा इभेन्टहरू पक्का इन्जोय गर्नुभयो होला.

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।
0: BFBS गोर्खा रेडियो।

0: PFBS गोरखा रेडियो। नेपाल कपको सेमी फाइनल भइरहेको अवस्थामा म रोयल मिलिट्री एकाडेमी स्यान्डर्सको फुटबल पिचमा छु। यस वर्षको लागि नेपाल कप ओर्गनाइजर क्याप्टेन शिव राई किङ्स गोर्खा ओर्डरली अफिसर हुनुहुन्छ। भाइ, सबैभन्दा पहिला त यहाँलाई बिएफबिएस गोर्खा रेडियोमा वेलकम छ।
1: दिदी, थ्याङ्क यू।
0: तपाईँलाई लामो समयपछि भेट्न पाइयो है। अब तपाईँको यो कार्य अवधि कति लामो छ?
1: दिदी, अब सकिन लाग्यो। हाम्रो होटो चाहिँ जुलाईमा हुन्छ। अब हाम्रो नेपाल कप, त्यसपछि ब्रिगेड विक अनि ब्रिगेड भेला नेपाल कप फाइनल सकेपछि चाहिँ हामी होटो गर्छौँ अनि जुलाईबाट चाहिँ म हाम्रो नर्वेट गला मिसाबलाई चाहिँ जिम्मा दिन्छु। सकिन लाग्यो।
0: हजुर, अब यो भनेको एकदमै गुड अपर्च्युनिटी हो। आरजेआरले हरेक वर्ष 1 RJ 2 RJ भर गर्नुहुन्छ र यस वर्षको यो नेपाल कप अहिले सेमी फाइनलसम्म तपाईँले ग्रुप स्टेज म्याचदेखि सबै म्याचहरूमा एटेन्ड गरिराख्नु भएको छ। सोफार कस्तो फिल गरिराख्नु भएको छ?
1: दिदी, यो जस्ट अब लामो छ कम्पिटिसन, 1 month प्लसको, अनि अब प्लानिङ चाहिँ झन्डै अब 1 वर्ष अगाडिबाटै सुरु हुन्छ। अनि यो मन्थको फर्स्टबाट सुरु भयो नेपालको कम्पिटिसन, अनि ग्रुप स्टेज एकदम स्मुथली गयो। 4 लोकेसनमा थियो, स्टार्टिङ फ्रम फोक्सन अनि एन्डिङ चाहिँ माथि ग्लोस्टरमा, एकदम राम्रो भयो। अनि युनिटको हाम्रो वाइसी साहबहरूले, टिमहरूले एकदम राम्रो प्रिपेयर गरिदिनु भयो, उहाँहरूले सपोर्ट गर्नुभयो, अनि उहाँहरूलाई स्पेसल थ्याङ्क्स जान्छ। पहिला मैले भनेको थिएँ, त्यस पछाडि चाहिँ अब हामी क्वार्टर फाइनलदेखि चाहिँ यहाँ स्यान्डर्समा आएको हो। हामीले क्वार्टर फाइनल 2 खेलायौँ, एकदम राम्रो भयो। मेनली चाहिँ वेदरले यसपालि साथ दियो भनौँ न। सधैँ चाहिँ गर्मी हुन्थ्यो अनि हिट को अलिकति प्रब्लम खेलाडीहरूलाई साह्रो हुन्थ्यो अनि त्यसले गर्दाखेरि हामीले त्यो कन्सिडर गर्नुपर्थ्यो। तर यसपालि चाहिँ अलिकति वेदरले साथ दिएर गर्दा दिएकोले गर्दा त्यतातिर चाहिँ त्यति साह्रो हामीले वरि गर्नु परेन अनि आज पनि राम्रो छ वेदर होइन। अनि सेमी फाइनलको आजको यो सेकेन्ड म्याच राम्रोसँग भइरहेछ, बिहान फर्स्ट म्याच राम्रोसँग कन्क्लुड भयो। अनि अब एज पर प्लान गइरहेको छ, एकदम स्मुथली, अनि सबभन्दा मेन कुरा चाहिँ सेफली भइरहेछ, एकदम राम्रो छ।
0: सेकेन्ड म्याच सेमी फाइनलको हुने बेलामा अलिक हिट वेभ हुन्छ भनेको थियो फोकसले, तर त्यति हुन सकेन। र पनि बिचबिचमा 20 मिनट भने वाटर ब्रेक पनि भयो क्यारे होइन भाइ?
1: हजुर, त्यो चाहिँ अघि कति चाहिँ अब त्यो खेलाडीहरू इन्जुर भएर पनि त्यति बेला चाहिँ वाटर क्विक ब्रेक गरेको, तर हामीले त्यो पक्का इन्फोर्स वाटर ब्रेक चाहिँ राखेको छैनौँ। अब अहिलेको यो वेदर ठिकै छ, हजुर, त्यति साह्रो गर्मी छैन।
0: र मैले अघिल्ला वर्षहरूमा भन्दा यो वर्ष नेपाल कपको फिक्सरमा केही चेन्जेस ल्याएको भनेको सुनेको थिएँ, केही चेन्जेस छ नयाँ कुराहरू?
1: बोर्ड त त्यही हो, पहिलाकै जसरी हामीले ड्र गर्ने हो, तर अब हामीले चाहिँ ड्रइङ गर्दाखेरि चाहिँ अलिकति त्यही अनुसारले हामीले युनिटहरूको चाहिँ पहिला जुन पार्टिसिपेसन चाहिँ पहिल्यै कन्फर्मेसन गरेर ड्र गऱ्यौँ अनि पछि चाहिँ विड्र नहोस् भनेर। अनि अब अरू त हामीले सेम फर्मेट नै गरेको छौँ अनि आई थिङ्क नथिङ चेन्ज। अलिकति के हुन्छ भने कहिलेकाहीँ चाहिँ अब युनिटहरू कमिटमेन्टले गर्दा आउन सक्दैन, थोरै हुन जान्छ, कहिलेकाहीँ अलिक धेरै हुन जान्छ, त्यसले चाहिँ अब फेरि हाम्रो प्लानलाई चाहिँ सेपअप गर्छ। अब धेरै टिम हो भने त्यही अनुसार धेरै गेम हुन्छ, एउटा टिम नै घटिदियो भने फेरि निकैवटा गेम घट्छ, त्यसले गर्दाखेरि त्यो चाहिँ फ्लेक्सिबल हुनुपर्ने हुन्छ। अनि मेनली चाहिँ त्यो टिमहरूको पार्टिसिपेसन चाहिँ कन्फर्मेसन इम्पोर्टेन्ट हो, अनि ड्र भइसकेपछि फेरि विड्र गरिदियो भने चाहिँ, टिम विड्र गरिदियो भने चाहिँ, कुनै कमिटमेन्टले गर्दा विड्र गरिदियो भने चाहिँ त्यो चाहिँ अब अपरेसन कमिटमेन्ट छ भने मात्रै हो, नत्र विड्र त हुँदैन। तर त्यस्तो आइगयो भने चाहिँ अलिकति गाह्रो हुन्छ। अदर देन द्याट हाम्रो ड्र एकै खालको नै हुन्छ, राम्रो थियो।
0: ब्रिगेड भेला अब आजको यो सेमी फाइनल पछि भने अब फाइनल म्याच नेपाल कप अनि त्यस्तै गरी काठमाडौँ कप र वुमेन्स भलिबल पनि सधैँ छ, ब्रिगेड भेला पनि हो, अब त्यो दिनको लागि प्रिपरेसन कस्तो छ?
1: दिदी, अब त्यो आउनुभन्दा अगाडि हाम्रो एउटा इभेन्ट छ ब्रिगेड विक, द्याट्स भेरी इम्पोर्टेन्ट, अनि लङ हुन्छ, 1 weekै हुन्छ। त्यो ब्रिगेड विकमा हाम्रो धेरै मान्छे इन्भल्भ पनि हुन्छ। त्यस पछाडि बल्ल त्यो हाम्रो नेपालको फाइनल अनि ब्रिगेड भेला, अनि त्यहाँ नै हो काठमाडौँ कप खेल्ने, त्यहीँ नै हो वुमेन भलिबल कम्पिटिसन खेल्ने। तर हाम्रो प्लान इन प्लेस छ, अब फाइनल हाम्रो त्यो जुन कोअर्डिनेसनहरू हुँदैछ, अनि अब मेनली चाहिँ रिसोर्सेस मेन पावरहरूको चाहिँ कन्फर्मेसन कोअर्डिनेसन हुँदैछ। अब नेक्स्ट विकबाट त हाम्रो ब्रिगेड विक सुरु हुन्छ मन्डेबाट, त्यो 1 हप्ता 1 घन्टा जान्छ, त्यहाँबाट फलोइङ विक चाहिँ प्रिपरेसन गर्ने, अनि विकेन्डमा चाहिँ फेरि नेपालको फाइनल र भेला। सो एसपर प्लानै छ अनि अब हामी चाहिँ अहिले चाहिँ एक्जिक्युसन फेजमा छौँ, अब कोर्डिनेसनहरू फाइनल बिटहरू हुँदैछ।
0: गोर्खा ब्रिगेडको जति पनि युनिटका मेम्बर्सहरू त नेपाल कप भनेपछि त एकदमै हिस्ट्रीमै यो प्रेस्टिजियस कप हो होइन, यसको लागि डेफिनेटली उहाँहरू शनिबार 4 जुलाईमा क्विन्स एभेन्यू ओल्ड सर्टमा त आउनुहुन्छ। त्यो बाहेक कतिपय हाम्रा लोकल कम्युनिटीका दाजुभाइहरू, वाइडर कम्युनिटीका मेम्बर्सहरू पनि हुनुहुन्छ होइन, आजभोलि त हाम्रो नेपालीहरू अन्य विभिन्न जात जातिहरूसँग लोकल कम्युनिटीसँग पनि नयाँ नाता गाँस्नु भएको छ, उहाँहरू सबैलाई इन्भाइट गर्न चाहनुहुन्छ।
1: आई थिङ्क यो भेरी इम्पोर्टेन्ट कुरा हो दिदी होइन, सो नेपाल कप फाइनल हो, त्यो एउटा स्पोर्ट्स इभेन्ट छ अनि अरू काठमाडौँ कप र वुमेन भलिबल कम्पिटिसन भइहाल्यो। स्पोर्ट्स बाहेक अब अर्को त्यो चाहिँ मेन एउटा हाम्रो एन्युअल जिबिएको गेट टुगेदर अथवा भेला हो, त्यसमा चाहिँ अब सर्भिस मेन एक्स अनि अब फ्यामिलीज रिलेटिभ्सहरू अथवा हाम्रो सिभिलियन सोसाइटिजहरूको मान्छेहरू जो पनि आउनु सक्नुहुन्छ इट्स फ्री होइन, आएर उहाँहरूले गेम हेरेर इन्जोय गर्नुहुन्छ अनि भेटघाट हुन्छ अनि एसोसिएसनसँग उहाँहरूको गेट टुगेदर हुन्छ अनि फुडहरू स्टलहरू हुन्छ खानु पाउनुहुन्छ अनि बच्चाहरूको लागि चाहिँ फन फेयर हुन्छ अनि अरू इन्फर्मेसनहरू जेनरली हामीलाई चाहिने इन्फर्मेसनहरू त्यो स्टलमा हुन्छ। आई थिङ्क यो चाहिँ भनेको चाहिँ वान स्टप सप जस्तो हो, उहाँहरू आउनुभयो भने ग्रेट डे हुन्छ, सबै कुरा हुन्छ, आउनु तपाईँहरूलाई फ्री एन्ट्री हो अनि तपाईँहरूलाई इन्भाइटेसन हामीले यहीँ रेडियोको मार्फतबाट दिन्छौँ, फ्री छ, सबैजना आउनुहोस्, इन्जोय गर्नुहोस् होइन, भेटौँला त्यहाँ।
0: साँच्ची नै आदरणीय श्रोताहरू तपाईँहरूले सुन्नुभयो, क्याप्टेन शिव राई किङ्सगढका अर्डरली अफिसर हुनुहुन्छ, उहाँले भन्नुभयो जस्तै तपाईँहरू आउन सक्नुहुनेछ, तपाईँहरूलाई डेली बेसिसमा चाहिने विभिन्न किसिमका स्टलहरूदेखि लिएर भेटघाट पुराना साहेब अथवा नम्बरीहरू पल्टनका दाजुभाइ दिदीबहिनीहरूसँग पनि भेट हुनुहुनेछ, वान डे पिकनिक जस्तै हुनेछ, त्यसको बावजुद पनि तपाईँहरूले भरिपूर्ण मात्रामा इन्जोय गर्न सक्नुहुनेछ। भाइ हजुर व्यस्त भएर पनि बिएबिएस गर्खा रेडियोलाई समय दिनुभयो, थ्याङ्क यू भेरी मच
1: दिदी, तपाईँलाई धेरै धेरै धन्यवाद, इन्जोय गर्नुहोस् रेस्ट अफ डे, थ्याङ्क यू आइदिनु भएको,
0: थ्याङ्क यू भाइ, थ्याङ्क यू, बाई।

बीएबीएस घरका रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा र अहिलेसम्म यहाँहरूले केही गीतहरू केही रिपोर्टहरू सुन्नुभयो र दुई घण्टाको समय अवधिभर मलाई साथ दिनुभयो तपाईँहरू सबैलाई एकदमै धेरै धेरै धन्यवाद भन्दै आजको यो कार्यक्रमबाट म पनि छुटिन्छु। अर्को हप्ता विविध जानकारीहरू लिएर उपस्थित हुनेछु। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला। हवस् त, नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: बिलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार वर्षाजन्य विपद आउन सक्ने संकेत गरेको छ। ती दुई दिन देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्राधिकरणले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अकस्मात बाढी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिममा रहेका स्थान तथा खोला नदी किनाराका बस्ती बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्टाङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। वर्षा र बाढीबारे जानकारी लिन 1155, विपद मद्दत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 111/14 हटलाइन नम्बर सक्रिय रहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। सरकारले मुलुकका 11 जिल्लामा देखिएको बर्ड फ्लूबाट प्रभावित किसानलाई तत्कालका लागि 52 करोड रुपियाँ राहत उपलब्ध गराउने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही दिनभित्रै पहिलो चरणमा किसानको खातामा राहत रकम पुग्ने गरी प्रक्रिया अगाडि बढाएको जनाएको छ। बर्ड फ्लूबाट प्रभावित किसानका लागि अर्थ मन्त्रालयले 50 करोड रुपियाँ रकमान्तर स्वीकृत गरेको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। नेपालमा बर्ड फ्लू यो पटक 2082 चैत 4 गते मोरङमा पुष्टि भएको थियो। त्यसै त सरकारले झापा, मोरङ, सुनसरी, महोत्तरी, पारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे गरी 11 जिल्लाका 99 स्थानमा संक्रमण पुष्टि गरेको छ। पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार हालसम्म 6,06,000 बढी कुखुरा, 9,94,000 बढी अण्डा र 1,95,000 बढी केजी दाना नष्ट गरिएको छ। ट्राफिक प्रहरीले गाडीमा कालो सिसा राख्नेलाई कारवाही गर्न थालेको छ।
4: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कार्यवाही थालेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय निजी तथा सार्वजनिक सवारीका माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुड्न थालेपछि कडाई गर्न थालेको एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। पछिल्लो समय 37 गाडी धनीलाई हटाउन लगाएर जरिवाना समेत गरिएको छ। एसपी सुवेदीका अनुसार कालो सिसाको प्रयोग गरी ससाना हतियारका साथै लागू औषध र सुन तथा अवैध मुद्राको ओसार पसार, जघन्य मुद्दाका फरार अपराधीहरू लुकी छिपी हिँड्ने तथा हिंसाजन्य तथा दुर्व्यवहारका घटना हुने गर्छन्। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 39 अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नली सवारीको रंग, सीट संख्या, स्वरूप, इन्जिन वा च्यासिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था छ। यसरी स्वरूप परिवर्तन गर्नेलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा पठाउने गर्छ। विभागले यसरी स्वरूप परिवर्तन गर्नेलाई 15,000 रुपियाँसम्म जरिवाना गर्दै आएको छ।
3: अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा परेको विषय संसदमा प्रवेश गरेको छ। प्रतिनिधि सभाको बैठकमा सत्तारूढ राजसभाकी सांसद श्रद्धा कुँवर, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई लगायतले फिफा निर्णयमा परेको कुरा सदनमा उठाएका हुन्।
5: एकातिर घरेलु प्रतियोगिताहरू लामो समयसम्म नियमित रूपमा सञ्चालन हुन नसक्दा नयाँ पुस्ताका युवाहरूमा फुटबल प्रतिको आकर्षण र उत्साह घट्दै गएको छ। अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा संघलाई एकै दिन वा कुनै एउटा घटनाका आधारमा निलम्बन गर्दैन। यसका निश्चित मापदण्ड, सूचक र प्रक्रिया हुन्छन्। ती मापदण्डहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि नै यस्तो परिणाम आएको हो। त्यसैले यस घटनामा जिम्मेवार पक्षहरूको तत्काल छानबिन गरी आवश्यक कानूनी कार्यवाहीको
3: अर्का सांसद आर्यन राईले एन्फाललाई निलम्बन गर्ने फिफाको निर्णय फिर्ता गराउन आवश्यक कदम चाल्न सरकारसँग माग गर्नुभयो।
6: युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, एन्फा बीच तत्काल उच्च स्तरीय वार्ता गरी फिफाले औलाएको तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्। अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्ताउने खालको राजनीतिक प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस्।
3: अल्ट्रा रनर रसिल्ला तामाङ दुई महिना प्रशिक्षणका लागि स्विजरल्यान्ड प्रस्थान गर्नुभएको छ। एसिया ट्रायल मास्टर्स महिला च्याम्पियनसिपमा विजेता बनेर इतिहास बनाएकी रसिल्लाले दुई महिनाको बसाइमा स्विजरल्यान्डको ग्राजेन र फ्रान्सको लाग्रेबमा प्रशिक्षण लिनुहुनेछ। रसिल्ला एसिया ट्रायल मास्टर्स जित्ने नेपालकी पहिलो अल्ट्रा धाविका हुनुहुन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म
2: BFBS, Gorkha Radio.

0: कथा तिम्रो पनि र मेरो पनि
1: यात्रा तिम्रो पनि अनि मेरो पनि
0: केही आँसु केही हाँसो

जुत्ता भए जुत्ता कति कति भन्छन् मान्छेहरूले, तर म भन्छु खुट्टा भए जुत्ता कति कति हो। खुट्टा भएपछि जुत्ता पाइन्छ, तर त्यो खुट्टालाई एकदमै फिट हुने, त्यो खुट्टालाई सजिलो हुने, त्यो खुट्टालाई कतैबाट पनि नदुखाउने जुत्ता त्यो कतै कतै मात्र पाइन्छ। सबै ठाउँमा जहाँ भन्यो त्यही त्यस्तो जुत्ता पाइँदा पनि पाइँदैन, र फिट नभएको ठिक नभएको दुखाउने जुत्ताले जिन्दगीभर दुःख दिइरहन्छ। आज केही दुःखका केही सुखका, खै कस्तो कस्तो यही जुत्ताको उदाहरण जस्तै मेरो जिन्दगी भएको छ। त्यही मेरो जिन्दगीको कथा सुनाउनका लागि यो इमेल लेखेकी छु भनेर हामीलाई विपनाजीले लेखी पठाउनु भएको छ आफ्नो जीवनको घटनाको कथा बेथा। आज विपना नाम उहाँले सापटी लिनु भएको छ, पैँचो लिनु भएको छ। उहाँको नाम बीबाटै आउँछ, मानव विपना, त्यसैले सायद उहाँले विपना लेख्नुभयो। आफ्नो सही नाम नलेख्नुको पछाडि समाज छ, परिवार छन्, आफन्त इष्टमित्र छन्। कसैको पनि इज्जतमा आँच नआओस्, धक्का नलागोस्, किनकि यो कथा मसँग मात्र होइन धेरैजनासँग जोडिएको छ। त्यसैले मैले आफ्नो नाममा अलिकति गोपनीयता राखेको छु। त्यसैले आज कथा प्रस्तुत गर्नका लागि म विपना नाम प्रयोग गर्दैछु भनेर उहाँले लेख्नु भएको छ। आज मेरा तिनै जीवनका कथाहरू व्यथाहरू, मेरो भोगाई, मेरो दुःख, मेरो सुख सबै सबै म तपाईँलाई सुनाउँछु भनेर लेखी पठाउनु भएको छ विपनाजीले। र विपनाजीको जीवनको कथा त आज हामी सुन्ने नै छौँ। के छ उहाँको जीवनको कथा? दुःख छ कि सुख छ कि खुसी छ कि अनि आँसु छ? सबै कुरा सुन्नेछौँ, तर तपाईँको जीवनमा पनि केही न केही होला। तपाईँको अनुभव, तपाईँको सुख, तपाईँको दुःख लेख्नुहोस् त हामीलाई mandiradhungel3@gmail.com। यो ठेगानामा तपाईँका कुराहरू आउलान् भन्ने आशा गरेको छु। र आउनुहोस् यात्रा जिन्दगीको लागि सुरु गरौँ थुप्रै थुप्रै माया र न्यानो न्यानो अभिवादनका साथ यो गीत तपाईँको लागि।

हजुर तपाईँले यात्रा जिन्दगीको लागि सुनिरहनु भएको छ यति बेला BFBS गोर्खा रेडियोमा। तपाईँको छेउमा मन्दिरा छु र यति बेला विपनाजीले आफ्नो जीवनको कथा लेखी पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ, हामी मध्यम वर्गीय परिवारका हौ। मेरो बुबा काठमाडौँकै बासिन्दा भएपछि हामी पनि काठमाडौँकै बासिन्दा भयौँ। हाम्रो आफ्नै घर थियो। बुवा जागिरे हुनुहुन्थ्यो, आमा गृहिणी, मेरो एक दाई, एक भाइ र म, हामी तिनजना सन्तान। म असाध्यै राम्री बनोटकी, सबैले मलाई बालापनदेखि नै पुतली पुतली भन्थे। म त्यसै त्यसै फुर्क परेर फुर्किन्थेँ। कति राम्री छ यो पुतली, आफन्त इष्टमित्रले भन्थे भने छिमेकीहरूले पनि हाम्री विपना त पुतली जस्तै छे भनेर सबैले माया गर्थे। कसैले कपाल कोरिदिन्थे, कसैले चकलेट खान दिन्थे। सबैले माया गर्थे, आफन्तहरू इष्टमित्रहरू, सबैले पुतली भनेको सुन्दा म फुरुङ्ग पर्थे। त्यो 5-6 वर्षकी थिएँ, ऐना हेर्थेँ, आफैलाई राम्री लाग्थ्यो अनि झन् दङ्ग पर्थे। यसै गरी मानिसहरूले पुतली राम्री भनेर फुर्काउँथे, म फुर्किँदै जान्थे। आज भोलि भन्यो, पर्सि भन्यो, गर्दा गर्दै हामी अलिकति ठुला भयौँ। कुनै पीर ताप थिएन, खायो खेल्यो पढ्यो, बस यति मात्रै थियो। अरू कुनै कुराको चासो नै हुँदैन थियो। घर व्यवहार आमाले हेर्नुहुन्थ्यो, बुवाले कमाएर लिएर आउनुहुन्थ्यो। हाम्रो काम केवल खेल्ने खाने पढ्ने रमाउने, बस यति नै थियो। अरू जिन्दगीमा कुनै कुराको दुखै थिएन, त्यसैले पनि निश्चिन्त थियौँ हामी। खै त्यो बेलामा समय नै बढी भएको हो कि गर्नलाई केही पनि छैन जस्तो। कति फुर्सदका दिनहरू थिए ती। आजकल त मानिसहरूलाई फुर्सदै छैन। दिन छोटो भएको हो कि काम धेरै भएर हो कि वा डिजिटल प्रविधि भित्रिएर हो, मान्छेसँग फुर्सदै छैन। त्यति बेला खै के गर्ने भनेर हामी अलमल्लमा पर्थ्यौँ। दिन त्यसै कहिले गफसफ गरेर, कहिले घाम तापेर, कहिले के गरेर बिताउँथ्यौँ। खासै भन्ने हो भने कामै हुँदैन थियो। यसो गर्दा गर्दै मैले SLC दिएँ। अहिलेको जस्तो SEE थिएन त्यति बेला। 10 कक्षा पास गरिसकेपछि SLC हुन्थ्यो। SLC पास गरेपछि बल्ल कलेज पढ्न पाइन्थ्यो। मैले SLC दिएर पास गरेपछि पद्मकन्या क्याम्पस बागबजारमा भर्ना भएँ। त्यति बेला दाई शङ्करदेव कलेजमा पढ्थ्यो, म पद्मकन्या कलेजमा। खालि रमाइलो गर्यो, पढ्यो, खेल्यो, खायो। साथीहरूले पनि खुब कति राम्री छ यो पुतली जस्तै भन्थे, जिस्क्याउँथे। म दङ्ग पर्थेँ। त्यो ताका पद्मकन्या कलेज भनेपछि एक हिसाबले एकदमै लोकप्रिय थियो। साँझ बिहान नपत्याउँदो हिसाबले युवकहरू बाटोको छेउछाउमा देखिन्थे, कारण थुप्रै राम्रा राम्रा युवतीहरू त्यो कलेजमा पढ्ने भएका हुनाले युवकहरू युवतीहरू हेर्नका लागि क्याम्पसको वरिपरि बाटोमा धाउने पनि गर्दथे। त्यसको रमाइलो, त्यसको महत्व नै छुट्टै फेरि। यसै गरेर मैले IA पास गरेँ र BA भर्ना भएँ। त्यति बेला बुवाले खै कहाँबाट कुरा लिएर आउनुभयो मेरो विवाहको। आमाले भन्नुभयो, केटा राम्रो छ भने त किन नगर्नु नि, IA पास गरिहाली। आमाको कुरा थियो। बुवाले भन्नुभयो, एकदमै राम्रो घरानेको हो, अमेरिका बस्छ, अहिले छुट्टीमा आएको हो 3 वर्षपछि। अमेरिका बसोबास गर्ने भनेपछि राम्रै छ, छोरीले सुख पाउँछ, विवाह गरिदिउँ। बुवाले आमासँग सल्लाह गर्नुभयो। आमा दाई बुवा भएर सल्लाह गर्दा राम्रो केटा छ भने किन नगर्ने, अमेरिका जान पाउँछ, यस्तो भाग्यको कुरा हो। सबैजनाले सहमत जनाएपछि कुरो म कहाँ आइपुग्यो। आमाले बिस्तारै मिलाएर भन्नुभयो, यस्तो यस्तो युवक छ, तँलाई अमेरिका लाग्छ, विवाह गर्न आएको रे, विवाह गरेर जान्छ। यसरी अमेरिका जान पाउने अनि अमेरिका बसेर आएको केटा भनेपछि सबै दङ्ग परे, फुरुक्क परे। हुन पनि हो, त्यो ताका
अमेरिकाबाट आएको युवक भनेपछि कत्रो इज्जत, अनि त्यस्ता युवकहरूसँग विवाहका लागि तछाड र मछाडै चल्थ्यो। र त्यही तछाड र मछाडमा दाइले, आमाले, बुवाले हुन्छ यति राम्रो घरानाको केटो, त्यसमाथि अमेरिका बस्ने भनेर प्रशंसै गर्नुभएको थियो। म पनि आमा बुवाको कुरा सुनेर दङ्ग परे। आमा बुवाले एक हिसाबले निर्णय गरिसक्नु भएको थियो, अमेरिका जान पाइन्छ, त्यसपछि त के चाहियो र। बुवा आमाले कुरा पक्का पक्की गर्नुभयो। हाम्रो भेटघाट गराइयो। 5-6 दिनको भेटघाट र फोनमा हेलो हाई सुरु भइसकेको थियो, अनि विवाह हुने कुरा पक्का पक्की भयो।

त्यसपछि एक महिनामा तेजको र मेरो धुमधामसँग विवाह भयो। विवाह पश्चात ठूलो परिवार भएको हुनाले कहिले कसका खाना गयो, भेटघाट गर्यो। एक त अमेरिकाबाट आएको, त्यसमाथि विवाह भएको, एक पन्त दोकाज हुन्छ भनेर हामीलाई धेरै ठाउँमा खाना खान बोलाइन्थ्यो। अनि नयाँ दुलही आएको छ भन्यो, पाहुना पासालाई बोलायो, खाजा साजा खुवायो। यसरी त्यो डेढ महिना कति बेला बित्यो अत्तो पत्तै भएन। आएको डेढ महिनामा बिहा गरेको पनि डेढ महिना भइसक्यो। अब त जाने बेला भइसक्यो। तेजले भने, तिम्रो सबै कागजहरू बनाएर मलाई पठाउनु, म जे जे चाहिन्छ आवश्यकता अनुसार माग्दै जान्छु, तिमीले त्यो उपलब्ध गराउनु। यसरी उनले मलाई सम्झाए र उनलाई लिएर हामी एयरपोर्टसम्म पुर्याउन गयौँ। जब तेज उडे, प्लेन उड्यो, आकाशमा पुग्यो, मेरा आँखा त रुजिसकेछन्। रमाइलो रमाइलोमा गाँसिएको सम्बन्ध थियो, तर प्रेमले बास पाइसकेको रहेछ। ऊ गएपछि म एक्लै भएँ, नितान्त एक्लै। बस आँसु झरिरह्यो, मनमा विरक्ति छाइरह्यो, एक्लो एक्लोपनले मलाई सता।

0: रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: कथा तिम्रो पनि र मेरो पनि,
3: यात्रा तिम्रो पनि अनि मेरो पनि,
2: केही आँसु केही हाँसो,
3: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
2: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

यात्रा जिन्दगीको जस्तै तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। विपनाजी अझ अगाडि लेख्नुहुन्छ, यस्तै भयो मनलाई बुझाउन थाले, तेजले वहाँ पुगेर खबर गरे, मरुन थाले। उनले भने, किन रुन्छौ, प्रोसेस अगाडि बढेपछि त तिमी पनि आउन पाइहाल्छौ नि, प्रोसेस गर, म फोन गर्दै गर्छु। उनले कति मायाले सम्झाए, चित्त बुझ्यो, फेरि फुरक्क परिहाले। यसो उसो गर्दा गर्दै तेज गएको 2 महिना बित्यो। त्यसपछि एक दिन मलाई अत्यन्तै रिङ्गाटा लाग्यो, उल्टी गरे, धेरै नै सन्चो भएन। त्यसपछि जेठानी र सासूले मलाई अस्पताल लग्नु भयो। अस्पतालमा पुगेपछि डाक्टरले जाँचेर बधाई छ तपाईँहरूलाई भनेर उल्टो बधाई दिनुभयो। जेठानी र मेरी सासु मक्ख परेर हाँसेर मलाई माया गर्नुभयो। बल्ल मैले थाहा पाएँ, म 2 जीवकी भइसकेकी रहेछु। म पनि खुसी भएँ, किनकि यो खुसी मेरा लागि पनि अत्यन्तै महत्त्वपूर्ण थियो। त्यसपछि जाँचबुझ गरिसकेपछि डाक्टरको सल्लाह अनुसार उहाँले केही औषधि दिनुभयो, रेस्ट गर भन्नुभयो। हामी फर्किएर घर आयौँ। मलाई कति बेला यो सुखद सन्देश तेजलाई सुनाऊ भइसकेको थियो। त्यो दिन तेज गरेर मेरो कुरै भएन। भोलिपल्ट कुरा हुँदा हत्ता नपत्ता मैले आफ्नो खुसीको खबर तेजलाई सुनाए। यति खुसी भएर उनी पनि दङ्ग पर्छन् भनेर त्यो सन्देश सुनाएको, तर त्यसो भएन। मेरा मनका सबै खुसी उमङ्गहरू तुहियो, कारण मैले जसै हामीलाई बधाई छ तपाईँ बुवा अनि म आमा बन्ने भएकी छु। हिजो रिङ्गाटा लागेर म ढले, उल्टी गरे अनि आमा र दिदीले मलाई अस्पताल लग्नु भयो। त्यहाँबाट थाहा भयो कहिले तपाईँलाई सुनाउ भएको थियो मलाई। म एकदमै खुसीले नाच्दै झुम्दै त्यो खबर तेजलाई सुनाए। जसै सुनाए तेज आगो भए रिसाएर, अहिले के बेला भएको थियो र, आफै आफै बच्चा छौँ, अहिले हामीले नै कहाँ जिन्दगी बाँचेका छौँ र, बच्चालाई हुर्काउने कसरी हुर्काउन सकिन्छ, कसरी जिम्मेवारी लिन सकिन्छ, हामी आफ्नो खुट्टामा उभिएकै छैनौँ। यो तरिका पटक्कै मन परेन। मलाई सुनाउनु भन्दा पहिला अवर्सन गर्नु पर्दैन थियो, आदि इत्यादि भनेर त्यो बच्चा चाहिँदै चाहिँदैन भनेर तेज रिसाउन थाले। म दोधारमा परे, के हो यो, अब कस्तो समस्या आएको यो। एकातिर खुसी बाँड्नलाई फोन गरेको, अर्कोतिर तेज रिसाएपछि म पनि अल्लमल्लमा परे अनि धेरै नै रिसाएपछि मरुन थाले। उनी म रोएपछि झन रिसाउँदै गाली गर्न थाले, त्यो कुकुरको झोल मलाई नदेखा, मलाई रोएको पटक्कै मन पर्दैन, यसरी रिसाउँदै फोन काटिदिए। म झन रुन थाले, त्यस्तो खुसीको खबर सुनाएको, किन त्यो बच्चा जन्माउन लागेको त्यो थाहा पाउन साथै अवर्सन गर्नु पर्दैन थियो, आदि इत्यादि। त्यसो गर्नुपर्ने कारणै थिएन र म त्यो गर्न पनि चाहन्नथे। यत्तिकै भयो, भोलिपल्ट कुरै भएन, फेरि पर्सिपल्ट कुरा हुँदा त्यही बच्चाको कुरा निस्कियो। अवर्सन गर्ने भए गर, यो बच्चालाई फ्याँक्ने भए फ्याँक, नभए मसँग बोल्नु पर्दैन।

कति थाहा पाएको थिइन त्यो भन्दा अगाडि, जब थाहा पाए 3.5-4 महिना बितिसकेको थियो र त्यो बच्चालाई फ्याक्ने मैले कल्पना गर्न सकिन। सासु ससुरा त्यति खुसी हुनुभएको छ के भनेर मैले यो बच्चा चाहिँदैन भन्नु, त्यसमाथि पनि भ्रूण हत्या, म यो गर्नै सक्दिन थे। मैले कति सम्झाउने कोसिस गरे तेजलाई, तर तेज मान्दै मानेनन्। फट्ट फुट्ट पहिलाको भन्दा धेरै कम फोन हुन थाल्यो। फोनमा उनी रिसाउँथे अनि म रुन थाले, झनै रिसाएर फोन काटिदिन्थे। उनलाई रोएको पटक्कै मन पर्दो रहेनछ। अति रिसाउँदा म डराएर रुन्थे, के गर्नु न कसो गर्नु हुन्थ्यो। विवाहको 1 महिना अगाडि फट्टाफुट्टा भेटेको, विवाह गरिसकेपछि 1.5 महिना हामी सँगै बस्यौँ। त्यो 1.5 महिनामा एक त तेज विदेशबाट आएको सबै मानिसले खाना बोलाउँथे अनि त्यसमाथि पनि विवाह, दुवै कारणले गर्दा हामीलाई धेरै ठाउँमा आफ्ना इष्टमित्रहरूले खाना खान बोलाएका थिए। धेरै जसो समय अरू कहाँ खाँदै पिउँदै घुम्दै ठिक भएको थियो। यति साह्रो उनको स्वभाव मैले बुझ्नै पाएको थिइनँ, तर उनको त्यो रिसाह बानी मैले देखेकै थिइनँ। झन् बच्चा मन नै पर्दैन भनेको त थाहा नै पाएको थिइनँ। म धेरै रोएँ, धेरै नै रोएँ। त्यसपछि बिस्तारै मैले उनको कुरा नमानेपछि उनले फोन गर्न छोडे रिसाएर। अन्तमा केही नलागेपछि म एकचोटि अस्पताल गए र सोधे, उनीहरूले भने मिल्दैन, अब अबर्सन गर्नु स्वास्थ्यको लागि हानि पनि हुँदैन र अहिले बच्चा डेभलप हुँदैछ, यसरी बच्चालाई फ्याँक्नु राम्रो हुँदैन आमा र बच्चा दुवैका लागि। डाक्टरले यति भनेपछि मैले हिम्मतै गर्न सकिन, फर्केर आएँ। त्यसपछि मैले यो कुरा तेजलाई सुनाएँ। उनले त्यसो भए मलाई बिर्सी हुन्छ, आइन्दा मलाई फोन नगर्नु, उनले रिसाएर फोन काटिदिए। म छक्क पर्न थाले, कस्ता चाहिँ मान्छे हुन्, अरू खुसी हुन्छन् उनी दुखी हुन्छन्, अरू बच्चा चाहन्छन् उनी बच्चालाई मन पराउँदैनन्। अचम्मको स्वभाव, यो पीरले मलाई यति पिल्साए कि म के भनौँ, रुदा रुदा यति गल्न थाले कि म के भनौँ। भर्खर विवाह भएको 3.5-4 महिना बित्दैछ, डिभोर्स हुने कुरा भइसक्यो, अब सम्बन्ध अगाडि नबढ्ने कुरा भइसक्यो। भनौँ कसलाई भनौँ, कसरी भनौँ, घरमा के भन्लान्, माइतीमा के भन्लान्, पिरै पिरले मलाई भित्र भित्रै खायो। त्यसपछि मैले सासूसँग कुरा गरे, सासू छक्क पर्नु भयो आफ्नो छोरोको कुरा सुनेर। पहिला त उहाँले पत्याउँदा नि पत्याउनु भएन, पछि आफ्नै अगाडि कुरा गरेर तेज रिसाएको सुनेपछि उहाँले पत्याउनु भयो। उहाँले ससुरालाई भन्नुभयो, ससुराले जेठो छोरालाई, जेठो छोरोले आफ्नी श्रीमतीलाई, एक कान दुई कान मैदान भयो यो कुरा। ससुराले तेजलाई फोन गरेर हप्काउनु भयो, यो कुरामा कसैले पनि मसँग कुरा नगरे हुन्छ, मलाई अहिले बच्चा चाहिँदैन, बच्चा चाहिने हो भने मेरो आशा नगरे हुन्छ आदि इत्यादि। बाउ आमासँग पनि तेज मुख पुखे लाग्न थाले र फोन काटिदिए। यसरी फोन काटेपछि तेजसँग फोन एकदमै कम हुन थाल्यो। फोन हुँदा पनि उनी यही कुरामा अडिग थिए, रिसाउँथे र फोन काटिदिन्थे। यस्तो गर्दा गर्दै 8 महिना बित्यो, 9 महिना लाग्यो अनि मेरो सुत्केरी हुने दिन आयो। त्यो दिन पनि फोन गरेको थिएँ, उनले भने अब आइन्दा मसँग नबोले हुन्छ, मेरो आश नगरे हुन्छ, अब म नेपाल फर्किन्न। उनको अन्तिम बोली त्यही थियो अनि उनले फोन काटेका थिए। त्यसपछि म अत्यन्तै पिरमा परेँ, सायद त्यही पिरले हो कि सुत्केरी हुन 1-2 दिन मात्र बाँकी थियो, तर यही खबरले मलाई यति सतायो कि मलाई पेट दुख्न थाल्यो। त्यसपछि सासू ससुरा जेठाजु जेठानी भएर मलाई अस्पताल पुर्याए, मेरो छोरी जन्मिन्, सबैजना दङ्गदास परे, पहिलो सन्तान लक्ष्मी आइन् भनेर।

त्यसपछि फेरि तेजसँग कुरा भयो, उनलाई छोरी देखाए भिडियो कल मार्फत, अनि छोरी भएको कुरा सुनाए। उनले हेर्नै चाहेनन्, रिसाइरहे। अब नेपाल नफर्किने कुरा गर्न थाले। म विचित्त भए, कस्तो जिन्दगी हो, किन यस्तो भयो, मैले यस्तो दुःख कहिले पाएकी थिइन, जन्मेर अहिले जत्रो भए यतिका दिनसम्म आउँदा मैले यस्तो चोटको सामना गर्नु परेको थिएन, मलाई खिचिक्क पनि दुःख भएको थिएन। म खुसी खुसीमा त्यसै त्यसै फुरुक्क फुरुक्क परेर हुर्किएकी केटी हुँ। यति ठुलो वज्रपात मेरा लागि असह्य भयो। सुत्केरी पछि न्वारनसम्म म घरमै बसे। त्यसपछि म माइती लागे, अनि माइती आएपछि मैले यी कुरा सबै बताएँ। आमाले भन्नुभयो, ठिकै छ छोरी, सम्बन्ध विच्छेद भयो भने सम्बन्ध विच्छेद गरौँला, त आफ्नो जिन्दगीलाई हेर, यसरी रोएर बसेर हुन्न, छोरी मेरो छोरी भई म हुर्काउँला बढाउँला, त अब जानु पर्दैन, उनीहरू लिन आए भने तसँग माफी मागे भने त जानु, नभए पर्दैन, यही बस, आमाको कुरा थियो। त्यसपछि आमाले मेरो खुब स्याहार गर्नुभयो, म अलि तङ्ग्रिएँ, अनि आमाको आत्मबलमा मैले पनि आफ्नो आत्मबल मिसाएँ। त्यसपछि आमा बुवा दाइले भने अनुसार म फेरि कलेज जान थालेँ। बिएमा म फेरि भर्ना भएँ र बिए पढ्न थालेँ। एकचोटि पनि तेजले फोन उठाएनन् र फोन गरेनन्। उनले अब आउँदिन, अब तिम्रो र मेरो सम्बन्ध खत्तम भनेका थिए। सायद सम्बन्ध उनले टुटाए, मैले यही सोचे। यो बीचमा सासूले दुई चारचोटि फोन गरेर बोलाउनु भयो। मैले आउँदिन भने आमाले पनि तपाईँको छोराले नै छोडिसकेपछि अब के का लागि आउने, मेरी छोरी आउँदिन जबसम्म ज्वाइँ लिन आउनुहुन्न। यो भनेको छोरीको न्वारन भएको 5-7 दिन पछिको कुरा हो। मैले बिए पास गरिसके, छोरी टुकु टुकु हिँड्ने भइसके, आजको दिनसम्म न फोन आयो, न मान्छे, न के छ न कसो छ, साँच्चै कि उनले सम्बन्ध टुटाए जस्तै छ। त्यसपछि म एमएमा भर्ना भएँ। मैले फोन गरेँ तर उनले फोन उठाएनन्। अन्ततः घरमा एउटा निर्णय भयो। दाइले भन्नुभयो, यसको पहाड जस्तो जिन्दगी बाँकी छ, उनले नहेर्ने भनेपछि हाम्रो आफ्नो बहिनीको जिन्दगीको कुरो छ, उसले डिभोर्स चाहन्छ भने डिभोर्स दिने, कमसे कम जागिर खाएर आनन्दका साथ त यो ढुक्क भएर यहाँ बस्न सक्छ, त्यस्तो जिन्दगीमा अल्झेर बस्नु भन्दा डिभोर्स दिएकै जाति हुन्छ। दाइले भनेपछि आमा र बुवाको पनि मन्जुरी भयो र त्यसपछि डिभोर्स गर्ने कार्य अगाडि बढ्यो। लगभग 8 महिना जति बितेपछि

भिन्न ठाउँमा अप्लाई गर्यो, इन्टरभ्यूको लागि गयो। यस्तो गर्दा गर्दै अरू एक वर्ष बित्यो र यो एक वर्षमा मैले एउटा जागिर पनि पाएँ, जुन राम्रै थियो, जसले गर्दा मैले एउटा भुल्ने मौका

छोरी पनि स्कुल जान थाली, म जागिर खान थाले। यसरी कसरी बस्ने? अब विवाह गर्नु पर्छ, छोरीको जिम्मा मलाई दे, आमाले भन्नुभयो। म कुनै अवस्थामा पनि दोस्रो विवाह गर्न चाहन्न थिएँ। आमा बुवाले भन्नुभयो, आजको दिनसम्म न छोरीको अनुहार हेर्न आए, न तँलाई सरी भनेर तँसँग भेट्न आए। उनको बाटो कुरेर बस्ने कुरै भएन। सम्बन्ध विच्छेदपछि सबै एकै नाशको हुँदैनन्। तेरो पहिलो सम्बन्ध नराम्रो भयो, दोस्रो राम्रो हुन्छ, सबै एकै नाशको हुँदैनन्। आमाले बुवाले दाइले सम्झाएपछि मैले हुन्छ भने, त्यसपछि दाई र बुवाले एउटा व्यक्तिलाई हेरिरहनु भएको रहेछ। तिनैको कुरा आएको रहेछ। उनको 4 वर्षकी छोरी र 9 वर्षका छोरा रहेछन्। श्रीमतीको निमोनिया बिग्रेर बिरामी परेर निधन भएको रहेछ। खानदान अत्यन्तै धनी राम्रो रहेछ, त्यही भएर दाई र बुवाले त्यो परिवारलाई राम्रै हुन्छ भनेर हेर्नु भएको। दुईटा बच्चा उताको आफ्नो एउटा, 3-3 जना बच्चालाई हुर्काउनु पर्ने, सबै कुरा सम्पन्न छँदैछ, युवक पनि असल छन्। मैले नाइ भने आमा बुवाले सम्झाउनु भयो, दाइले पनि सम्झायो, छोरी हामी नै पालौंला भन्नुभयो आमाले पनि। त्यसपछि मैले हुन्छ भने र विवाहको लागि म राजी भए। विराज थिए, दुईचोटि विराजसँग भेटघाट भयो। विराजले राम्रै कुरा गरे, उनको कुराले अलिकति सान्त्वना दियो। कमसेकम यिनी असल छन्, यिनले साथ दिन्छन्। मैले हुन्छ भने, दुवैजनाको दोस्रो विवाह भएको हुनाले सामान्य रीति मात्रै पुरा गरियो। जसै म विराजको घरमा विवाह गरेर पुगे, मैले सोचे जस्तो सजिलो पनि भएन। विराजकी छोरी विवाह भर्खरै 4 वर्ष मात्रै पुगेकी रहेछ, मेरो छोरी भन्दा पनि 1 वर्ष कम। त्यो सानो बालिकालाई बरा के थाहा, उसको कुरा छोडौं। छोरो 9 वर्षको, ऊ भने मलाई आमा मान्न स्वीकारै भएन। ऊ मसँग रिसाउँथ्यो,

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFPS Gorkha Radio। कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी।

यात्रा जिन्दगीको जस्तै तपाईले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। विपनाजी अझ अगाडि लेख्नुहुन्छ, विरासका दिदी र बहिनी विवाह भइसकेका हुन्, तर उनीहरू अत्यन्तै विरासको जीवनमा इन्टरफेयर गर्दा रहेछन्। माइती आइरहने सानो सानो कुरामा घर झगडा गराउने उनीहरूको स्वभाव रहेछ। हाम्रो दाई पनि के भएको होला, नोकर चाकर घर गाडी सम्पत्ति सबै थोक छँदै थियो, कन्या केटी पनि पाइहाल्थ्यो नि, किन चाहिँ विवाहित त्यसमाथि पनि बच्चा भएकीलाई विवाह गर्नु परेको। उनीहरूलाई यो विवाह पटक्कै मन परेको थिएन, कोही अविवाहितै केटी पाइहाल्थ्यो नि, बच्चा कि आमालाई किन ल्याउनु परेको। यस्तै कुराले घर अलि रणाको मचिन्थ्यो। विराजका छोरा विवेकलाई कान भरिरहन्थे, विवेक उचालिरहन्थ्यो, झगडा गरिरहन्थ्यो, तपाईँ मेरो मामु होइन, यो घरमा किन आउनुभएको, जानु, यस्तै गरी कराउँथ्यो। महिना दिन बितेपछि मैले आफ्नी छोरीलाई पनि लिएर गएँ। छोरीलाई पनि यो तेरो घर होइन जा भनेर लडाइदिने, झगडा गर्ने, रिसाउने गर्न थाले। यो कुराले मलाई अत्यन्तै चिन्तित बनायो। बिचरा विराजलाई त्यस्ता कुरा केही थाहा हुँदैन थियो। हरेक छुट्टीको बेलामा दिदी बहिनी आइपुग्थे अनि कहिले के कहिले के कहिले के झगडा भइरहन्थ्यो। अनि मैले विराजसँग भने, विराज मलाई दिदी बहिनीहरूले पटक्कै मन पराउनुहुन्न, परिवारका सदस्यहरूले सम्पत्ति खान आखी आदि इत्यादि भन्नुहुन्छ, मलाई त्यति रमाइलो लागिरहेकी छैन, कि हामी अर्कै घरमा बसौँ, अब सम्बन्ध विच्छेद गर्ने कुरो हुँदैन, एकचोटि भइसकेको छ, जस्तै भए पनि यो सम्बन्धलाई टिकाउनु पर्छ, नत्र दुनिया हाँस्छन्। मैले यसो भन्दा विराजले भने, चिन्ता नगर, म बच्चाहरूलाई सम्झाउला। त्यसपछि विराजले आफ्नो आमालाई सम्झाए, छोरीहरूको कुरा सुन्नुहुन्थ्यो, छोरीहरूले जे भन्यो त्यही नै सत्य भन्नुहुन्थ्यो। माइतीमा आमाले बुवाले दाइले सम्झाउनु भयो, विवाह गरेका छोरीले भनेको कुरा किन वास्ता गर्छेस, आफ्नो बाल बच्चालाई हेर, श्रीमानलाई हेर। यी सबै कुराहरू मैले विराजसँग गर्दा मैले अलि परिपक्व भएर व्यवहार गरे। उनले भने, तिमी चिन्ता नगर, दिदी बहिनीहरू प्राय शनिबार अनि बिदाको दिनमा आउने हो, उनीहरू आउन साथै म बच्चाहरूलाई लिएर कतै घुम्न निस्कम्ला, तिमी चिन्ता नगर। त्यसपछि जब जब दिदी बहिनीहरू शनिबार अथवा बिदाको दिनमा घर आउँथे, विराजले छोरालाई लिएर बाहिर निस्किन्थे, कहिले हाइकिङ, कहिले फुर्सल, कहिले वाकिङ, अनि त्यही बेलामा सम्झाउँथे। यसरी बिस्तारै बिस्तारै सम्झाउँदा सम्झाउँदै उनीहरूसँग कम भन्दा कम भेट गराएपछि त्यो कुरा उनको दिमागमा पर्न पाउँदैन, अनि उनी यो बाटोबाट अर्कै बाटो अर्कै धारमा अगाडि बढ्छन् भन्ने हाम्रो मान्यता थियो। सोही अनुरूप हामीले कार्य गर्यौं, पहिलाको भन्दा तैबिसेक भयो। तिनैजना बच्चाहरूलाई हामीले एउटै स्कुलमा राख्यौं। अनि मैले भने, विराज धुमधुमथी घरमा मात्र किन बस्नु, नोकर चाकर छन्, आमा दिदी सबै घरमै हुनुहुन्छ, अनि दिदी बहिनीहरू पनि फुर्सद भए कि घरमा आउनुहुन्छ, अनि नाना कान भर्नुहुन्छ आमा र दिदीको, अनि त्यसै त्यसै मनमुटाव हुन्छ, म जागिर खान चाहन्छु ताकि यो झमेलाबाट म बाहिर निस्किन सकौँ। मेरो कुरामा विराजले भने, ठिक छ, तिमीलाई जागिर खान मन छ भने अन्त किन जानु, आफ्नै अफिसको एउटा डिपार्टमेन्ट सम्हाल। उनले हुन्छ भनेपछि म खुसी भएँ। त्यसपछि म आफ्नै अफिस जान थालेँ।

अफिसमा काम गरेर म घर फर्किन्थे, विराज अलि ढिलो फर्किन्थे, म बच्चाहरू आउनु भन्दा अगाडि नै घर आइपुग्थे। साना साना कुरामा झगडा भइरहन्थ्यो। विराजले कहिले मेरी छोरीलाई पिट्थ्यो त कहिले लडाई दिन्थ्यो, कहिले कपाल तानिदिन्थ्यो, कहिले के कहिले के, तेरो घर यो होइन, तिमीहरू छिटो जाओ, यो घर नबस, यो घर मेरो हो, मेरो बहिनी र मेरो हो, मेरो बाबाको र मेरो मामुको हो, तिमीहरू गइहाल भनेर चाहिने नचाहिने कुरा गरेर झगडा गरिरहन्थ्यो। बालापनको कुरा हो, जब ऊ 9 कक्षामा पुगेको थियो, फुटसल खेल्दा लडेछ, खुट्टा भाँचियो। खुट्टा भाँचिएपछि प्लास्टर लाग्यो 6 हप्तासम्म। त्यो प्लास्टर बाँधिएर ऊ एकै थलामा पर्दा मैले यति मायाले उसको हेरचाह गरेँ। उसको साथीहरूसँग सोधेर के पढायो स्कुलमा, त्यो सबै पढाएर होमवर्क गराए, उसको खानाको उसको हरेक कुराको ख्याल राखे, बिस्तारी बिस्तारी उसको मन जिते। पहिलाको भन्दा केही हद उसको स्वभावमा परिवर्तन भयो। उसले सबै सौतेनी आमा एकै नासका हुँदैनन् भन्ने कुरा सायद मेरो व्यवहारबाट थाहा पायो। त्यसपछि घरमा अलिकति राहतको सास फेर्ने अवसर प्राप्त भयो। यसै गरी जिन्दगी चलिरहेको छ, कहिले सुख कहिले दुख। मान्छेहरूले भन्छन् खुट्टा भए जुत्ता कति कति, तर जुत्ता त पाइँदो रहेछ, तर जुत्ता पाइँदैमा सजिलो सहज चाहिँ नहुँदो रहेछ। मानिसहरू इगोमा सानो सानो कुरामा झगडा गरेर सम्बन्ध विच्छेद गर्छन्। नेपालमा अहिले यो प्रचलन निकै नै चलिरहेको छ। दोस्रो विवाह पनि मानिसहरूले गरेका छन्, तर पहिलो सम्बन्ध बिग्रेर दोस्रो सम्बन्ध जोड्दा पनि त्यति सहज रहेनछ। हरेक शब्दै पछि त यस्ती भएर त उस्ती भएर त पहिलाकोले छोडेको नि, साउ ब्याज सहित आइस अहिले यस्तो, त्यो मानिसहरूको प्याच प्याच भन्ने बानी, मानिसहरूले दोस्रो विवाहलाई हेर्ने तरिका, मानिसहरूले घोचबेच गर्ने, हरेक पाइलै पछि सचेत हुनुपर्ने, पाइलै पछि मान्छेको लान्छना सहनु पर्ने, पाइलै पछि गुनासो सुन्नु पर्ने, जवाब दिए झगडा कलह सुरु हुने, नदिए आफ्नो चित्त भाँचिने, कति विचार गर्नुपर्ने रहेछ। दोस्रो विवाह कति गाह्रो कति गाह्रो। त्यसमाथि पनि श्रीमान सपोर्टिभ भएनन् भने त त्यो जिन्दगी झन नर्क बन्दो रहेछ। म यति कुरामा भाग्य मानेछु कि विराज साँच्चीकै असल व्यक्ति रहेछन्। उनको साथ पाएपछि यी साना झिझा मसिना कुराहरूलाई मैले सम्हाल्नको लागि एउटा आड भरोसा पाएको छु, विराजको साथ पाएको छु, अनि राम्रो घर परिवारका कारणले, कुनै अभाव नभएको कारणले सुखी पनि छु। तर हरेक चोटि सचेत रहनुपर्छ, सानो केही गल्ती भयो भने प्याच्च मन छेड्ने जवाफ आइहाल्छ। यिनै दुःख सुखका कुरा सुनाउन मन थियो। मानिसहरूले आवेगमा विवाह गर्छन्, आवेग इगो र घमण्डका कारण सम्बन्ध विच्छेद गर्छन्, अनि दोस्रो सम्बन्ध गाँस्दा फेरि यस्ता साना साना कुराहरू सहन नसके त्यो दोस्रो विवाह पनि सफल नहुन सक्छ। मैले भोगे, मैले देखेँ, मैले सिकेँ, त्यही भएर आफ्ना कथा आफ्ना व्यथाहरू मैले प्रस्तुत गरेको हुँ भनेर विपन्नाजीले हामीलाई आफ्नो जीवनको कथा लेखी पठाए।

विपन्नजी, तपाईँले सहेर धैर्यता संयमताका साथ दोस्रो विवाहलाई जसरी भए पनि सफल गर्नुभयो, ती बच्चाहरूलाई माया दिनुभयो र आफ्नो बनाउनुभयो। सहनशीलताले गर्दा तपाईँले आफ्नो परिवार बसाउन सफल हुनुभयो। तपाईँको जीवनमा सुख शान्ति आओस्। तपाईँले जसरी विचार पुर्याएर अगाडि पाइला चाल्नु भएको छ, यसै गरी तपाईँको जीवन अगाडि बढोस्। हाम्रो थुप्रै थुप्रै शुभकामना। यो कथाको लागि धेरै धेरै धन्यवाद। विपन्नजीको जीवनको कथासँगै अब आजको कथालाई म यतितिर बिट मार्छु। अर्को साता कसै अरूको जीवनको कथा लिएर उपस्थित हुने नै छु। जीवन वरदान हो, ईश्वरको आशीर्वाद। यो वरदान रूपी जीवनको उत्सव मनाएर बाँचौ। अवस्था आजलाई बिटा पाऊ।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You BFBS Gorkha Radio ho.
1: Gorkha Radio.
3: बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनु भएको हो। सदर चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको उहाँको भनाइ छ। महानिर्देशक डाक्टर दाहालले संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँ सार्ने गरेको बताउनु भयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने उहाँको भनाइ छ। काग मरेपछि कहाँ मरेको भन्ने थाहा नहुने र मरेको काग र कागको सुलीले पनि धेरै नै बर्ड फ्लू सार्ने उहाँले बताउनु भयो। हाल काठमाडौँ उपत्यका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। महानिर्देशक डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा लिइसकेको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्लीले नेपाललाई जोखिमपूर्ण मुलुकको सूची ग्रे लिस्टबाट हटाउन सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 माथिको छलफलमा सांसदले राखेका जिज्ञासाको जवाब दिने क्रममा अर्थमन्त्री बाग्ले
4: सबैलाई यो बजेट पास भइसकेपछि मेरो प्रधान जिम्मेवारी नै यो हुनेवाला छ कि यसलाई तदारूपताका साथ हामी कार्यान्वयनमा उत्रनेछौँ। यो नयाँ फेरि लिस्टमा परिएछ भन्ने खालको त्यो भ्रामक समाचारहरूलाई टेकेर केही मान्य सांसदज्यूहरूले कुरा राख्नुभएको छु, यो ग्रे लिस्टमा फेरि परेको होइन, 81 पारिएको थियो मुलुकलाई, हामी निकाल्ने क्रममा छौँ।
3: लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरी क्षेत्र जलपङ्क्षी संरक्षणको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। यसले जैविक विविधता संरक्षणसँगै पर्यापर्यटनको सम्भावना समेत बढाएको छ। नेपालगञ्जबाट दिलबहादुर केसीको रिपोर्ट।
5: जोखिममा परेका जलपङ्क्षीको संरक्षणको प्रयाससँगै अहिले सुरक्षित बन्दै गएका छन्। स्थानीय सरकार नेपाल पक्षी संरक्षण संघ स्थानीय समुदायको पहलमा जलपङ्क्षीको वासस्थान जोगाउने अभियान सञ्चालन हुँदै आएको छ। सिमसार क्षेत्रको संरक्षण, अवैध शिकारको नियन्त्रण, जनचेतना अभिवृद्धि तथा नियमित अनुगमन लगायतका गतिविधिका कारण जलपङ्क्षीको उपस्थितिमा सकारात्मक सुधार आएको हो। संरक्षण कर्मी पृथ्वी चौधरी:
6: चरा संरक्षण गर्न एकदमै महत्वपूर्ण मानिन्छ, किनभने चराहरूको आफ्नै महत्व छ। तिनीहरूले पारिस्थितिकीय सेवाहरू दिन्छन्, किराकाँटीहरू खान्छन्, हाम्रो वरपरको वातावरण इको सिस्टमलाई ब्यालेन्स गर्नमा हेल्प गर्छन्। तिनीहरूले किसानको साथीको रूपमा पनि तिनीहरूले विभिन्न कामहरू गरिरहेको हुन्छन्।
5: नेपालमा पहिचान गरिएका महत्वपूर्ण चरा तथा जैविक विविधता संरक्षणमा देउखुरी पनि महत्वपूर्ण मानिन्छ। यहाँका नदी तथा सिमसार क्षेत्रलाई सुरक्षित राख्न र जलपङ्क्षी संरक्षणमा स्थानीय सरकारले पनि चासो दिएको छ। लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी:
7: पहिले कसरी आउँथे, अहिले तिनै देखिन, त्यो उनीहरूले तिनलाई जोगाउनु पर्छ, फेरि रिहोस् भन्ने म चाहन्छु।
5: प्राकृतिक संरक्षणको महत्वपूर्ण हिस्सा मानिने जलपङ्क्षी र तिनको वासस्थान संरक्षणले वातावरणीय सन्तुलनमा पनि सकारात्मक प्रभाव पार्ने विज्ञहरू बताउँछन्।
3: संखुवा सभाको मकालु गाउँपालिका एक चिरखाङमा चट्टाङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्टाङ लागेर 39 वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनु भयो। वर्षाहुरीसँगै आएको चट्टाङले लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्टाङ लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो। विश्वकपमा इतिहासमै पहिलोपल्ट अफ्रिका महादेशका 9 देश नकआउट चरणमा प्रवेश गरेका छन्। यसअघि अफ्रिकाबाट बढीमा 2 मुलुक नकआउटमा प्रवेश गर्न सफल भएका थिए। जारी विश्वकपमा पछिल्लोपल्ट प्रजातान्त्रिक गणतन्त्र कङ्गो र अल्जेरियाले अन्तिम 32 स्थान बनाएका छन्। समूह चरणमा उज्बेकिस्तानलाई पराजित गरेर अर्को चरण प्रवेश गरेको कङ्गोको लागि 52 वर्षमा खोला फर्किएको भन्दै समर्थक उत्साहित छन्। कङ्गो र अल्जेरियासँगै मोरक्को, दक्षिण अफ्रिका, सेनेगल, आइभरी कोस्ट, घाना, केप भर्दे र इजिप्ट पनि अन्तिम 32 पुगेका छन्। यसपालि अफ्रिकाबाट सहभागी मध्ये ट्युनिसिया भने समूह चरणबाटै बहिरिएको छ। फिफा विश्वकप नकआउटका चरण आज रातिदेखि सुरु हुँदैछन्। समूह चरणका 72 खेलपछि नकआउट चरणमा पुग्ने 32 टोलीको टुङ्गो लागिसकेको छ। अहिलेसम्मकै ठुलो विश्वकपमा 48 टोलीले प्रतिस्पर्धा गरेका छन्। त्यसबाट 32 टोली अगाडि बढ्दा 16 टोली समूह चरणबाटै विदा भएका छन्। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
0: यो BFBS कुल खबर रेडियो हो।

पारिञ्च सत्ता जबखात खातो सिद्धिञ्च शोभा अनि फूल बाट पारिञ्च सत्ता जब खण्ड खण्ड रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड पारिञ्च सत्ता जब खण्ड खण्ड रहन्छ कि राष्ट्र त्यहाँ अखण्ड थुतिन्छ पत्ता जब खात खातो सिद्धिन्छ शोभा अनि फूल बाटो विशाल नेपालमा रचु रचु कहाँ छ मृत्युञ्जयलाई मृत्यु विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति सन्न भाइ मत एक रती विशाल नेपालमा रचु रचु कहाँ छ मृत्युञ्जयलाई मृत्यु। नमस्कार, हामी बीएफबीएस रेडियोबाट बोलिरहेका छौँ। म कार्यक्रम प्रस्तुता प्राध्यापक डाक्टर नवराज कट्टेल। यो हो कार्यक्रम दोभान। हामी यस कार्यक्रममा नेपाली साहित्यका विभिन्न पक्षमा कुरा गर्छौँ, कविता गीत गजल सुन्छौँ र सम्भव भएसम्म कवि कवयित्रीहरूकै स्वर पनि प्रस्तुत गर्दछौँ। आज हामीले मूलत दुईजना प्रतिभाको बारेमा चर्चा गर्नेछौँ, धरणीधर कोइराला र सिद्धिचरण श्रेष्ठको बारेमा कुराकानी गर्नेछौँ र समय रहेमा हामी माधव प्रसाद घिमिरेका पनि एकाध कविता प्रस्तुत गर्नेछौँ।

श्रोता अब आउनुहोस् कार्यक्रम सुरु गरौँ। धरणीधर कोइराला एउटा क्रान्तिकारी कविका रूपमा चिनिन्छन्। उसले खासै धेरै कविताहरू लेखेनन्। जम्मा दुईटा कविता सङ्ग्रह उनका प्रकाशित छन्। नैवेद्य कविता सङ्ग्रह 1977 र स्पन्दन कविता सङ्ग्रह 2004। ती धरणीधर प्रसाद कोइराला विषम 1949 सालमा हालको जनकपुर अञ्चलको सिन्धुली जिल्लाको दुम्जा गाउँमा जन्मिएका थिए र यिनको देहावसान 2036 साल माघ महिनामा काठमाडौँमा नै भएको थियो। उनले शिक्षामा चाहिँ बिए बिटी उत्तीर्ण गरेको पाइन्छ। उनीले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङ आफ्नै घरमा लिए भने पछि केही समय दार्जिलिङतिर पनि बिताएको भन्ने पाइन्छ र उनी परिष्कारवादी धाराका कविका रूपमा चिनिन्छन्। र पछि उनको शिक्षा बनारसमा भएको थियो र उनी विशेषतः भारतीय नेपाली समाज दार्जिलिङलाई बनाएका थिए उनले आफ्नो कार्यक्षेत्र। उनी युवा उमेरदेखि नै नेपाली नेपालका विषयमा ज्यादै चिन्ता लिने कवि हुन्। नेपालमा जागरण आओस्, नेपालीहरूमा जागरण आओस्, नेपाल एउटा स्वतन्त्र मुलुकको रूपमा, प्रजातान्त्रिक मुलुकको रूपमा अगाडि बढ्न सकोस्, उन्नति र प्रगति होस् भन्ने उनको चाहना उनका कविताहरूमा हामी तत्कालै रूपमा देख्न सक्दछौँ। युवा उमेरदेखि नै नेपाल र भारतका विभिन्न भूभागमा बस्ने नेपालीहरूका यिन अवस्थासँग परिचित धरणीधरले सुरुदेखि नै आफ्नो कविताका माध्यमबाट जागरणको शङ्का घोष गरेको हामी पाउँछौँ। त्यो जागरण, उठ जाग अगाडि बढ, संसार धेरै अगाडि बढिसक्यो, संसारले धेरै काँचुली फेरिसक्यो, नेपालीहरू लमतन्न भएर नसुत, उन्नति र प्रगतिका अनेक चरणहरू हिँड्नु छ, हिम श्रृङ्खला पार गर्नु छ, त्यसो भएर उठ जाग उन्नति विषय लाग भन्ने जागरण नै उनका हरेक कवितामा कतै न कतै अनुसित भएको हामी पाउन सक्दछौँ। र नेपालीहरू मध्ययुगीन निद्रामा निदाइरहेको अवस्थामा राज्य व्यवस्थाले पनि नेपालीहरू निदाइरहन् र हामीले चाहिँ राज्यको हालीमुहाली गर्न पाइरहौँ भन्ने यस्तो किसिमको विषम परिस्थिति थियो। र अलिकति केही जागरणका कुरा गर्ने, परिवर्तनका कुरा गर्ने, प्रजातन्त्रका कुरा गर्ने त कुनै किसिमको वातावरण देशभित्र थिएन। राणा शाहीले देशलाई एउटा बन्दी गृह जस्तै बनाइरहेको अवस्था थियो। न त्यहाँ वाक स्वतन्त्रताको कुरा थियो, न त्यहाँ प्रकाशन स्वतन्त्रताको कुरा थियो, न त्यहाँ कुनै सङ्घ सङ्गठन गर्ने स्वतन्त्रताको कुरा थियो, केही कुरा थिएन। खेती किसानी गरेर आफ्नो जीवन एन किन धान्ने बाहेक अरू कुनै किसिमको नयाँ वातावरण त्यो राणा शासनकालीन समयमा थिएन। त्यसो भएको हुनाले उनले चाहिँ नेपालीहरूलाई बिउजाउने, जगाउने र हिँडाउने एउटा प्रयत्न चाहिँ गरेका हुन्। उनले चाहिँ साहित्यिक परिवर्तन गर्नु थियो, भाषिक परिवर्तन गर्नु थियो, सामाजिक सुधार गर्नु थियो। त्यसो भएको हुना उन यस्तै विषयवस्तुहरूलाई, प्रजातन्त्रको विषयलाई, साहित्यको सुधारको विषयलाई, समाज सुधारको विषयलाई, राजनीतिक सुधार र क्रान्तिको विषयलाई नै धरणीधर कोइरालाले कविताको आफ्नो विषय बनाएको हामी पाउँदछौँ। उनको कवित्वमा नैतिक र आध्यात्मिक चेतना प्रवाह गरेको पाइन्छ किनभने उनले गीता जस्तो उत्कृष्ट दार्शनिक ग्रन्थको राम्रो अध्ययन गरेका थिए र पौरस्त्य दर्शनका अनेक ग्रन्थहरूको अध्ययन उनले गरेका थिए र गीता दर्शनको उनले नेपालीमा अनुवाद गरेर प्रकाशित पनि गराएका थिए। त्यसो भएको हुनाले उनमा पौरस्त्य दर्शनमध्ये वेदान्त दर्शनको राम्रो प्रभाव रहेको हामी पाउन सक्छौँ। त्यसो भएको हुना त्यो उनको कवितामा पनि त्यो सामाजिक सुधारको चेत सँगसँगै एउटा हाम्रो चाहिँ धार्मिक आध्यात्मिक चेतनाको प्रवाह पनि भएको हामी पाउँछौँ।
र उनी शिक्षाको प्रचार होस् भन्ने चाहन्थे, उनी चाहिँ कुव्यसनको नियन्त्रण होस् भन्ने चाहन्थे, र उनी नेपालको नवनिर्माण होस्, नेपालको भौतिक रूपमा नवनिर्माण होस्, साहित्यिक रूपमा नवनिर्माण होस् र शैक्षिक रूपमा नेपालको नवनिर्माण होस् भनेर यस्तो कामना गर्दथे। यस्ता यिनै विषयवस्तुहरूलाई धरेन्द्रधर कोइरालाले आफ्नो साहित्यको विषय बनाएको हामी पाउन सक्छौँ।

उनको कविताहरूमध्ये एउटा ज्यादै प्रसिद्ध कविता साहित्य सुधा रहेको छ, र त्यसबाट एउटा दुईवटा श्लोक भनौँ अनि त्यसपछि फेरि उनको विषयमा केही चर्चा गरौँ ल। त उनी लेख्छन्, अति सुन्दर मानव जीवन यो, अझ सुन्दर पार्नु कसो गरी हो, गरेका व्यसुधा रस पान रे, गर मानव जीवन सार्थक रे, न त झाँक्री न वैद्य न ज्योतिषीले, उपचार गरिकन शान्ति दिने, मन रोग निरोग गराइदिने, बुझका व्यसुधा रस औषधि हो। यसो कविता उनले लेखेको हामी पाउँछौँ। उनको चाहिँ कविताका बारेमा भन्नुपर्दा, उनी वर्णमात्रिक छन्दमा कविता लेख्न मन पराउँछन्, अर्थात् उनी एक किसिमको छन्दवादी कविका रूपमा उनलाई हामी चिन्न सक्दछौँ। उनका सबै जसो रचनामा कुनै न कुनै छन्दको स्वाद हामी प्राप्त गर्न सक्दछौँ, र उनका कविता रचनामा एउटा सहजता, सरलता र स्वाभाविकपन हामी प्राप्त गर्न सक्दछौँ। त उनीले छन्दको निर्वाह भए पनि शब्द सय्या र शिल्पसज्जाबाट उनको कवित्व खारिन सकेको छैन भन्ने पनि समीक्षकहरूको टिप्पणी छ। तैपनि उनका कविताहरू त्यति दुर्बल भने छैनन्। उनी कविताको परिष्कार परिमार्जन भन्दा भाव र विचार उद्घोष गर्न चाहन्छन्, परिवर्तनको त लहर ल्याउन चाहन्छन्। त्यसो भएको हुन उनले वैचारिक सङ्घर्षलाई, वैचारिक तीव्र प्रवाहलाई जोड दिएका छन्। त्यसर उनी कविताको परिमार्जन र परिष्कारतिर, भाव घनत्व र विचारको सशक्त प्रक्षेपणतिर उनको दृष्टि चाहिँ केन्द्रित भएको हामी पाउन सक्दछौँ। त्यसो भएको हुनाले होला उनका कवित्व त्यति नखारिएका पनि होलान्, त भावनाको तीव्रताभन्दा उदात्त विचारको प्रवक्ता कवि हुन् भनेर हामी धरणीधर कोइरालालाई भन्न सक्दछौँ। भावको रम्यता र शैली शिल्प वा सौन्दर्यको संयोजनद्वारा प्राप्त हुने उच्च परिष्कृत कवित्व उनले प्राप्त गर्न सकेका छैन भन्ने समीक्षा पनि पाइन्छ। तैपनि उनका कविता नेपाली समाजलाई जगाउने, उठाउने, हिँडाउने र रङ्गीन जागृतिका गीतका रूपमा मेचीदेखि महाकालीसम्म नयाँ जागरणको उद्घोष गर्ने भावबिन्दुमा केन्द्रित रहेका छन्। यही हिसाबले नै क्रान्तिकारी चेतको हिसाबले, नेपालीहरूलाई जगाउने हिसाबले, नेपालीलाई उठाउने, हिँडाउने र नयाँ नेपाल सृजना गर्ने हिसाबले उनका कविताहरू ज्यादै महत्त्वपूर्ण छन्। र उनले छन्दका अनुशासनहरूलाई राम्रैसँग पालना गरेको जस्तो हामी प्राप्त गर्न सक्दछौँ।

0: BFBS Gorkha Radio。
1: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निःशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोर्खा रेडियो गोर्खा रेडियो
2: यो साहित्य सुधा कवितामा अहिले मैले दुईटा श्लोक प्रस्तुत गरेँ त यो नैवेद्य कविता सङ्ग्रहमा सङ्कलित छ र यो चाहिँ 1977 सालतिर छापिसकेको थियो भनेपछि त्यो युग जुन बेलामा यहाँ प्रकाशनको चाहिँ सामान्य अवस्था मात्रै थियो नेपालमा सबैले सहज रूपमा चाहिँ छाप्न पनि कहाँ पाउँथे र स्वयं बालकृष्ण समालाई आफ्नो नाटक छाप्ने अनुमति लिनलाई 1 वर्षभन्दा बढी समय लागेको थियो त उसले आफ्नो चाहिँ पहिलो नाटक छाप्नको लागि अनुमति लिँदा लामो टाइम लागेको हुने झन्डै वर्ष दिन लागेको हुनाले त्यो 85 छापिसकिने नाटक 86 मात्रै छाप्न सम्भव भएको थियो भनेर उनले आफ्नो जीवनीमा उल्लेख गरेका छन् भने त्यो बेलामा 77 78, 79, 80, 85, 86 होइन 77 उनको चाहिँ नैवेद्य कविता सङ्ग्रह छापिसकेको थियो भनेपछि त्यो एउटा महत्त्वपूर्ण कुरा हामीले मान्नु पर्दछ त उनी आफ्नो कवितामा अगाडि भन्छन् सबकल मसना शिशु कामुछ यो मनमोद विनोद भराउँछ यो दुःख दुर दुर पारी हटाउँछ यो मन फुर फुर पारी नचाउँछ यो झगडा तकरा छिनाउँछ यो सबनी चरा उच भुलाउँछ यो अति उत्तम ज्ञान दिलाउँछ यो मणि तुल्य छ यो नलिने पशु हो महाझै छ मिठो बह पार्छ पिठो तह लाउँछ यो मनलाई छिटो पढे भाइ सबै अब काव्य मिठो मनमा जे गरौँ निज वृत्ति ढिटो यस्ता कविताहरू धरेन्द्र कोइरालाले लेखिएका छन् र यो कविता वास्तवमा चाहिँ तोटक छन्दमा लेखिएको छ र यो अन्त्यानुप्रास युक्त कविता को रचना यहाँ भएको छ र कविले वास्तवमा मानव जीवनलाई सुन्दर र सार्थक बनाउनको निम्ति सबैलाई साहित्य चाहिँ पढ्नुपर्छ साहित्य नपढिकन त जीवनको मूल्यबोध गर्न सकिँदैन साहित्यले चाहिँ मानिसलाई आह्लादित पनि गर्छ ज्ञान पनि दिन्छ र मनका चाहिँ नि कल्मसहरू पनि समाप्त गरिदिन्छ र यो दुःखहरूलाई पनि हटाइदिन्छ भनेर यसरी उनले यो कविताका माध्यमबाट साहित्यको जागरणको उद्घोष गरेका छन् त उनको कवितामा एकतिर शैक्षिक जागरणको उद्घोष पाइन्छ भने अरूतिर साहित्यिक जागरणको अरूको राजनैतिक जागरणको उद्घोष उनका कविताहरूले गरेका छन् त्यसर्थ साहित्य र सुधाका बीचमा रूपक अलङ्कारको प्रयोग गरिएको छ यो साहित्य सुधा मान्छेका मनका रोगहरूको उपचार गर्ने औषधि हो र यसले मानव मनका सम्पूर्ण क्लेश कल्मश र पीडा दूर गरी मानव मनलाई आनन्दित परिष्कृत र उदात्त पार्न सक्छ भन्ने कुरा कविले विभिन्न किसिमका बिम्ब र प्रतीकहरू प्रयोग गरेर उल्लेख गरेका छैछन् र उनी अगाडि भन्छन् मनलाई नमाझी हुँदैन हरे मनलाई नमाझी हुँदैन हरे मन स्वच्छ नभई सुख छैन भरे यहाँ अलिकति दार्शनिक कुरा पनि पर्न गएको छ किन भन्दाखेरि मन एव मनुष्याणम कारणम जन्ममोक्ष यो भन्ने हाम्रो चाहिँ वेदान्त दर्शनको उद्घोष रहेको छ। मन चाहिँ स्वच्छ नभइकन मनका वृत्तिहरूलाई चाहिँ समाप्त नगरिकन मुक्तिको ढोका खोल्दैन भन्ने पाइन्छ। यता योग सूत्रमा पनि योगश्चित्त वृत्ति निरोधः, त्यो चित्तवृत्तिको निरोध नै योग हो। चित्तवृत्तिको योगबाट नै के हुन्छ, तदा द्रष्टु स्वरूपी अवस्थानम्, अर्को सूत्र आउँछ। चित्तवृत्ति निरोध भएपछि नै द्रष्टाले दृश्यलाई अर्थात् चाहिँमा ईश्वर तत्त्वलाई चाहिँ भेट्न सक्छ। तदा द्रष्टु स्वरूपी अवस्थानम्, होइन, द्रष्टाको स्वरूपको अवस्थामा चाहिँ रहन सक्छ भन्या हुनाले त यहाँ उनले मनलाई चाहिँ माझ्नु पर्दछ, मनलाई स्वच्छ बनाउनु पर्छ। मन चाहिँ स्वच्छ नभइकन हाम्रो मृत्युको समयमा पनि मुक्तिको समयमा पनि हामीलाई चाहिँ सुख छैन। त्यो मन स्वच्छ सुन्दर परिष्कृत हुनुपर्छ र मनका वृत्तिहरू चित्तका वृत्तिहरू निषेधित हुनुपर्छ र चाहिँमा एकदमै कल्मश रहित मन भएपछि अनि अर्को स्टेपमा गएर अर्को चरणमा गएर मानिस मुक्ति चाहिँ प्राप्त गर्न सक्छ अथवा चाहिँ त्यो अध्यात्म साधनाको नयाँ चाहिँमा अध्यायमा प्रवेश गर्न सक्छ। त्यसो भएर उनले यो मनलाई ज्यादै महत्त्व दिएका छन्। उसले भन्छन्, मनलाई नमाझि हुँदैन हरे, मन स्वच्छ नभई सुख छैन भरे, मन शूल निवारण कारण यो गुण काव्य सरी अरू के छ मिठो। त्यो मनमा अनेक किसिमका शूलहरू छन्। मनले नै मानिसलाई दुष्ट पनि बनाउँछ, मनले नै मानिसलाई सुखी पनि बनाउँछ, मनले नै मानिसलाई आह्लादित पनि बनाउँछ। त्यसो भएको हुनाले मनको शूल, मनको चाहिँ यसले दुईटै अर्थ आउँछ। मनलाई चाहिँ मनमा गढेको शूललाई निको पार्न पनि यो काव्य रस आवश्यक छ। मन नै शूल भएर अरूलाई चाहिँ विद्वेष गर्ने, अरूलाई चाहिँ दुःख दिने, अरूलाई चाहिँ भेद हाल्ने, यस्तो किसिमको वृत्ति पनि त हुन्छ आखिर मानिसमा। सबै सज्जन त कहाँ हुन्छन्, हो त्यस्तो चाहिँ मनलाई नै शूल बनाएर अन्यत्र चाहिँ प्रहार गर्ने व्यक्तिहरू छन्। त्यस्तो चाहिँ मनलाई नै शूल बनाएको अवस्था जो छ त्यसलाई पनि समाप्त गर्नुपर्छ भन्ने पनि यसो कता कता भाव चाहिँ निस्किन सक्छ। मन शूल निवारण कारण यो गुण काव्य सरी अरू के छ मिठो। यस्तो चाहिँ कविता लेखेका छन् नारायणधर कोइरालाले। अगाडि लेख्छन्, पढ पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कविता, कविका कृति वा कविता सरी सरिता बिचहे लिनु पर्छ लै अब त। उनले चाहिँ के यसमा भनेका छन् भने हामीले एउटै मात्रै साहित्य पढेर पुग्दैन, हामीलाई त पूर्वको साहित्य पनि जान्न आवश्यक छ, पश्चिमको साहित्य पनि जान्न आवश्यक छ, उत्तरको साहित्य पनि जान्न आवश्यक छ, दक्षिणको साहित्य पनि जान्न आवश्यक छ।

0: रेडियो
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पामदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
3: विश्व साहित्य भण्डारमा अनगिन्ती किसिमका खजानाहरू छन्। ती खजानाहरूलाई हामीले चाहिँ टिप्नुपर्छ, ग्रहण गर्नुपर्छ, प्रयोग गर्नुपर्छ, त्यसबाट हामी चाहिँ ज्ञानी बन्नुपर्छ, त्यसको आस्वाद हामीले लिनुपर्छ। ती चाहिँ विश्व साहित्यको खजाना अध्ययन गरेर हामीले हाम्रो साहित्यको चाहिँ खजानाको भण्डारलाई पनि भर्दै जानुपर्छ, नयाँ नयाँ चाहिँ रचनाहरू रच्दै अगाडि बढ्नुपर्छ। हाम्रो साहित्यलाई, नेपाली साहित्यमा ठुलो भण्डार चाहिँ भर्नुपर्छ भन्ने यो पनि कविको आशय छ। हामी एकल काटे भएर बस्नु हुँदैन। हामी नेपाली साहित्यको मात्रै साहित्य पढेर तीभित्र मात्रै रुम लिनु हुँदैन। हामीले संसारभरिका चाहिँ राम्रा राम्रा साहित्यिक कृतिहरूलाई हामीले नेपाली साहित्यमा ल्याउनुपर्छ र नेपाली साहित्यलाई धनी बनाउनुपर्छ। नेपाली साहित्यका राम्रा राम्रा कृतिहरूलाई हामीले अन्यत्र अरू भाषाका कृतिहरूमा चाहिँ हामीले अनुवाद गरेर पठाउनुपर्छ। त्यसो भएपछि हाम्रा कुराहरूलाई पनि

संसारले बुझ्न पाउँछ, हाम्रो कुरालाई नेपाली साहित्य, नेपाली कवि, नेपाली भावनालाई पनि संसारले बुझ्न पाउँछ, पढ्न पाउँछ। संसारको भावनालाई पनि हामीले चाहिँ उत्तर, दक्षिण, पूर्व, पश्चिमका कविताहरू, साहित्यहरू पढ्यौँ भनेदेखि संसारभरको मनलाई, संसारभरको मस्तिष्कलाई, संसारभरको भावनालाई नेपाली मनहरूले पनि, नेपाली कविहरूले पनि पढ्न पाउँछन् र नयाँ इतिहास रच्न सक्छन् भन्ने उनको चाहिँ यस्तो आशय देखिन्छ। त्यसरी उनी भन्छन्, पढ पूर्व र पश्चिम उत्तरका अरू दक्षिणका कविका कविता, कविका कृति वा कविता सरिता बिच हेलिनु पर्छ है अब त। अति निर्मल ज्योति विकास गरी परिमा मातृ भण्डार प्रकाश गरी, अति निर्मल ज्योति विकास गरी भरि मातृ भण्डार प्रकाश गरी, मनका शुभ भाव अनेक थरी छरे जाति सुधार गरौँ नडरी। त कविले अघिल्लो श्लोकमा चाहिँ साहित्य सुधारको, साहित्यको विविधताको चाहिँ चर्चा गरेका छन् भने, त यहाँ यो श्लोकमा चाहिँ जाति सुधार गरौँ नडरी, यहाँ चाहिँ क्रान्ति चेत छ, सामाजिक परिवर्तनको कुरा छ, र चाहिँ नडरिकन चाहिँ यो जातिको सुधार गरौँ, नेपाली जातिको सुधार गरौँ, नेपाली जातिलाई अगाडि लैजाउँ, नेपाली जाति अगाडि बढाउँ भन्ने, यसमा चाहिँ साहित्यको मात्र कुरो छैन, यहाँ सामाजिक परिवर्तनको पनि कुरो गरेका छन् र राजनैतिक परिवर्तनको पनि यहाँ कुरा कविले गरेका छन्। त्यसो भएर उनीहरूले मनका शुभ भाव अनेक थरी छरी जाति सुधार गरौँ नडरी, किन भन्दाखेरि राणा शासनको समय चलिरहेको बेला थियो, राणाहरूको समयमा भित्तको पनि कान हुन्छ, त्यसरी तौली तौलिकन बोल्नुपर्छ है भन्ने यो कुरा चाहिँ छरिएको थियो। त्यसो भएको हुनाले नडराइकन हामीले चाहिँ हाम्रो जातिको सुधारको मार्गमा अगाडि बढ्नुपर्छ, हामी डराउनु हुँदैन, हामीले चाहिँ अनेक किसिमका प्रयत्नहरू गरेर हाम्रो जातिको, हाम्रो देशको, हाम्रो समाजको सुधार गर्नुपर्छ, अगाडि बढ्नुपर्छ, अगाडि हिँड्नुपर्छ र हामीले चाहिँ नयाँ नयाँ अध्यायमा, नयाँ नयाँ उचाइमा हाम्रो यात्रालाई अगाडि बढाउनुपर्छ भन्ने भावना यहाँ यसरी कविले व्यक्त गरेका छन्। त कवि त्यतिले मात्रै चाहिँ पुग्दैन, अझ अगाडि भन्छन्, नै त यस मानव जीवनको गति व्यर्थ छ यो अकृतार्थ भयो, यस हेतु यहाँ विनती यही हो पिब काव्य सुधा मधुमानव हो। त यो काव्य सुधा पान गरेर हामीले चाहिँ परिवर्तनको ढोका खोल्नुपर्छ, हामीले नयाँ अध्यायको यात्रा गर्नुपर्छ, हामीले यदि चाहिँ काव्य पढ्दौँ, जीवनलाई नयाँ मार्गमा लान सकेनौँ, जीवनलाई नयाँ उचाइमा लान सकेनौँ भनेदेखि हाम्रो कुनै पनि जीवनको केही पनि अर्थ रहँदैन, त्यो चाहिँ निरर्थक चाहिँ हुन्छ।

त्यसो भएको हुनाले हामीले चाहिँ यो साहित्यको त चाहिँ अवश्यम्भावी सेवा गर्नुपर्दछ, साहित्यको चाहिँ अध्ययन गर्नुपर्दछ। यो साहित्यको अध्ययन नगरिकन हाम्रो दिमाग चङ्ख पनि हुँदैन, हामी चाहिँ सशक्त पनि बन्दैनौँ। त्यो साहित्यले हामीलाई चाहिँ चौतर्फी हेर्ने नयाँ दृष्टिकोण दिन्छ, नयाँ भावना दिन्छ, नयाँ विचार दिन्छ। त्यसो भएर यो साहित्य चाहिँ सुधा जस्तै भाइ, अमृत जस्तै हो, हामीले अमर बनाउँछ। काव्य पढेर पनि हामी अमर बन्छौँ, काव्य लेखेर पनि हामी अमर बन्छौँ, काव्यको प्रचार प्रसार गरेर त्यसका माध्यमबाट समाज परिवर्तन, राष्ट्र परिवर्तन, देश परिवर्तन अध्यायमा हामी अगाडि बढ्न सक्छौँ भन्ने यस्तो चाहिँ पवित्र भावनाका साथ त चाहिँ धरणीधर कोइरालाले आफ्नो यो साहित्य सुधा कवितामा बिजोड भावलाई त यो तोटक छन्दका माध्यमबाट व्यक्त गरेको हामी पाउँदछौँ। त श्रोताहरू, अब हामीले आज कवि धरणीधर कोइरालाको बारेमा चर्चा गऱ्यौँ, त यो चर्चासँगै अब हामी आजको यो साहित्यिक कार्यक्रमबाट चाहिँ बिदा लिने बेला भइसकेको छ। म यहाँहरू सबैलाई हार्दिक नमन गर्दछु र आजको यो साहित्यिक कार्यक्रमबाट म यहीँ विश्राम लिन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।

0: online,
1: online apps
0: तथा smart speaker हरुमा सुनना सकने
1: यो
0: यो BFBS
1: गोरखा रेडियो हो
2: विश्वकप फुटबलको इतिहासमै पहिलो अन्तिम 32मा नकआउटको खेल अहिले सुरु हुन लागेको छ। दक्षिण अफ्रिका र आयोजक क्यानाडा बीच अमेरिकाको लस एन्जलसमा खेल सुरु हुन लागेको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार र बुधबार प्रशासनले विपद आउन सक्ने संकेत गरेको छ। ती दुई दिन देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्राधिकरणले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अकस्मात बाढ़ी आउन सक्ने खोला तथा खहरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको हो। यस्तै पहिरोको जोखिम रहेका स्थान तथा खुला नदी किनारका बस्ती बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्टाङ सहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी शक्तिहरूबीच सहकारी जरूरी भएको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि नै एकता चाहिएको बताउनु भएको छ। विगतका कमी कमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै उहाँले राष्ट्रका सामु उत्पन्न चुनौतीको सबै नेता कार्यकर्ताले मिलेर सामना गर्नुपर्ने बताउनु भएको छ। लोकतान्त्रिक शक्तिसँग सहकारी गर्न आफू तत्पर रहेको उहाँको भनाइ छ। नेकपाकै समय सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनु भएको छ। हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव सकिएको छ। 10 मेट्रिक टन ड्रागन फ्रुट बिक्री तथा 35 लाख बराबरको कारोबार गर्दै महोत्सव सकिएको हो। बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रदेश कृषि थोक बजार परिसरमा महोत्सव गरिएको थियो। उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीले स्थानीय उत्पादनको प्रवर्धनको उद्देश्यका साथ महोत्सव गरिएको बताउनु भएको छ। नेपाल रेडक्रस सोसाइटी बागलुङले देश विदेशबाट सहयोग जुटाएर बागलुङमै सेतो रगत उत्पादन गर्न थालेको छ। संगम खर्ती मगरको रिपोर्ट।
3: होल ब्लडबाट सेतो रगत छुट्याउन आवश्यक मेसिन, त्यसका लागि अन्य पूर्वाधार तयार गर्न विभिन्न देशमा पुगेका बागलुङहरूले सहयोग गरेको रेडक्रस बागलुङका मन्त्री भवानी कनेलले बताउनु भयो।
4: नेदरल्यान्डबाट आगो अलिक पहिला होइन, एम्बुलेन्सदेखि लिएर सबै उपकरणहरूका लागि 37 लाख सामानै दिएका हुन्। उनीहरू आफै संलग्न भएर काम गरेका हुन्। बेल्जियमको साथीहरूले एउटा फ्रिज दिएका छन् त्यो रगत राख्नको लागि। पहिला हामीले त्यसैले मात्रै काम गरेका थियौँ। रोटरी क्लबले दिएको छ एउटा सामग्री। बागलुङ समाज जापानले चाहिँ हामीलाई 13 लाख रुपियाँ पैसा दिएको छ। अहिले 2 लाख
3: रक्त संचार केन्द्र सञ्चालनका लागि यहाँका
1: स्थानीय
3: सरकारले पनि

0: The best of British. For the British forces overseas.
1: BFBS Radio 2.
2: विश्वकप फुटबलमा इतिहासकै पहिलो अन्तिम 32मा नकआउटको खेल सुरु भएको छ। दक्षिण अफ्रिका र आयोजक क्यानाडाबीच लस एन्जलसमा खेल जारी रहेकोमा पहिलो हाफसम्म गोलरहित बराबरी रहेको छ। दुवै टोली पहिलो पटक विश्वकपमा नकआउट चरणमा पुगेका हुन्। दुवै टोली बराबर जस्तै हाबी देखिएको खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ। नकआउट चरणमा सोमबार राति 11:15 ब्राजिल र जापान बीच भिडन्त हुनेछ। पशु सेवा विभागले काठमाडौँ उपत्यकामा कागका कारण बर्ड फ्लू फैलिएको बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनु भएको हो। सदर चिडियाखाना लगायत धेरै ठाउँमा कागले संक्रमण सारेको उहाँको भनाइ छ। महानिर्देशक डाक्टर दाहालले संक्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँमा सार्ने गरेको बताउनु भयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने उहाँको भनाइ छ। काग मरेपछि कहाँ मरेको भन्ने थाहा नहुने र मरेको काग र कागको सुलीले पनि धेरै नै बर्ड फ्लू सार्ने उहाँले बताउनु भयो। हाल काठमाडौँ उपत्यका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा संक्रमण देखिएको छ। डाक्टर दाहालले उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रणमा लिइसकिएको जानकारी दिनुभयो। अब खबर फटाफट।
3: कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका जलपंक्षीको गणना शुरू। प्रत्येक वर्ष जाडो र गर्मी याम दुवैमा गणना हुने। भोजपुरको तेन्जिङ हिलारी राजमार्ग अन्तर्गत फुम्लुङ खोलामा पक्की पुल बन्दै वर्षौंदेखि जोखिम मोलेर खोला तर्दै आएका स्थानीयहरू खुशी। पुलको 55% काम सकियो। शिक्षण अस्पतालमा केही समय अघि बन्द गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपीडी सेवा सोमबारदेखि पुनः शुरू हुने। सर्वसाधारण बिरामीलाई राहत। हिमाली क्षेत्रको याक र नागपालले पुर्ख्यौली पेसा संकटमा पर्दै गएपछि मुस्ताङको घरबझोङ गाउँपालिकाद्वारा पशुपालक किसानलाई 50% अनुदानमा याक र नाग वितरण। 5 वर्षसम्म बेच्न नपाइने सम्झौता। कर्णाली नदीमा कैलालीको टिकापुर र बर्दियाको राजापुर जोड्ने झोलुङ्गे पुल बनेपछि पर्यटकको घुइँचो। गर्मी छल्ला आउने आन्तरिक पर्यटकहरू बढे। दूधमा आत्मनिर्भर बन्दै बागलुङ। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको गोठ दुधालु गाईले भरिभराउ। वार्षिक 24,000 मेट्रिक टन दूध उत्पादन हुने भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भनाई। र सुन एकै दिन तोलामा 4,700 रुपियाँले बढ्यो। 2,83,800 कारोबार।
2: संखुवा सभाको मकालु गाउँपालिका एक चिर्खामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। चट्याङ लागेर 39 वर्षीय कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनु भयो। वर्षा हुरीसँगै आएको चट्याङले लागेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र नुम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा रहेको मिटर बक्स बन्द गर्ने क्रममा चट्याङ लागेर उहाँ गम्भीर घाइते हुनुभएको थियो। अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको निलम्बनमा परेको विषय संसदमा प्रवेश गरेको छ। प्रतिनिधि सभाको बैठकमा सत्तारूढ दल रासोपाकी सांसद श्रद्धा कुँवर।
4: एकातिर घरेलु प्रतियोगिताहरू लामो समयसम्म नियमित रूपमा सञ्चालन हुन नसक्दा नयाँ पुस्ताका युवाहरूमा फुटबल प्रतिको आकर्षण र उत्साह घट्दै गएको छ। अन्तर्राष्ट्रिय निकायले कुनै संस्था वा संघलाई एकै दिन वा कुनै एउटा घटनाका आधारमा निलम्बन गर्दैन। यसका निश्चित मापदण्ड, सूचक र प्रक्रिया हुन्छन्। ती मापदण्डहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेपछि नै यस्तो परिणाम आएको हो। त्यसैले यस घटनामा जिम्मेवार पक्षहरूको तत्काल छानबिन गरी आवश्यक कानुनी कार्यवाहीको
2: अर्का सांसद आरएन राईले एन्फालाई निलम्बन गर्ने फिफाको निर्णय फिर्ता गराउन तत्काल आवश्यक कदम चाल्न सरकारसँग माग गर्नुभयो।
5: युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, एन्फा बीच तत्काल उच्च स्तरीय वार्ता गरी फिफाले औलाएको तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्। अन्तर्राष्ट्रिय प्रतिबन्ध निम्ताउने खालको राजनीतिक प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस्।
2: लुम्बिनी प्रदेशमा वृहत वृक्षारोपण अभियान शुरू गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देवखोरी तथा विभिन्न सामुदायिक वनको सहकारीमा 25 लाख बिरुवा रोप्ने अभियान शुरू गरिएको छ। 60 हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोपिने अभियानको मुख्यमन्त्री चेतनारायण आचार्यले सुरुवात गर्नुभएको छ। र लुम्बिनीमा बन्न लागेको भुटानी गुम्बाको शिलान्यास गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट र प्रिय श्रोताहरू, आजको नारी आइपुगेको छ तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा, र आज पनि एकजना विशेष नारी, एकजना विशेष पाहुनालाई लिएर आएको छ श्रोताहरू। र आज पनि हामी एक घण्टाको बसाइमा रहनेछौँ। तपाईँ हामी सबैजना आजको हाम्रो विशेष नारीसँग कुराकानी गर्नेछौँ र उहाँ के गर्दै हुनुहुन्छ ती सबै कुराहरू बुझ्नेछौँ। र श्रोताहरू, गीत संगीत त छँदैछ होइन, र कार्यक्रमको थालनीमा पनि एउटा मिठो सुमधुर गीत हामीले सुनिसकेका छौँ। र श्रोता, र आजको हाम्रो नारी भनौँ, आजको नारीमा पाहुना भनौँ, विशेष नारी भनौँ होइन, बाबुकी शेर्पा हुनुहुन्छ। उहाँ बौद्धबाट फोन मार्फत सम्पर्कमा हुनुहुन्छ। आजको हाम्रो कुराकानी फोन मार्फत नै रहनेछ श्रोताहरू। उहाँ मितिनी कफी एकाडेमीको ओनर हुनुहुन्छ र मितिनी कफी एकाडेमी वरिष्ठ क्लास भनेर छ उहाँको यो, मैले यसो हेर्दाखेरि। र बाबुकी शेर्पा हुनुहुन्छ आजको नारीमा, तपाईँको घर आँगनमा हामी आइपुगेका छौँ। बाबुकी शेर्पा बहिनी र म आइपुगेका छौँ श्रोताहरू, निर्धारित समयमा नै आइपुगेका छौँ, तोकिएको समयमा नै आइपुगेका छौँ। र बाबुकी बहिनी बौद्धबाट फोन मार्फत सम्पर्कमा पनि आइसक्नु भएको छ श्रोताहरू। आउनुहोस् अब हामी अबेर नगरीकन उहाँलाई स्वागत गरौँ। नमस्ते बहिनी।
1: हजुर नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: एकदम हजुर।
0: अनि आज भोलि के छ हौ बौद्धको हाल खबरहरू के छ?
1: एकदम ठिक छ दिदी, अब नेपालमा थियो, अब मौसम चलिरहेको
0: छ। हजुर हजुर, त्यहाँ त है भिड त्यतिकै हुन्छ होइन?
1: हजुर।
0: स्तुपादेखि कता छ तपाईँको चाहिँ यो एकाडेमी?
1: हाम्रो पुलिस बिचको लाइनमा छ, ठ्याक्कैको लाइन र त्यसको फर्स्ट फ्लोरमा छ।
0: ए हजुर हजुर, यो मितिनी कफी एकाडेमी होइन तपाईँको?
1: हजुर हजुर।
0: अनि कहिलेदेखि चाहिँ चलाउनु भएको, कति वर्ष भयो?
1: हाम्रो 2013 इस्टाब्लिस हो नेपालमा, 2013 2017 चाहिँ कोरियन एउटा फाउन्डरले चाहिँ नेपालमा युथहरूको लागि फर्स्टमा चाहिँ सोसल इन्टरप्रेनर एक्टिभेसन सेन्टर भनेर चाहिँ उहाँले इस्टाब्लिस गर्नुभएको हो। म त्यहाँको फर्स्ट ब्याचको स्टुडेन्ट होइन, सो आफ्टर द्याट 2018 पछि चाहिँ मैले एज अ ओनरको रूपमा चाहिँ मितिनी कफीलाई नै कन्टिन्यू दिइरहेको
0: छु। ए भनेपछि त्यहाँनिर पहिला चाहिँ कोरियनहरू आउनु भएको थियो होइन?
1: हजुर,
0: विशेष गरेर ट्रेनिङहरू दिनलाई।
1: हजुर,
0: तपाईँ चाहिँ फर्स्ट ब्याचको पढ्नु भयो
1: होइन,
0: अनि उहाँले चाहिँ सबै सकेर प्रोजेक्ट सकेर जानुभयो होला होइन पहिला त्यति बेला?
1: उहाँ 5 years लागि मात्रै नेपालमा चाहिँ युथहरूको लागि भनेर चाहिँ विभिन्न ट्रेनिङहरू ल्याउनु भएको थियो, अनि बेकरी ट्रेनिङ, अनि स्विङ कटिङ भनेर ड्रेस बनाउने, ब्यागहरू बनाउने डिजाइनको क्लासहरू चाहिँ उहाँहरूलाई सिकाइसकेपछि चाहिँ भोलिको दिनमा जबमा पनि रिप्लेसमेन्ट गरिदिने भन्ने उद्देश्यले खोल्नु भएको एउटा संस्था हो। त्यसपछि हाम्रो प्रोजेक्ट नै 5 years मात्रै कारण गर्दाखेरि आफ्टर द्याट चाहिँ क्लोज गर्नुपर्ने सिचुएसन थाहा छ। वर्किङ गरेको 5 years एक्सपिरियन्समा चाहिँ नेपालमा त्यो टाइममा त्यस्तो धेरै कफीको सपहरू अनि कफी सिक्ने इन्ट्रेस्ट गरेर आउनेहरू कोही पनि हुनुहुन्न थियो, अनि त्यो टाइममा हामीले फ्री अफ कस्टमा सिकाउँछु अनि आएको बापत पैसा दिन्छु भनेर सिकाउँदा पनि मान्छे एकदम धेरै जम्मा गर्नलाई टाइम लाग्थ्यो कि होइन। सो आफ्टर 2018 हामीले क्लोजिङ गर्ने टाइममा चाहिँ के भयो भने बल्ल नेपालमा चाहिँ कफीको मार्केट अलिअलि बुस्ट हुँदै गयो र धेरैजना मान्छेहरू चाहिँ विदेश जानको लागि अथवा नेपालमै कफी सपहरू खोल्नको लागि भने चाहिँ कफीहरू सिक्नको लागि आउन थाल्नु भयो कि। सो त्यसैले चाहिँ मैले यसलाई चाहिँ म आफै कन्टिन्यू दिन्छु यसलाई होइन, क्लोज गर्नु हुँदैन, भल्ल नेपालमा चिन्दैछ भन्ने हिसाबले चाहिँ म आफै नै एज अ ओनर भएर म चलाउँछु भन्ने हिसाबले अहिले चाहिँ एउटा मात्रै फ्रेन्चाइज थियो हाम्रो त्यो टाइममा, अहिले मैले आफैले चलाउन थालेको 2018 पछि चाहिँ 4 फ्रेन्चाइज इस्टाब्लिस भइसकेको छ अहिले 6-7 years बिचमा।
0: हजुर हजुर, भनेपछि 6-7 भनौँ, 7-8 अवधिमा 4 तपाईँले अलरेडी ठाउँ ठाउँमा खोलिसक्नु भएको छ भनेपछि होइन?
1: हजुर हजुर
0: हजुर। श्रोताहरू, हाम्रो बाबुकी शेर्पा हुनुहुन्छ, उहाँ बौद्धबाट बोल्दै हुनुहुन्छ। जे होस्, कोरियनहरूले चाहिँ ट्रेनिङ गराउनलाई युथहरूको लागि चाहिँ उहाँहरूले एउटा प्रोजेक्ट लिएर आउनु भएको थियो, त्यसमा तपाईँ ट्रेनिङ गरे पश्चात, यो कफीको ट्रेनिङ गरे पश्चात तपाईँ आफैले त्यो चाहिँ भनौँ न सुरुवात गर्नुभयो भनौँ, उहाँहरूले चलाउँदै गरेको भनौँ होइन, यो कफीको ट्रेनिङ सेन्टर भनौँ, तपाईँले लिनुभएछ होइन त? अनि कस्तो चल्दैछ ट्रेनिङहरू, कस्तो चल्दैछ, स्टुडेन्टहरू कतिजना हुनुहुन्छ
1: अहिले हाम्रो पर दिनमा? मोर देन 100 स्टुडेन्टहरू हुन्छ एभ्री मन्थमा. सो अहिले त झन् प्लस टू र एसएलसी सकेको सिजन जस्तो हो होइन. सो 150 स्टुडेन्ट चाहिँ क्लासहरू लिने स्टुडेन्ट नै हुनुहुन्छ अहिले.
0: हजुर हजुर हजुर, जे होस् अहिलेको समयमा चाहिँ धेरै स्टुडेन्टहरू आउनु भएको रहेछ होइन त?
1: हजुर हजुर.
0: अनि तपाईँलाई चाहिँ अब भनौँ न सुरुवातमा ट्रेनिङ त गर्नुभयो होइन, अब यो तपाईँलाई चाहिँ कस्तो विचार चाहिँ आयो यही खेर जानु भन्दा भन्नाले चाहिँ ट्रेनिङ सकेर मैले सिकिसकेको चाहिँ यहीँबाट स्टार्ट गरौँ, रेडिमेड पाउनु भयो नि त होइन?
1: हजुर हजुर. 2012 काठमाडौँमा प्रवेश गरेँ. सो एससी सकेपछि के गर्ने भन्ने कुरामा अब प्लस टू पढ्नको लागि काठमाडौँ आएँ. अब जबको सिलसिलामा चाहिँ मैले कोरियनको प्रोजेक्टमा चाहिँ फर्स्ट स्टुडेन्ट भएर सिक्ने मौका पाएँ. स्किल त चाहियो होइन, सो कोही पनि सुनेको थिएन. अनि काम जाँदाखेरि चाहिँ 2013 उहाँहरूसँगै नै कन्टिन्यू क्लास पछि कन्टिन्यू एज अ स्टाफको रूपमा राख्नुभयो. सो काम गर्दै गएँ 2018 म 5 पनि उहाँहरूसँग नै काम गरेँ. त्यही टाइममा पनि हामीले चाहिँ नेपालीलाई ट्रान्सलेटहरू गरेर चाहिँ मैले एज अ सपोर्टरको हिसाबमा ट्रेनिङ पनि प्रोभाइड गर्दै आउँदै थिएँ होइन कोरियनहरूसँगै. सो यही चिजलाई चाहिँ मैले विदेशमा होइन नेपालमै केही गर्नु पनि सक्दो रहेछ भन्ने मलाई फिल भयो. त्यसपछि चाहिँ मैले 2018 यो कफीलाई चाहिँ अझै प्रमोट गर्नलाई टाइम लाग्दो रहेछ नेपालमा. अझै पनि कतिलाई थाहा छैन यसको रिलेटेड के हो भन्ने कुरा होइन. सो हामी कफी खान्छौँ चिट्यो भन्ने मात्रै हुन्छ, तर एग्रिकल्चर सेक्टरमा त नेपाल त एकदम धनी देश हो. तर पनि कफीको सेक्टरमा मान्छेहरूलाई त्यो थाहा नभएको कारणले गर्दाखेरि कफीहरू रोप्ने चाहिँ एकदम कम पनि भएको कारणले, र एज अ बारिस्टा हामीले फ्री अफ कस्टमा ट्रेनिङ प्रोभाइड गर्दा पनि हामीलाई 5 चाहिँ एभ्री मन्थमा स्टुडेन्टहरू कलेक्सन गर्नको लागि यति धेरै गाह्रो हुन्थ्यो. अनि पैसै तिर्छु आएको बाबत भन्दा पनि स्टुडेन्टहरूलाई चाहिँ जम्मा गर्नलाई टाइम लाग्ने भएको कारणले स्टिल मैले यो चिजलाई चाहिँ धेरैजनालाई थाहा दिनुपर्छ भन्ने हिसाबले 2018 हाम्रो सगरमाथा हाम्रो गौरव कृषि विकासमा हाम्रो गौरव भन्ने एउटा मूल नाराको साथमा चाहिँ वर्ल्ड वाइडमा बारिस्टा काम गर्ने मान्छे धेरैजना हुनुहुन्छ. त्यही पनि हाई अल्टिट्युडमै गएर कफी ब्रिड गरौँ न, त्यो भयो भने भोलिको दिनमा इफेक्टिभ चाहिँ के हुन्छ त न्युज कभर गर्नुहुन्छ, नेपालमा पनि कफीको पोसिबिलिटिज रहेछ भन्ने कुरा थाहा हुन्छ, र यङ स्टारहरूलाई नेपालमै पनि केही गर्न सकिन्छ भन्ने एउटा सन्देश दिनको लागि चाहिँ मैले ओल्डको एज अ फर्स्ट बारिस्टा भएर चाहिँ माउन्ट एभरेस्ट गर्ने क्याम्पेन स्टार्ट गरेँ. सो माउन्ट एभरेस्टकै टपमा चाहिँ मे 14 दिन 2018 कफी बनाएर अनि नेपाली कफीलाई बनाएर दुईजना विदेशी र दुईजना नेपालीहरूले कफी सर्भ गर्न पाउँदा यति धेरै प्राउड भयो. त्यसपछि झन् धेरैजनाले यही फिल्डमा चिन्न थाल्नुभयो. त्यसैले यसलाई नै कन्टिन्यू दिनको लागि पनि मैले चाहिँ यो फ्रेन्चाइजलाई अझै बुस्ट गर्नुपर्छ, अझै नेपालमा कफीको बारेमा आफूले सिकेको कुराहरू चाहिँ अरूलाई सिकाउनुपर्छ भन्ने फिल भएको कारणले म विदेशतिर कोरिया जापान युके अस्ट्रेलियातिर कफीकै रिलेटेडमा हामी नेपाली कफी नै प्रमोट गर्न धेरै ठाउँमा जान्छौँ आउँछौँ. तर मलाई चाहिँ विदेश होइन नेपालमै बस्न रुचाउने अनि नेपालमै पनि अब धेरैजनाले चिन्नु भएको कारणले म नेपालमै केही गर्छु भनेर यसलाई कन्टिन्यू दिइरहेको छु अहिले.
0: ए भनेपछि कफी बनाउनलाई तपाईँ माउन्ट एभरेस्ट सम्म पुगिसक्नु भएको छ होइन? मैले त भर्खरै तपाईँको यसो सोसियल मिडियामा हेरेर चाहिँ नम्बरहरू त्यहीँ तपाईँले राख्नु भएको रहेछ, नम्बर लिएर तपाईँलाई कल गरे, अब कफी भनौँ न मितिनी कफी एकाडेमी खोलेर बस्नु भएको छ भनौँ न, मैले त त्यति मात्रै बुझेको थिएँ, तर कफी त माउन्ट एभरेस्ट सम्म पुगिसकेको रहेछ नि त है? अनि कस्तो अनुभव त्यति बेला कस्तो अनुभव भयो भनौँ न?
1: एकदम खुसी, किनभने एकदम दिन थियो कफीको 5 काम गर्दाखेरि, जब 5 पछिको बल्ल नेपालमा अलिअलि कफीहरू सिक्नको लागि इन्ट्रेस्ट भएर आउने अनि कफीको बारेमा मान्छेले सोध्न थाल्ने हुँदाखेरि स्टिल यसलाई बुस्ट गर्नुपर्छ, मान्छेलाई थाहा दिनुपर्छ भन्ने चाहिँ मेरो मेन अब्जेक्टिभ थियो. त्यसैलाई नै मैले कन्टिन्यू गर्नको लागि चाहिँ एभरेजमै 30-35 खर्च गरेर चाहिँ एभरेज सरे होइन. एभरेजमै फेरि कफी बनाएर नेपाली कफीलाई सर्भ गर्न पाउँदाखेरि चाहिँ यो वर्ल्डकै अहिलेसम्म पनि फर्स्टकै रूपमा छ. मैले वर्ल्ड रेकर्ड अफ बुकबाट पनि मैले सम्मानित भएर सर्टिफिकेट पाइसकेको छु. त्यसैले माउन्टेनबाट मलाई फेरि के पनि भयो, कफीबाट माउन्टेनसँग पनि कनेक्ट भयो कि. सो माउन्टेनसँगै कनेक्ट हुँदाखेरि चाहिँ मैले आफ्टर द्याट मलाई हिमालले चिनाएको, कफीले चिनाएको भन्ने हिसाबले हामी अन्नपूर्ण वान चढ्ने चाहिँ फर्स्ट इन्डियन टिम पनि हो हामी. अन्नपूर्ण वान नेपालको एकदम टेक्निकल माउन्टेन, एकदम डेड जोन भनेर पनि चिन्नुहुन्छ. सो अन्नपूर्ण वान फर्स्ट चढिसकेपछि मैले धेरै हिमालहरू चढेँ, महाकाली हिमालहरू अनि आमा डब्लाम, लोबुचे पिकहरू होइन, अब रामदुङ पिकहरू अनि आइल्यान्ड पिकहरू, धेरैवटा हिमालहरू पनि चढिराख्छु टाइम टाइममा.
0: हजुर, भनेपछि विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, हाम्रो बाबुकी शेर्पा बहिनी चाहिँ यङ्स्टरहरूलाई भनौँ न, युथहरूलाई ट्रेनिङ पनि दिँदै, कफी बनाउने ट्रेनिङ पनि दिँदै, आफू पनि कफी बोकेर माउन्ट एभरेस्टसम्म पुगिसक्नु भएको रहेछ र त्यसको पश्चात उहाँ विभिन्न हिमालहरूमा चढ्नु भएको रहेछ र एकदमै हामी हाम्रो लागि एउटा गर्वको कुरा भनौँ न, खुसीको कुरा हो तपाईँ जस्तो हुनुहुन्छ हाम्रो नेपालमा होइन. केही गरौँ, नेपालमै बसेर केही गरौँ भन्ने सोचको भनौँ न अहिलेको यङ्स्टरहरूमा तपाईँ पर्नुहुँदो रहेछ. एकदमै खुसी लाग्यो आज तपाईँसँग कुराकानी गर्नु पाउँदा. भेटै भएको भए राम्रो हुन्थ्यो होइन बाबु कि बहिनी?
1: एकदम, म पनि तपाईँहरूले फोन गर्नु हुँदाखेरि चाहिँ सक्स भइरहेको थिएँ, कसरी थाहा पाउनु भयो होला भन्ने.
0: म सोसियल मिडियामा साह्रो डुल्छु क्या आजकल छाता उडेर. गर्मी हुन्छ होइन, अनि छाता ओढ्यो, सोसियल मिडियामा घुम्यो.
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? The NHS Cervical Screening Program सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.
0: अनि यो बाबु कि बहिनी, यो मितिनी मितिनी नाम चाहिँ कसरी बस्यो?
1: कोरियनहरूले नै स्टार्ट गर्नु भएको कारणले गर्दाखेरि चाहिँ अब हामीलाई नाम के राख्ने भन्ने पनि त्यो रेसिपी थियो खासमा. अनि उहाँहरूले धेरैले कोरियनकै नामहरू राख्न पनि ट्राई गर्नुभएको थियो, तर बिस्तारै उहाँहरू पनि नेपालमै बस्न थालिसकेपछि चाहिँ हामीले खासमा स्टार्ट 2000 नै बिल्डिङहरू कन्स्ट्रक्सनहरू स्टार्ट गरेका हो. 1 year चाहिँ उहाँहरूले बनाउनलाई नै लगाउनु भयो. त्यो टाइमभरिमा चाहिँ उहाँहरूले चाहिँ नेपालको के छ त यस्तो, नेपालसँग कनेक्ट गर्नको लागि चाहिँ हामीले बिजनेस गर्नको लागि अथवा हामीले चाहिँ नेपालीहरूलाई चाहिँ एकदम सपोर्टको हिसाबले खोलेको संस्था भएकोले भनेर त्यो छलफल हुँदाखेरि चाहिँ नितिनी भनेको त एकदम सोलमेट फ्रेन्ड भयो. त्यो एक देशसँग अर्को देशको माया प्रेम होइन, सो त्यो चिजलाई चाहिँ अलिकति अझै पनि गाह्रो सम्बन्ध बनाउने भन्ने हिसाबले चाहिँ मितिनी राख्नु भएको
0: हो. हजुर हजुर. अब मितिनी किन राखिएको भन्ने त्यसको पछाडिको कुराकानी भनेको भयो भर्खरै होइन. अब तपाईँको नाम बाबुकी शेर्पा, बाबुकीको अर्थ चाहिँ के हुन्छ शेर्पा भाषामा?
1: अब यस्तो हुन्छ, हाम्रो शेर्पाहरूको चाहिँ जन्म बार अनुसारले चाहिँ पासाङ पासाङ, केटाको नि पासाङ, केटीको नि पासाङ, धावा धावा भन्ने हुन्छ. सो मेरो चाहिँ मेरो दाई पनि सेम त्यस्तो फ्राइडे नै जन्मिनु भएको कारणले म भन्दा सिनियर दाई, अनि मेरो चाहिँ जन्म बारसँग मिल्दैन खासमा, फ्राइडेमा चाहिँ पासाङ भनेर राख्नुहुन्छ. अनि म पनि फ्राइडे नै जन्मिनु भएको कारणले चाहिँ उहाँहरू चाहिँ मन्डेतिर दावा भनेर चाहिँ मन्डेतिर जन्मिनु भएकोलाई सम्झिनु हुन्छ होला मेरो विचारमा. सो मेरो चाहिँ दाबुकी राख्नु भयो उहाँहरूले अलिकति फरक हिसाबले.
0: ए हजुर, त्यही त, तपाईँहरूको शेर्पाहरूको त केटाको पनि दावा नाम हुन्छ, केटीको पनि दावा नाम हुन्छ होइन. लाक्पा केटाको पनि हुन्छ, लाक्पा केटीको पनि हुन्छ. मेरो पनि दार्जिलिङमा लाक्पा स्कुलमा लाक्पा एकजना साथी, मिल्ने साथी लाक्पा डोमा शेर्पा थियो. अनि अब यो ट्रेनिङहरू तपाईँले फ्री अफ कस्टमा हो?
1: हजुर, पहिला 2018 चाहिँ फ्री अफ कस्टमा क्लासहरू प्रोभाइड गर्ने हो. आफ्टर द्याट मैले चलाउन सकेपछि चाहिँ अब स्पोन्सरहरू त छैन, तर पनि हामीले अहिले पनि के गरिरहेछौँ भने इन्डाइरेक्टली सोसल वर्क गर्दैछौँ. अब हामीले अरूको भन्दा रिजनेबल प्राइसमा चाहिँ फुल प्याकेजहरू चाहिँ प्रोभाइड गरिराखेको छ. त्यसैले पनि अब धेरैजना चाहिँ कनेक्सन धेरै पहिलाको स्टुडेन्टहरूको स्कुलबाट कोही जबहरू गरिराखेको हुनुहुन्छ, कोही कसैले क्याफेहरू पनि खोल्नु भएको छ धेरैजनाले नेपालमा, अनि उहाँहरूकै इन्सपायरले चाहिँ फेरि सिक्न आउनुहुन्छ त्यसरी. सो हामीले चाहिँ अहिले चाहिँ अरूको अरू ट्रेनिङ सेन्टरको कम्पेयरमा चाहिँ अलिकति रिजनेबल प्राइसमा राखेका छौँ.
0: हजुर हजुर हजुर. अब त्यतिकै त सिकाउनु भएन, अलिकति इन्कम त हुनै पर्यो होइन. सोसियल वर्क आफ्नो ठाउँमा छँदैछ र जे होस् एउटा रिजनेबल प्राइसमा भनौँ तपाईँले फी चाहिँ लिएर चाहिँ सिकाउनुहुन्छ भनेपछि होइन.
1: हजुर हजुर.
0: सबैले अफोर्ड गर्न सक्ने होइन. अनि अघि तपाईँले 2012 म काठमाडौँ आएँ भन्दै हुनुहुन्थ्यो, कहाँ हो तपाईँको खास घर चाहिँ?
1: मेरो दोलखा जिल्ला हो.
0: ए हजुर हजुर. दोलखा जिल्लाबाट काठमाडौँ आएर होइन कफी ट्रेनिङ गरेर हतार हतार कति छिटो छिटो परे त बिजनेस पनि खडा गरेर भनौँ न, सबैलाई ट्रेनिङहरू पनि गराउँदै यस्तै यस्तै कामहरू गर्दै जानुहोला. देशलाई तपाईँहरू जस्तो युथहरूको खाँचो पनि छ अहिलेलाई भनौँ होइन. अनि बाबु कि बहिनी कफीहरू कति प्रकारका हुन्छन्?
1: यस्तो छ, कफीको जातहरू धेरै थरीको हुन्छ, अब रोप्ने अनुसारले पनि हुन्छ. तर हामीले चाहिँ नर्मली चाहिँ अरबिका र रोबस्टा कफीको जातहरूलाई नेपालमा चाहिँ प्रडक्ट गर्न सक्छौँ भनेर सिकाउँछौँ. तर त्यसमध्येमा पनि अहिले सबैभन्दा डिमान्ड भनेको चाहिँ अरबिकाको जातको हो. र अरबिकाको जातको कफीहरू चाहिँ 900 मिटरदेखि 1600-1700 मिटरसम्म मात्रै फलाउन मिल्छ. धेरै हाई अल्टिट्युडमा पनि रोप्न मिल्दैन, धेरै लोमा पनि रोप्न मिल्दैन. त्यसैले हामीले चाहिँ अहिले नेपालमा कफी सपहरू तपाईँहरू पनि देख्न सक्नुहुन्छ पहिलातिरको भन्दा. अहिले आफ्टर कोभिड त यति धेरै मार्केटमा सबै ठाउँमा मेसिनहरू राखेर कफीहरू सप गरिराखेको देख्नुहुन्छ होइन. सो कफीको प्राइसहरू एकदम धेरै हाई भइराखेको छ. हामीले चाहिँ किनेर चलाउने कफी हो होइन, हाम्रो आफ्नो प्रडक्सन हुँदैन प्रायः क्याफे स्टुडेन्टहरूको. त्यसैले प्रडक्सन नभएको कारणले पनि त त्यो कफीलाई चाहिँ धेरै महँगी पर्ने भएको कारणले अहिलेको मैले 2 इयर्स जस्तो भयो गाउँपालिका र वडाहरूसँग समन्वय गरेर चाहिँ गाउँ गाउँमा खाली भएको जग्गाहरूलाई चाहिँ कफी रोप्न मिल्न सक्ने ठाउँहरूमा चाहिँ खाली भएको केसलाई चाहिँ हामीले त्यसलाई युटिलाइज गर्नुपर्छ, कफीको प्रडक्ट यसरी गरिन्छ भन्ने कुरा चाहिँ कफी खेतीको रिलेटेडमा पनि हामीले गभर्मेन्टसँग मिलेर चाहिँ कफीको प्रोजेक्टहरू गरिराखेको छौँ. तर कम्पिटेटिभ पहिलाको भन्दा अहिले यो वर्षतिर चाहिँ धेरैवटा जिल्लाहरूमा कफीहरू फलाउन थाल्नु भएको छ. मोर देन 35 डिस्ट्रिक्ट 40 डिस्ट्रिक्टमा त नेपालमै कफी उत्पादन हुन थाल्नु भएको छ. तर जो जसले धेरै अगाडि रोप्नु भएर त्यही सेक्टरमा अलिकति राम्रोसँग चाहिँ उहाँहरूले फलाउन सक्नुभयो, रोस्टिङ गर्न सक्नुभयो, उहाँहरूको कफी चाहिँ अहिले नेपालको चाहिँ एकदम कफी राम्रो भन्ने हिसाबले पनि बाहिर विदेशीहरूले चाहिँ डाइरेक्ट कफी चाहिँ इम्पोर्ट गर्ने भएकोले नेपालमा कफी पाउन गाह्रो हुन्छ. सो हामी नेपालको कफीलाई पनि नपुगेर चाहिँ इन्डियन कफीहरू चलाउनु पर्ने अवस्था त्यस्तो छ अहिले.
0: भनेपछि नेपालमा पनि कफीको खेती गर्नुपर्छ भन्ने कुरामा तपाईँले जोड दिँदै हुनुहुन्छ होइन?
1: हजुर.

0: गोर्खा रेडियो, गोर्खा रेडियो। अनि अहिले भनेपछि तपाईँले सुरुवात त गरिसक्नु भएको छ।
1: हजुर हजुर।
0: अनि जे होस् तपाईँको भनौँ न यो एउटा काम एकदमै अप्रिसिएट गर्न लागेको रहेछ। कफी नेपालमा पनि कफी अब कफीको खेती गर्नुपर्छ भन्ने चाहिँ तपाईँले सिकाउँदै हुनुहुँदो रहेछ, यो एउटा फैलाउँदै हुनुहुँदो रहेछ मेसेज भनौँ होइन। अब नेपाली कफीले त पुग्दैन अघि भनिहाल्नुभयो तपाईँले होइन। अब यसरी नै तपाईँको के छ कहिलेसम्म बढाएर चाहिँ नेपाली कफीले नै पुऱ्याउँछु म मेरोमा चाहिँ भन्ने हिसाब किताबहरू माइन्डमा हुन्छ नि एउटा के छ तपाईँको
1: कफीलाई नै अगाडि बढाउने हिसाबले?
0: हजुर, म मेरो जुन चाहिँ मितिनी कफी एकाडेमी छ यसको लागि चाहिँ म नेपाली कफीले नै नेपालीको नेपालमा भएको कफीको खेतीले नै नेपाली कफीले नै पुऱ्याउँछु कुनै समय भन्ने के छ तपाईँको सोच?
1: एकदम धेरै छ म्याम। अब कफीमा अहिले धेरैजनाले अब कफी चाहिँ हामीलाई थाहा भएको धेरैजनाले चाहिँ उहाँले गर्दा हो भन्ने कुरा पनि कतिले भन्नुहुन्छ, प्राउड लाग्छ होइन। त्यसैले पनि विदेश होइन नेपालमै केही गर्नुपर्छ भन्ने फिल हुन्छ। त्यसैले मैले चाहिँ यो इन्टरनेसनल लेभलमा पनि हामीले फ्रेन्चाइजहरू स्टार्ट गर्ने कि भन्ने कुरा पनि भइरहेछ। अनि सँगसँगै फेरि हामीले चाहिँ यो कफीको स्टिल अहिले अति धेरैलाई स्टिल 80-90% त अझै पनि कन्भिन्स गर्न गाह्रो छ नेपालमा कफीको प्रडक्सन यस्तो हुन्छ, कफीको फ्युचरमा यस्तो हुन्छ भन्ने कुराहरू होइन। विदेशी प्रोजेक्टहरू ल्याएर चाहिँ नेपालमा खाली जग्गाहरू लिएर अनि उहाँहरूले चाहिँ त्यो कफीलाई कन्टिन्यू दिइराख्नु भएको छ। कति ठाउँमा चाहिँ त्यस्तो केस पनि छ, सस्तोमा हुन्छ नि अब फलाउने आफ्नो देशमा लगेर चलाउने पनि छ। त्यसैले मैले चाहिँ अब रिसेन्टली अब यो इन्ड अफ जुलाईदेखि चाहिँ वर्ल्डको नै 7 हाइएस्ट माउन्टेन, अब त्यो चाहिँ वर्ल्डको 7 हाइएस्ट माउन्टेन हुन्छ, त्यसमा चाहिँ नेपालको कफीलाई नै लगेर बनाएर अनि धेरै देशहरूमा चाहिँ बनाएर पिलाएर नेपालको न्युजहरूमा कभर हुन्छ अनि सँगसँगै नेपालको कफी चाहिँ यस्तो रहेछ भन्ने कुरा पनि थाहा हुन्छ। अहिले वर्ल्ड वाइडमा चाहिँ नेपालको कफी चाहिँ एकदम राम्रो भन्ने पनि छ। त्यसैले मैले सकेसम्म आफ्नो जति सक्छ त्यसलाई चाहिँ वर्ल्ड वाइडमै चिनाउन पाए हुन्थ्यो अथवा नेपालमै पनि धेरैभन्दा धेरै कफी उत्पादन र त्यही सेक्टरमा लाग्नु भए हुन्थ्यो भन्ने मलाई एकदम जहिले पनि त्यही चिजले चाहिँ क्युरियोसिटी बनाउँछ।
0: हजुर, भनेपछि प्लान बन्दैछ भनौँ होइन, तपाईँको सपनाहरू भनौँ न सोच्दै हुनुहुन्छ, सपनाहरू बुन्दै हुनुहुन्छ भनौँ होइन। र तपाईँलाई हामी सबैको तर्फबाट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट हामी अल द बेस्ट भन्न चाहन्छौँ। अनि अब जे होस् तपाईँको सपनाहरू तपाईँको प्लानहरू धेरै राम्रो रहेछ, धेरै ठुलो रहेछ होइन, अनि यसमा सफल हुनु होला। अनि तपाईँको त्यहाँ ट्रेनिङ सेन्टर मात्र होइन, तपाईँकोमा त्यहाँ कफी हाउसहरू पनि होला त्यहाँ छेउछाउ आफ्नै कफी हाउसहरू कुनामा होइन?
1: हजुर, हाम्रो चाहिँ मेनली ट्रेनिङ सेन्टर नै हो, तर अहिले चाहिँ अब सिकिसकेपछि जसलाई पनि सिट त चाहिने हुन्छ, पहिला पहिलाको कम्पेयरमा चाहिँ जो विदेश जान चाहनुहुन्छ, जो एससी के अरे प्लस टू सकेर चाहिँ आइएलसहरू गर्दै हुनुहुन्छ, स्किल सिकेर जाउँ न भन्ने हिसाबले प्यासन नभए पनि यतिकै सिक्न आउनेहरू पनि धेरैजना हुनुहुन्थ्यो होइन। तर अहिले चाहिँ एससी सकेपछि पनि 8 सकेपछि पनि 9 सकेपछि पनि फ्यामिलीहरूले चाहिँ यतिकै राख्नुभन्दा छुट्टीको टाइममा केही न केही सिकौँ भन्ने हिसाबले ल्याउनु भएको कारणले गर्दाखेरि चाहिँ सिकिसक्नुहुन्छ। 1 कोर्स सकेपछि के गर्ने त होइन, अब जब गरौँ कलेज स्कुल हुन्छ कतिको, त्यसैले पनि हामीले चाहिँ एउटा इन्टर्न प्लेसको लागि अथवा टाइम टाइममा आएर चाहिँ यसरी हात पसाउनको लागि भन्ने चाहिँ एउटा कफी सप बनाएको छौँ। त्यसैले त्यो टाइममा चाहिँ उहाँहरूले फुर्सदको टाइममा आएर चाहिँ एज अ स्टाफ जसरी नै अब काम सिक्नुहुन्छ भनौँ न, त्यस्तो खालको बनाएको छु इन्टर्न प्लेस बनाएको छु। हजुर,
0: भनेपछि प्र्याक्टिकल पनि पुरै हुन्छ होइन भनेपछि। र अब यो तपाईँ कफी हाउस अब कफी बनाउन सिकाउनुहुन्छ, अब कफीको खेती पनि नेपालमै गर्नुहुन्छ भन्ने मेसेज पनि दिँदै हुनुहुन्छ, यो अहिलेको जेनेरेसनलाई पनि सिकाउँदै हुनुहुन्छ है। र अब कफी त्यसै पनि बिहान एक मग कालो कफी हेल्थको लागि एकदमै राम्रो भन्छ होइन। र अब तपाईँकोमा कफी पिउने कफीहरू कति थरीको हुन्छ पिउने कफीहरू? थुप्रै थुप्रै थुप्रै नामहरू सुन्छु म,
1: अमेरिकानो, क्याफे लाटे, क्याप्चिनो भने जस्तै अब इक्जाम्पल हाम्रो घरमा हो भने ब्ल्याक टी बनाइसक्यो कि लेमन हाल्यो भने लेमन टी, जिन्जर हाल्यो भने जिन्जर टी, लेमन हनी हाल्यो भने लेमन हनी टी भने चाहिँ त्यही एउटै कफीबाट पनि धेरैवटा बेभरेज चाहिँ प्रिपेयर गर्न सकिन्छ।
0: ए हजुर हजुर, अनि तपाईँले यो छ तपाईँको मितिनी कफी एकाडेमी ब्रैकेटमा बरिस्टा क्लास भनेर लेख्नु भएको छ, विशेष क्लास हो
1: बारिस्ता भनेको नि कफी क्लास हो। पहिला चाहिँ हाम्रो कफी मात्रै स्टार्ट गरेको थियो म्यामहरू हुँदाखेरि, कफी बेकरी अनि सुइङहरू त्यही ड्रेसहरू बुन्ने त्यस्तो क्लासहरू। देन आफ्टर द्याट मैले चलाउन थालेपछि चाहिँ फर्स्टमा फेरि मैले कफीलाई मात्रै जोड दिएँ। त्यसपछि अहिले चाहिँ बेकरी क्लासहरू अनि सुसी क्लासहरू, बारटेन्डर क्लासहरू पनि एभाइलेबल छ, अनि कुकिङ क्लासहरू पनि टिम आएको खण्डमा चाहिँ हामीले कुकिङ क्लासहरू पनि सिकाइराखेको हुन्छ अहिले चाहिँ, एज अ ट्रेनिङ सेन्टर नै भन्नु होइन। पहिला चाहिँ नितिनी क्याफे भनेर क्याफे पनि छुट्टै थियो, ट्रेनिङ सेन्टर पनि छुट्टै थियो, अहिले चाहिँ होल क्लासलाई नै मैले लिइराखेको छु। त्यसैले डिफ्रेन्ट टाइप्स अफ ट्रेनिङहरू पनि प्रोभाइड हुन्छ, अनि सँगसँगै क्याफे पनि हामीले चाहिँ अहिले भर्खरै मात्रै स्वयम्भूमा पनि स्टार्ट गरेको छ क्याफे नै भनेर। सो त्यसैले पनि कतिले चाहिँ सिकाउने ठाउँमा क्याफे पनि बुझ्नुहुन्छ, तर पहिला कोरियनहरूले चलाउनु हुँदाखेरि चाहिँ क्याफे चाहिँ मितिनी क्याफे छुट्टै, मितिनी एकाडेमी भनेर छुट्टै भएको कारणले गर्दाखेरि सिमिलर भयो नि, त्यसरी थियो पहिला। अहिले चाहिँ मितिनी क्याफे भन्ने पनि प्रायःले चाहिँ क्याफे भनेर चिन्नुहुन्छ, तर एज अ ट्रेनिङ सेन्टर चाहिँ
0: जे होस् मितिनी एकाडेमीभित्र पसेपछि त्यहाँभित्र सबै कुराको ट्रेनिङहरू विशेष गरेर होइन कुकिङको गर्न चाहेमा कुकिङको पनि गर्न सकिन्छ, र क्याफेटेरियाको भनौँ यो जति पनि बेकरीको सामानहरू है त्यो पनि ट्रेनिङ गर्न सकिन्छ, कफीको पनि ट्रेनिङ गर्न सकिन्छ, साथसाथै अब कफीको खेती कसरी गरिन्छ भन्ने कुराहरू पनि सिकाउनुहुन्छ होला।
1: हजुर, त्यो सँगसँगै फेरि नेपालमै कफी सपहरू खोल्न इन्ट्रेस्ट भएकोहरूलाई मेसिनहरू सेटअप गरिदिनेदेखि लिएर मेसिनमा अब अहिले कफी सप चलाउन फेरि के के कुराहरूमा चाहिँ अलिकति उहाँहरूलाई थाहा हुँदैन त्यो कुराहरूलाई
0: ट्रेनिङ चाहिँ कति महिनाको हुन्छ बहिनी?
1: ट्रेनिङ 1 मन्थको हुन्छ।
0: ए थोरै रहेछ नि त हैन ट्रेनिङ को त्यो समय पनि।
1: हजुर
0: अनि हजुर,
1: तर अहिले कम्पिटिसन छ अनि मान्छेले डेजको वाइजमा पनि धेरै गोटा सिकाउँछ कि भन्ने जस्तो हुन्छ। अब कुनै कुनै स्टुडेन्टहरू पढाइ लेखाइमा कम भएको, अब नेपाली इङ्ग्लिसमा लेख्ने नजान्नेहरू पनि आउनुहुन्छ। सो 1 मन्थको राख्दाखेरि चाहिँ एभ्री डे उहाँहरूले कफी बनाउँदै खाँदै युज गर्दै गइसकेपछि चाहिँ 1 मन्थको पिरियडमा चाहिँ एटलिस्ट म क्याफे पनि खोल्न सक्छु रहेछ भन्ने चाहिँ क्याबेबल बनाउन सक्ने भएकोले पनि अहिले चाहिँ हामीले 1 मन्थकै प्याकेज राखेको छौँ।
0: ए हजुर हजुर, 1 मन्थको क्याफे प्याकेजमा होस् सिक्नेले मजाले सिक्न सकिन्छ होइन?
1: हजुर हजुर।

0: जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFPS गोर्खा रेडियो।
3: अनि अब यो वर्ल्ड्स हाइएस्ट माउन्टेनहरूमा चाहिँ को प्लान तपाईँको कहिलेसम्ममा चाहिँ पुरा हुन्छ?
4: मेरो क्याम्पेन चाहिँ 1 year भित्रै सिद्ध्याउने भन्ने छ, तर अब बेन्सन भनेको चाहिँ अन्टार्क्टिकामा पर्छ, एकदम एक्सपेन्सिभ छ भनौँ न, एउटा माउन्टेनकै $65,000 लाग्छ क्या। त्यसैले पनि अब कसरी फन्ड राइज गर्ने, कसरी त्यही चिजलाई कन्टिन्यू गर्ने भन्ने कुराले अलिकति चिन्तितमा छु।
3: त्यही त, अब स्पोन्सरहरू खोज्नु पर्यो होइन, आफ्नो पैसाले त भ्याइँदैन, अनि ट्रेनिङ पनि गराउनु रिजनेबल अब थोरै पैसामा भनौँ ट्रेनिङ पनि गराउनुहुन्छ, त्यसले गर्दाखेरि त अब के छ, स्पोन्सरहरू बाहिरतिर त खोज्नु पर्यो होइन, नेपालबाट त गर्ने कुरा आएन।
4: हजुर हजुर, अब लिस्टली अब हामीले मैले जुन एन्ड अफ जुनबाट इल्बर्सबाट स्टार्ट गर्छौँ, त्यो इल्बर्सपछि हामी अफ्रिका जान्छौँ, अफ्रिकाको माउन्टेन चढिसकेपछि अब त्यही अनुसारले अब प्रिपेयर गर्दै जान्छौँ। अब क्याम्पेन राम्रो भएपछि अब नेपालमा चिन्दै गएपछि त्यही त हो, नेपालमा फेरि न्युजहरूले कभर हुँदै गइसकेपछि अलिकति चिन्न थालेपछि मात्रै त सपोर्ट गर्नुहुन्छ होइन, र त्यसैले पनि अब त्यही विचारमा चाहिँ सबैजनाले सपोर्ट गर्नुहुन्छ होला भन्ने पनि आशा गरेको छु।
3: हजुर हजुर, एकदमै तपाईँले जुन प्लान गर्नुभएको छ एकदमै राम्रो, किनभने नेपाली कफी बोकेर जानुहुन्छ नि त तपाईँ होइन, त्यो एकदमै राम्रो हो। अब विदेशमा हिमाल चढेर उहाँकै कफी लगेर जानु त के भयो त, फाइदै भएन होइन, नेपालमा तपाईँ नेपाली कफी हुनपर्छ, नेपाली कफी उब्जाउनुपर्छ भन्ने कुराहरूमा हुनुहुन्छ। अब विदेशको हिमालमा गएर उनीहरूको कफी खायो भने त त्यो कामै भएन, त्यसले गर्दा
4: नेपाली कफीलाई नै प्रमोट गर्नको लागि यत्रो क्याम्पेन बनाएको छु, सायद
3: सबैजनाले मन पराइदिनुहुन्छ होला। हजुर हजुर हजुर, एकदमै राम्रो। विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, उहाँ नेपाली कफीको खेतीलाई पनि एकदमै अब एन्करेज गर्दै हुनुहुँदो रहेछ, अहिलेको यङ्स्टरहरूलाई भनौँ, अहिलेको उहाँको स्टुडेन्टहरूलाई खेती पनि गर्नुपर्छ भन्ने कुराहरू सिकाउँदै हुनुहुँदो रहेछ। कतिवटा गाउँहरूमा उहाँले गाउँलेहरूसँग कोअर्डिनेट गरेर चाहिँ उहाँले भनौँ कफीको खेती पनि गर्नु लगाउँदै हुनुहुँदो रहेछ। अब बिस्तारै बिस्तारै नेपालमा कफीको खेती पनि बढ्ने भयो। अनि तपाईँको फोटोहरू हेर्दा त गाउँ गाउँमा गएर कफी रोप्नु पनि जानुहुन्छ क्या, मैले फोटोहरू देखेको थिएँ।
4: कफी रोप्न पनि सिकाउनलाई गइरहेको
3: छु। कहाँ कहाँ लानुहुन्छ स्टुडेन्टलाई?
4: स्टुडेन्टलाई त हामीले फिल्ड भिजिटमा त्यसरी लग्दैनौँ, काठमाडौँ नै त, काठमाडौँ त्यस्तो धेरै पनि छैन, गयो भने चाहिँ नगरकोटमा चाहिँ हो, कहिलेकाहीँ मात्रै जानु हो कुनै कुनै ब्याचहरूमा चाहिँ होइन, तर तपाईँले देख्नु भएको पिक्चर चाहिँ हामीले गभर्मेन्टसँग मिलेर चाहिँ कहिलेकाहीँ चाहिँ बारिस्ताकै, अहिले त वडाहरू गाउँपालिकाले पनि त एसिसकेपछि कि इन्ट्रेस्ट बिजनेस गर्न इन्ट्रेस्ट भएकोहरूलाई चाहिँ भनेर वर्षमा एकचोटि फर्म खोल्नुहुन्छ कफीको ट्रेनिङको लागि, सिटीको ट्रेनिङको लागि, डिफ्रेन्ट टाइप्सको ट्रेनिङहरूको। सो कफीको चाहिँ धेरैवटा वडा गाउँपालिकाले चाहिँ हामीसँग नै समन्वय गर्दै हुनुहुन्छ, त्यसैले त्यो टाइमको पिक्चरहरू हो। अनि प्लस अहिले चाहिँ हामी सङ्घर्षाब जिल्ला र यता किजी डेम्बा भनेर चाहिँ ओखल ढुङ्गाको गाउँपालिकाहरूसँग समन्वय गरेपछि लास्ट टाइममा हामीले कफी कसरी रोप्ने भनेर पनि सिकाएर आएको छौँ। अनि रिसेन्टली अहिले भर्खरै मात्रै पनि हो ओखल ढुङ्गामा चाहिँ हामी सकेको, ओखल ढुङ्गामा सक्ने बित्तिकै अहिले भर्खर यो सिजन टाइम हो, रोप्ने सिजन टाइम पनि हो, त्यसैले रोप्नको लागि चाहिँ त्यहीको वडा एकबाट चाहिँ त्यहाँ वडा एकमा चाहिँ अलिकति जमिनहरू जग्गाहरू कफी पोसिबिलिटी भएको कारणले गर्दाखेरि चाहिँ वडा अध्यक्षज्यूहरूले चाहिँ उहाँहरूलाई 5-6 हजारको बोट चाहिँ वितरण गरेर पनि रोप्न थाल्नु भइसकेको छ।
3: ए हजुर, अनि यो बहिनी बाबु कि बहिनी, यो कफीको खेती चाहिँ नेपालको कुन कुन ठाउँमा गर्न सकिन्छ?
4: त्यही हो, 900 मिटरदेखि अब 1600-1700 मिटरसम्मको जमिनहरूमा चाहिँ हामीले कफी खेती गर्न सक्छौँ।
3: भनेपछि अब सबैलाई जे होस् तपाईँले इन्फर्म गर्नु पर्यो गाउँ गाउँमा होइन, कफीको खेती गर्नुहोस् भनेर, चिनाजानाकोमा त सबैलाई भन्नुभएको छ होला, सबैकोमा मेसेज पुर्याउनु होला, किनभने नेपाली कफी लगेर

0: तपाई अब विश्वभरि चिनाउने तपाईँको उद्देश्य रहेको रहेछ, त्यसको लागि हामी तपाईँलाई अल द बेस्ट भन्छौँ। र हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ हाम्रो बाबुकी शेर्पा बहिनीको यो एकाडेमी, मितिनी एकाडेमी चाहिँ बौद्धमा छ। बौद्धमा कहाँनिर?
1: बौद्धमा हाम्रो पुलिस बिटकै छेउमा छ मितिनी भनेर, पुलिस बिटको छेउमा हाम्रो सोनाम गेट भनेर चाहिँ फर्स्ट फ्लोरमा छ। अनि प्लस तपाईँहरूले बौद्धकै पिपल बोर्डमा पनि पाउन सक्नुहुन्छ, अनि बौद्धकै रामहरू साइडमा पनि पाउनुहुन्छ। बौद्ध एरियामा चाहिँ 3 फ्रेन्चाइज छ, अनि भर्खरैमा चाहिँ हामीले सेन्डुमा पनि स्टार्ट गरेका छौँ विजेश्वरी मन्दिरकै अगाडि। अनि प्लस थमिलमा पनि हाम्रो पहिलाको फर्स्टको हाम्रो क्याफे चाहिँ थमिलको पहिला मनमोहन हस्पिटल भएको छेउमा चाहिँ अहिले पनि हामीले ट्रेनिङ र कफी सपहरू चाहिँ चलाइरहेको छौँ।
0: जे श्रोताहरू नेपाल छुट्टीमा आउँदाखेरि चाहिँ यसो बौद्धतिर घुम्नु जानुभयो भने हाम्रो बाबुकी शेर्पा बहिनीको मितिनी एकाडेमीमा जानुहोला, मितिनी कफी एकाडेमीमा जानुहोला, यसो भेटघाट गर्नुहोला, कफी पिलाउनुहुन्छ होला नि होइन? हाम्रो श्रोताहरू आउनुभयो भने यसो नेपाली कफी पिलाउनु होला होइन? र तपाईँ अब यति ठुलो मिसनमा हुनुहुन्छ, तपाईँ अब होइन नेपाली कफीलाई लिएर चाहिँ विश्वभरि चिनाउने, नेपालमै कफीको खेती गर्ने भन्ने एउटा लिनुभएको छ। अनि अघि तपाईँले बिचमा अलिकति समाजसेवाहरू पनि अलिकति इन्डाइरेक्टली मबाट भए मैले गरिराखेकै हुन्छु भनेर भन्दै हुनुहुन्थ्यो, के कस्ता समाजसेवाहरू गर्दै हुनुहुन्छ?
1: अब दुःख परेको कुनै सहयोगहरू आवश्यक बुझेर त्यसको रिलेटेडमा होइन उहाँहरूको इकोनोमिक कन्डिसन हेरेको अनुसारले चाहिँ हामीले ट्रेनिङलाई पनि अलिअलि अब 50-60% कति पर्सेन्ट डिस्काउन्ट दिएर पनि ट्रेनिङहरूमा पनि लिइराखेको हुन्छौँ। प्लस अब अरू एक्टिभिटिजहरूमा पनि कहिलेकाहीँ स्कुल ड्रेसहरू अब ब्यागहरू स्कुलमा स्टेसनरी चाहिने निर्देश सामानहरू चाहिँ हामीले आवश्यक ठाउँहरूमा पनि सपोर्ट गरिराखेको हुन्छौँ, त्यसरी नै गरिरहेको छौँ। प्लस म चाहिँ 2018 मिसियोमा पनि विनर भएको कारणले गर्दाखेरि चाहिँ अब मान्छेसँग कनेक्ट गर्नै पर्छ होइन, कनेक्ट भएर नै काम गरिराखेको हुन्छौँ। एक्लैले भन्दा पनि टिमवर्क भएर अब निडेड भएको ठाउँमा चाहिँ जस्ट गरिराखेको हुन्छौँ, आफूले सक्ने सहयोग चाहिँ गरिराखेकै हुन्छौँ।
0: एकदमै राम्रो। अनि अब अरू तपाईँ फुर्सदमा के गर्नुहुन्छ?
1: फुर्सदमा कहिले काहीँ कोरिया जाने, कहिले जापान जाने होइन, अब त्यसमा कफीको कल्चरहरू सिक्ने र सिकाउने, कहिले काहीँ चाहिँ एक्सपोहरूमा गइराखेको हुन्छौँ युकेतिर। अनि भर्खर मात्रै पनि हिजो चाइनाबाट मात्रै ब्याक भएँ, चाइनामा चाहिँ हाम्रो त्यहाँको बेल्जियन नेपाली एम्बेसीले चाहिँ हामी माउन्टेन चढेकोहरूको लागि रेकर्ड होल्डरहरूको लागि चाहिँ सम्मान राख्नु भएको थियो। अनि त्यसरी नै कामहरू गरिराखेको हुन्छौँ। अनि एकदम फ्री टाइममा चाहिँ हाम्रो नेपालमा नै बिजनेस गरिराख्नु भएको स्टुडेन्टहरू खोल्नु भएको बिजनेसहरूमा चाहिँ बिजनेस गर्छौँ, अनि निर्देश सहयोग चाहिएमा हामी कसरी गर्न सक्छौँ सहयोग पनि गरिराखेको हुन्छौँ, र उहाँहरूले के कसरी गरिराख्नु भएको छ भिजिट गरेर चाहिँ अब उहाँहरूलाई फिडब्याक दिनुपर्नेहरू त्यसरी नै कोलेबरेट भएर काम गरिराखेको हुन्छौँ।
0: अनि अब आजको नारीको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लागेको छ बाबुकी बहिनी, र अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: सबैजनालाई धेरै धेरै माया अनि धेरै धेरै सम्झना होइन, तपाईँ जो जहाँ हुनुभए पनि अब नेपालको माया भनेको नेपालमै हुन्छ होइन, त्यसैले नेपालमा पनि फर्किँदै गर्नु होला। नेपालमा अब तपाईँहरूले सिकेको कसैले जानेको कुराहरू छ भने सजेस्ट गर्नु होला, अझै पनि पोसिबिलिटिज भएको चिजहरू मैले इम्प्रुभ गर्न सक्ने चिजहरूलाई चाहिँ तपाईँहरूसँग भएको आइडियालाई पनि सेयर गरिदिनु होला भन्न चाहन्छु, र सबैजनालाई टेक केयर गर्नु होला, धेरै माया भन्न चाहन्छु।
0: अनि तपाईँलाई पनि धेरै धेरै माया, धेरै धेरै सबजना जीवस। बाबुकी बहिनी, अब हाम्रो कार्यक्रमलाई बिट मार्ने बेला भयो होइन, र जे होस् तपाईँको तपाईँले जति पनि प्लान गर्नुभएको छ सबै तपाईँको पुरा होस्, र बेला बेलामा तपाईँहरूले तपाईँले यस्ता कामहरू गर्दाखेरि होइन यसो मलाई भन्नु होला, यसो कहिले काहीँ यसो आउनुपर्छ प्रोग्राममा, अब अर्को नेक्स्ट टाइम चाहिँ स्टुडियोमै आउनु होला होइन, बौद्धबाट जाउला खेल माथि माउन्ट एभरेस्ट पुग्ने मान्छेले बौद्धबाट यहाँ जाउले खेलाउनु कति ठुलो कुरो हो होइन, नेपाली कफी बोकेर सुन्नु न नेपाली कफी बोकेर र अब आजको नारीमा समय दिनुभयो, कुराहरू धेरै राखिदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। मेरो तर्फबाट र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट अल द बेस्ट।
1: हुन्छ, थ्याङ्क यू सो मच मलाई प्रोग्रामको लागि सम्झिनु भएकोमा, मलाई हुन्छ नि सरप्राइज दिनु भएकोमा स्पेसली तपाईँलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु।
0: थ्याङ्क यू सो मच बाबुकी बहिनी, थ्याङ्क यू, म एक दिन आउँछु है ल।
1: हुन्छ, थ्याङ्क यू
0: ल, थ्याङ्क यू एन्ड बाई बाई। हजुर श्रोता, हाम्रो बाबुकी शेर्पा बहिनीलाई धेरै धेरै धन्यवाद दिँदै र आजको निम्ति आजको नारी कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनासँग तपाईँ सामु आउने नै छौँ, तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा। र आजलाई भने म सुसन बालालाई आँखे दिनुहोस्। नमस्ते, बाई।

0: Pelaajan pari. Poner. Atma. Ani smart speaker ma bonhos. Play BFBS. You, BFBS Gorkha Radio. Gorkha Radio.
1: दक्षिण अफ्रिकालाई 1-0 हराएर क्यानाडा अन्तिम 16 पुगेको हो। लस एन्जलसमा भएको दोस्रो हाफको इन्जुरी समयको 92 मिनटमा क्यानाडाका स्टेफेन स्टाकियोले गोल गर्दै जित सुनिश्चित गर्नुभएको हो। दुवै टोली पहिलो पटक विश्वकपमा नकआउट चरणमा पुगेका हुन्। नकआउट चरणमा सोमबार राति 11:15 ब्राजिल र जापान बीच भिडन्त हुनेछ। लुम्बिनीमा बन्न लागेको भुटानी गुम्बाको शिलान्यास गरिएको छ। भुटानका गृहमन्त्री लियोनपे छिरिङ, भुटानका धर्मगुरू उप महासंघ राजा दोर्जे लोपेन रिम्पोछे तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले गुम्बा निर्माण शुरूआत गर्नुभएको हो। भुटान सरकारको गृह मन्त्रालय अन्तर्गत संस्कृति तथा जोङ्खा विकास विभागकी महानिर्देशक म्याक्सुद ओजी,
2: We also hope that we, as a Buddhist nation, were able to showcase our Bhutanese architecture and our Bhutanese way of worshipping Buddha, which can be shared to all the visitors that come in this premises.
1: भुटानी शैलीका संरचना, प्रार्थना कक्ष, सांस्कृतिक प्रदर्शनी क्षेत्र तथा धार्मिक गतिविधिका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछन्। गुम्बा शिलान्याससँगै नेपाल र भुटानका उच्च अधिकारी बीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता पनि सम्पन्न भएको छ। लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानेन राई,
3: इन्डियालाई लिने फी, बङ्गलादेशलाई लिने फी र थर्ड कन्ट्रीलाई लिने फीमा चाहिँ फरक फरक क्याटेगोरी छ। त्यो हिसाबले चाहिँ नेपालीहरूलाई पनि भुटान भ्रमण गर्नको लागि चाहिँ त्यही खालको चाहिँ सुविधा होस् र चाहिँ भुटान सरकारले त्यसमा कन्सिडर गरोस् भन्ने छ। र त्यसमा चाहिँ जुन भुटान सरकारले लुम्बिनीमा बनाउन लागेको चाहिँ जुन बौद्ध विहार छ, त्यो विहार चाहिँ समयमै सम्पन्न होस् भनेर उहाँले शुभकामना पनि दिनुभएको छ।
1: भुटानी गृहमन्त्री सहितको टोली भुटानको राष्ट्रिय ध्वजावाहक विमान ड्रुक एयरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेको थियो। नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी शक्तिहरूबीच सहकार्य जरुरी भइसकेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आयोजित विचार गोष्ठीमा प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्धनका लागि नै एकता आवश्यक रहेको बताउनु भएको छ। विगतका कमी कमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै उहाँले राष्ट्रका सामु उत्पन्न चुनौतीको सबै नेता कार्यकर्ताले मिलेर सामना गर्नुपर्ने बताउनुभयो। लोकतान्त्रिक शक्तिसँग सहकारी गर्न आफू तत्पर रहेको संयोजक दाहालको भनाइ छ। नेकपाकै सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट एकतालाई बलियो बनाउनु पर्नेमा जोड दिँदै युवा पुस्ताको काँधमा ठूलो जिम्मेवारी आएको बताउनु भएको छ। ट्राफिक प्रहरले गाडीमा कालो सिसा राख्नेलाई कारवाही गर्न थालेको छ।
4: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कारवाही थालेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय निजी तथा सार्वजनिक सवारीका माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुड्न थालेपछि कडाई गर्न थालेको एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। पछिल्लो समय 37 गाडी धनीलाई हटाउन लगाएर जरिवाना समेत गरिएको छ। एसपी सुवेदीका अनुसार कालो सिसाको प्रयोग गरी ससाना हतियारका साथै लागु औषध र सुन तथा अवैध मुद्राको ओसार पसार, जघन्य मुद्दाका फरार अपराधीहरू लुकी छिपी हिँड्ने तथा हिंसाजन्य तथा दुर्व्यवहारका घटना हुने गर्छन्। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 39 अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नली सवारीको रंग, सीट संख्या, स्वरूप, इन्जिन वा च्यासिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था छ। यसरी स्वरूप परिवर्तन गर्नेलाई ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा पठाउने गर्छ। विभागले यसरी स्वरूप परिवर्तन गर्नेलाई 15,000 रुपियाँसम्म जरिवाना गर्दै आएको छ।
1: विश्वकप इतिहासमै पहिलोपल्ट अफ्रिका महादेशका 9 नकआउट चरणमा प्रवेश गरेका छन्। यसअघि अफ्रिकाबाट बढीमा 2 मुलुक नकआउटमा प्रवेश गर्न सफल भएका थिए। जारी विश्वकपमा पछिल्लोपल्ट प्रजातान्त्रिक गणतन्त्र कङ्गो र अल्जेरियाले अन्तिम 32 स्थान बनाएका छन्। समूह चरणमा उज्बेकिस्तानलाई पराजित गरेर अर्को चरण प्रवेश गरेको कङ्गोका लागि 52 खोला फर्किएको भन्दै समर्थकहरू उत्साहित छन्।
5: And we're going to make a comeback that nobody expected out of us. Why? Because we're Congo. We're your underdogs. All of us come through.
1: कङ्गो र अल्जेरियासँगै मोरक्को, दक्षिण अफ्रिका, सेनेगल, आइभरी कोस्ट, घाना, केप भर्द र इजिप्ट पनि अन्तिम 32 पुगेका छन्। यसपालि अफ्रिकाबाट सहभागी मध्ये ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ। बिएफएस गोर्खा रेडियोमा अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: PFDS Gurkha Radio.
1: Sanya Samuday Ma.
0: Bilayan Bhari.
1: On Air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bhanhos.
2: Play PFDS.
0: You, PFDS Gurkha Radio.
1: Radio. Gurkha Radio.
3: लुम्बिनी प्रदेशमा वृहत वृक्षारोपण अभियान शुरू गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउघरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा 25 लाख बिरुवा रोप्ने अभियान शुरू गरिएको छ। 60 हेक्टरभन्दा बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। सरकारी, निजी तथा सार्वजनिक स्थानमा बिरुवा रोप्ने अभियानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुरूआत गर्नुभएको छ। प्रतिनिधि सभामा सभामुखलाई कर्मचारी महोदय भनेपछि रासोपा सांसद केपी खनालको माइक काटिएको छ। कैलाली दुईका सांसद खनालले आफ्ना भनाई राख्ने क्रममा सभामुखलाई कर्मचारी महोदय भन्ने बित्तिकै सभामुख डिपी अर्यालले माइक काटिदिनु भएको हो।
4: प्रादेशिक अस्पताल बनिरहेको छैन अनि यहाँ चाहिँ उहाँहरू आदर्शका कुरा गर्नुहुन्छ। म यहाँबाट नेपाली काङ्ग्रेस खोज्न चाहन्छु। काङ्ग्रेस कहाँ छ? काङ्ग्रेसको सरकार कहाँ छ? म यहाँबाट खोज्न चाहन्छु सहयोग महोदय। सहयोग महोदय यति मात्र होइन, त्यहाँका कर्मचारीहरूले, त्यहाँका शिक्षा, स्वास्थ्य, खेलकुद, अन्य क्षेत्रका कर्मचारी पनि यहाँबाट पीडित छन्। अनि अर्को अनौठो कुरो कर्मचारी महोदय, काम गर्न
3: अनपेक्षित शब्दावली निस्केपछि खनाल आफै अलमल पर्नु भएको थियो। हेटौँडामा 3 दिने ड्रागन फ्रुट महोत्सव सकिएको छ। 10 मेट्रिक टन ड्रागन फ्रुट बिक्री तथा 25 लाख बराबरको कारोबार गर्दै महोत्सव सकिएको हो। बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रदेश कृषि थोक बजारमा महोत्सव गरिएको थियो। उपमहानगरपालिकाका कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीले स्थानीय उत्पादनको प्रवर्धनको उद्देश्यका साथ महोत्सव गरिएको बताउनु भएको छ। भोजपुर दिङ्डा सडक खण्डमा कालो पत्र कार्य सुरु भएको छ। सडकलाई 2 खण्डमा विभाजन गरी निर्माण कार्य अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। कार्यालय प्रमुख राजन राज रेड्डीले पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको 17 किलोमिटर सडकमा कालो पत्र कार्य सुरु गरिएको बताउनु भयो।
5: हाम्रो अन्य स्ट्रक्चरको काम लगभग सकिसकेका छन्। यो पेमेन्टको काम भनौँ न, यसमा चाहिँ दुईवटा पेमेन्ट छन्। पेमेन्ट भनेको माथिल्लो लेयर छ, एउटा यो कालोपत्रे अस्फाल्ट विधिबाट छ, र बिचमा चाहिँ हाम्रो चाहिँ केही ठाउँहरूमा यो रिजिट पेमेन्ट ढलानको काम पनि छ।
3: हालसम्म यस सडकको भौतिक प्रगति करिब 60% पुगेको छ। पहिलो खण्डमा कोशी प्रदेश सरकारको करिब 62 करोड रुपियाँमा लगानी भइरहेको छ। सडक विक्रमसम्म 2080 मङ्सिर महिनाबाट निर्माण सुरु गरिएको हो। अब खबर फटाफट।
6: कैलालीको घोडाघुडी सिमसार क्षेत्रमा सूचक प्रजातिका जलपंक्षीको गणना शुरू। प्रत्येक वर्ष जाडो र गर्मी याम दुवैमा गणना हुने। भोजपुरको तेन्जिङ हिलारी राजमार्ग अन्तर्गत फुम्लुङ खोलामा पक्की पुल बन्दै वर्षौंदेखि जोखिम मोलेर खोला तर्दै आएका स्थानीयहरू खुसी। पुलको 55% काम सकियो। शिक्षण अस्पतालमा केही समय अघि बन्द गरिएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको ओपीडी सेवा सोमबारदेखि पुनः शुरू हुने। सर्वसाधारण बिरामीलाई राहत। हिमाली क्षेत्रको याक र नाग पाल्ने पुर्ख्यौली पेसा संकटमा पर्दै गएपछि मुस्ताङको घरबझोङ गाउँपालिकाद्वारा पशुपालक किसानलाई 50% अनुदानमा याक र नाग वितरण। 5 वर्षसम्म बेच्न नपाइने सम्झौता। कर्णाली नदीमा कैलालीको टिकापुर र बर्दियाको राजापुर जोड्ने झोलुङ्गे पुल बनेपछि पर्यटकको घुइँचो। गर्मी छल्ला आउने आन्तरिक पर्यटकहरू बढे। दूधमा आत्मनिर्भर बन्दै बागलुङ। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको गोठ दुधालु गाईले भरिभराउ। वार्षिक 24,000 मेट्रिक टन दूध उत्पादन हुने भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भनाई। र सुन एकै दिन तोलामा 4,700 रुपियाँले बढ्यो। 2,83,800 कारोबार।
3: युरोपमा अत्यधिक तापक्रमका कारण 1,300 जनाको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका महासचिव तेद्रोस अदानम गेब्रेससले युरोपका संरचना उच्च तापक्रम खप्ने खालका नभएका कारण मृतकको संख्या बढिरहेको बताउनु भएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले गएको बुधबार यता अपेक्षित भन्दा 1,000 बढी मानिसको मृत्यु भएको जनाएको छ। विश्व मौसम संगठनका क्लेयर नोलिसका अनुसार युरोपको सबै दैनिकी अस्तव्यस्त भएको छ।
7: Late June heat wave in Europe, as you all know, as you're all feeling, has shattered numerous temperature records. It's having major impacts on human health, on ecosystems, on agriculture, on labor productivity, and it's accompanied in some areas, in particular France.
3: Ultra runner Rasila Tamang, do you mean a precision Kalagi, Switzerland, Zanubaikosa? Oil is a maca cover. Ettine? Namaskar.
2: यो BFBS गोरखा रेडियो हो।

0: સાંભળશો મુદાયમાં
1: મિલાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि मंगलबार र बुधबार वर्षाजन्य विपद आउन सक्ने संकेत गरेको छ। ती दुई दिन देशका विभिन्न स्थानमा भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै प्राधिकरणले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अकस्मात बाढी आउन सक्ने खोला तथा खरेको बाटो हुँदै यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै पहिरोको जोखिममा रहेका स्थान र खोला नदी किनाराका बस्ती बासिन्दालाई सतर्क रहन प्राधिकरणले अनुरोध गरेको छ। दुई दिन मधेस तथा कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको प्राधिकरणले जनाएको छ। वर्षा र बाढीबारे जानकारी लिन 1155 1149 1114 सम्पर्क गर्न सकिने जनाइएको छ। ट्राफिक प्रहरीले गाडीमा कालो सिसा राख्नेलाई कारवाही गर्न थालेको छ।
4: काठमाडौँ उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा कालो सिसाको प्रयोग गर्नेलाई ट्राफिक प्रहरीले कारवाही थालेको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय निजी तथा सार्वजनिक सवारीका माइक्रो तथा ट्याक्सीहरूमा समेत कालो सिसाको प्रयोग गर्दै सड़कमा गुड्न थालेपछि कडाई गर्न थालेको एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। पछिल्लो समय 37 गाडी धनीलाई हटाउन लगाएर जरिवाना समेत गरिएको छ। एसपी सुवेदीका अनुसार कालो सिसाको प्रयोग गरी ससाना हतियारका साथै लागु औषध र सुन तथा अवैध मुद्राको ओसार पसार जघन्य मुद्दाका फरार अपराधीहरू लुकी छिपी हिँड्ने तथा हिंसाजन्य तथा दुर्व्यवहारका घटना हुने गर्छन्। सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 39 अनुसार सवारी धनीले अधिकार प्राप्त अधिकारीको स्वीकृति नली सवारीको रंग सीट संख्या स्वरूप इन्जिन वा च्यासिसमा परिवर्तन हुने गरी सवारीमा हेरफेर गर्न नपाइने व्यवस्था छ।
3: कालीकोटलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। 9 स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको हो। जन्मदेखि 5 मुनिका बालबालिकाले 9 गर्भवतीका लागि 1 र किशोरीका लागि 1 गरी 11 खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समिति सदस्य सचिव तथा स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर रत्नवीर सुनारले बताउनु भएको छ। जन्मदेखि 15 बालबालिकालाई विभिन्न रोगबाट बचाउन खोप तालिकामा उल्लेखित खोप लगाइसक्नुपर्ने भए पनि कुनै कारणले छुटेका 16-59 महिनाका बालबालिकालाई स्थानीय तहका स्वास्थ्य शाखा मार्फत खोजी गरेर खोज र खोप अभियान मार्फत मात्रा पूरा गरिएको छ। दैलेख सुर्खेतपछि कालीकोटले पूर्ण खोप सुनिश्चितता जिल्लाको मान्यता पाएको कर्णाली प्रदेश खोप समन्वय समितिका जनस्वास्थ्य अधिकृत ओम प्रसाद पौडेलले जानकारी दिनुभएको छ। माघ फागुन र चैतमा घरधरी सर्वेक्षण गरेर वैशाखलाई खोप महिनाका रूपमा खोप अभियान सञ्चालन गरिएको थियो। बालबालिकालाई जेठमा खोप दिएर वडा पालिका जिल्ला हुँदै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा तालिका राखिएको छ। नेपाल रेडक्रस सोसाइटी बागलुङले देश विदेशबाट सहयोग जुटाएर बागलुङमै सेतो रगत उत्पादन गर्न थालेको छ। संगम घरती मगरको रिपोर्ट।
5: होल ब्लडबाट सेतो रगत छुट्याउन आवश्यक मेसिन त्यसका लागि अन्य पूर्वाधार तयार गर्न विभिन्न देशमा पुगेका बागलुङहरूले सहयोग गरेको रेडक्रस बागलुङका मन्त्री भवानी कनेलले बताउनु भयो।
6: नेदरल्यान्डबाट आगो अलिक पहिला होइन एम्बुलेन्सदेखि लिएर सबै उपकरणहरूका लागि 37 लाख सामानै दिएका हुन् उनीहरू आफै संलग्न भएर काम गरेका हुन्। बेल्जियमको साथीहरूले एउटा फ्रिज दिएका छन् त्यो रगत राख्नको लागि पहिला हामीले त्यसरी मात्रै काम गरेका थियौँ। रोटरी क्लबले दिएको छ एउटा सामग्री। बागलुङ समाज जापानले चाहिँ हामीलाई 13 लाख रुपियाँ पैसा दिएको छ। अहिले 2 लाख
5: रक्त सञ्चार केन्द्र सञ्चालनका लागि यहाँका स्थानीय तह र गण्डकी प्रदेश सरकारले पनि सहयोग गरेको रेडक्रस जिल्ला सभापति जगन्नाथ आचार्य बताउनुहुन्छ।
7: 15 लाख जतिको चाहिँ प्रदेशले चाहिँ सामग्री नै किनेर दियो। 13-14 लाख जति चाहिँ विभिन्न पालिकाहरूले दिएर भयो। 2 अगाडि चाहिँ 23 लाखको मेसिन प्रदेशले किनेर दिएको थियो।
5: आइतबार मात्रै बागलुङ सेवा समाज अमेरिकाबाट प्राप्त 14 लाख 5,000 रुपियाँले खरिद गरेको जेनेरेटर र रक्तदानका लागि आवश्यक कुर्सीहरू हस्तान्तरण गरेको छ। सहयोगको सही सदुपयोग भए जुटाउनका लागि गाह्रो नहुने बागलुङ सेवा समाज अमेरिकाका महासचिव देवलाल शर्माले बताउनु भयो।
2: एक हिसाबले भन्ने कटाएर पनि जोडिन चाहनुहुन्छ, त्यसरी जोडिएको रकम सही सदुपयोग होस् भन्ने खालको जाने सबैको जाने चाहना आउँछ। र हामी कहाँ एउटा चाहिँ समस्या छ, यो बागलुङको समस्या होइन, आम नेपालमै त्यसरी उठेको त्यसरी जोडिएको रकम कहिलेकाहीँ चाहिँ पारदर्शितामा चाहिँ सबै संलग्न नहुने, कहिलेकाहीँ हस्तान्तरण गरिएको चिजहरू चाहिँ सही तरिकाले चाहिँ कार्यान्वयन नहुने लामो
3: खबर। यति नै नमस्कार।
1: यो BFBS

0: रेडियो BFBS कुल का रेडियो हो।
1: नमस्ते हजुर, यो बीएफबीएस गोर्खा रेडियो नै हो र ब्रुनाईबाट बीएफबीएस गोर्खा रेडियोको स्टुडियोबाट म धनराज राई उपस्थित भएको छु प्रभातकालीन आवाज लिएर श्रोता। र आजको प्रभातकालीन आवाज हो सोमबारको 15 असार विक्रम सम्बत 2083 साल सोमबारको कार्यक्रम हो यो। तदनुसार 29 जुन सन 2026 सालको प्रभातकालीन आवाज कार्यक्रम हो। हाम्रो त सोमबार पनि सुरु भयो श्रोता। ब्रुनाईमा बिहानको 7:10 गएको छ श्रोता, र तपाईँहरूको सप्ताहन्त पक्कै पनि रमाइलो भयो भन्ने पूर्ण विश्वासको साथमा फेरि पनि उपस्थित भइसकेको छु आजको हाम्रो 3 घन्टे बसाइका लागि। हजुर, म पहाडले पहाडको मायाले भन्ने मिठो गीत, यो अलिकति मोडर्न टाइपको राष्ट्रिय भावले ओतप्रोत भएको गीत सुन्यो रेशमा पुन मगरको आवाजमा श्रोता। र आज पनि सदा जस्तै विभिन्न किसिमका गीत सङ्गीतहरू लिएर विभिन्न किसिमका जानकारीहरू लिएर तपाईँहरूको समक्षमा उपस्थित भइसकेको छु। हजुर, आज राष्ट्रिय धान दिवस श्रोता, नेपालको सन्दर्भमा कुरा हो अनि दही चिउरा खाने दिवस पनि हो आज। तपाईँहरू सम्पूर्णलाई यी दुवै दिवसको हार्दिक शुभकामना। र तपाईँहरूले अब राष्ट्रिय धान दिवस कसरी मनाउने मेलो मिलाउनु भएको छ, विशेष गरी नेपालको सन्दर्भमा कुरा गर्दाखेरि चाहिँ अब बर्खाको पिक टाइमको कुरा हो यो। तपाईँहरूले अब धेरै प्लानहरू गर्नुभएको होला यो चाडलाई मनाउने। कतिपय खेती किसान गर्नुहुने दाजुभाइहरू दिदीबहिनीहरूले चाहिँ अब मानो छरी मुरी उमार्ने सिजनमा पसेका छौँ हामी। र तपाईँहरूको यो सालको यो धान रोपाइमा धान रोपेर पहेँलपुर चाहिँ धान फलाउनुहोस् तपाईँहरूले, र तपाईँहरूको योगदान अतुलनीय रहन सकोस् यो साल पनि। तपाईँहरूले नेपाल अनि नेपालीका लागि चाहिँ धेरैभन्दा धेरै धान उभार्न सक्नुहोस्, यति मात्रै शुभकामना दिन चाहे श्रोता मैले। हजुर, अब गीत सुनौ, त्यस पछाडि एकैछिनपछि अरू अन्य केही कुराहरू गरौँला श्रोता। म पहाडको भन्ने गीत छ, चिल एन्ड अविनाश चौलागाई, रेशमा पुनकै फेरि स्वर रहेछ यसमा पनि।

हजुर, सानी नानी भन्ने गीत सुन्यो चिल्याक्स र अविनाश चौलागाई फिचरिङ रेशमा पुन मगर। हजुर, अब हामी केही समय मौसमी चर्चा गर्न तर्फ लागौ छोटकरीमा। श्रोता ब्रुनाईमा बिहानको 7:16 गयो। श्रोता, 24 डिग्री सेल्सियस एरियाको तापक्रम रहेको छ र 31 डिग्री सेल्सियस आजको लागि अधिकतम तापक्रम छुट्याइएको अनुमान गरिएको छ, छुट्याएको छ भन्दा पनि। र आज दिनभरि जसो नै सेरिया, ब्रुनाई अनि वरिपरि घमाइलो रहनेछ अनि मन्द गतिको हावा चल्नेछ त्यसका साथमा। नेपालमा बिहानको 5:02 गएको छ। श्रोता, 22 डिग्री सेल्सियस अहिले काठमाडौँको उपत्यकाको तापक्रम र अहिले पानी पर्दैछ काठमाडौँमा र मन्द हल्का पानी परिरहेको छ, सिमसिम पानी परिरहेको छ र त्यसका साथमा मन्द गतिमा हावा पनि चलिरहेको छ भने 21 डिग्री सेल्सियस काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अनि 28 डिग्री सेल्सियसको वरिपरिसम्मको अधिकतम तापक्रम भने आज दिनभरि जसो नै काठमाडौँ उपत्यकामा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ अनि मन्द गतिमा हावा चल्ने चाहिँ सम्प्रेषण गरिएको छ। बेलायतमा मध्यरातको 12:17 गयो। श्रोता, 14 डिग्री सेल्सियस लन्डनको तापक्रम अहिले, खुल्ला आकाश छ तपाईँहरूको र मन्द गतिमा हावा चलिरहेको छ भने आज दिनभरिमा लन्डन वासी श्रोताले 16 डिग्री सेल्सियससम्मको न्यूनतम तापक्रम पाउनुहुनेछ भने 24 डिग्री सेल्सियसको वरिपरिमा अधिकतम तापक्रम पाउनुहुनेछ। निकै घटेछ हिजो अस्ति बुधबार, बिहिबार, शुक्रबार अनि शनिबारको दाँजोमा हेर्दाखेरि तपाईँहरूलाई निकै गाह्रो पर्यो होला यो गत हप्ता, र आज भने तपाईँहरूको शीतलै छ, यतिको ठिकै हो। तपाईँहरूको दिनभरि जसो नै घमाइला अन्तरालहरू रहनेछन् मन्द गतिको हावाको साथमा। हजुर, तपाईँले आजको छोटो मौसमी विवरणहरू सुन्नुभयो र यो सँगै 3 ठाउँको मौसमी विवरण पुरा भयो र तपाईँहरूले यदि हामीलाई सुनिराख्नु भएको छ भने अवश्य नै ताजा मौसमी विवरण हामीलाई सेयर गर्न सक्नुहुन्छ ताकि हामी अन्य श्रोतालाई पनि सुनाउन सकौँ। अब हामीले काठमाडौँ, लन्डन र सेरियाका मात्रै भन्छौँ, अब बेलायत लन्डन मात्र होइन, नेपाल काठमाडौँ मात्र होइन र ब्रुनाई सेरिया मात्रै पनि होइन, तपाईँहरू विभिन्न ठाउँबाट सुनिराख्नु भएको छ। यी 3 ठाउँहरू बाहेक तपाईँहरू संसारका जुनसुकै कुनामा हुनु भए पनि यसो पठाउनुहोस्, हामी अन्य श्रोतालाई पनि जानकारी दिन्छौँ र हामी आफै पनि थाहा पाउँछौँ। स्टुडियोमा फोन गर्नुहोस्, इमेल गर्नुहोस् अथवा फेसबुकको मेसेन्जर मार्फत पनि तपाईँले हामीलाई सुनाउन सक्नुहुनेछ। अब म भने तपाईँलाई सुन्तली सुनाउँछु, पल्टनले गाउनुभएको छ।

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

नवाज अन्सारी फिचरिङ नोइस्ट ओ ना ना भन्ने गीत सुन्ने श्रोता ब्रुनाईको बिहानीको समयमा जोसिलो गीत हामीले सुन्यौँ र पक्कै पनि तपाईँहरू पनि जोसिनु भयो यो गीत सुनेर भन्ने मैले पूर्ण विश्वासको साथमा कार्यक्रमलाई अगाडि बढाउँछु एउटा छोटो भनाइसँग र यो भनाइ लिएको छु मैले श्रोता सोल क्याम्बल तपाईँहरूले सोल क्याम्बललाई नचिन्ने थोरै मात्रै हुनुहुन्छ होला यो सोल क्याम्बल चाहिँ बेलायतको भनौँ न अङ्ग्रेजी पूर्व फुटबल खेलाडी पनि हुन् र मलाई जहाँसम्म लाग्दाखेरि उनी डिफेन्डर पोजिसनमा खेल्ने गर्नुहुन्थ्यो र उहाँको एक किसिमले भनौँ न इलस्ट्रियस करियरै थियो भन्दाखेरि फरक नपर्ला उहाँले चाहिँ के भन्नुभएको रहेछ भने आई लाइक टु बी अ टाइगर रोरिङ द जङ्गल or an eagle soaring the skies ma jungal ma ghumne bagh wa akash ma udne chil banna man paraunchu aba yo unle ke bhaneko hola bhanne maile eso gamida kheri chai shrota swatantrata shakti ra atmavishwas ko bhavana unle yaha byakta garna khojeka hun ki bhanne mero bujhayo bagh ra chil jastai bhanau na nirvik स्वतन्त्र र आफ्नो बाटोमा अघि बढ्ने चाहना रहेको उनको भनाइमा मैले चाहिँ बुझेँ तपाईँले के बुझ्नुभयो अन्य कुनै एङ्गलबाट तपाईँले बुझ्नुभयो भने प्लिज यसो फोन गरेर मैले त यस्तो पो बुझेँ अथवा इमेल गरेर यस्तो हुनुपर्ने हो भनिदिनुहोस् होइन भने फेसबुक मेसेन्जरमा पनि तपाईँले आफ्नो प्रतिक्रिया जनाउन सक्नुहुन्छ इतिहासमा के भयो म दुईवटा छोटा छोटा घटनाहरू लिएर आएको छु श्रोता सन् 1613 जाउँ लन्डनको सेक्सपियर्स ग्लोब थिएटरमा हेनरी आठौँ नाटकको प्रदर्शन भइरहेको बेलामा ठुलो आग लागि भएर थिएटर जलेर नष्ट भएको दिन आज रहेछ श्रोता सन् 1613 सालमा नाटकमा राजदरबारको दृश्य देखाउन तोप जस्तो आवाज निकाल्ने विशेष प्रभाव स्पेसल इफेक्ट भनौँ न प्रयोग गरिएको थियो र त्यो तोपबाट निस्किएको तातो झिल्काले थिएटरको छानोमा लगाइएको पराल समात्यो र आगो फैलिएको थिएछ भाग्यवश धेरै दर्शकहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भए तर थिएटर पुरा चाहिँ जल्यो अनि नष्ट भयो निकै दुःखद घटना भएको रहेछ धन्न कोही पनि त्यस आगलागीमा चाहिँ मृत्युवरण गर्न परेन रहेछ सन् 1613 अब हामी सन् 1880 झरौँ श्रोता ओताहिटी भन्ने प्रशान्त महासागरमा रहेको यो ताहिटी टापुलाई औपचारिक रूपमा चाहिँ आफ्नो उपनिवेश चाहिँ फ्रान्सले बनाएको दिन रहेछ आजका दिन श्रोता सन् 1880 यसअघि ताहिटी फ्रान्सको संरक्षित क्षेत्र प्रोटेक्टोरेट भनिन्छ को रूपमा रहेको थियो फ्रान्सेली शासनपछि ताहिटी फ्रान्सेली पोलिनेजियाको हिस्सा बन्यो र आज पनि फ्रान्ससँग सम्बन्धित क्षेत्रको रूपमा रहेको पाउन सक्छौँ हामीले हजुर इतिहासको पानाबाट आज दुईवटा मात्रै घटना लिए र छोटो भनाइबाट हामी चाहिँ प्रेरणा लिने कोसिस गर्यौँ एकैछिन अब हामी ज्योति श्रेष्ठलाई सुन्न जाउँ एकैछिन भन्ने गीतमा

एकैछिन ज्योति श्रेष्ठको आवाजमा हामीले गीत सुन्ने श्रोता ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता तपाईँहरूका लागि एउटा सुनौलो मौका छ। विशेष गरी तपाईँहरू स्पाउस अथवा डिपेन्डेन्टका रूपमा ब्रुनाईमा रहिराख्नु भएको छ भने तपाईँका लागि यो एउटा जब भ्याकेन्सी निस्केको छ। यो मौका तपाईँहरूको लागि हुनसक्छ। अपरेसन्स क्लर्क यो चाहिँ यो बिएफपिओ अफिसमा फोर्सेस पोस्ट अफिसमा यो तपाईँले साधारणतया बुझ्दाखेरि क्यासियर भनौँ न, तपाईँ हामी पैसा झिक्नु जाँदाखेरि क्यास दिनुहुने त्यस्तो कामका लागि चाहिँ एउटा भ्याकेन्सी खोलिएको छ र तपाईँले फुल जब डिस्क्रिप्सन चाहिँ हाइभको पेजमा गएर इन्टरनेसनल हाइभको पेजमा गएर तपाईँले फुल जब एडभर्टहरू देख्न सक्नुहुनेछ। तपाईँहरूको मनमा केही प्रश्न छन् भने तपाईँले ब्रुनाई गारिजनको सिपसेकको अथवा एलपिपिओको अफिसमा गएर अथवा कल गरेर चाहिँ डिटेलमा बुझ्न सक्नुहुनेछ। कति घन्टा गर्नुपर्ने, पे स्केल कति हो के भन्ने कुराहरू तपाईँले त्यहाँबाट चाल पाउन सक्नुहुनेछ। 2 जुलाईभित्र तपाईँले एप्लिकेसन बुझाइसक्नुपर्नेछ। 2 जुलाईभन्दा पछाडि बुझाइएका एप्लिकेसनहरू चाहिँ स्वीकार्य नहुने कुरा जानकारी पनि गराउँछु। तपाईँलाई फारम भर्नुपर्ने हुन्छ अथवा केही कुरा बुझ्न मन छ भने brunaigard-sipsec-lppo-group@mod.gov.uk सम्पर्क गर्नुहोला। छिटो गर्नुहोला, साह्रै धेरै बाँकी छैन श्रोता। अब आज सोमबार बिहिबारभित्र तपाईँले बुझाइसक्नुपर्नेछ। अब गीत सुनौ, केहर सिंह लिम्बुले गाउँदै हुनुहुन्छ, खेरै जाने माया।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

गङ्गाराज राईले गाउनुभएको सपनाको सागर संसार मिठो स्वरमा हामीले यो गीत सुन्ने श्रोता, अब हामी लाग्नेछौँ आजका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर भावको जानकारी लिनतर्फ। सुरु गरौँ अमेरिकी डलरबाट। एकको खरिद दर 150 रुपियाँ 74 पैसा, बिक्री दर 151 रुपियाँ 34 पैसा। युरो एकको खरिद दर 171 रुपियाँ 60 पैसा, बिक्री दर 172 रुपियाँ 29 पैसा। पाउन्ड स्टर्लिङ एकको खरिद दर 199 रुपियाँ 1 पैसा, बिक्री दर 199 रुपियाँ 81 पैसा। स्विस फ्रान्क एकको खरिद दर 186 रुपियाँ 16 पैसा, बिक्री दर 186 रुपियाँ 90 पैसा। अस्ट्रेलियन डलर एकको खरिद दर 104 रुपियाँ, बिक्री दर 104 रुपियाँ 41 पैसा। कनेडियन डलर एकको खरिद दर 106 रुपियाँ 20 पैसा, बिक्री दर 106 रुपियाँ 62 पैसा। सिङ्गापुर डलर एकको खरिद दर 116 रुपियाँ 49 पैसा, बिक्री दर 116 रुपियाँ 95 पैसा। जापानिज येन 10 को खरिद दर 9 रुपियाँ 32 पैसा, बिक्री दर 9 रुपियाँ 36 पैसा। चाइनिज युआन एकको खरिद दर 22 रुपियाँ 17 पैसा, बिक्री दर 22 रुपियाँ 26 पैसा। साउदी अरेबियन रियाल एकको खरिद दर 40 रुपियाँ 14 पैसा, बिक्री दर 40 रुपियाँ 30 पैसा। कतारी रियाल एकको खरिद दर 41 रुपियाँ 39 पैसा, बिक्री दर 41 रुपियाँ 56 पैसा। थाई भाट एकको खरिद दर 4 रुपियाँ 52 पैसा, बिक्री दर 4 रुपियाँ 54 पैसा। युएई दिरहाम एकको खरिद दर 41 रुपियाँ 4 पैसा, बिक्री दर 41 रुपियाँ 20 पैसा। मलेसियन रिङ्गिट एकको खरिद दर 36 रुपियाँ 88 पैसा, बिक्री दर 37 रुपियाँ 3 पैसा। साउथ कोरियन वन 100 को खरिद दर 9 रुपियाँ 82 पैसा, बिक्री दर 9 रुपियाँ 86 पैसा। स्वेडिस क्रोनर एकको खरिद दर 15 रुपियाँ 48 पैसा, बिक्री दर 15 रुपियाँ 55 पैसा। डेनिस क्रोनर एकको खरिद दर 22 रुपियाँ 96 पैसा, बिक्री दर 23 रुपियाँ 5 पैसा। हङकङ डलर एकको खरिद दर 19 रुपियाँ 22 पैसा, बिक्री दर 19 रुपियाँ 30 पैसा। कुवेती दिनार एकको खरिद दर 489 रुपियाँ 57 पैसा, बिक्री दर 491 रुपियाँ 52 पैसा। बहराइन दिनार एकको खरिद दर 399 रुपियाँ 84 पैसा, बिक्री दर 401 रुपियाँ 43 पैसा। र अन्तमा ओमानी रियाल एकको खरिद दर 391 रुपियाँ 55 पैसा, बिक्री दर 393 रुपियाँ 11 पैसा। सुन्दै हुनुहुन्थ्यो आजका लागि नेपाल राष्ट्र बैङ्कद्वारा तोकिएको खुला बजार वैदेशिक विनिमय दर भाव पुरा भयो। हजुर, यस्तै छ, विनिमय दर भाव पनि दिनदिनै चेन्ज भइबस्छ नेपालमा। विशेष गरी हामीले नजर लगाउने अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङमा हो। पाउन्ड स्टर्लिङ गत केही दिनदेखि अलिकति स्थिर रहेको हो कि भन्ने मैले बुझेँ, र यो स्विस फ्रान्कले चाहिँ निकै जम्प हानिराखेको छ श्रोता। पाउन्ड स्टर्लिङ र स्विस फ्रान्कमा अब 13 रुपियाँको मात्रै फरक छ विनिमय दर भावमा, सटै दर भावमा। अब पाउन्ड स्टर्लिङले राम्रो नगरेको हो कि स्विस फ्रान्कले धेरै राम्रो गरेको, यो चाहिँ अब अर्थविदहरूलाई बुझिसक्नु भएको छ कुरा के कसो हुँदाखेरि यस्तो हुन्छ। जानकारी गराउनु चाहनुहुन्छ नि

हजुर, केटाहरूसँग रोड ट्रिप जाने सल्लाह गर्दै हुनुहुन्थ्यो वाङदेन शेर्पाले। श्रोता, हर्नबिल स्कुलका लागि ब्रिटिस फोर्सेस ब्रुनेका स्पाउस अनि डिपेन्डेन्ट श्रोता तपाईँहरू हुनुहुन्छ भने, रहर गर्नुहुन्छ भने, लर्निङ सपोर्ट असिस्टेन्ट लेभल टू क्याजुअल का लागि चाहिँ जब भ्याकेन्सी निस्किएको छ। यसका लागि क्लोजिङ डेट छैन। तपाईँहरू इच्छुक हुनुहुन्छ भने तपाईँहरूले चाहिँ अप्लाई गर्न सक्नुहुनेछ। अघि माथि भने जस्तै अपरेसन्स क्लर्कको जस्तै ब्रुनाई ग्यारिजनको एलपिपिओ अफिसमा तपाईँले सम्पर्क गर्नुपर्ने हुन्छ श्रोता। र तपाईँहरू मध्येमा चाहिँ धेरैजनाले यो लिने चाहना गर्नुहुन्छ भने चाहिँ सम्पर्क गर्नुलाई चाहिँ नभुल्नु होला।

हजुर, अब हामी कार्यक्रमको अन्तमा आइपुग्यौँ श्रोता, र अब जाँदा जाँदै पहिलो घण्टालाई बिट मार्ने क्रममा सिमसिमे पानीमा प्रेम राजा महत अनि रेखा शाहले गाउनुभएको पुरानो जोसिलो नाच नमिल्ने गीत सुम्पदै पहिलो घण्टाबाट म बिदा हुने तर्खर गर्ने श्रोता। पहिलो घण्टा सक्यो श्रोता ब्रुनाईमा, अब 8 बज्नको लागि चाहिँ तपाईँको 5 मिनट बाँकी रहेको छ, र अब हामी यो मिठो गीत सुन्दै बिदा हुन्छौँ। हामी दोस्रो घण्टामा भेटौँ।

विश्वकप फुटबलमा क्यानाडाले प्री क्वार्टर फाइनलमा स्थान बनाएको छ। अन्तिम 32 को नकआउटमा दक्षिण अफ्रिकालाई 1-0 हराएर क्यानाडा अन्तिम 16 पुगेको हो। लस एन्जलसमा भएको दोस्रो हाफको इन्जुरी समय 90 मिनटमा क्यानाडाका स्टेफेन स्टाकियोले गोल गर्दै जित सुनिश्चित गर्नुभएको छ। तेस्रो पटक विश्वकप खेलिरहेको क्यानाडा यसअघि 2 पटक नै समूह चरणबाट बाहिरिएको थियो। दुवै टोली पहिलो पटक विश्वकपमा नकआउट चरण पुगेका हुन्। क्यानाडाले अन्तिम 16 मोरक्को र नेदरल्यान्ड्स बीचको विजेतासँग खेल्नेछ। नकआउट चरणमा आज राति 11:15 बजे ब्राजिल र